उनीहरूले बढी नै समय खर्चदा मात्र नतिजाहात पार्न सकिनेछ, तर माया प्रेममा रमाउन चाहनेहरूका लागि समय उत्तम रहेको छ। कन्या राशि, व्यापार, शेयर बजार तथा औद्योगिक क्षेत्रमा गरेको लगानीबाट आमदानी हुनेछ। व्यापारकै सिलसिलामा लामो दूरीको यात्रा हुनेछ। आर्थिक अवस्था राम्रो हुने हुँदा भौतिक सम्पत्ति तथा विलासी वस्तुहरू जोड्न सकिनेछ। लामो समयदेखिको प्रेमलाई विवाहमा परिणत गर्नको लागि प्रक्रिया अघि बढ्नेछ भने पतिपत्नी बीच आत्मीयता बढ़ेर जानेछ। अध्ययन अध्यापनमा समय खर्चिनेहरूले सुजस्तो नतिजाहात पार्न सक्नेछन्। तुला राशि, व्यवसायमा प्रशस्त आमदानी हुने तथा पुराना कारोबारलाई सल्टाउने समय रहेको छ। शत्रुले दुःख दिन खोजे पनि अन्तत उनीहरूलाई परास्त गर्दै अगाडि बढ्न सकिनेछ। आफन्त तथा माओली पक्षबाट सहयोगको अपेक्षा गर्न सकिनेछ। न्यायालयमा हुने सुनवाई तपाईँकै पक्षमा हुने हुनाले मन प्रसन्न हुनेछ। पढ़ाइ लेखाईमा प्रतिद्वन्दीहरूलाई किनारा लगाउँदै नतिजा आफ्नो बोल्टामा पार्न सकिनेछ। वृश्चिक राशि, मन परेको मानिसबाट उपहार प्राप्तिको योग रहेको छ। माया प्रेममा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ भने यात्राको अवसर जुड्नेछ। विलासी सामानको प्रयोग मार्फत को मन लोभ्याउन सकिनेछ। खाद्यान्न तथा गरगहनाको व्यापारमा उल्लेखनीय वृद्धि हुनेछ। राजनीति तथा सामाजिक काममा आलोचना सहितको समर्थन प्राप्त हुने र पद प्राप्तिको योग रहेको छ। अध्ययन वा कामको सिलसिलामा लामो दूरीको वैदेशिक यात्रा हुनेछ। धनु राशि, मन खिन्न हुनेछ। सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला। छोटो समयका लागि हेरिने फाइदाले पछि घाटा हुन सक्नेछ। योजनाहरू तत्काल सार्वजनिक गर्नु नै उत्तम हुनेछ। व्यापारमा मन्दी आउने भए पनि कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ। मकर राशि, छोटो तथा रमाइलो यात्राको तय हुनेछ भने यात्राका क्रममा रमाइला तथा मनमिल्ने साथीहरू भेटिनेछन्। प्रणय सम्बन्धमा सुधार हुनेछ भने एक अर्काको सहयोगले खोजमूलक विषयमा मन जानेछ। आमदानी बढ़ाउन गरिने कामहरू समयमा नै सम्पन्न गरी आर्थिक स्थितिमा दाजुभाइको सहयोगले राम्रो तथा परिणाममुखी काम गर्न सकिनेछ। विवादित विषयहरू तपाईँकै पक्षमा आउने हुँदा मन प्रसन्न हुनेछ। कुम्भ राशि, बोली वचनमा मिठास आउने तथा बोलेरै धेरै कामहरू गर्न सकिनेछ। गीत संगीत तथा यस्तै क्षेत्रमा समय खर्चदै हुनुहुन्छ भने प्रशस्त रूपियाँ कमाउन सकिनेछ। धन तथा भौतिक सम्पत्ति राम्रोसँग परिचालन गरी आमदानी बढ़ाउन सकिनेछ। माया प्रेममा आत्मीयता बढ़नेछ भने पारिवारिक माहौलमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ। भोजनसँग सम्बन्धित व्यवसायबाट मनज्ञ आमदानी गर्न सकिनेछ। अन्तिममा मेन राशि, पुराना कमी कमजोरी सुधार्दै नयाँ काममा हात हाल्न सकिनेछ। पारिवारिक माहौलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर आउनेछ। माया प्रेममा रमाइलो गर्दै समय व्यतीत हुनेछ। घर परिवार तथा आफन्तको सद्भाव तथा सहयोग पाइने हुनाले मन प्रसन्न हुनेछ। व्यापार, शेयर बजार तथा औद्योगिक क्षेत्रमा लगानी गरी आर्थिक सुधार्न सकिनेछ। राजनीतिज्ञ र पत्रकारको लागि समय राम्रो रहेको छ। आदरणीय श्रोतावृन्द, आजको राशिफलमा जे जस्तो भनिए तापनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ रहनेछ। श्रोतावृन्द, आजको राशिफलसँगै आज जन्मदिन पर्ने तपाईँ सम्पूर्णमा रेडियो ढोरबराई परिवारको तर्फबाट हार्दिक

0: भोलि तपाईको राशिफल छ। तपाईको जन्मदिनको शुभकामना रेडियो प्रसारण गर्न चाहनुहुन्छ भने हामीलाई अघिल्लो दिने जन्मदिनको शुभकामना टिपाउनको लागि हाम्रो फोन र हाम्रो सामाजिक सञ्जाल र इमेलमा समेत शुभकामना पठाउन सक्नुहुनेछ। आजको श्रृङ्खलाबाट म सृष्टि खत्री विदा हुन आज्ञा चाहन्छु। नमस्कार, शुभदिन।
1: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
2: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई? पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
3: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको छापा हार्डवेयर सप्लायर्समा जानुस् न। जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका थर्ड सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0635414236, मोबाइल 9856078302 र 9856078302।
4: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
5: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
4: अनि बन्छ त दाई?
5: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
6: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि।
7: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
8: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
7: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9856062029।
9: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
10: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
9: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
10: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
11: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
12: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौडा।
11: प्रोप्राइटर रबिन थापा। सम्पर्क 9856033998 र 9845410950।
13: लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
14: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्प पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
13: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
14: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
1: अन्तर्मनको आवाज।
15: Station 1 Studio Light Check. Aide.

0: आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार विनोद सुनार, मोबाइल 9816695301।
1: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जन सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
2: आज 2083 साल साउन 19 गते मंगलबार, सन 2026 अगस्त 4 तारीक साउन कृष्ण पक्षको पञ्चमी तिथि।
3: काया कैरन का साथमा
2: किसान पाइप प्रोडक्ट्स प्राली
3: राष्ट्र कुसान किसान
2: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
1: आज वार्षिक उत्सव मनाउँदै गरेको मकवानपुरको हेटौडामा रहेको रेडियो सरोवर 92.5 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट
2: संकटको बेला एकै ठाउँ उभिने दलहरूको विशेषताले समस्या समाधानमा सहज संवाद र सर्वपक्षीय पहलको कारण तराई मधेसमा उत्पन्न तनाव साम्य हुँदै
1: कागजी नोटको विकल्पमा डिजिटल मुद्रा ल्याउने कानूनी बाटो खुल्दै भुक्तानी प्रणालीलाई छिटो सुरक्षित र कम खर्चिलो बनाउने
2: राम्रो तलब र दीर्घकालीन अवसरले युरोपतर्फ नेपाली श्रमिकको आकर्षण बढ्दो दक्ष जनशक्ति श्रम अधिकार र सुरक्षित आप्रवासन सुनिश्चित गर्न सरकारलाई चुनौती
4: प्रक्रिया पूरा गरेर जानुपर्छ यसमा पनि चुनौतीहरू छन् एकतर्फी रूपमा होइन दुईतर्फी संवादबाट अगाडि बढ़ाउनु पर्ने हुन्छ यो किसिमको चाहिँ एउटा इन्टिग्रेटेड प्याकेजमा चाहिँ सरकारले काम गर्नुपर्ने हुन्छ
1: भारत बिहारको राजनीतिमा प्रशान्त किशोर अर्थात पीकेको उदय सुशासन र रोजगारीको नारा दिएर जनसुराज पार्टीले भत्कायो भाजपाको गढ
2: र केप भर्डेको प्रशिक्षक पेड्रो मोरक्को रेनिसा वर्कानका मुख्य प्रशिक्षक नियुक्त
5: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
6: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-72-540-89

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ
1: काया कैरनमा अब खबरको सिलसिला सुनसरीको देवानगंजमा शुरू भएर अरू जिल्लामा पनि फैलिन थालेको साम्प्रदायिक तनाव साम्य पार्न सरकार र सुरक्षा संयन्त्र मात्रै सक्रिय भएनन् सत्तारूढदेखि विपक्षी र संसदमा प्रतिनिधित्व गर्ने नगर्ने सबै दलहरू उत्तिकै खटिए अघिपछि सरकार र सत्तारूढ दलको आलोचना गर्ने विपक्षी दलले पनि हातमा हात मिलाए स्थापना भएको चार वर्षमै प्रचण्ड बहुमत सहित सरकारको नेतृत्वमा पुगेको राजनीतिक दल हो रासोपा रासोपाले पनि हरेक संकट र चुनौतीको सामना मिलेर गर्दा मात्रै सहज अवतरण हुन्छ भन्ने पुराना दलहरूले थालेको अभ्यासलाई पछ्यायो सरकार सुरक्षा निकाय राजनीतिक दल धार्मिक गुरू र नागरिक समाजको साझा सक्रियताको परिणाम अहिले विस्तारै स्थिति नियन्त्रणमा हुँदैछ सुनसरीको तनावपछि तत्कालै सक्रियता नदेखाएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहको आलोचना समेत भएको थियो उहाँमाथि संवेदनशील घटनामा प्रतिक्रिया नदिएको सिंहदरबारबाट बाहिर ननिस्किएको र मधेससँग संवाद नगरेको आरोप लाग्यो आलोचना बढेपछि प्रधानमन्त्री शाह पनि सक्रिय हुनुभयो देशवासी

0: नाममा सम्बोधन गर्दै धार्मिक सद्भाव कायम राख्न अपील गर्नुभयो। साम्प्रदायिक तनाव नियन्त्रणमा सुरक्षा निकायको सक्रियता त रह्यो नै, त्यससँगै राजनीतिक तहमा देखिएको सहकार्यले पनि परिस्थिति सामान्य बनाउन महत्वपूर्ण भूमिका खेलेको विश्लेषकहरू बताउँछन्। संकटमा पर्दा एक ठाउँमा आउने विशेषता नेपालमा विशेष रहेको पूर्व राजनीतिज्ञ तथा कूटनीतिज्ञ निलाम्बर आचार्य बताउनुहुन्छ। 2007 नै यस्तो देखिँदै आएको छ। उहाँले भन्नुभयो, हाम्रो राजनीतिक संस्कार सहिष्णुताको छ, संवाद अन्तर्क्रिया र सहकार्य गर्ने खालको छ। दक्षिण एसियाका अरू देशहरूको तुलनामा सत्ता र प्रतिपक्ष बीच वा सर्वपक्षीय सहकार्यको संस्कृतिको उत्तम अभ्यास नेपालमा रहेको उहाँले बताउनुभयो। सुनसरी, धनुषा लगायत विभिन्न जिल्लामा सद्भाव र्याली निकालिँदै सामाजिक सद्भाव कायम राख्न राजनीतिक दल, स्थानीय तह, धार्मिक अगुवा, सुरक्षा निकाय र नागरिक समाज एकै ठाउँमा उभिन थालेका छन्। एक हप्ता अघि चर्किएको तनाव अन्तत फेरि संवाद र सर्वपक्षीय पहलमै सहज हुन थालेको छ। यस्ता घटना विगतमा पनि भएका थिए। विगतमा तराई मधेसमा यस्तै प्रकृतिका धेरै साम्प्रदायिक संवेदनशील घटनामा प्रारम्भिक चरणमै सरकार, स्थानीय जनप्रतिनिधि, प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल र समुदायबीच संवाद शुरू हुँदा तनाव छोटो समयमै नियन्त्रणमा आएको थियो। देवानगंजमा भने त्यही समन्वय प्रारम्भिक चरणमै प्रभावकारी बन्न नसक्दा सामान्य विवाद, क्रमशः गोलीकाण्ड, तीनजनाको निधन, लामो आन्दोलन र 7 दिनसम्म लम्बिएको संकटमा परिणत हुन पुगेको स्थानीय सरकारवालाको निष्कर्ष छ। मानवाधिकार कर्मी रमेश भट्टराई, सुनसरीका पछिल्ला ठूला घटनाले साम्प्रदायिक वा संवेदनशील विवादमा सुरक्षा कार्यवाही मात्र पर्याप्त नहुने स्पष्ट सन्देश दिएको बताउनुहुन्छ। आजको कान्तिपुरमा खबर छ।
1: एमाले भित्र प्रदेश सत्ताका लागि किचलो बढ़ेको छ। नेकपासँग गठबन्धन गरेको एमाले कोशी, बागमती र लुम्बिनीमा मुख्यमन्त्री पाउनेछ। तर कोशी र लुम्बिनीमा एमालेकै नेतृत्व रहे पनि अध्यक्ष केपी ओली नयाँ मुख्यमन्त्री बनाउन जोड़बर गरिरहनु भएको छ। वहाँले सचिव एवं कोशी इन्चार्ज शेरधन राईलाई विराटनगर पठाएर कोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई राजीनामा दिन हिजो निर्देशन दिनुभएको छ। एमाले नेकपा गठबन्धनले बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि जोड़बल गरिरहे पनि मुख्यमन्त्री इन्द्र बहादुर बानियाले भने अल्पमतको सरकार चलाइरहनु भएको छ। प्रदेशमा राजनीतिक गतिरोध रहेका बेला मुख्यमन्त्री बानियाले हिजो हेटौडामा बोलाएको सर्वदलीय बैठकमा सत्ता हस्तान्तरण र नयाँ सरकार गठनको विषयमा दलहरूबीच बहस चलेको छ। यसैबीच कांग्रेसभित्रको शक्ति संघर्ष विभाजनको संघारमा पुगेसँगै पार्टीको विरासत बोकेको कोइराला परिवार पनि तीन धारमा विभाजित भएको छ। केही वर्षदेखि नेतृत्वदायी भूमिकाबाट टाढा रहेका कोइराला परिवारका सदस्यहरू एकीकृत नरहेको मात्र होइन, हस्तक्षेपकारी भूमिका खेल्ने ठाउँमा पनि छैनन्। पछिल्ला घटनाक्रम अनुसार बीपी कोइरालाका पुत्र डाक्टर शशांक संस्थापन इतर पक्षको नेतृत्वमा उभिनु भएको छ भने गिरिजा प्रसादकी पुत्री सुजाता संस्थापन पक्षमा देखिनु भएको छ। नोना पुत्र डाक्टर शेखर भने दुवै पक्षबीच पार्टी एकता कायम हुनुपर्ने पक्षमा मझधारमा उभिनु भएको छ। 14 महाधिवेशनपछि डाक्टर शशांक, डाक्टर शेखर र सुजाताले पटक पटक छलफल गर्दै एकताबद्ध भएर अघि बढ़ने प्रतिबद्धता जनाउनु भएको थियो। तर अहिले बीपी कोइरालाका पुत्र डाक्टर शशांकले संस्थापन इतर पक्षको नेतृत्व सम्हाल्नु भएको छ भने डाक्टर शेखर पार्टीभित्र आन्तरिक एकता कायम हुनुपर्ने पक्षमा हुनुहुन्छ। नयाँ पत्रिकामा खबर छ।
0: गैराती, काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै मोरङ, सुनसरी, सिन्धुपाल्चोक, अर्घाखाँची, अछाम, रूकुम, जाजरकोट, दाङमा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र कर्णाली प्रदेशका केही ठाउँमा अहिले पनि पानी परिरहेको छ। आज दिउँसो पनि धेरै ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा हुने र केही ठाउँमा भने मुसलधारे पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाड़ी र तराई तथा लुम्बिनी प्रदेशको पहाड़ी र तराईका एक दुई ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भेगका एक दुई ठाउँमा आरी घोप्टे पानी पर्न सक्ने महाशाखाले जनाएको छ। गैराती पानी परे पनि काठमाडौँ जोड्ने मुख्य नाका, नागडुङ्गा, मुगलिन सड़कमा नियमित रूपमा गाड़ी चलिरहेका छन्। हिजो दिउँसो पहिरोका कारण पटक पटक अवरूद्ध भएको यो सड़क खण्ड अहिले खुल्ला रहेको मुगलिन प्रहरीले जनाएको छ। काया कैरनमा युरोपतर्फ बढ्दै गएको नेपाली श्रमिकको आकर्षण बारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको
3: भर्ना खुल्यो।
4: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त। भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
3: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल। जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
3: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
4: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था।
3: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
4: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थी मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
3: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था।
4: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
3: र बिहानी 17:00 कक्षा सञ्चालन हुने।
4: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु, फोन 0 65 5 71 240।
5: शाखाबाट कर्जा प्रवाह
6: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
5: शर्तहरू लागू हुनेछन्।
7: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले संकटको बेला एकै ठाउँ उभिने दलहरूको विशेषताले समस्या समाधानमा सहज, प्रदेश सत्ताले एमालेमा बढ़ायो किचलो, कांग्रेसको विवादमा कोइराला दाजु बहिनी तीनतिर, गैराती धेरै ठाउँमा मध्यमदेखि ठूलो वर्षा, मुगली नारायणगढ़ सड़कमा नियमित गाड़ी सञ्चालन लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। विश्वभर डिजिटल भुक्तानी प्रणालीको प्रयोग तीव्र बढ़िरहेको छ। नेपालले पनि कागजी नोटबाट डिजिटल मुद्रा नोटको कानूनी बाटो खोल्ने तयारी गरेको छ। नेपाल राष्ट्र बैंकले केन्द्रीय बैंकद्वारा जारी गरिने डिजिटल मुद्रा सेन्ट्रल बैंक डिजिटल करेन्सी सीडीबीसी जारी गर्ने कानूनी बाटो खुलाउने तयारी गरेसँगै देशको मौद्रिक प्रणालीमा नयाँ अध्याय शुरू हुने निश्चित भएको छ। नेपाल राष्ट्र बैंक ऐन 2058 परिच्छेद 6 अन्तर्गतको दफा 51 रहेको नेपालको मौद्रिक इकाई रूपैयाँ हुनेछ र यस्तो रूपैयाँ 100 पैसामा विभाजित हुनेछ भन्ने व्यवस्था संशोधन गर्ने प्रस्ताव गरिएको छ। प्रस्तावित विधेयकमा यसको सट्टा बैंकले नेपाली रूपैयाँलाई कुनै संकेत निर्धारण गरी प्रयोगमा ल्याउन सक्नेछ भन्ने व्यवस्था समावेश गरिएको छ। यस संशोधनसँगै नेपाली मुद्रालाई आधुनिक प्रविधि अनुसार डिजिटल स्वरूपमा विकास गर्ने कानूनी आधार तयार हुने अपेक्षा गरिएको छ। आगामी कानून लागू भएपछि नेपाल राष्ट्र बैंकलाई कागजी मुद्रासँगै डिजिटल नेपाली रूपैयाँ डिजिटल करेन्सी जारी गर्ने बाटो खुल्नेछ। नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरूप्रसाद पौडेलका अनुसार नयाँ कानून मार्फत कागजी नोटलाई क्रमिक रूपमा डिजिटल मुद्रामा रूपान्तरण गर्ने तयारी भइरहेको छ। विज्ञहरूका अनुसार पेपर नोटको तुलनामा डिजिटल मुद्राले भुक्तानी प्रणालीलाई छिटो, सुरक्षित र कम खर्चिलो बनाउन सक्छ। अहिले सरकारले हरेक वर्ष नोट छपाई, ढुवानी, सुरक्षा र पुरानो नोट व्यवस्थापनमा ठूलो रकम खर्च गर्दै आएको छ। डिजिटल मुद्रा कार्यान्वयनमा भएमा यस्ता खर्च उल्लेख्य रूपमा घट्ने अपेक्षा गरिएको छ। अन्नपूर्ण पोस्टमा खबर छ।
0: नेपालको वैदेशिक रोजगारी लामो समयसम्म खाड़ी राष्ट्र र मलेसियामा केन्द्रित रहे पनि पछिल्ला वर्षहरूमा युरोप, दक्षिण कोरिया र जापानतर्फ पनि आकर्षण बढ़दै गएको छ। कमज्याला, सीमित श्रम अधिकार र कठोर कार्य वातावरणका कारण धेरै श्रमिकले वैकल्पिक गन्तव्य खोज्न थालेका छन् भने क्षेत्रीय अस्थिरताले पनि खाड़ीप्रतिको आकर्षण केही घटाएको छ। तर गन्तव्य विविधीकरणसँगै उच्च भर्ती शुल्क, जोखिमपूर्ण आप्रवासन र सीमित कूटनीतिक सहायता जस्ता चुनौती पनि देखिएका छन्। साथी महेश गेवालीले श्रम तथा आप्रवासन विज्ञ रामेश्वर नेपाललाई अहिलेको समयमा वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको रोजाईमा आएको परिवर्तन बारे कुराकानी गर्नुभएको छ।
8: वैदेशिक रोजगार भन्ने बित्तिकै गल्फ र मलेसिया टोटल यो सातवटा देशमा नै हाम्रो एक किसिमले निर्भरता भने पनि हुन्थ्यो पहिला, किनभने 95% भन्दा बढी चाहिँ श्रम स्वीकृतिहरू ती देशहरूकै लागि जारी हुन्थ्यो। पछिल्ला वर्षहरूको लागि हेर्दाखेरिमा चाहिँ यो रेसियो चाहिँ अरू देशहरूमा पनि विस्तारै जाने क्रम चाहिँ बढेको देखिन्छ। गत वर्षको चाहिँ रोमानिया नै टप सिक्समा आइसकेका देखिन्छ, साइप्रस, टर्की, त्यसले हेर्दाखेरिमा चाहिँ यो युरोपियन कन्ट्रीहरूको चाहिँ केही हबहरू, केही गेटवेहरू बनेको देखिन्छ।
9: यो सिपको कुरा गर्दा, कामको खटाइको कुरा गर्दा के फरक छ खाडीमा र युरोपमा?
8: पक्कै पनि खाडीको तुलनामा चाहिँ युरोपमा चाहिँ अलिकति स्किल चाहिन्छ नै, केही न केही किसिमको दक्षता भएको, स्किल कम भएकाहरूले पनि काम गर्न सक्ने गएर, र केही कृषि सेक्टरमा काम गर्नेहरूले पनि लो स्किल नै भए पनि काम पाउने अवस्था हुँदो रहेछ। स्किल, मिडियम स्किल अथवा हाई स्किलहरूले नै मात्रै काम चाहिँ गर्न सक्ने, काम पाउने, सजिलै काम पाउने, अनि काम पायो भने पनि राम्रो पेमेन्ट पाउने, अनि ज्यादातीहरूमा नपर्ने, किनभने युरोपमा पनि ज्यादाती झुक्यानहरूमा पर्ने सम्भावनाहरू छँदैछ। त्यो कारणले गर्दा स्किल भएकाहरूले नै त्यो अपर्च्युनिटी चाहिँ बढी मात्रामा पाउने हुन्छ। बढ्दो मात्रामा नेपालीहरू चाहिँ त्यहाँ कार्यरत अथवा बसोबासै गर्नेहरूको संख्या क्रमशः बढ्दै पनि गएको कारणले गर्दा, आफ्ना नातागोताहरू गएको कारणले गर्दा, ए यहाँ पनि यस्तो किसिमको काम त पाइन्छ नि, तिमी गल्फमै किन बस्छौ अथवा मलेसियामै किन बस्छौ, त्यति नै मेहनत गर्दाखेरिमा यहाँ अझ राम्रो कमाइ हुन्छ, उस्तै पर्यो भने यहाँ परिवारै लिएर आउन पनि सक्ने सम्भावनाहरू रहन्छ। अधिकार उल्लङ्घन र ज्यादती धेरै सहनु पर्दैन, उन्नत सहरमा पाइन्छ, विकासहरूलाई प्रयोग गर्न पाइन्छ।
9: अबको समयमा चाहिँ नेपालको मुख्य गन्तव्य देशहरू चाहिँ कुन कुन हुन सक्छन् र त्यस अनुसार सहज बनाउनको लागि चाहिँ के गर्नुपर्छ अबका दिनमा?
8: यो एकै ठाउँमा केन्द्रीकृत निर्भरतामा चाहिँ आधारित भएर गरिने जुन यो लेबर माइग्रेसन छ, यसले चाहिँ हामीलाई कुनै पनि बेला चाहिँ ठूलो चुनौतीमा पार दिन सक्छ भन्ने चाहिँ उदाहरण पाठहरू हामी सिकिसकेका छौँ। त्यस कारणले गर्दा यसलाई डाइभर्सिफाई गर्न जरुरी छ, अनि त्यस पछाडि यसमा असुली ठूलो छ, जबकि कति तिर्नुपर्ने भन्ने कुनै मापदण्ड नै छैन, यो सबै प्रपञ्च मिलाउनेको कुनै एकाउन्टेबिलिटी पनि नहुने, अनि उहाँ पुगिसके पछाडि उही काम नपाउने, यो खालका समस्याहरू त्यहाँ पनि छ। अलि सुरक्षित हुने ठाउँ, कमाई अलि राम्रो हुने, अलि डिग्निफाइड काम, अलि सुरक्षित काम हुने देशहरूमा नै गर्नुपर्ने हुन्छ। युरोपमा अहिले त्यो किसिमको सम्भावना छ, र यसमा चाहिँ सरकारले के गर्नु पर्यो त भन्दाखेरिमा, युरोपमा हामीले कसरी हाम्रा नेपालीहरूलाई चाहिँ त्यहाँको जब अपर्च्युनिटीसँग जोड्न सक्छौ भन्ने कुरामा काफी मात्रामा चाहिँ त्यसको अध्ययनहरू गरेर, त्यसको इन्टेलहरू जम्मा गरेर, त्यो सुनको लङ्का मात्रै होइन है, यसमा चाहिँ एउटा प्रक्रिया पूरा गरेर जानुपर्छ। यसमा पनि चुनौतीहरू छन्, एकतर्फी रूपमा होइन, दुईतर्फी संवादबाट अगाडि बढ़ाउनु पर्ने हुन्छ। यो किसिमको चाहिँ एउटा इन्टिग्रेटेड प्याकेजमा चाहिँ सरकारले काम गर्नुपर्ने हुन्छ।
0: श्रम तथा आप्रवासन विज्ञ रामेश्वर नेपालसँग नेपाली श्रमिकको बदलिँदो वैदेशिक रोजगारी गन्तव्य, त्यसका कारण, चुनौती, नीतिगत पक्ष र सम्भावित भविष्य बारेको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम देश परदेशमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला, भारतीय सुरक्षाकर्मीले अस्ति आइतबार पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा प्रवेश गरेर स्थानीय बासिन्दाले बाढ़ी नियन्त्रणका लागि बनाएको माटोको अस्थायी तटबन्ध भत्काएको घटनाप्रति नेपाल सरकारले भारतसँग विरोध जनाएको छ। नयाँ दिल्लीमा रहेको नेपाली दूतावासले अस्ति आइतबार भारतको विदेश मन्त्रालयसँग यस विषय उठाएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन्। उनका अनुसार नेपाली पक्षले भारतीय सुरक्षाकर्मीको शैलीप्रति आपत्ति समेत जनाएको छ, तर भारतीय पक्षले तटबन्ध बनाइएको क्षेत्र विवादित भएकाले दुवै देशबीच कायम रहेको यथास्थिति अवस्थाको उल्लंघन हुने गरी कुनै नयाँ संरचना बनाउन नहुने अडान दोहोर्याएको ती अधिकारीले बताएका खबर कान्तिपुरले लेखेको छ।
1: 2068 परराष्ट्र मन्त्रालयबाट करिब 500 ट्राभल डकुमेन्ट गायब बनाइएको घटनाको मुद्दा बल्ल अदालत पुगेको छ। 2068 जर्मन दूतावासले प्रहरीमा उजुरी गरेकोमा गएको हप्ता अदालतमा मुद्दा दायर भएको हो, जसमा हिजो प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई पक्राउ गरेको छ। यो मुद्दामा सहसचिव भट्टराई विरूद्ध राहदानी ऐन अनुसार जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको हो। गएको माघमा सीआईबीले भट्टराईसँग बयान लिएको थियो। त्यति बेला नै प्रहरीले राय सहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएकोमा हालै मात्र सरकारी वकिलले साउन 11 मुद्दा दायर गरेको हो। यो मुद्दामा भट्टराई फरार रहेकोले उनलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता अनुप शमशेर जबराले बताउनु भएको छ। हिजो अदालतमा थुनछेक नभ्याइएपछि भट्टराईलाई सीआईबीकै हिरासतमा राखिएको छ। नयाँ पत्रिकामा खबर छ।
0: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
10: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
4: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
10: छुटका दायराहरू:
4: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
10: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
4: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
10: थप जानकारीका लागि सम्पर्क 0625714479, मोबाइल 9856062065 र 9848064145।
11: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौ।
6: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
11: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। दार्चुलाका दुर्गम बस्तीहरूमा अहिले पनि स्थानीय बासिन्दाको दैनिक जीवन तुइनमै निर्भर छ। यहाँका बाल बालिका, बिरामी, ज्येष्ठ नागरिकदेखि दैनिक उपभोगका सामान ओसार्न तथा सर्वसाधारणसम्मले आफ्नो ज्यानको बाजी लगाएर महाकाली नदी पार गर्न तुइन प्रयोग गर्न बाध्य छन्। तुइनको तार रहे जीवन रहन्छ, तुटे जीवन नै समाप्त हुने जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् सीमावर्ती ब्यास गाउँपालिका 2 दुम्लिङका स्थानीय बासिन्दा। तुइन तरेर महाकाली वार पार गर्न हरेक पटक झुण्डिँदा स्थानीयवासीले ज्यानकै बाजी लगाइरहेका हुन्छन्। यहाँका स्थानीय बासिन्दा नेपालतर्फको तल्लो दुम्लिङ र भारततर्फको गर्भाधार ठाउँलाई जोड्ने महाकाली नदीमाथि अस्थायी अवैध तुइन लगाएर वार पार गर्ने गर्छन्। महाकाली नदी दुई देशको साझा नदी भएका कारण कुनै एक पक्षले कुनै संरचना निर्माण गर्दा वा कुनै क्रियाकलाप गर्दा दुवैको सहमति आवश्यक पर्छ। यहाँका स्थानीय बासिन्दालाई अवैध तुइन लगाएर वार पार गर्नुपर्ने बाध्यता बनेको छ। वर्षातमा नदीको बहाव बढ्दा जोखिम अझै धेरै हुने स्थानीय बासिन्दाले बताएका छन्। दुम्लिङसम्म जान वर्षायाममा गाड़ी सञ्चालन हुने सड़कको सुविधा छैन, पैदल हिँड्ने समेत निकै जोखिम हुने गरेको दुम्लिङका स्थानीय प्रभात बुढा थोकीले बताउनुभयो। उपचार, शिक्षा, रोजगारी र दैनिक आवश्यकताका लागि यहाँका स्थानीय बासिन्दाले तुइनको सहारा लिनुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ। यहाँका स्थानीयवासीले वर्षौंदेखि यो स्थानमा नेपाल भारत जोड्ने झोलुङ्गे पुल निर्माणका लागि माग उठाउँदै आइरहेको भए पनि समस्याको अझै समाधान हुन सकेको छैन। तुइनकै तारमा बाँचेको जीवन शीर्षकको खबर गोर्खा पत्रमा छ।
0: अब विदेशको खबर. कक्रोच जनता पार्टी सीपीजे नेतृत्वको युवा आन्दोलनबाट रक्षात्मक अवस्थामा पुगेको भारतको सत्तारूढ दल भारतीय जनता पार्टी भाजपाले विधानसभा उपचुनावमा पनि नराम्रो धक्का बेहोरेको छ. हिजो सार्वजनिक भएको मतपरिणाम अनुसार बिहारको बांकीपुर सीटमा जनसुराज पार्टी जेएसपी, मध्यप्रदेशको दतिया सीटमा भारतीय राष्ट्रिय कांग्रेसले जित हात पारेको छ. भाजपाले गुजरातको मान्दलपुर सीट मात्र जोगाएको छ. पटनासँग जोडिएको बांकीपुर निर्वाचन क्षेत्र भाजपाको गढ़ मानिन्छ. यसै वर्ष भाजपा राष्ट्रिय अध्यक्ष बनेका नितिन नवीनले आफ्नो पार्टीलाई लामो समयदेखिको गढ़मा सघन प्रचार गरे पनि आफ्नो पार्टीलाई जिताउन सक्नु भएन. नितिनले यस क्षेत्रबाट पाँच पटक लगातार चुनाव जित्नु भएको थियो, तर यसपटक भने उहाँ आफ्ना उत्तराधिकारीलाई चुनाव जिताउन असफल हुनुभयो. उपचुनावमा जेएसपीका संस्थापक प्रशान्त किशोर पीके विजयी हुनुभएको छ. प्रशान्त किशोर र दुई वर्ष अघि खुलेको जनसुराज पार्टीका लागि यो पहिलो चुनावी जित हो. यो जितलाई बिहारको राजनीतिमा प्रशान्त किशोरको औपचारिक उदयका रूपमा हेरिएको छ.
1: अब खेल खबर. केप भर्डेको प्रशिक्षक पेड्रो लैता ओ बिट्रो बुबिस्टा मोरक्को रेनिसा बर्कानका मुख्य प्रशिक्षक नियुक्त भएका छन्. उनले क्लबलाई दुई वर्ष सम्हाल्ने सम्झौता गरेका छन्. बुबिस्टाले पछिल्ला छ वर्ष केप भर्डे राष्ट्रिय फुटबल टोलीको नेतृत्व गर्दै ऐतिहासिक सफलता दिलाएका थिए. उनको नेतृत्वमा टोलीले पहिलो पटक विश्वकपमा स्थान बनाएको र टोलीलाई नकआउट चरणसम्म पुर्याएका थिए. साथै सन् 2024 अफ्रिका कप अफ नेशन्समा टोली क्वार्टर फाइनलसम्म पुगेको थियो. मोरक्को संचार माध्यमका अनुसार बुबिस्टा राष्ट्रिय टोलीसँगै क्लबको जिम्मेवारी पनि सम्हाल्न इच्छुक थिए, तर क्लबले पूर्ण रूपमा क्लबमै केन्द्रित हुनुपर्ने शर्त राखेपछि उनले केप भर्डेको जिम्मेवारीबाट अलग हुने निर्णय गरेका हुन्. राष्ट्रिय टोलीबाट क्लब फुटबलमा प्रवेश गरेका बुबिस्टाका लागि यो पहिलो अनुभव हुनेछ.
0: काया कैरनमा अब केही खबर संक्षेपमा. यस वर्ष वर्षा कम हुने भनिए पनि अहिलेसम्म गएको वर्षभन्दा बढ़ी धान रोपाई भएको छ. गएको वर्ष 83.93% धान रोपाई भएकोमा यस वर्ष अहिलेसम्म 92% धान रोपाई भएको खबर गोर्खापत्रले लेखेको छ.
1: 17 अर्ब बढ़ी खर्च गरेर स्तरोन्नति गरिएको बुटवल नारायण घाट सड़क नेपाल सरकार समक्ष हस्तान्तरण नहुँदै भाँसिएको छ. सड़क विभागका उच्च कर्मचारीहरूले राष्ट्रिय सतर्कता केन्द्रसँग त्यस सड़कको गुणस्तर परीक्षण गर्न अनुरोध गरेका छन्. सड़क हस्तान्तरण नहुँदै ठाउँ ठाउँमा समस्या उत्पन्न भएपछि सड़कको गुणस्तर तथा सरकारी पक्षबाट भएको अनुगमन तथा प्राविधिक परीक्षणप्रति नै प्रश्न उठेको छ.
0: गएको आर्थिक वर्ष सातै प्रदेशको पूँजीगत खर्च औसत 61.33% मात्र भएको छ. यो यसै अवधिमा भएको संघीय सरकारको पूँजीगत खर्चको तुलनामा भने बढ़ी हो.
1: मध्य प्रदेशमा तीव्र रूपमा घट्दै गएको भूमिगत जलस्रोत सुरक्षित खानेपानीको सीमित पहुँच, सरसफाई व्यवस्थापनको कमजोरी र जलस्रोत परीक्षणमा देखिएको नीतिगत तथा संस्थागत कमजोरी तत्काल सुधार गर्न सुझाव दिएको छ. राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिले सरकारलाई यस्तो सुझाव दिएको हो.
0: राज्यको नीति अनिश्चित हुँदा अर्थतन्त्रमा ठूलो नकारात्मक असर पर्ने एक अध्ययनले देखाएको छ. राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक नीतिगत अनिश्चितताले समष्टिगत अर्थतन्त्रमा पार्ने प्रभाव नेपालको अध्ययन विषयक प्रतिवेदनले नीतिगत निश्चितता नहुँदा अर्थतन्त्रमा नकारात्मक असर पर्ने देखाएको हो.
1: वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव गर्ने व्यवसायी फर्मलाई आवश्यक कार्यवाही गर्न निर्देशन दिएको छ. विभागले हिजो काठमाडौँ उपत्यकाका विभिन्न 11 उद्योग तथा व्यवसाय फर्ममा अनुगमन गरी कार्यवाही तथा आवश्यक निर्देशन दिएको हो. चलाउनु काम जोगाउनु दाम.
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं. आजका मुख्य खबर फेरि एकपटक.
1: संकटको बेला एकै ठाउँ उभिने दलहरूको विशेषताले समस्या समाधानमा सहज संवाद र सर्वपक्षीय पहलको कारण तराई मधेसमा उत्पन्न तनाव साम्य हुँदै
0: कागजी नोटको विकल्पमा डिजिटल मुद्रा ल्याउने कानूनी बाटो खुल्दै भुक्तानी प्रणालीलाई छिटो सुरक्षित र कम खर्चिलो बनाउने
1: राम्रो तलब र दीर्घकालीन अवसरले युरोपतर्फ नेपाली श्रमिकको आकर्षण बढ़दो दक्ष जनशक्ति श्रम अधिकार र सुरक्षित आप्रवासन सुनिश्चित गर्न सरकारलाई चुनौती
0: भारत बिहारको राजनीतिमा प्रशान्त किशोर अर्थात पीकेको उदय शासन र रोजगारीको नारा दिएर जनसुराज पार्टीले भत्कायो भाजपाको गढ
1: र केप भर्डेको प्रशिक्षक पेड्रो मोरक्को रेनिसा बर्कानका मुख्य प्रशिक्षक नियुक्त.
0: र अन्त्यमा आजको कार्टुन आज हामीले रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। दुर्गा परसाई पटक पटक पक्राउ पर्ने र छुट्ने गरेको विषयसँग सम्बन्धित छ। यस पटक पनि यस्तै भएको छ। यहाँ परसाई जस्तै देखिने मान्छे घरको छतमा उभिएर बाहिर बाटोतिर हिँडिरहेका छन् अनि उनी भन्दैछन् छुटेको घण्टौं भइसक्यो अझै पक्राउ गर्दैनन् त। आजको कायाकैरन सकिएको छ। कायाकैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: ए सबिना, यस्तो हतारमा कता हो?
2: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
1: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
3: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846878528 र 9808216142।
4: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला।
1: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
4: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया। फोन 065414142, 98563231128, 98462014726।
5: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
6: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
7: स्तुरेगौडा पोलिक्लिनिकमा यही साउन 23 गते 4 शनिबार वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
6: वरिष्ठ हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
7: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
6: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
8: समयमै स्वास्थ्य उपचार र परामर्श स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
8: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
9: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129 र 98560131053।
10: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
11: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
10: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
11: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
10: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
11: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
10: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
11: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
10: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
11: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टी, फोन 065550369।
0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

नमस्ते, मैं डॉक्टर स्वाति कुमारी पांडे। मैं स्त्री रोग विशेषज्ञ र फर्टिलिटी स्पेशलिस्ट हूँ। मैं आज नली को समस्या को बारे में कुरा करना चाहन्छु। हरेक सात जना कपल मध्ये एकजना कपल बाँझोपना को समस्या भई नै रहन्छ र टोटल महिला मध्ये 20% ले नली को समस्याबाट सफर गर्छन्। सो यो नली को रोल के हो, यो नली किन इम्पोर्टेन्स छ, त्यो बुझ्नको लागि चाहिँ पहिला प्रेग्नेन्सी कसरी हुन्छ भनेर बुझ्नु पर्छ। हरेक महिलाको चाहिँ एउटा पाठेघर छेउमा दुईटा नली र त्यसको छेउमा चाहिँ दुईटा अण्डाशय हुन्छ। हरेक महिना महिनावारीको बीचतिर, महिनावारीको 14-15 दिनतिर चाहिँ कुनै एउटा अण्डाशयबाट चाहिँ एउटा अण्डा ठूलो भएर आउँछ। त्यसको साइज 18 देखि 22 mm को पुगिसकेपछि हाम्रो दिमागले एउटा सिग्नल पठाउँछ त्यसलाई फुट्नलाई। त्यो फुट्छ अनि हाम्रो नलीले त्यो अण्डालाई समात्छ। त्यो अण्डालाई समातेर नलीले 24 घण्टासम्म होल्ड गर्छ र त्यही 24 घण्टाको वरिपरि चाहिँ तपाईँ र तपाईँको श्रीमान सम्पर्कमा बस्नुभयो भने चाहिँ उहाँले शुक्राणु योनिमा छोड्नुहुन्छ, जसमध्ये सबभन्दा राम्रो शुक्राणु माथितिर गएर नलीमै त्यो अण्डालाई भेटाई नलीमै बच्चा बनाउँछ। नलीको आफ्नो मोसन हुन्छ जसलाई चाहिँ पेरिस्टाल्सिस भन्छ र नलीमा सानो सानो रौँहरू पनि हुन्छ जसले मिलेर ढकालेर त्यो भ्रूणलाई चाहिँ पाठेघरसम्म पुर्याउँछ। भ्रूणलाई पाठेघरसम्म पुग्न चाहिँ 7 दिन टाइम लाग्छ र 7 दिनपछि चाहिँ त्यो पाठेघरमा टाँसिन्छ र 9 महिना बच्चा हुर्किन्छ। यसरी प्रेग्नेन्सी हुन्छ। सो नलीको तीनटा मुख्य रोल छ, एउटा चाहिँ अण्डालाई समात्ने, अर्को चाहिँ त्यसलाई होल्ड गर्ने ताकि शुक्राणु र अण्डा भेटेर बच्चा बनाउन सकोस्, र तेस्रो त्यो बनेको बच्चालाई चाहिँ पाठेघरसम्म ढकाल्ने। यो तीनटा मुख्य रोल नलीले गर्ने हुनाले नलीमा समस्या भयो भने चाहिँ प्रेग्नेन्सी हुन सकिरह हुँदैन। अब नलीमा चाहिँ 4 किसिमका समस्याहरू आउन सक्छन्: ब्लकेज अथवा बन्द हुने, हाइड्रोसाइफिङ्स अथवा सुनिने, पेरिट्युबल एडिजन्स हुने अथवा तपाईँको माइक्रो आर्किटेक्चरल ड्यामेज हुने। पहिला चाहिँ नलीको ब्लकेज अथवा बन्द हुनेको बारेमा कुरा गरौँ। नली चाहिँ 10 सेन्टिमिटरको स्ट्रक्चर हुन्छ र यो एकदम मसिनो हुन्छ। यसको अगाडिको भागलाई चाहिँ प्रोक्सिमल भाग भनिन्छ र पछाडिको भागलाई चाहिँ डिस्टल भाग भनिन्छ। केही भएर चाहिँ तपाईँको नलीमा ब्लकेज छ अथवा बन्द छ भने चाहिँ तपाईँको शुक्राणु र अण्डा एकअर्कालाई भेटाउनै सक्दैन र बच्चा बन्नै सक्दैन। यो नलीको बन्द हुने कारण चाहिँ प्राय जसो कि त इन्फेक्सन हुन्छ कि त एन्डोमेट्रियोसिस हुन्छ। अब दोस्रो, नली सुनिने। कहिलेकाहीँ इन्फेक्सनहरूले गर्दा नली सुनिन्छ र त्यसमा नराम्रो पोइजन जस्तो पानी भरिन्छ र त्यसलाई चाहिँ हाइड्रोसाल्फिङ्स भन्छ। हाइड्रोसाल्फिङ्स छ भने चाहिँ कुनै किसिमको प्रेग्नेन्सी प्राय सफल हुँदैन, किनभने भ्रूण पाठेघरमा गएर बसे तापनि तपाईँको नलीबाट चाहिँ नराम्रो पानी चुहिएर त्यो बच्चालाई चाहिँ मारिदिन्छ र प्रेग्नेन्सी अगाडि बढ्न सक्दैन। तेस्रो, पेरिट्युबल एडिजन्स। पेरिट्युबल एडिजन्स भनेको चाहिँ नली चाहिँ यताउता अरू आन्द्र भुँडीहरूसँग टाँसिने, एडिजन भनेको ग्लू जस्तै एउटा अङ्ग अर्को अङ्गसँग टाँसिने। यो चाहिँ कुनै अपरेसन गरेका छ भने, एन्डोमेट्रियोसिस छ भने अथवा संक्रमण छ भने चाहिँ हुन सक्छ। अब यसरी बसिरहेको नली, यहाँ अण्डाशय छ अनि यहाँ नली छ, अनि केही भएर एडिसन्सले गर्दा यसरी बस्नु पर्यो भने चाहिँ अण्डाशयबाट अण्डा निस्किँदाखेरि त यसले समात्न सक्दैन अनि प्रेग्नेन्सी हुन सक्दैन। चौथो, तपाईँको माइक्रो आर्किटेक्चरल ड्यामेज। केही भएर बाहिरबाट नली खुल्ला देखे पनि संक्रमणले गर्दाखेरि चाहिँ नलीको भित्रको त्यो रौँहरूमा ड्यामेज भएको छ अनि नलीको त्यो रौँहरूले काम गर्न सकेन भने चाहिँ तपाईँको नली खुल्ला भए तापनि त्यसले केही काम गर्न सक्दैन। सो यो 4 समस्या आउन सक्छ नलीहरूमा चाहिँ। अब यो नलीको समस्या के कारणले हुन्छ? नलीको समस्या हुने मुख्य कारण भनेको इन्फेक्सन हो। इन्फेक्सन चाहिँ तपाईँको जसलाई चाहिँ पेल्भिक इन्फ्लामेटरी डिजिज भन्छ अथवा पीआईडी भन्छ। यो पेल्भिक इन्फ्लामेटरी डिजिज चाहिँ प्राय 2 किसिमको किटाणुले गराउँछ। 1 नम्बरमा क्लेमिडिया र 2 नम्बरमा गनोरिया। क्लेमिडिया चाहिँ गनोरिया भन्दा अझै डेन्जरस छ, किनभने गनोरियामा चाहिँ सुरुमै सिम्टम्सहरू आउँछ र हजुर डक्टर कहाँ जानुहुन्छ उपचारको लागि। तर क्लेमिडियामा चाहिँ जबसम्म तपाईँ डक्टर कहाँ पुग्नुहुन्छ तबसम्म धेरै ढिलो भइसकेको हुन्छ, सुरुमै सिम्टम्स नआउने भएर, अनि तबसम्म चाहिँ नली ब्लक भइसकेको हुन सक्छ। दोस्रो कारण एन्डोमेट्रियोसिस। पाठेघरको भित्री भागलाई चाहिँ एन्डोमेट्रियम भन्छ र त्यो अरू ठाउँमा जस्तो कि नली अथवा अण्डाशयसँग टाँस्यो भने चाहिँ त्यसलाई एन्डोमेट्रियोसिस भन्छ र यसले नलीलाई पनि हानि पुर्याउँछ, अण्डाशयलाई पनि हानि पुर्याउँछ, नलीलाई ब्लक गरिदिने, एडिजन्सहरू ल्याइदिने, त्यस्तो समस्याहरू चाहिँ यसले ल्याउँछ।
तेस्रो समस्या तपाईँले बन्दीकरण नै गर्नु भएको छ र अब बच्चा फर्दर नहोस् भनेर नली बाँध्नु भएको छ भने चाहिँ यो फर्काउन चाहिँ एकदम गाह्रो हुन्छ। नलीमा अब चौथो कारण के भएर चाहिँ यो समस्या आउन सक्छ भने कुनै अपरेसनहरू गर्दाखेरि चाहिँ आन्द्राभुँडीहरूमा चोटपटक लागेर एडिसन्स भएको छ अथवा नलीमै चोट लागेको छ भने चाहिँ त्यसले पनि तपाईँको नलीलाई चाहिँ ड्यामेज गर्न सक्छ। यी कारणहरू मुख्य कारणहरू हो जसले गर्दाखेरि चाहिँ हजुरको नली ड्यामेज हुन सक्छ। केही भएर नली ड्यामेज भयो अथवा बन्द भयो भने चाहिँ यसलाई कसरी थाहा पाउने? एक नम्बरमा नेपालमा गर्ने सबभन्दा धेरै टेस्ट भनेको एचएसटी अथवा हिस्टेरोसाल्पिङ्गोग्राफी हो। यसमा चाहिँ हामीले तलबाट एउटा पाठकहरूको मुखमा चाहिँ पाइप हाल्छ, त्यसपछि त्यसबाट चाहिँ डाई पठाउँछ अनि त्यो डाई दुवैतिर पोख्यो कि पोखेन भनेर एक्सरेमा हेर्छ। इनकेस नली खुला छ भने चाहिँ दुवैतिर डाई पोखेको देखिन्छ। यो एउटा टेस्ट भयो। यस्तै टेस्ट तपाईँले सलाइन पठाएर अनि भिडियो एक्सरेमा हेर्नुभयो भने चाहिँ त्यसलाई सोनोसाल्पिङ्गोग्राफी भन्छ। तेस्रो टेस्ट जुन हामी गर्न सक्छौँ त्यो चाहिँ अपरेसन गरेर जसलाई चाहिँ ल्याप्रोस्कोपी भन्छ, पलपल पारेर अनि क्यामेरा छिराएर भित्र हेर्ने, तलबाट डाई पठाउने अनि आफ्नो आँखैबाट त्यो डाई पोखेको देखिने हेर्ने होइन, यसलाई चाहिँ ल्याप्रोस्कोपिक क्रोमोपर्टिबेसन भन्छ। तर अब खालि नली खुल्ला छ कि छैन थाहा पाउनको लागि चाहिँ यो अलिकति एक्सट्रिम जाँच हो। अरू पनि कुनै सँगसँगै उपचार गर्दै हुनुहुन्छ भने चाहिँ यो पनि गरेर नलीको स्ट्याटस चाहिँ थाहा पाउन सकिन्छ। चौथो तरिका जुन चाहिँ विदेशतिर धेरै हुन्छ जसलाई चाहिँ हिस्ट्रो कन्ट्रास्ट सोनोसाल्पिङ्गोग्राफी भन्छ। यसमा चाहिँ हामीले तलबाट डाई पठाउँछौँ अनि भिडियो एक्सरेमा चाहिँ त्यो डाई पोख्यो कि पोखेन भनेर हेर्छौँ। अनि चौथो चाहिँ हामीले नली सुन्नेको छ कि छैन, हाइड्रोसाल्पिङ्स छ कि छैन भनेर चाहिँ अल्ट्रासाउन्डको माध्यमबाट चाहिँ हेर्न सक्छौँ। यो तरिकाहरू हो नलीको समस्या थाहा पाउनलाई। अनि केही भएर हामीलाई नलीको समस्या छ भनेर थाहा पायो भने चाहिँ यसको उपचार चाहिँ कसरी गर्ने? एक नम्बरमा जुन सबभन्दा धेरै नेपालमा गरिन्छ हाइड्रोट्युबेसन, तलबाट फोर्सले पानी पठाउँछ दुवैतिरको नली खुलाउने प्रयासमा। तर यो हाइड्रोट्युबेसन चाहिँ अहिलेको लागि चाहिँ अलिकति आउटडेटेड भएको छ किनभने के डक्टरहरूले चाहिँ अथवा विज्ञहरूले चाहिँ यसले चाहिँ नलीको माइक्रोस्ट्रक्चरल ड्यामेज गर्छ भनेर भन्छ। दोस्रो हामीले उपचार गर्न सक्ने भनेको सर्जरी हो। जुन ठाउँमा चाहिँ नली ब्लक छ त्यो ठाउँलाई चाहिँ काट्ने र राम्रो राम्रो एरियालाई चाहिँ एकअर्कासँग जोडिदिने। तर सर्जरी पनि धेरै सक्सेसफुल हुन सकेको छैन किनभने युजली एउटा ठाउँमा मात्रै चाहिँ नली ब्लक हुने हुँदैन, धेरैवटा ठाउँमा चाहिँ ब्लक भइरहेको हुन्छ। चौथो हामीले गर्न सक्ने भनेको टेस्ट ट्युब बेबी हो। टेस्ट ट्युब बेबीमा चाहिँ हामीले नलीमा हुने कामहरू चाहिँ जिउभन्दा बाहिर गर्छ, जस्तो कि महिलाको सबै अण्डाहरू बाहिर निकाल्ने, जिउभन्दा बाहिर नै श्रीमानको शुक्रकृतसँग मिसाउने र जिउभन्दा बाहिरै बच्चा बनाउने र त्यसपछि बनेको बच्चालाई चाहिँ पाठेघरमा टाँसिनको लागि मात्रै राखिदिने। यो सबै ट्रिटमेन्ट अप्सन्सहरू मध्ये चाहिँ सबभन्दा राम्रो हो र यसको सक्सेस रेट सबभन्दा धेरै हो। यसमा चाहिँ सर्जरीको दुःख पनि भएन। केही भएर चाहिँ नली सुन्निएको छ अथवा त्यसमा पानी भरेको छ जसलाई चाहिँ हाइड्रोसाल्पिङ्स भन्छ भने चाहिँ तपाईँले त्यो खण्डमा चाहिँ सर्जरी गरेर त्यो नली निकाल्नै पर्छ आइभीएफ गर्ने भए तापनि, किनभने त्यो नली सुन्निएको छ भने चाहिँ त्यो चुहिएर आइभीएफबाट राखेको बच्चालाई पनि मारिदिन्छ। सो त्यस्तो छ भने चाहिँ पहिला नली निकाल्ने अनि त्यसपछि बल्ल आइभीएफ गर्ने। आई होप यो भिडियोको मार्फतबाट चाहिँ हजुरहरूलाई ट्युबको समस्याहरूको बारेमा अलिकति जानकारी भयो।

0: हरेक दिन बिहान हामीले दाँत मोलेको जस्तै गरेर योनिलाई पनि धोएर पखाल्नु पर्यो। तपाईँले पछाडिबाट अगाडि दिशा धुनुभयो भने दिशाको अलिकति कणहरू अथवा त्यहाँको किटाहरू सबै पिसा फेर्ने ठाउँतिर योनितिर जान्छ र त्यसले इन्फेक्सन गर्न सक्छ। अनि जस्तो बजारहरूमा अहिले सिवस विवस अनेक भजाइना मात्र योनि मात्र धुने साबुन भनेर निक्लेको छ, त्यो पनि प्रयोग गर्दा हुन्छ, तर त्यो प्रयोग नगरी नहुने भन्ने चाहिँ होइन। अब नाइलनको कट्टुहरू लगाउनुहुन्छ, पोलिस्टरको कट्टुहरू लगाउनुहुन्छ र योनिबाट चाहिँ अलिकति पनि पानी निक्लिन्छ भने त्यसले सोच्न सक्दैन, त्यो पानी त्यहीँ भइराख्छ र योनि चाहिँ पानीको सम्पर्कमा चिसोको सम्पर्कमा आइराख्दाखेरि योनिमा चाहिँ फङ्गसको इन्फेक्सन इस्टको इन्फेक्सनहरू हुने हुन्छ, चिलाउने ओर्ने हुन थाल्छ। योनिमा चाहिँ एकदम राम्रो काम लाग्ने किटाणुहरू हुन्छन्, सबै किटाणु हानिकारक हुँदैनन्, ल्याक्टोब्यासिलस भन्ने एउटा किटाणु हुन्छ, त्यो योनिमै हुन्छ, त्यसले एसिड बनाउँछ, त्यो एसिडले अरू किटाणुहरूलाई चाहिँ त्यहाँ बाँच्न दिँदैन, त्यसले गर्दाखेरि योनिमा अरू इन्फेक्सनहरू नहुने, अरू किटाणुहरू नहुने, अरू रोग नफैलिने भइरहेको हुन्छ। तर हामीले योनिको सरसफाइमा ध्यान दिएनौँ, हरेक दिन भित्री लुगा हरेक दिन प्यान्टीहरू चेन्ज गरेनौँ, सुतीको कपडाको प्यान्टी लगाएनौँ भने पनि इन्फेक्सनहरू हुने हुन्छ, अनि एकदम तनाव भइरहेछ, खानपानमा ध्यान दिइरहेको छैनौँ, अनहेल्दी स्वास्थ्यलाई हानिकारक खानाहरू हामीले खाइरहेछौँ, गुलियो बढी चिल्लो बढीहरू पनि खाइरहेछौँ भने के हुन्छ भने यो योनिमा भएको किटाणुको सन्तुलन बिग्रिन्छ, त्यो किटाणुहरूमा कमी आउन थाल्छन्, त्यसले गर्दा एसिड कम बन्न थाल्छ र एसिड कम बनेपछि अरू किटाणुहरू वरिपरि भएको जस्तो मलद्वारमा पनि किटाणु हुन्छ, त्यही किटाणु पनि त्यहाँ आउन सक्छ र त्यो किटाणुहरूले चाहिँ धेरै उनीहरू एउटाबाट दुईटा दुईटाबाट चारवटा चारवटाबाट पाँचवटा दसवटा गर्दै गुना गर्दै धेरै हुन थाल्छन् र धेरै भएपछि चाहिँ सेतो पानी बग्ने, गनाउने पानी बग्ने, जसलाई हामी इन्फेक्सन भन्छौँ, त्योहरू सबै देखा पर्न थाल्छ। योनिलाई स्वस्थ राखेपछि पाठेघरको मुख पनि स्वस्थ हुने भयो, किनभने पाठेघरको मुख योनिसँग जोडिएको छ, त्यसपछि पाठेघरको मुख स्वस्थ भएपछि सम्पूर्ण पाठेघर र गर्भनलीहरू पनि स्वस्थ हुने भए। त्यही कारणले गर्दाखेरि अब यो ब्याक्टेरियालाई कसरी बढाउने त होइन, जुन किटाणु छ योनिमा भनेर भनिरहेछु मैले, त्यो चाहिँ नि स्वास्थ्यवर्धक खानाहरू खाने, रेगुलर एक्सर्साइजहरू गर्ने, सुतीको कपडाको कट्टु लगाउने, भर्सक भित्री लुगा धेरै टाइट नलगाउने, टाइट जिन्स प्यान्टहरू नलगाउने गर्नुपर्छ। लुगामा यति ख्याल गरिसकेपछि हरेक दिन बिहान हामीले दाँत मोलेको जस्तै गरेर योनिलाई पनि धोएर पखाल्नु पर्यो, अनि सफा कपडाले पुछेर सुक्खा राख्नुपर्ने हुन्छ। त्यसपछि अर्को एकदम इम्पोर्टेन्ट कुरा, एकदम बिर्सिन आई मिन सबैजना महिलाहरूले एकदम ध्यान दिनुपर्ने कुरा भनेको चाहिँ नि दिशा गरिसकेपछि धुने, त्यो धुँदाखेरि जहिले पनि हात अगाडिबाट पछाडि लगेर धुनुपर्छ, फ्रन्ट टु ब्याक अगाडिबाट पछाडि लगेर धुँदाखेरि दिशाको जुन कणहरू हुन्छन् त्यो पछाडि नै जान्छ। तपाईँले पछाडिबाट अगाडि दिशा धुनुभयो भने दिशाको अलिकति कणहरू अथवा त्यहाँको किटाहरू सबै पिसा फेर्ने ठाउँतिर योनितिर जान्छ र त्यसले इन्फेक्सन गर्न सक्छ। यो एकदम जरुरी कुरा हो, धेरैलाई थाहा भएर पनि वास्ता नगरिरह हुन सक्छ, यसले नै घरिघरि इन्फेक्सन गराउने, डाक्टर कहाँ जाने, एन्टिबायोटिक खाने, तर दिशा धुँदाखेरि पछाडिबाट अगाडि हात ल्याएर धुँदाखेरि पनि यो खराबी हुन सक्छ। सबै सेतो पानी चाहिँ हानिकारक हुँदैनन्, यसरी यो ल्याक्टोब्यासिलस भन्ने ब्याक्टेरियाबाट एसिड बन्छ र आउने सेतो पानीले चाहिँ भजाइनालाई स्वास्थ्य, योनिलाई चाहिँ एकदम स्वास्थ्य राखिरहेको हुन्छ। यसले गरेरै अरू किटाणुहरू त्यहाँ आउन नदिने हो, यो चाहिँ आफ्नै शरीरको रोग प्रतिरोधात्मक एउटा मेकानिजम भनौँ न, रोग प्रतिरोधात्मक एउटा प्रक्रिया हो शरीरको, यसले गर्दाखेरि चाहिँ नि योनिमा चाहिँ अरू किटाणुहरू आउन दिइरहेको हुँदैन, तर शरीरले मात्र त्यति बनाएर रक्षा गरेर पुगेन, हामीले पनि विशेष ख्याल गर्नुपर्ने हुन्छ, किनभने अब एसिड त बनाइरहेछ तर अब जस्तो अघि मैले भने जस्तै दिशा गर्दा पछाडिबाट हात ल्याइरहेछौँ होइन, पछाडिबाट अगाडि हात ल्याइरहेछ, दिशाको कणहरू योनिमा आइरहेछन् भने कहिलेकाहीँ त्यो रेसियो नपुग्न सक्छ, राम्रो किटाणु भन्दा धेरै नराम्रो किटाणु भयो भने पनि त्यसले हानिकारकै हुने भयो नि त। त्यसले गर्दाखेरि आफ्नो शरीरको त आफ्नो छँदैछ, आफ्नो योनिलाई उसले हेल्दी राख्नलाई स्वस्थ राख्नलाई कोसिस त गर्छ, तर त्यसमा हामीले पनि विशेष कुराहरू चाहिँ नि ध्यान दिनुपर्ने हुन्छ। जसरी नुहाउँदाखेरि शरीरमा साबुन लाएर हात खुट्टा मुख नुहाउँछौँ नि, त्यसरी नै गुप्ताङ्गलाई पनि साबुन पानीले सफा गर्दाखेरि जति पनि हुन्छ। अनि त्यसपछि भ्याइएन भने हतार हतार छ, डेली नुहाउन भ्याइँदैन भने पानीले मात्र खलक्क सफा गर्दाखेरि पनि केही फरक पर्दैन। अनि जस्तो बजारहरूमा अहिले सिवस विवस अनेक भजाइना मात्र योनी मात्र धुने साबुन भनेर निक्लेको छ, त्यो पनि प्रयोग गर्दा हुन्छ, तर त्यो प्रयोग नगरी नहुने भन्ने चाहिँ होइन है। किन भन्दाखेरि मैले पहिला पनि भने योनीमा त हाम्रो कीटाणुहरू छ जसले चाहिँ हामीलाई सुरक्षा गरिरहेको हुन्छ नि त, होइन अरू कीटाणुहरू नआओस् भनेर। कहिलेकाहीँ यस्तोहरूको धेरै प्रयोगले गर्दाखेरि त्यो राम्रो कीटाणुहरूको मात्रामा पनि कमी हुन जान सक्ने हुन्छ। त्यसैले जुन नर्मल पानीले पखालिरहेछौँ भने ठिकै छ, नुहाउँदाखेरि साबुन पानीले धोइरहेछौँ भने पनि ठिकै छ। हरेक चोटि बजारबाट लिएर आएर महँगो महँगो योनी मात्र गुप्ताङ्ग मात्र धुने साबुन भनेर प्रयोग गरिरहन चाहिँ जरुरी छैन। अब जस्तो सुतीको कपडा चाहिँ कस्तो हुन्छ भने अलिकति पानी पसिना आयो भने पनि त्यसलाई चाहिँ त्यसको सोच्न सक्ने क्षमता बढी हुन्छ। अब नाइलनको कट्टुहरू लगाउनुहुन्छ, पोलिस्टरको कट्टुहरू लगाउनुहुन्छ र योनीबाट चाहिने अलिकति पनि पानी निक्लिन्छ भने त्यसले सोच्न सक्दैन त्यो पानी।
1: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुस् हो।
2: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
1: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
2: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
1: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
3: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253 59 122, 98058 28008 र 98460 69 246।
4: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
5: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
4: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
6: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागण्डकी 2 काछे पानी तनहु। प्रोप्राइटर रमेश भुजेल। फोन 98560 32 475 र 98011 32 475।
7: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
8: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
9: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0 65 590 065, मोबाइल 98 166 34 372।
10: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
6: अब चिन्ता नगर्नुहोस्। भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्लागण्डकी चार दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
10: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
6: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
10: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
6: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
10: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
6: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
10: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
6: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्लागण्डकी चार दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
11: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोषण आभूषण सुन चाँदी पसल दुलेगौडा भित्री बजार।
12: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्दै आएको ओम प्रोषण आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी चार दुलेगौडा भित्री बजार। प्रोपाइटर भुज बहादुर सुनार,
11: मोबाइल 9800958535।
13: मम्मी भोक लाग्यो, खाजा खाऊ न।
14: नानु बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
13: हस् मम्मी।
15: मैले सुने छोरी, ल जाम हिँड।
14: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
16: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
14: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई स्टिक वा चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
16: बीजी मोमो हाउस दुलेगौडा, हेल्प पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
17: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी।
18: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदो रहेछन्।
17: ए हो र, ल त ल।
19: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0564142 र 9856612692।
20: चरक मेमोरियल हस्पिटल, कर्मचारी सञ्चय कोषद्वारा सूचीकृत अस्पताल।
21: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिदिए आएको छ।
20: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
21: सेवा लिने क्रममा चाहिने जानकारी,
20: सञ्चय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोषको नम्बर,
21: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
20: साबिकका सञ्चयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
21: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 0161-552-493-552-494-582-7778।
22: X103.8 अन्तर्मनको आवाज।
0: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
1: धोरबाराही हाइलाइट्स को साथमा
22: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक।
1: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841149304।

0: अधिकार
1: धोरबाराही हाइलाइट्सको साथमा
2: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
1: शिलालेख

नमस्कार। रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहान 7 बजेको ढोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhorbarahi.com.np लगइन गरेर हामीलाई विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। संघीय संसद प्रतिनिधि सभाको बैठक आज 1 बजे बस्दैछ। आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले आदिवासी जनजाति आयोगको 6 वार्षिक प्रतिवेदन आर्थिक वर्ष 2081-82 पेश गर्ने सम्भावित कार्यसूची रहेको छ। बैठकमा नेपाली कंग्रेसका संसदीय दलका नेता भीष्मराजा आङदेङबेले प्रस्तुत गर्ने जरूरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुनेछ भने काठमाडौँ संघीय संसद प्रतिनिधि सभाको बैठक पनि आज 1 बजे बस्ने भएको छ। यसै गरी आज नै विभिन्न 5 संसदीय समितिको बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनुसार अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्ने भएको छ। गण्डकी प्रदेश सरकारले औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्ने कानूनी बाटो खोल्ने गरेर अगाडि बढ़ाएको विधेयकले अन्तत प्रदेश प्रमुख डेलीराज भट्टबाट प्रमाणीकरण पाएको छ। प्रदेश प्रमुखको कार्यालयले सोमबार विज्ञप्ति जारी गर्दै औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संविधानको धारा 201 उपधारा 4 बमोजिम सोमबार प्रमाणीकरण भएको जानकारी दिएको छ। प्रदेश प्रमुखको कार्यालयका अनुसार प्रदेश सभाले असारको 25 गते पारित गरेको विधेयक असारको 30 गते प्रमाणीकरणका लागि प्रदेश प्रमुख समक्ष पुगेको हो। त्यस पछाडि प्रदेश प्रमुखले संविधानको धारा 201 उपधारा 3 बमोजिम साउनको 8 गते पुनर्विचारका लागि सन्देश सहित प्रदेश सभामा फिर्ता पठाउनु भएको थियो। प्रदेश सभाले भने विधेयकमा कुनै संशोधन नगरेर साउनको 15 गते जस्ताको तस्तै पुनः पारित गरेर प्रमाणीकरणका लागि फेरि प्रदेश प्रमुख समक्ष पठाएको हो। त्यस पछाडि संविधानको धारा 201 उपधारा 4 अनुसार प्रदेश प्रमुखले साउनको 18 गते अर्थात हिजो विधेयकको प्रमाणीकरण गर्नुभएको छ। अविरल वर्षाका कारणले देशका विभिन्न स्थानमा 9 प्रमुख सड़क खण्ड अवरूद्ध भएका छन्। नेपाल प्रहरीको प्रधान कार्यालयका अनुसार हिजो साँझ 5 बजेदेखि काभ्रे पलानचोक सिन्धुली मकवानपुर इलाम सिन्धुपाल्चोक दोलखा रसुवा ललितपुर ताप्लेजुङ र लमजुङ लगायतका जिल्लाका सड़क खण्ड प्रभावित छन्। प्रहरीका अनुसार लमजुङको बेसी शहर मनाङ सड़क खण्ड पहिरो सड़क कटान तथा हिलोका कारणले पूर्ण रूपमा अवरूद्ध भएको छ। प्रहरीले वर्षाको कारण सड़कको अवस्था परिवर्तन भइरहने भएकाले यात्रा गर्नु अगाडि सम्बन्धित निकायबाट पछिल्लो सड़क अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। तनहुँ दुईका प्रतिनिधि सभा सदस्य श्रीराम नेउपानेले शुक्ला गण्डकी र म्याग्दे क्षेत्रमा दोस्रो चरण अन्तर्गत 3 दिनमा 8 जनसंवादका कार्यक्रम सम्पन्न गर्नुभएको छ। कार्यक्रम मार्फत जनताको गुनासो सुझाव र अपेक्षा प्रत्यक्ष रूपमा सुन्नुका साथै पछिल्लो 3 महिनामा सरकारले गरेको काम र प्रगतिबारे जानकारी गराएको उहाँले बताउनुभयो। सांसद नेउपानेले जनतासँगको निरन्तर संवाद र सहकार्यलाई प्राथमिकता दिँदै आगामी 3 महिनाभित्र तेस्रो चरणको जनसंवाद कार्यक्रम संसारण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सरकारले खाना पकाउने एलपी ग्यास भरि सिलिण्डर बजार पठाउन थाले पछाडि ग्यासको कृतिमा अभाव सिर्जना भएको छ। असारको 30 गतेको सरकारको निर्णयसँगै बजारमा भरि सिलिण्डर आउन थालेसँगै पोखरामा उपभोक्ताले ग्यास अभावको सामना गरिरहेका छन्। ग्यासका लागि सर्वसाधारणहरू डिलर र सप्लायर्समा धाउन थालेका छन्। एउटा ग्यास थाट्न मात्रै पनि खाली सिलिण्डर बोकेर घण्टौंसम्म कुर्नु परेको गुनासो

0: उपभोक्ताबाट व्यापक आउन थालेको छ। एकातिर ग्यास डिपोहरूमा उपभोक्ताको थामी नसक्नु भीड हुन थालेको छ भने अर्कोतिर विक्रेताहरूले बजारमा ग्यासको कुनै अभाव नरहेको दावी गर्दै आइरहेका छन्। उनीहरूले अभाव नभएको दावी गरे पनि ग्यास पसलमा सर्वसाधारणको लाइन भने घटेको छैन। पोखरा लगायतका गण्डकी प्रदेशका विभिन्न जिल्लामा रहेका डिलर र विक्रेताहरूको पसलमा ग्यास लिन बसेका सेवाग्राहीको लामो लाइनले पनि ग्यास नपाएको स्पष्ट हुने गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा को तनहुँस्थित व्यास नगर समिति तनहुँले पार्टीको हित विपरीत गतिविधि गरेको भन्दै सदस्य राजु दाहालको सदस्यता खारिज गर्न जिल्ला कार्य समितिलाई पार्टीको अनुशासन आयोगको सिफारिस गर्ने निर्णय गरेको छ। नगर समितिको साउनको 18 गति बसेको बैठकले व्यास नगरपालिका 3 निवासी सदस्य राजु दाहालले लामो समयदेखि पार्टीको गतिविधिमा अन्य बसेका हस्तक्षेप गुटबन्दी तथा पार्टी हित विपरीत गतिविधि गर्दै आएको निष्कर्ष निकालेर सदस्यता खारिजीका लागि सिफारिस गर्ने निर्णय गरेको जनाएको छ। समितिका अनुसार दाहालले यस अगाडि सामाजिक सञ्जाल मार्फत पार्टी त्यागको घोषणा गर्नुभएको थियो। त्यस पछाडि पुनः पार्टीमा फर्कन निवेदन दिएपछि 2082 साल माघको 12 गते बसेको बैठकले गुटबन्दी नगर्ने र पार्टीलाई इमान्दारितापूर्वक अगाडि बढ़ाउने प्रतिबद्धताका आधारमा उहाँको सदस्यता सक्रिय गरेको थियो। तर पछिल्लो समय व्यास नगर जिल्ला तथा प्रदेश अधिवेशनका क्रममा गुटबन्दी गर्ने, पार्टी हित विपरीत भेला आयोजना गर्ने, सार्वजनिक स्थानमा नेतृत्वप्रति कटाक्ष गर्दै कार्यक्रम गर्ने, स्थानीय तहको पद बाँड्दै हिँड्ने तथा छुट्टै समूह गठन गरेर रासोपाको नाममा कार्यकर्ता भेला गराएको आरोप नगर समितिले लगाएको छ। नेपाल आदिवासी जनजाति महासंघ शुक्ला गण्डकी नगर समन्वय परिषदले सप्ताहव्यापी कार्यक्रम आयोजना गरेर 32 विश्व आदिवासी दिवस मनाउने भएको छ। परिषदले हिजो शुक्ला गण्डकी नगरपालिकाको खैरनी टारमा पत्रकार सम्मेलन आयोजना गरेर साउनको 18 हिजोदेखि आगामी 24 गतेसम्म संचालन हुने कार्यक्रमहरू सार्वजनिक गरेको हो। परिषदका अध्यक्ष कुलकुमार कुमालका अनुसार साउनको 18 गते हिजो पत्रकार सम्मेलन भएको थियो भने आज 19 गते वक्तृत्वकला प्रतियोगिता, 20 गते सरसफाई तथा वृक्षारोपण र 21 गते आदिवासी जनजाति सम्बन्धी प्रशिक्षण, 22 गते अन्तर्क्रिया, 23 गते सांस्कृतिक कार्यक्रम तथा तयारी र 24 गते वृहत सांस्कृतिक कार्यक्रम सहित सम्मान समारोह आयोजना गरिनेछ। पत्रकार सम्मेलनमा परिषदका सल्लाहकार खेम बहादुर कुमालले संविधान संशोधनको बहस चलिरहेका बेला संविधान मार्फत प्राप्त आदिवासी जनजातिको अधिकारहरूको संरक्षण गर्न सबै एकजुट हुनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले प्राप्त उपलब्धिको रक्षा गर्ने उद्देश्यले यस वर्षको विश्व आदिवासी दिवस विशेष रूपमा मनाउन लागेको पनि बताउनु भएको छ। नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेश समन्वय परिषदका सचिव विमल भुजेलले शुक्ला गण्डकीमा आदिवासी जनजातिको क्षेत्रमा उल्लेखनीय काम भइरहेको भन्दै समुदायको गतिविधिलाई अझै प्रभावकारी रूपमा प्रचार प्रसार गर्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा परिषदका पूर्व सचिव तथा आदिवासी नेता सुमना आली, आदिवासी नेता सुरेन्द्र तामाङ, आदिवासी नेत्री बिर्सना श्रेष्ठ लगायतले विश्व आदिवासी दिवसलाई भव्य र सभ्य तथा सफल बनाउन सबै समुदायको सक्रिय सहभागिताको आवश्यकता रहेको बताउनु भएको छ। साउनको 24 गते शुक्ला गण्डकी नगरपालिकाको खुल्ला चौरमा आयोजना हुने मुख्य समारोहमा नगरभित्रका विभिन्न आदिवासी जनजाति समुदायको सांस्कृतिक प्रस्तुति, जातीय पहिचान झल्काउने झाँकी प्रदर्शन र परम्परागत खानाका परिकारको प्रदर्शनी र बिक्री समेत गरिने आयोजकले जनाएको छ। रोमानियामा रेल दुर्घटनामा परेर दुईजना नेपालीको ज्यान गएको छ। रोमानियाका संचार माध्यमले 25 र 36 वर्षका नेपाली नागरिक रहेको तर परिचय भन्ने खोल्न बाँकी रहेको जनाएको छ। उनीहरू हिँड्दै गर्दा रेलले ठक्कर दिएको छ। रोमानिया समेत कार्यक्षेत्र रहेको बर्लिनमा रहेका नेपाली दूतावासले पनि दुर्घटनाबारे जानकारी आएको तर ज्यान गुमाउनेको पहिचान भइ नसकेको जनाएको छ। दुर्घटना रोमानियाको राजधानी बुखारेस्टबाट 308 किलोमिटर टाढा पर्ने बाकाउ शहरको चिमीइजेल सड़क खण्डमा आइतबार बिहान भएको हो। रोमानियामा झण्डै 50,000 नेपाली कामदार रहेको अनुमान गरिएको छ। पोखरामा ट्राफिक नियम उल्लंघन गर्ने 6 स्कूल बस कार्यवाहीमा परेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयले सोमबार बिहान गरेको विशेष चेक जाँचका क्रममा ती बसहरूलाई कार्यवाही गरेको हो। सवारी नियम उल्लंघन विरूद्धको कार्यवाहीलाई प्रभावकारी बनाउन यो अभियान शुरू गरिएको हो। ट्राफिक व्यवस्थापन चुस्त राख्न र सम्भावित सवारी दुर्घटना न्यूनीकरण गर्ने ट्राफिक प्रहरीको मुख्य उद्देश्य छ। प्रहरीले स्कूलका सवारी साधनलाई लक्षित गरेर चेक जाँच कड़ा पारेको छ। नियम विपरीत सञ्चालन भएका प्रगति एजुकेशन फाउन्डेशनका 4 बस कार्यवाहीमा परेका छन्। त्यस्तै विन्दवासिनी माध्यमिक विद्यालयको 1 र पोखरा एकाडेमीको 1 बसलाई पनि कार्यवाही गरेको प्रहरीले जनाएको छ। तनहु प्रहरीले प्रतिबन्धित लागु औषध गाँजा सहित 1 पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय तनहुका अनुसार प्रहरी चौकी थर्बुबाट खटिएको टोलीले म्याग्दी गाउँपालिका 1 चौरमा सवारी चेक जाँचका क्रममा मोटरसाइकलको पछाडि बोरामा बाँधेर ल्याउँदै गरेको करिब 3 केजी गाँजा बरामद गरेको हो। गाँजा सहित मोटरसाइकल चालक गोर्खा जिल्लाको गण्डकी गाउँपालिका छनेवासी 1 पुरूषलाई मोटरसाइकल सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्ति विरूद्ध लागु औषध सम्बन्धी कसुरमा तनहु जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुका सूचना अधिकारी प्रहरी नायब परीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। इरानको परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले अमेरिकासँग अहिले कुनै पनि प्रकारको प्रत्यक्ष वार्ता नभएको बताउनु भएको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हिजो दुई देशबीचमा वार्ता हुने बताए पनि इरानले भने अहिले वार्ता नभएको र तत्काल प्रत्यक्ष वार्ताको योजना समेत नभएको बताउनुभयो। हर्मुज जलमार्गको व्यवस्थापन र सुरक्षित आवागमनका लागि ओमानसँग चलिरहेको वार्ता भने सकारात्मक रहेको तर यसो भन्दैमा अहिले नै हर्मुज खुल्ला भइहाल्ने भन्ने बुझ्न नहुने उहाँको भनाइ छ। हर्मुज जलमार्गको उत्तरतर्फ इरान र दक्षिणी तटमा ओमान छ। इरानमाथि भइरहेको आक्रमणहरू तत्काल बन्द गर्न अमेरिकासँग माग गर्दै प्रवक्ता बघाईले आक्रमण रोकिएपछि वार्ताका लागि सम्भावनाहरू खोजिने बताउनु भएको बीबीसीले जनाएको छ। नेपाल भलिबल संघले आर्थिक वर्ष 2083-84 वार्षिक खेल कार्यक्रम सार्वजनिक गरेको छ। भलिबल संघको तालिका अनुसार 1 संघले 4 अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्नेछ। संघका अनुसार नेपालमा काभा महिला च्याम्पियन्स लीग, काभा पुरूष भलिबल च्याम्पियन्स, काभा पुरूष च्यालेन्ज कप र 3 नेसन्स कप आयोजना गर्नेछ। काभा महिला च्याम्पियन्स लीग आउँदो भदौको 16 22 गतिसम्म काठमाडौँमा हुने तय भएको छ। नेपालले यसअगाडि सन् 2024 र गएको जेठमा यो प्रतियोगिता आयोजना गरेको थियो। नेपाल सन् 2024 उपविजेता रहेको छ भने गएको जेठमा भएको खेलमा पनि 4 भएको थियो। संघले राष्ट्रिय स्तरमा पुरूष तथा महिला राष्ट्रिय भलिबल प्रतियोगिता, क्लब च्याम्पियनशीप, प्रधानमन्त्री कप, राष्ट्रिय बीच भलिबल, 19 मुनिको राष्ट्रिय प्रतियोगिता, महिला फ्रेन्चाइज लीग र पुरूष भलिबल लीग सञ्चालन गर्ने कार्यक्रम पनि सार्वजनिक गरेको छ। हवस्त, नै विविध खबरहरू सँगसँगै बिहान 7 धोरबार यही हाइलाइट साझेका लागि सकिएको छ। 10 हामी थप विवरणसहितका समाचार लिएर फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो धोरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँटोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0564141100 वा dhurbarahiefm@gmail.com इमेल गर्नुहोस्।
2: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
3: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
2: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
4: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्ड ब्रांड को सबै सेटहरू अन्तभन्दा सस्तोमा वारेन्टी ग्यारेन्टी को साथ पाइन्छ।
2: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइट का भेराइटी र लाइट को चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टी का साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
4: एनसीएल को हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
2: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङ को मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
3: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकल को बीचमा तुलेगौडा।
5: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98 4 61 56 99 छ। कति राम्री देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
6: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
5: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
7: स्वदेशी तथा विदेशी डिजाइन का साड़ी, कुर्ता सुरुवाल, यूके स्वेटर, आउटर, लुंगी, टी शर्ट लगायत महिला का लागि आवश्यक पर्ने संपूर्ण कपड़ा क्रिस्मी क्लोथिंग कलेक्शन में पाइन्छ।
6: क्रिस्मी क्लोथिंग कलेक्शन सुप्ला गण्डकी 4 दुलेगौड़ा, मुक्तिनाथ विकास बैंक बाट 4 घर माथि। प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 98 5 60 57 731, 98 0 66 57 731।
8: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
9: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
8: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
9: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
8: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
9: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
8: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
9: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
8: नसा तथा बात सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
9: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
8: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
9: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा।
10: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
11: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त।
12: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
11: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेरको चिन्ता लिनु भएको छ यो दिदीले।
13: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
11: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
10: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहुँ पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्ने, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
13: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना। मोबाइल 98 5 60 66 136 र 98 1 51 66 136।
14: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
15: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो। राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
14: ओके ल, जाऊ।
15: हजुर, सिक्देल अफसेट प्रेस सुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा।
14: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परिमा हामीलाई सम्झनुहोस्।
15: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9856285443 र 9847000787।
16: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
1: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
0: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
1: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
3: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा
4: यही साउन 23 गते शनिबार
3: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल,
5: वरिष्ठ हार्जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने,
3: नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य,
5: एनोमली स्क्यान र थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू,
6: वरिष्ठ MBBS MD GP फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा, बिहान 8 बजेदेखि 9:30 र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ, वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल,
7: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
3: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
6: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्दर,
8: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला। साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ।
2: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0658414377, मोबाइल 9560443443।
9: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
10: म्याडम, धुम्रपान भनेको के हो?
9: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवाँ खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
10: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
9: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
10: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
9: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
11: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
12: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
11: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083/84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
12: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
11: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाई हुने सामुदायिक क्याम्पस
12: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
11: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
12: कक्षा 12 3.6 वा सो भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
11: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
12: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
11: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
12: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
11: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0665712740
13: कहाँ जाने
14: सिधै मयाम चिसा पानीबाट काठमाडौँबाट
13: मयाम चिसा पानी अनि बीचमा नझर्ने
14: अब त हरेक दिन बिहान 8 काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसा पानी र यताबाट बिहान 8 काठमाडौँका लागि माइक्रो छुट्छ नि
13: ए हो र यस्तो सुविधा पनि आइसक्यो र जाम
11: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 9825552663 पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ
12: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
11: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्माया पुन
12: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
11: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
12: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन
11: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
12: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
11: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
12: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
11: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ डाक्टर सुस्मिता गुरुङ
12: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
11: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर
15: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
16: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्युरो फोन 061-590-162-590-163
17: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at College Administration at 9 a.m. to 3 PM. Science and Management, both stream can apply. Intro to Learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
18: कान्छी भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
19: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
18: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
19: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
20: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
21: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
20: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9648883522।
22: नमस्ते, अहिले तपाईँ रेडियो दुर्पालाई सुन्दै हुनुहुन्छ।

0: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
1: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
2: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
0: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
1: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खेथैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
0: सम्पर्क युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811453005।
3: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
4: सूर्यगौडा पोलिक्लिनिकमा यही साउन 23 गते 4 शनिबार वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
3: वरिष्ठ हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
4: वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
3: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
4: समयमै स्वास्थ्य उपचार र परामर्श स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
4: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
5: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129 र 9856031053।
1: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
6: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
1: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
6: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
0: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
1: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊ।
6: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।

हजुर, निकै नै रमाइलो भाका रहेको थियो बुके फुलबुलको भाका, जसमा आवाज रहेको थियो बसन्त थापा अनि बसन्त विश्वकर्मा अनि मेलिना राईको आवाजमा रहेको निकै नै रमाइलो भाकालाई कार्यक्रममा स्थान दिइसकेकी छु। पक्कै पनि हाम्रो श्रोता साथीहरू चाहिँ हामीलाई सुनिरहनु भएको छ होला र अन्तिमसम्म चाहिँ सुनेर साथ दिनुहोला र कमेन्ट पनि गरेर साथ दिनुहोला भन्न चाहन्छु। आज चाहिँ हामी मंगलबारको श्रृङ्खलामा रहेर चाहिँ फेसबुक कमेन्ट कार्यक्रममा स्थान दिइरहेका छौँ रहन्छौँ अब 9 बजेसम्म। हामीले हाम्रो फेसबुक पेजमा स्टाटस छाडिसकेका छौँ। यदि हजुरहरूलाई चाहिँ कुनै भाका सुन्न मन छ भने आफ्नो साथीभाइलाई सम्झना स्वरूप केही सन्देश छाड्न मन छ भने पनि हामीलाई कमेन्ट गर्न सक्नुहुनेछ। हामीले चाहिँ हजुरहरूले गर्नुभएको कमेन्टलाई चाहिँ कार्यक्रममा स्थान दिनेछौँ। कमेन्ट गर्दै गर्नुहोला र सुनेर पनि साथ दिँदै गर्नुहोला भन्दै अहिलेको लागि भने म हाम्रो श्रोता साथीहरूले गर्नुभएको कमेन्ट पढ्नतर्फ लागिरहेको छु। हामीलाई चाहिँ राजकुमारजीले कमेन्ट गर्नुभएको छ, उहाँले लेख्नुभएको छ, बहिनी नमस्ते, सन्चै हुनुहुन्छ, म राजकुमार श्रेष्ठ ब्रेथ नेपाल ट्रेकिङ प्राइभेट लिमिटेड लेकसाइडबाट हो। मलाई लेख फुल्यो लाली गुराँस, लेख फुल्यो पैयो हजुर भन्ने भाका बजाइदिनुहोस् त। यो गीत गाछेपानीमा बस्ने मेरो मुटुकोमा कुमारी श्रेष्ठलाई र जन्मदिने आमा पानमती श्रेष्ठलाई सुनाउन चाहन्छु र साथी अशोक विश्वकर्मालाई पनि सुनाउन चाहन्छु। धन्यवाद बहिनी, हेभ अ गुड डे भन्नुभएको छ। धेरै भन्दा धेरै धन्यवाद राजकुमारजीलाई पनि मिठो कमेन्टको लागि। म एकदमै सन्चै आरामै छु अनि हजुर पनि एकदमै सन्चै आरामै हुनुहुन्छ होला भन्ने आस्था छँदैछ है। पक्कै पनि म हजुरको रोजाइमा रहेको यो भाकालाई कार्यक्रममा स्थान दिनेछु। भ्याएसम्म मिलेसम्म चाहिँ आफ्नो कामकार्य गर्दा गर्दै पनि कामकार्य पनि गर्नुहोला र सुनेर पनि साथ दिनुहोला भन्न चाहन्छु। धन्यवाद कमेन्टको लागि, सधैँ कमेन्ट गर्नुहुन्छ, खुसी लाग्छ, सधैँ सधैँ माया गरेर साथ दिनुहोला। यसै गरी हामीलाई चाहिँ खड्का राजुजीले पनि कमेन्ट गर्नुभएको छ, उहाँले लेख्नु भएको छ, नमस्कार शुभ बिहानी भन्नुभएको छ। नमस्कार शुभ बिहानी राजुजी, धन्यवाद कमेन्टको लागि। उहाँ पनि हाम्रो नियमित श्रोता नै हुनुहुन्छ, सधैँ हामीलाई कमेन्ट गरेर साथ दिनुहुन्छ। यसै गरी हामीलाई विकास सुनारजीले पनि कमेन्ट गर्नुभएको छ, उहाँले लेख्नु भएको छ, नमस्कार हजुर शुभ बिहानी है भन्नुभएको छ। नमस्कार हाम्रो तर्फबाट पनि हजुरलाई शुभ बिहानी छ हाम्रो तर्फबाट पनि। अन्तिमसम्म सुनेर साथ दिनुहोला सबैजनाले र कमेन्ट पनि गर्दै गर्नुहोला भन्न चाहन्छु। र ढिला नगरिकन चाहिँ अहिलेको लागि भने चाहिँ हाम्रो राजकुमारजीकै रोजाइमा रहेको भाकालाई कार्यक्रममा स्थान दिँदैछु। लेकमा फुल्यो लाली गुराँस बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ कल्पना विष्टको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर, निकै रमाइलो भएको कार्यक्रममा स्थान दिइसकेकी छु। लेखमा फुल्यो लाली गुराँस, लेखमा फुल्यो पैयो, हजुर निकै नै रमाइलो भएका रहेको थियो, जसमा आवाज रहेको थियो कल्पना विश्वको। निकै रमाइलो भएका कार्यक्रममा स्थान दिइसकेकी छु। पक्कै पनि हाम्रो श्रोता साथीहरू चाहिँ हामीलाई सुनिरहनु भएको छ होला, र कमेन्ट पनि गर्दै गर्नुहोला भन्न चाहन्छु। यदि हजुरहरूलाई चाहिँ कुनै भाका सुन्न मन छ भने, आफ्नो साथीभाइलाई सम्झना स्वरूप केही सन्देश छान्न मन छ भने हामीलाई कमेन्ट गर्न सक्नु हुनेछ। ढिला नगरिकन कमेन्ट गर्दै गर्नुहोला भन्दै, अहिलेको लागि भने ढिला नगरिकन फेरि पनि अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। नजरैले तान्छ भोलको भाकालाई कार्यक्रममा स्थान दिँदैछु, जसमा आवाज छ रहेको छ अर्जुन सापकोटा अनि शान्ति श्री परियारको। अहिलेको लागि भने यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर, नजरले तान्सबोलको भाका रहेको थियो, जसमा आवाज रहेको थियो अर्जुन सापकोटा अनि शान्तिश्री परियारको। एकदमै रमाइलो भाकालाई कार्यक्रम स्थान दिइसकेकी छु। पक्कै पनि हाम्रो श्रोता साथीहरूले हामीलाई सुनिरहनु भएको छ होला भन्ने आशा छ। र फेरि पनि ढिला नगरिकन चाहिँ अर्को भाकालाई कार्यक्रम स्थान दिँदैछु। न्याउली बनाईमा बोलको भाका, जसमा आवाज रहेको छ शान्तिश्री परियारकै अनि प्रशान्त श्रीवाकोटीको। अहिलेको लागि पनि यो भाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर न्याउली बनाईमा बोलकुनी कुनै रमाइलो भाका रहेको थियो जसमा आवाज रहेको थियो शान्तिश्री परियार अनि प्रशान्त शिवाकोटीको निकै नै रमाइलो भाकालाई कार्यक्रममा स्थान दिइसकेकी छु। पक्कै पनि हाम्रो श्रोता साथीहरू चाहिँ हामीलाई सुनिरहनु भएको छ होला। आज चाहिँ हामी मंगलबारको श्रृंखलामा रहेर चाहिँ फेसबुक कमेन्टमा रमाइरहेका छौं। यदि हजुरहरूलाई चाहिँ कुनै भाका सुन्न मन छ भने आफ्नो साथीभाइलाई सम्झना स्वरूप केही सन्देश छाड्न मन छ भने हामीलाई कमेन्ट गर्न सक्नुहुनेछ। हामीले हाम्रो फेसबुक पेजमा स्ट्याटस छाडेका छौं। हजुरहरूले गर्नुभएको कमेन्टलाई चाहिँ हामीले हाम्रो यस कार्यक्रममा स्थान दिनेछौ। कमेन्ट गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। छैन र माया बोलको भाका रहेको छ जसमा आवाज रहेको छ प्रकाश दूतराज अनि मेलिना राईको। अहिलेको लागि भने यो भाका राख्दैछु र भाका सँगसँगै चाहिँ हामी व्यावसायिक पृष्ठमा जानुपर्ने बेला पनि भइसकेको छ। हामी केही समय लगत्तै फेरि पनि उपस्थित हुने नै छौ। त्यतिजेलसम्मको लागि तपाईँहरू भने रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनका आवाज सुन्दै गर्नुहोला है त।

0: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
1: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
0: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
1: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
0: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
1: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
0: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
1: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
0: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
1: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
2: प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता।
3: बत्तीसौ विश्व आदिवासी दिवस 2083, 9 अगस्त 2026, विविध सांस्कृतिक कार्यक्रम सहित तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण जातीय समाज अतिथिज्यूहरूलाई पत्राचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि कार्यक्रममा आफ्नो जातीय वेशभूषा, संस्कार, संस्कृति सहित सांस्कृतिक कार्यक्रम झाँकी र्यालीमा सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
2: मिति 2083 श्रावण 24 गते आइतबार, तदनुसार 9 अगस्त 2026,
3: समय बिहान 11 बजे, स्थान शुक्ला गण्डकी नगरपालिकाको खुल्ला चौर,
2: झाँकी शुरू हुने स्थान बीपी चोक र गल्छिना।
3: थप जानकारीको लागि अध्यक्ष कुल कुमार कुमार 9846026617, उपाध्यक्ष सुरेन्द्र कुमार तामाङ 9856062160, सचिव बिर्सना श्रेष्ठ 9846094378।
4: सधैँ यही आउँदो साउन 23 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा,
5: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
4: उपचार हुने रोगहरू, गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिनावारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा, गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श, साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट, छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे, एनामोली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
6: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4 दुलेगौडा, सम्पर्क 0564142333
5: र 9876187।

0: होइन कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
1: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
1: त्यसो भए कहाँ जाने त कान्छा?
0: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
1: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
2: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गियर ओइल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
3: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
4: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855114345 र 9855204345।
5: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
6: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
7: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 9816634372।
8: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
9: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
8: अनि बन्छ त दाई?
9: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
10: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि
11: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरिज सामानहरू उपलब्ध छन्।
12: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
11: प्रोपाइटर राजन पौडेल, मोबाइल 9856062029।
13: हजुर, केही दिनको छोटो व्यवसायिक विश्राम लगतै फेरि पनि उपस्थित भइसकेकी छु म, कार्यक्रम प्रस्तुता सृष्टि खत्री। र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com र टेनपी लगइन गरेर पनि विश्वभर एकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ। र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी मंगलबारको श्रृंखलामा रहेर चाहिँ फेसबुक कमेन्टलाई कार्यक्रममा स्थान दिइरहेका थियौ। अब चाहिँ हामी कार्यक्रमको अन्तिममा छौ, छुटेर जानुपर्ने बेला पनि भइसकेको छ। आजको श्रृंखलामा चाहिँ हामीलाई 3 दिनसम्म कमेन्ट गरेर साथ दिनुहुने र सुनेर साथ दिनुहुने सम्पूर्णलाई धेरै भन्दा धेरै धन्यवाद दिँदै जाँदा जाँदै चाहिँ हाम्रो श्रोता साथीहरूले गर्नुभएको कमेन्ट पढ्नतर्फ लागिरहेको छु। हामीलाई चाहिँ मिलन घायल मुटुजीले कमेन्ट गर्नुभएको छ, उहाँले चाहिँ गुड मर्निङ सिस्टर, हेभ अ गुड डे टु अल फ्रेन्ड्स फ्रम दोहा कतार भन्नुभएको छ। धन्यवाद मिलनजी कमेन्टको लागि। यसै गरी हामीलाई चाहिँ कमल श्रेष्ठजीले चाहिँ लेख्नु भएको छ, आज मलाई बद्री सापकोटा, विमल अधिकारी र उषा उप्रेतीको आवाजमा रहेको तिजबाका हाँसिरेजी हुने हो बदलीलाई भन्ने तिजबाका यदि मिल्छ भने प्लिज प्लिज बजाइदिनु ल भन्नुभएको छ। तिजबाका चाहिँ हामीले चाहिँ भदौबाट चाहिँ बजाउने भनेछौ, त्यसैले चाहिँ हामी त्यति बेलाबाट नै बजाउँछौ है, गाह्रो नमानिदिनु होला। अहिले चाहिँ तिज आउन धेरै छ, अझै बल्ल साउनको आधा आधी गएको छ, त्यही भएर चाहिँ हामी भदौबाट चाहिँ राख्नेछौ, गाह्रो नमानिदिनु होला भन्न चाहन्छु कमलजीलाई। गरी उहाँले लेख्नु भएको छ, हेलो हजुर नमस्कार, म तीनजुरी मिडिया ग्रुपको सदस्य तेह्रछुमको फेदाबाट कमल श्रेष्ठ। यस कार्यक्रम मार्फत अब बज्ने गीत सुनाउनु पर्दा साथीहरू देव बास्कोटा, मनोज भुजेल, छुट्याराती लिम्बू भुजेल, लोकेन थोकेन लिम्बू, राजन खतिवडा, चित्र योगी, सुशीला कार्की, सरला राई, मीडिया प्रेमी निर्मला पनिन, फुलमाया अंखेवा लिम्बू लगायत सम्पूर्ण साथीलाई अब बज्ने गीत मार्फत मजाले एन्जेली हुनुहोला भन्दै बिदा हुन्छु। बाई बाई भन्नुभएको छ। धन्यवाद कमलजीलाई कमेन्टको लागि। अवश्य हामी कार्यक्रमको अन्तिममा छौं। जाँदा जाँदै चाहिँ एउटा भागलाई कार्यक्रममा स्थान दिँदैछु, लेकाली मायाको चिनो निरामसी मूलको भाका रहेको छ, जसमा आवाज रहेको छ चिज गुरुङ अनि कालिका रोकाको। र यो भाका सँगसँगै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता सृष्टि खत्री विदा हुन्छु। तपाईहरू भने रेडियो ढोरबाराही 103.8 मेगाहर्ज जन्तर मनको आवाज सुन्दै गर्नुहोला।

0: 103.8 अन्तरमनको आवाज।
1: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
2: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
2: छुटका दायराहरू:
1: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
2: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
1: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
2: थप जानकारीका लागि सम्पर्क 0635714479, मोबाइल 9856062265 र 9848064145।
3: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
4: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900।
5: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन
6: कि बुढा? कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
5: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
6: तिमीलाई पड्किने बाइकहरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
4: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
3: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507, कविता श्रेष्ठ, सम्पर्क 0654140055 र 9846618817।
4: टाइम चेकको साथमा मनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816095301।

0: पनि बस्दै
1: अलपत्र परेका सुकुम्बासीमाथि अर्को ठगी जग्गाको निस्सा दिलाइदिने प्रलोभनमा असुली भइरहेको खुलासा
2: कपिल वस्तुमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गयो सिन्धुली स्थित सुनकोशी नदीमा खसेको कारको आज पनि खोजी जारी
1: इरानसँग वार्ता जाहेर गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको दावी इन्धनको मूल्य तत्काल घटाउन अमेरिकी कम्पनीहरूलाई आग्रह
2: र नेपाल ओलम्पिक संग्रहालयको आयोजनामा खेलकुद प्रदर्शनी हुँदै
3: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार हिमालयज अन टप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-171 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस् यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज
1: समाचार अब विस्तारमा प्रतिनिधि सभाको बैठक आज बस्दैछ दिउँसो 1 बजे बस्ने बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले आदिवासी जनजाति आयोगको 6 वार्षिक प्रतिवेदन आर्थिक वर्ष 2081-82 पेश गर्ने सम्भावित कार्यसूची छ यस्तै नेपाली कंग्रेसका संसदीय दलका नेता भीष्मराज आङदम्बेले जरूरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने र प्रस्तावमाथि छलफल हुनेछ सांसद आङदम्बेले वास्तविक भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित वर्षवासीको पहिचान गरी नागरिकको संरक्षण र पुनस्थापनाका लागि सरकारले आवश्यक व्यवस्था गरी सुरक्षित आवास आधारभूत सेवा खाद्य स्वास्थ्य शिक्षा र जीविकोपार्जनको निरन्तरतालाई ध्यान दिई उचित क्षतिपूर्ति स्थायी पुनस्थापनाको प्रत्याभूति दिलाउन र वास्तविक भूमिहीन एवं सुकुम्बासीलाई यथाशीघ्र लाल पूर्जा वितरण गराउन आवश्यक भएकाले भन्ने विषयको सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्नुहुनेछ उक्त प्रस्तावको समर्थकमा सांसदहरू ऐनबहादुर महर युवराज दुलाल र आर्यन राई रहेका छन् यस्तैबीच आजै संसदका विभिन्न 5 समितिको बैठक बस्दैछ संसद सचिवालयका अनुसार अर्थ अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति राज्य व्यवस्था तथा सुशासन र सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठक बस्दैछ बिहान 10 बजे बस्ने अर्थ समितिको बैठकमा नेपाल राष्ट्र ब्याङ्क ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल जारी रहनेछ अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा पर्यटन विधेयक 2081 सम्बन्धमा मन्त्रालयसँग सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको छ बिहान 10 बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापन सम्बन्धमा छलफल हुने संसद सचिवालयले जनाएको छ यस्तै राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल विशेष सेवा ऐन 2042 साविक व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 उप सैद्धान्तिक र दफावार छलफल गर्ने कार्यसूची छ बैठक बिहान 11 बजेलाई बोलाइएको छ सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठकमा समितिका पूर्व सभापति रामनारायण बिडारीसँग सरकारी आश्वासन सम्बन्धमा छलफल गर्ने कार्यसूची छ
2: सुकुम्बासीहरूलाई जग्गाको निस्सा दिलाइदिने नाममा पनि असुली हुन थालेको छ पछिल्लो केही समय यता निवेदन दर्ता गरिदिने र जग्गाको निस्सा दिलाइदिने भन्दै सेवाग्राहीबाट रकम वसुलेको गुनासो भूमि व्यवस्था मन्त्रालयसम्म पुगेको छ मन्त्रालय अन्तर्गतको भूमि समस्या समाधान समितिले भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासको व्यवस्थापनका नाममा रकम वसुल्ने वा अनुचित लाभ लिने व्यक्तिमाथि कानूनी कार्यवाही गर्ने चेतावनी दिएको छ समितिले देशभरबाट संकलित निवेदनका आधारमा उपलब्ध गराएको विवरण सूचना प्रणालीमा प्रविष्ट गरी निशुल्क रूपमा निस्सा वितरणको कार्य सम्बन्धित स्थानीय तहबाट भइरहेको पनि स्पष्ट पारेको छ निस्सा प्राप्त गरेका निवेदकको पहिचान तथा प्रमाणीकरण र उपलब्ध गराइने जग्गाको पहिचान गर्ने जिम्मेवारी पनि स्थानीय तहकै रहेको समितिले बताएको छ समितिले भूमिहीन तथा अव्यवस्थित बसोबासीको दीर्घकालीन समस्या समाधानका लागि सबै सरकारवालाको सहयोग आवश्यक रहेको उल्लेख गर्दै समितिले सेवाग्राहीलाई कुनै पनि प्रलोभनमा नपर्न र आधिकारिक प्रक्रिया मार्फत मात्र सेवा लिन आग्रह गरेको छ
1: कपिलवस्तुमा हिजो साँझ 3 सवार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ अर्को 1 गम्भीर घाइते भएका छन् कपिलवस्तु नगरपालिका 6 सिद्धिपुरस्थित भित्री सड़क खण्डमा दुर्घटनामा मोटरसाइकल चालक कपिलवस्तु नगरपालिका 6 गोबरी बस्ने 25 अक्षय श्रीवास्तव तथा पछाडि सवार सोही स्थानका 25 मुरेली यादव र 29 प्रतीक जयसवाल सवार रहेकामा पछाडि सवार मुरेली यादव र प्रतीक जयसवाल घाइते भएका थिए घाइते दुवैजनालाई जिल्ला अस्पताल कपिलवस्तु लगिएकामा चिकित्सकले

0: यादवलाई मृत घोषणा गरेका हुन्। अर्का घाइते प्रतीक जयसवालको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि भैरहवा रिफर गरिएको छ। शिवपुराबाट जगदीशपुरतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश 0001/1561 नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो।
1: सिन्धुलीको फिकल गाउँपालिका 2 नवलपुर स्थित मध्यपाड़ी लोकमार्गबाट सुनकोशी नदीमा खसेको कारसहित बेपत्ताहरूको आज पनि खोजी कार्य हुँदैछ। हिजो बसको ठक्करबाट सुनकोशीमा खसेर बेपत्ताहरूको खोजी गरिए पनि सुनकोशीमा बाढ़ीका कारण पानीको बहाव उच्च हुँदा कठिनाई भएको थियो। साँझसम्म पनि बेपत्ताहरूको पत्ता नलागेपछि खोजी रोकिएको थियो। सिन्धुलीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले नदीमा पानीको बहाव उच्च रहेकाले खोजी तथा उद्धारमा समस्या भएको बताउनुभयो। उहाँका अनुसार रात परेपछि रोकिएको खोजी कार्य आज बिहानबाट शुरू भएको सिन्धुलीको तीन पाटन गाउँपालिका 9 डाँडा खर्क बस्ने अन्दाजी 17-18 वर्षका सुजन बलमपाकी मगर, सिन्धुलीकै गोलन्जोर गाउँपालिका 1 28 वर्षीय गणेश थापा र सिन्धुपाल्चोकको जुगल गाउँपालिका 7 दिलकुमार लामा बेपत्ता छन्। खोटाङबाट काठमाण्डुतर्फ आउँदै गरेको कारलाई काठमाण्डुबाट ओखलडुंगातर्फ जाँदै गरेको बागमती प्रदेश 08/0010/0144 नम्बरको बसले ठक्कर दिएपछि कार सड़कबाट अन्दाजी 50 फीट तल सुनकोशी नदीमा खसेको थियो।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: मार्वलका सीपीपीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्वलका यूपीपीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन घरको।
4: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। म्याग्दीको रघुगंगा गाउँपालिका 6 मूलपानी स्थित एक तारे खोलाले बगाउँदा 35 वर्षीय भीमबहादुर घरती बेपत्ता हुनुभएको छ। रघुगंगा 8 चौरखानीबाट किनेर ल्याएको भैंसीसहित खोला तर्ने क्रममा उहाँ बगेर बेपत्ता हुनुभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घरतीलाई खोलाले बगाएको सूचना गाउँले दिएपछि हिजो साँझदेखि नै खोजी कार्य शुरू गरिए पनि उहाँको अवस्था पत्ता नलागेको कार्यालयका प्रहरी निरीक्षक सागर तिमन सिन्हाले बताउनुभयो। आज बिहानैदेखि पुनः खोजी कार्य शुरू गरिएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता जारी रहेको बताउनु भएको छ। उहाँले यो इरानका लागि राम्रो सम्झौतामा हस्ताक्षर गर्ने अन्तिम अवसर भएको दावी गर्नुभएको छ। व्हाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले वार्ता इरानकै अनुरोधमा शुरू भएको बताउनु भएको हो। उहाँले इरानी नेतृत्वले वार्ताको अनुरोध गर्ने तर सार्वजनिक रूपमा भने दुवै देशबीच कुनै वार्ता नभएको दावी गर्ने गरेको आरोप पनि लगाउनु भएको छ। सामाजिक सञ्जाल ट्रुथ सोशलमा ट्रम्पले होर्मुज जलमार्ग अमेरिकी नौसेनाको पूर्ण नियन्त्रणमा रहेको र उनीहरूको अनुमति बिना इरानसम्म कुनै पनि वस्तु पुग्न नसक्ने दावी गर्नुभयो। ट्रम्पले कुनै सम्झौता नभएसम्म वा इरानले आत्मसमर्पण नगरेसम्म यो अवस्था कायम रहने बताउनु भएको छ। यसैबीच ट्रम्पले अमेरिकी कम्पनीहरूलाई इन्धनको मूल्य तत्काल घटाउन पनि आग्रह गर्नुभएको छ। विश्लेषकहरूको अनुसार इन्धनको बढ़दो मूल्य र महँगी प्रतिको चिन्ताले नोभेम्बरमा हुने मध्यावधि निर्वाचन अघि रिपब्लिकन पार्टीमाथि राजनैतिक दबाव बढ़ाउन सक्छ। महँगीको दबाव कायम रहेमा प्रतिनिधि सभामा रिपब्लिकन पार्टीको बहुमत र कंग्रेसमाथिको नियन्त्रण कमजोर हुन सक्ने आकलन गरिएको छ।
1: अब खेल समाचार। खेलकूद इतिहास र सफलतालाई संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यसहित आजदेखि खेलकूद सम्बन्धी प्रदर्शनी हुने भएको छ। नेपाल ओलम्पिक संग्रहालयको आयोजनामा बियोन्ड मेडल प्रिजर्भिङ नेपाल्स स्पोर्ट्स हिस्ट्री नाम दिएको उक्त प्रदर्शनी काठमाडौँको बबरमल स्थित नेपाल आर्ट काउन्सिलमा आजदेखि पर्सीसम्म 3 दिन हुन लागेको संग्रहालयकी अध्यक्ष शशी श्रेष्ठले जानकारी दिइन्। प्रदर्शनीमा नेपालको इतिहास झल्काउने करिब 5 लाख दुर्लभ तथा ऐतिहासिक तस्वीरहरू राखिने भएको छ। विभिन्न कालखण्डका पदक, ट्रफी, खेल सामग्री तथा अन्य ऐतिहासिक स्मृति चिन्ह प्रदर्शन गरिने आयोजकले बताएको छ। नेपाल ओलम्पिक संग्रहालय एनओएम नेपालको एकमात्र खेलकूद संग्रहालय तथा दक्षिण एसियाकै पहिलो ओलम्पिक संग्रहालयका रूपमा परिचित छ। स्थापनाको 33 वार्षिकोत्सवको अवसरमा उक्त प्रदर्शन गर्न लागि हो। उक्त कार्यक्रमको उद्देश्य खेलकूद इतिहासको संरक्षण र अभिलेखीकरण गर्नु रहेको छ। प्रदर्शनीको उद्घाटन शिक्षा तथा खेलकूद मन्त्री सस्मित पोखरेलले गर्ने कार्यक्रम छ। प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाड़ी, प्रशिक्षक, खेल प्रशासक र खेल प्रेमीहरूको सहभागिता रहने आयोजकको अपेक्षा छ। विद्यार्थी, अनुसन्धाता, खेलकर्मी र सर्वसाधारणलाई नेपालको खेलकुद इतिहासलाई नजिकबाट बुझ्ने अवसर प्रदान गर्ने लक्ष्य पनि प्रदर्शनीले राखेको छ।
0: अब खेल समाचार, खेलकुद इतिहास। अब मौसम, मनसुनी वायुको प्रभाव जारी रहँदा आज पनि कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको छ। देशभर आज मनसुनी वायुको प्रभाव कायमै रहेको र न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यसैले हिमाली भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। पहाड़ी भागका धेरै र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ। आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभाग तथा मध्य प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ भने देशका अन्य भूभागमा हल्कादेखि मध्यम वर्षा हुनेछ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: प्रतिनिधि सभा बैठक बस्दै विभिन्न प्रतिवेदन पेश गर्ने कार्यसूची, विभिन्न 5 संसदीय समितिको बैठक पनि बस्दै।
0: अलपत्र परेका सुकुम्बासीमाथि अर्को ठगी, जग्गाको निस्ता दिलाइदिने प्रलोभनमा असुली भइरहेको खुलासा।
1: कपिल वस्तुमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गयो। सिन्धुली स्थित सुनकोशी नदीमा खसेको कारको आज पनि खोजी जारी।
0: इरानसँग वार्ता जारी रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको दावी, इन्धनको मूल्य तत्काल घटाउन अमेरिकी कम्पनीहरूलाई आग्रह।
1: र नेपाल ओलम्पिक संग्रहालयको आयोजनामा खेलकुद प्रदर्शनी हुँदै।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौ। नमस्कार।
5: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
6: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
5: कहाँ बनाए चन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
6: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
7: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
8: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु। मोबाइल 9896613195 र 9847153068।
9: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
10: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कूल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
11: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौड़ा हेल्प स्टोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 065414008।
12: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
13: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
12: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौड़ाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
14: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
15: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
14: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौड़ा, दोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौड़ा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98087162।
16: सुन न श्रेया, यो चाया पोतो डन्डिफोर र एलर्जीले मेरो अनुहार नै।
17: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
16: कहाँ?
17: गण्डकी मेडिकल हल।
18: हो, गण्डकी मेडिकल हल, अवस्थाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
17: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डिफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
18: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
16: गण्डकी मेडिकल हल, दुलेगौड़ा, माछा पुस्रे बैंकको ठ्याक्कै पारी। सम्पर्क 065590369, मोबाइल 98482969।
19: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
20: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
19: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
20: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
19: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
18: होटल फ्यामिली एन्ड लज, खैरनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 98560-23420, 98041-54674 र 98460-23420।
5: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
6: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोभे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
5: कहाँ बनाएछ हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
6: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
7: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौड़ा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 98141-35622।
2: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: ए सबिना, यस्तो हतारमा कता हो?
1: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
0: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचाबी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
2: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846878528 र 9908816142।
3: चरक मेमोरियल हॉस्पिटल, कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
4: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 सम्म को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अंतर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
3: घातक रोग जस्तै मुटु रोग, मुटुक को शल्यक्रिया, कैंसर, मृगौला रोग, डायलिसिस, मस्तिष्क को रक्त आदि रोग को उपचार को लागि ₹10,00,000 सम्म को उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
4: सेवा लिने क्रम मा चाहिने जानकारी
3: संचय कोष मा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोष को नम्बर,
4: भर्ना बिरामी को लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
3: साबिक का संचय कर्ता तथा उनका श्रीमान श्रीमती को लागि मात्र यो सेवा उपलब्ध छ।
4: विस्तृत जानकारी का लागि चरक मेमोरियल हॉस्पिटल, नागढुंगा पोखरा, फोन 0161-552-493, 552-494-5872-788।
1: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
5: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
1: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
0: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटिएल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
1: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
0: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
1: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
5: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
6: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9846656999 छ।
7: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
8: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो, जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
7: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
8: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
9: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
10: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता,
5: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि, जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
9: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
5: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9846661220।
1: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न।
7: जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
0: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
7: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
11: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9261653507।
12: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौँ।
13: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
12: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
14: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्दै आएको ओम प्रोसन आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भुज बहादुर सुना।
15: मोबाइल 9800585537 र 9800615899।
16: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
17: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
18: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
17: ओके, लेट्स डन।
18: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
17: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
18: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9560285043 र 9840000787।
19: ₹103.8 अन्तर्मनको आवाज।

0: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
1: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
0: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
2: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै खाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9856078302 र 9864608302।
3: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
4: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083/84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
3: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
3: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
4: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
3: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
4: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
3: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
4: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
3: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
4: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0658-571-247
5: काइली दिदी आलु लगाउने बेला भयो मल पाउनु भयो त
6: ए दाई पनि घरै हुनुहुँदो रहेछ त
7: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी हाम्रो त बुढाले ल्याएका हुन् मल पनि साह्रै राम्रो रहेछ
8: सुन त माइली गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ छिटो जाऊ त अन्त भन्दा सस्तोमा पाइएछ है मैले त त्यहीँबाट ल्याएको
5: ए हो र हस् दाई म आजै जान्छु
9: हजुर यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा बोइलर र गिरिराज कुखुरा पनि पाइन्छ साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्
10: हाइजेनिक रान्च प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते प्रोप्राइटर रामकृष्ण भण्डारी मोबाइल 9856062891
11: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
12: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
11: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू
12: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
11: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएसको सफल उपचार
12: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
11: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
12: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
11: नसा तथा बात सम्बन्धी रोगहरू ढाड कम्मरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
12: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
11: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल उपचार
12: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा
4: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
3: पसल सरेको सूचना शुक्ला गण्डकी चार धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460976246।
13: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
14: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
13: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
15: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागण्डकी 2 गाछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98532375 र 98011324375।
16: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
17: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
16: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
17: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
16: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
9: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौड़ा तनहु पंचमुनी स्कूल को अगाड़ी सिकेन्द्र फिश हाउस को आड़ई में शाखा पसल दुलेगौड़ा भित्री बजार सांग्रीला विकास बैंक को पछाड़ी। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560661636 र 98151661636।
12: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा
3: यही साउन 23 गते शनिबार
12: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल,
18: वरिष्ठ हाड जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने,
12: नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य,
18: एनोमली स्क्यान र थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू,
19: वरिष्ठ एमबीबीएस एमडीजीपी फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा, बिहान 8 बजेदेखि 9:30 र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ, वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल,
20: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
12: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
19: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल,
21: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला। साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ।
22: तनहु सेवा अस्पताल दुलेगौड़ा, फोन 0065414377, मोबाइल 98560443043।
23: स्टुडियो अहिले बिहानको 10 बज्यो।
0: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठफेर प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165-95301
1: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
2: धोरबाराही हाइलाइट्स को साथ में
6: छिटो छरितो र गुणस्तरीय सेवा को एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौड़ा बीपी चोक
2: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण काम को लागि सम्झनुहोस् सम्पर्क 98461-49304
24: नमस्कार बिहान 10 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। तपाईं यतिबेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर मनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com मा एन्ट्री लगइन गरेर पनि विश्वभर एकै साथ सुन्न सक्नुहुन्छ। हाम्रो पात्रो एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ। संघीय संसद प्रतिनिधि सभाको बैठक आज 1 बजे बस्दैछ। आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविधा गौतमले आदिवासी जनजाति आयोगको छैटौं वार्षिक प्रतिवेदन आर्थिक वर्ष 2081-82 पेश गर्ने सम्भावित कार्यसूची रहेको छ। बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णराज आङदेङबेले प्रस्तुत गरेको जरूरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुनेछ। संघीय संसद प्रतिनिधि सभाको बैठक आज 1 बजे बस्दैछ। आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविधा गौतमले आदिवासी जनजाति आयोगको

आत्मराज आङदेङले प्रस्तुत गरेको हो। यसै गरी आज विभिन्न पाँचवटा संसदीय समितिको बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनुसार अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक पनि आज बस्दैछ। गण्डकी प्रदेश सरकारले औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र अघि बढ़ाएको विधेयकले अन्तत प्रदेश प्रमुख रिले राज भट्टबाट प्रमाणीकरण पाएको छ। प्रदेश प्रमुखको कार्यालयले सोमबार विज्ञप्ति जारी गर्दै औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्न सम्बन्धमा व्यवस्था गर्न भनेको विधेयक संविधानको धारा 201 को उपधारा 4 बमोजिम हिजो सोमबार प्रमाणीकरण भएको जानकारी दिएको छ। प्रदेश प्रमुखको कार्यालयका अनुसार प्रदेश सभाले असार 25 गते पारित गरेको विधेयक अनुसार 30 गते प्रमाणीकरणका लागि प्रदेश प्रमुख समक्ष पुगेको थियो। त्यसपछि प्रदेश प्रमुखले संविधानको धारा 201 को उपधारा 3 बमोजिम साउन 8 गते पुनर्विचारका लागि सन्देश सहित प्रदेश सभामा फिर्ता पठाएका थिए। प्रदेश सभाले भने विधेयकमा कुनै संशोधन नगरी साउन 15 गते जस्ताको जस्तै पुनः पारित गरेर प्रमाणीकरणका लागि फेरि प्रदेश प्रमुख समक्ष पठाएको थियो। त्यसपछि संविधानको धारा 201 को उपधारा 4 अनुसार प्रदेश प्रमुखले साउन 18 गते विधेयक प्रमाणीकरण गरेका हुन्। भूमि समस्या समाधान समितिले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाको निस्सा दिलाइने भन्दै रकम असुल्ने व्यक्तिमाथि कानून बमोजिम कार्यवाही गरिने जनाएको छ। समितिका अनुसार देशभरबाट संकलन भएका निवेदनका आधारमा उपलब्ध जग्गाको विवरण सूचना प्रणालीमा विशिष्ट प्रविष्ट गरी सम्बन्धित स्थानीय तहबाट निशुल्क रूपमा निस्सा वितरण भइरहेको छ। निस्सा प्राप्त गरेका निवेदकको पहिचान, प्रमाणीकरण तथा उपलब्ध गराइने जग्गाको पहिचान गर्ने जिम्मेवारी स्थानीय तहकै रहेको समितिले जनाएको छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको यो समितिका अनुसार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला भूमि समस्या समाधान समिति मार्फत आवश्यक कर्मचारीलाई प्रशिक्षण दिएको छ। तनहु दुईका प्रतिनिधि सभा सदस्य श्रीराम न्यौपानेले शुक्ला गण्डकी र म्याग्दे क्षेत्रमा दोस्रो चरण अन्तर्गत 3 दिनमा 8 जनसंवाद कार्यक्रम सम्पन्न गर्नुभएको छ। कार्यक्रम मार्फत जनताका गुनासो, सुझाव र अपेक्षा प्रत्यक्ष रूपमा सुन्नुका साथै पछिल्लो 3 महिनामा सरकारले गरेका काम र प्रगतिबारे जानकारी गराइएको उहाँले बताउनु भएको छ। सांसद न्यौपानेले जनतासँगको निरन्तर संवाद र सहकार्यलाई प्राथमिकता दिँदै आगामी 3 महिनाभित्र तेस्रो चरणको जनसंवाद कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। नेपाल आदिवासी जनजाति महासंघ शुक्ला गण्डकी नगर समन्वय परिषदले सप्ताहव्यापी कार्यक्रम आयोजना गरी 32 विश्व आदिवासी दिवस मनाउने भएको छ। परिषदले सोमबार शुक्ला गण्डकी नगरपालिका खैरेनटारमा पत्रकार सम्मेलन गर्दै साउन 18 गतेदेखि 24 गतेसम्म सञ्चालन हुने कार्यक्रमहरूको सार्वजनिक गरेको हो। परिषदका अध्यक्ष कुल कुमार कुमालका अनुसार साउन 18 गते पत्रकार सम्मेलन, 19 गते वक्तृत्व कला प्रतियोगिता, 20 गते सरसफाई तथा वृक्षारोपण, 21 गते आदिवासी जनजाति सम्बन्धी प्रशिक्षण, 22 गते अन्तरक्रिया, 23 गते सांस्कृतिक कार्यक्रम तथा 24 गते वृहत सांस्कृतिक कार्यक्रम सहित सम्मान समारोह आयोजन गरेको छ। पत्रकार सम्मेलनमा परिषदका सल्लाहकार खिम बहादुर कुमारले संविधान संशोधनको बहस चलिरहेको बेला संविधान मार्फत प्राप्त आदिवासी जनजातिका अधिकारीहरूको संरक्षण गर्न सबै एकजुट हुनुपर्ने आवश्यकता रहेको बताउनु भएको थियो। उहाँले प्राप्त उपलब्धिको रक्षा गर्ने उद्देश्यले यस वर्षको विश्व आदिवासी दिवस विशेष रूपमा मनाउन लागि उल्लेख गर्नु भएको छ। नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेश समन्वय परिषदका सचिव विमल भुजेलले शुक्ला गण्डकी आदिवासी जनजातिको क्षेत्रमा उल्लेखनीय काम भइरहेको भन्दै समुदायका गतिविधिलाई अझ प्रभावकारी रूपमा प्रचार प्रसार गर्नुपर्नेमा जोड़ दिनुभएको छ। कार्यक्रममा परिषदका पूर्व सचिव तथा आदिवासी नेता सुमन आले, आदिवासी नेता सुरेन्द्र तामाङ, आदिवासी नेत्री बिर्सना श्रेष्ठ लगायतले विश्व आदिवासी दिवसलाई भव्य र सफल बनाउन सबै समुदायको सक्रिय सहभागिता आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको छ। साउन 24 गते शुक्ला गण्डकी नगरपालिकाको खुल्ला चौरमा आयोजना हुने मुख्य समारोहमा नगरभित्रका विभिन्न आदिवासी जनजाति समुदायका सांस्कृतिक प्रस्तुति, जातीय पहिचान झल्काउने झाँकी प्रदर्शन तथा परम्परागत खानाका परिकारहरूको प्रदर्शनी एवं बिक्री समेत गरिने आयोजकले जनाएको छ। रोमानियामा रेल दुर्घटनामा परि दुईजना नेपालीको ज्यान।

0: भएको छ। रोमानियाका संचार माध्यमले 25 र 26 वर्षका नेपाली नागरिक रहेका तर परिचय भने खुल्न बाँकी रहेको जनाएका छन्। उनीहरू हिँड्दै गर्दा रेलले ठक्कर दिएको बताएको छ। रोमानिया समेत कार्यक्षेत्र रहेको बर्लिनमा रहेको नेपाली राजदूतावासले पनि दुर्घटनाबारे जानकारी आएको तर ज्यान गुमाउनेको पहिचान भइ नसकेको जनाएको छ। दुर्घटना रोमानियाको राजधानी बुखारेस्टबाट 308 किलोमिटर टाढा पर्ने बाकाउ शहरको चिमी रेल सड़क खण्डमा आइतबार बिहान भएको हो। रोमानियामा झण्डै 50,000 नेपाली कामदार रहेको अनुमान गरिएको छ। पोखरामा ट्राफिक नियम उल्लंघन गर्ने 6 वटा स्कूल बस कार्यवाहीमा परेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयले सोमबार बिहान गरेको चेक जाँचका क्रममा ती बसहरूलाई कार्यवाही गरिएको हो। सवारी नियम उल्लंघन विरूद्धको कार्यवाहीलाई प्रभावकारी बनाउन यो अभियान शुरू गरिएको हो। ट्राफिक व्यवस्थापन चुस्त राख्न र सम्भावित सवारी दुर्घटना न्यूनीकरण गर्ने ट्राफिक प्रहरीको मुख्य उद्देश्य रहेको छ। प्रहरीले स्कूलका सवारी साधनलाई लक्षित गरी चेक जाँच कड़ा पारेको छ। नियम विपरीत सञ्चालन भएका प्रगति एजुकेशन फाउण्डेशनका 4 वटा बस कार्यवाहीमा परेका छन्। त्यस्तै विन्ध्यवासिनी माध्यमिक विद्यालयको 1 र पोखरा एकाडेमीको 1 वटा बसलाई पनि कार्यवाही गरिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न मुद्दाका 6 जना फरार प्रतिवादीलाई आज पक्राउ गरेको छ। चोरी सम्बन्धी कसुरमा 3 जना, चेक अनादर, बैंकिङ कसुर र अभद्र व्यवहारमा 1-1 जना नियन्त्रणमा लिई खै सजाय तथा जरिवाना असुलका लागि अदालतमा पेश गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभएको छ। पक्राउ परेका प्रतिवादीबाट ₹13,07,720 जरिवाना रकम असुल उपर हुने उहाँको भनाइ छ। कास्की प्रहरीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका प्रतिवादी नियन्त्रणमा तीव्रता दिँदै आएको छ। गत महिना 66 जना प्रतिवादी पक्राउ परेका थिए। तनहुँ प्रहरीले प्रतिबन्धित लागु औषध गाँजा सहित 1 जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार प्रहरी चौकी थर्पबाट खटिएको टोलीले म्याग्दी गाउँपालिका 1 बरचौरमा सवारी चेक जाँचका क्रममा मोटरसाइकलको पछाडि बोरामा बाँधेर ल्याउँदै गरेको करिब 3 केजी गाँजा बरामद गरेको हो। गाँजा सहित मोटरसाइकल चालक गोर्खा जिल्लाको गण्डकी गाउँपालिका 6 निवासी एक पुलिसलाई मोटरसाइकल सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्ति विरूद्ध लागु औषध सम्बन्धी कसुर तनहु जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुका सूचना अधिकारी प्रहरी नायब परीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभएको छ। सरकारले खाना पकाउने एलपी ग्यास भरि सिलिण्डर बजार पठाउन थालेपछि ग्यासको कृत्रिम अभाव भएको छ। असार 30 गतिको सरकारको निर्देशसँगै बजारमा भरि सिलिण्डर आउन थालेपछि पोखरामा उपभोक्ताले ग्यास अभावको सामना गर्नु परेको छ। ग्यासका लागि सर्वसाधारणहरू डिलर र सप्लायर्समै धाउन थालेका छन्। एउटा ग्यास साट्न मात्रै पनि खाली सिलिण्डर बोकेर घण्टौसम्म कुर्नु परेको गुनासो उपभोक्ताबाट व्यापक आउन थालेको छ। एकातिर ग्यास डिपोहरूमा उपभोक्ताको थामी नसक्नु भीड़ छ भने अर्कातिर विक्रेताहरूले बजारमा ग्यासको कुनै अभाव नरहेको दावी गर्दै आएका छन्। उनीहरूले अभाव नभएको दावी गरे पनि ग्यास पसलमा सर्वसाधारणको लाइन भने घटेको छैन। पोखराका डिलर र विक्रेताहरूको पसलमा ग्यास लिन बसेका सेवाग्राहीको लामो लाइनले पनि ग्यास नपाइएको स्पष्ट पारेको छ। कुनै समय बिरामीको अभाव हुने स्याङ्जाको प्रदेश अस्पताल पुतली बजार नगरपालिका 3 कुमाल गाउँमा उपचारका लागि आउने बिरामीको संख्या पछिल्लो समय बढ़दै गएको छ। व्यवस्थापनमा सुधार र स्वास्थ्य सेवाको दायरा विस्तार भएसँगै अस्पतालमा दैनिक बिरामीको चाप उल्लेखनीय रूपमा बढ़ेको छ तर स्थानीय चिकित्सक तथा कर्मचारीको अभावले सेवा प्रवाहमा चुनौती थपिएको छ। अस्पतालमा अहिले दैनिक 200 देखि 250 जनासम्म बिरामी बहिरंग सेवा ओपीडी लिन आउने गरेका छन् भने 50 भन्दा बढ़ी आकस्मिक सेवा लिन पुगेका छन्। मौसम परिवर्तनसँगै ज्वरो रुवाखोकी संक्रमण लगायतका स्वास्थ्य समस्या बढ़ेपछि अस्पतालमा बिरामीको चाप थप बढ़ेको हो। अस्पताल व्यवस्थापन समिति अध्यक्ष रिलकुमार भुजेलले 50 संख्याका अस्पतालमा बिरामीको संख्या बढ़दै गए पनि आवश्यक जनशक्ति अभावका कारण सेवा व्यवस्थापनमा दबाव बढ़िरहेको बताउनु भएको छ। देशका धेरै ठाउँमा आज पनि पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भेग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भेगका एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको छ। राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भेग तथा मध्य प्रदेशको एक दुई ठाउँमा ठूलो सम्भावना रहेको महाशाखाले जनाएको छ। अरू ठाउँका हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मुसलधारे वर्षाको सम्भावना रहेको क्षेत्रमा ग्रेगन बहाव, बाढ़ी पहिरो र बुच्छियाबाट हुने जोखिमलाई ध्यानमा राखी सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सड़क र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले मौसम सम्बन्धी सूचनाबारे नियमित अध्यावधिक रहन पनि महाशाखाले अनुरोध गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। बंगलादेशमा दशौं गाउँमा सबैभन्दा घातक दादुरा प्रकोपले सयौं बालबालिकाको ज्यान लिएको छ। यसले विपन्न परिवारहरूमा गम्भीर आर्थिक असर पारेको सहायता समूहले चेतावनी दिएका छन्। स्वास्थ्य विभागको तथ्याङ्क अनुसार मार्च 15 अगस्तको शुरूसम्मको झण्डै 50 महिनामा दादुरा प्रभावित 844 बालबालिकाको ज्यान गएको छ। अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रस समाजहरूको महासंघ र बंगलादेश रेड क्रिसेन्ट सोसाइटीका अनुसार दादुराबाट प्रभावित 10 मध्ये 9 परिवारले उपचार खर्च धान्न ऋण लिन बाध्य भएका छन्। सर्वेक्षण गरिएका परिवार मध्ये 35% औषधिको खर्चका लागि आर्थिक सहयोग उपलब्ध गराइएको छ भने 22% खाना उपलब्ध गराइएको छ। धेरै प्रभावित परिवार गरीब समुदायका रहेको र उनीहरू अनौपचारिक काममा निर्भर रहेको पाइएको छ। अन्तिममा खेल समाचार। खेलकुद इतिहास र सफलतालाई संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यसहित आजदेखि खेलकुद सम्बन्धी प्रदर्शनी हुने भएको छ। नेपाल ओलम्पिक संग्रहालयको आयोजनामा बियोन्ड मेडल प्रिजर्भिङ नेपाल्स स्पोर्ट्स हिस्ट्री नाम दिएको उक्त प्रदर्शनी काठमाडौँको बबरमल स्थित नेपाल आर्ट काउन्सिलमा आजदेखि पर्सेसम्म 3 दिन हुन लागेको संग्रहालयकी अध्यक्ष सन्सी श्रेष्ठले जानकारी दिनुभएको छ। प्रदर्शनीमा नेपालको इतिहास सल्काउने करिब 5 लाख दुर्लभ तथा ऐतिहासिक तस्विरहरू राखिने भएको छ। विभिन्न कालखण्डका पदक, ट्रफी, खेल सामग्री तथा अन्य ऐतिहासिक स्मृति चिन्ह प्रदर्शन गरिने आयोजकले जनाएको छ। नेपाल ओलम्पिक संग्रहालय एनओएम नेपालको एकमात्र खेलकुद संग्रहालय तथा दक्षिण एसियाकै पहिलो ओलम्पिक संग्रहालयका रूपमा परिचित छ। संस्थाको 33 वार्षिकोत्सवको अवसरमा उक्त प्रदर्शन गर्न लागि हो। उक्त कार्यक्रमको उद्देश्य खेलकुद इतिहासको संरक्षण र अभिलेखीकरण गर्नु रहेको छ। अवस्त अहिले खबरहरूसँगै बिहान 10 बजेको ढोरबारे हाइलाइट अहिलेको लागि सकिएको छ। दिउँसो 2 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि खत्री विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
3: अफिसबाट अमितसरको फोन।
4: हस्नपछि कल ब्याक गर्छु। ओ सरी भगवान, आज पनि ढिला भयो।
5: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
6: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
7: आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी 7 सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 98560202779।
8: ल न हो छिटो निस्क, अहिले फर्किन ढिला हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
9: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र
8: यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
9: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कूल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
8: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 065414008।
10: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
11: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
10: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
11: छुटका दायराहरू:
10: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
11: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
10: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
11: थप जानकारीका लागि सम्पर्क 065571479, मोबाइल 98562625 र 98468064145।

0: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ,
0: अहिले हतार छ पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
4: दुलेगौडा पोलिक्लिनिकमा यही साउन 23 गते 14 शनिबार वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
2: वरिष्ठ हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
4: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
2: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
5: समयमै स्वास्थ्य उपचार र परामर्श स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
5: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
6: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129 र 9560131053।
7: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुस् भो।
8: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र पारिन्छ कि?
7: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
8: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
7: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी 4 आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
2: होटल फ्यामिली एन्ड लज खैरेनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9560234020, 9801454674 र 9864230420।
9: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
2: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
9: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
2: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुसी, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
9: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
2: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
9: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
2: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
9: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
2: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
9: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
2: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
10: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
11: हस मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन? हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
12: पाइन्छ नि दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
2: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
13: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
2: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9868883522।
7: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
8: म्याडम, धुम्रपान भनेको के हो?
7: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
8: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
7: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
8: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
7: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
2: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
14: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त छन् कहाँ होला र?
15: ल हेर, यी काइनीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साठ फेर मर्मत सबै गरिन्छ नि।
14: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया, फोन 065414142, 98563231128, 98462014726।
15: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
2: के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
16: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
2: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
16: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
2: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
16: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
2: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
16: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
2: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
16: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
17: होइन है आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
18: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
19: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
17: ए त्यसो भए युअर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरे पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
18: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गरगहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गरगहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
17: सम्पर्क युअर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा, प्रोप्राइटर आरएन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811403305।
20: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज,
21: 103.8 मेगाहर्ज प्रेजेंट एवरीडे 10:30 AM टु 12 PM।
22: इट्स टाइम फॉर कॉलिंग टाइम
21: ओनली ऑन रेडियो ढोरबाराही।

सर नमस्कार अनि स्वागत श्रोता कार्यमा त्यति बेला सुन्दै हुनुहुन्छ रेडियो पाराही साथै मार्फत पनि हामीलाई सुन्नु साथै आज पनि तपाईँको साथमा उपस्थित भएको प्रस्तुत अनुभव बाह्र बजेको समयसम्म र रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने आज मंगलबारको एपिसोडमा रहेर चाहिँ यहाँले आफ्नो विचार चाहिँ राख्नको लागि आफ्नो अनुभवहरू सँगसँगै आफ्नो विचार अब के छ विषयवस्तुमा राख्नको लागि टेलिफोन लाइन खुल्ला गर्नेछु केही छिनमा 0964124200 बाटो भएर हामी साथीहरूलाई पनि सहभागी गराउँछौ नै प्रोग्रामको स्पोन्सर गरिदिएको छौ मेमा आवासन सुनसादी वसन्त देवगौडाले प्रोप्राइटर हुनुहुन्छ मिन बहादुर सुनार अनि सेवाहरूको कुरा गर्नुपर्दा चाहिँ अर्डर अनुसारको विभिन्न डिजाइनका गरिगना साटफेर गर्नु परेमा अनि पुराना गरगनाहरू पनि साटफेर गरिनुका साथै मर्मत अनि खरिद बिक्री पनि गरिन्छ गएर यहाँले सेवा सुविधा चाहिँ लिन सक्नुहुनेछ र सम्पूर्ण श्रोता साथीहरू सन्झ्यारेमा हुनुहुन्छ होला काम कार्यमा नै व्यस्त पनि हुनुहुन्छ होला बिहानको समयमा र पक्कै पनि हामीलाई सुनेर साथ दिइरहनु भएको छ अनि अन्तिमसम्म पनि सुनेर साथ दिनुहुनेछ भन्ने आशा अपेक्षा सँगसँगै बिर्सिँदै भन्छौ बोलको यो सुमधुर गीतबाट कार्यक्रमको शुरूआत गरिहाल्छु लेजेन्ड भर्जन है मदन कृष्ण श्रेष्ठको आवाजमा सोझेको यो गीत स्वीकार्नु होला है त

0: हजुर, बिर्सिँदै भन्छौ माया लु, यस्तो मधुर गीतबाट कार्यक्रमको शुरूआत गरिसकेको छु। अब बिर्सिँदै भने पनि बिर्सन त गाह्रो हुन्छ नि है, गीतले भने जस्ता नै सम्पूर्ण श्रोता साथीहरूलाई अब यहाँबाट धेरै धेरै सम्झना पनि छ भन्दै कार्यक्रमको शुरूआत स्वरूप यो गीतबाट गरे भने अब पालो चाहिँ तपाईँको हो 0942 414 2000 बाटो भएर चाहिँ आउन सक्नुहुन्छ भने आज मंगलबारको एपिसोडमा चाहिँ हामी टपिकमा रहेर कुराकानी गर्छौ र आज चाहिँ हामी एकदमै महत्वपूर्ण अहिलेको यो समसामयिक विषयवस्तुहरूलाई चाहिँ लिएर आएका छौँ, जहाँ चाहिँ मल र खाना पकाउने ग्यासको अभाव सँगसँगै अब समाधान र पूर्व तयारी चाहिँ कसरी गर्ने त आज हामी डेढ घण्टाको प्रोग्राममा चाहिँ यही टपिकमा रहेर कुराकानी गर्छौँ। किनकि अब नेपाल कृषि प्रधान देश होइन, हामी एकदमै गर्वको साथ भन्छौँ नि नेपाल चाहिँ कृषि प्रधान देश भए पनि अब हरेक वर्ष खेतीपातीको समयमा अब सुरु भयो नि त होइन, अब गोडमेलको समयमा किसानहरूले चाहिँ जहिले मलको अभाव चाहिँ झेलिरहेको हुनु हुन्छ। अब अर्कोतर्फ हेर्ने हो भने बेला बेला अहिलेको यो सन्दर्भमा चाहिँ खाना पकाउने ग्यासको अभाव हुँदा चाहिँ अब धेरैको दैनिक जीवनमा चाहिँ प्रत्यक्ष प्रभाव पारिरहेको छ। अब धेरैको नभनौँ तपाईँ हामीलाई नै अब यसले पनि प्रभाव पारिरहेको छ। आखिर किन बारम्बार यस्तो समस्याहरू चाहिँ दोहोरिन्छ होला र यसबाट बस्न हामीले चाहिँ कस्तो पूर्व तयारीहरू गर्नुपर्छ होला त नि भनेर आज चाहिँ हामी समसामयिक विषयवस्तुमा चाहिँ कुराकानी गर्छौँ भने प्रोग्राम कलिङ टाइममा मंगलबारको एपिसोडमा रहेर चाहिँ हामी यस्तै अब समसामयिक विषयवस्तु सँगसँगै कहिलेकाहीँ रमाइलो इन्ट्रेस्टिङ टपिकहरू पनि लिएर आएको हुन्छु। समय सन्दर्भ अनुसार हामी कुराकानी गरिरहेका हुन्छौँ, जहाँ चाहिँ साथीहरूले आफ्नो विचारहरू चाहिँ अब कसरी राख्नुहुन्छ, आफ्नो अनुभवहरू साथीहरूलाई चाहिँ सेयर गर्नुपर्ने कुराहरू चाहिँ खुलेर राख्न सक्नुहुन्छ है। अनि 0942 414 2000 टेलिफोन लाइन पनि खुल्ला गरे सँगसँगै साथमा मिठा मिठा आधुनिक गीत सङ्गीतहरूलाई पनि कार्यक्रममा स्थान दिन्छौँ भने प्रोग्रामलाई चाहिँ भरपूर मनोरञ्जनको साथमा राख्दै यहाँहरूमा रहने चाहिँ छौँ। अनि पक्कै पनि प्रोग्राम सुन्दै गर्नुहोला। अहिले भने साथी हुनुहुन्छ लाइनमा, कहाँदेखिको हुनुहुन्छ? हेलो, नमस्ते हजुर, कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो दर्मा दिजुलाई। अनि सन्चै आरामै हुनुहुन्छ त? भर्खरै कार्यक्रम चाहिँ खोल्दै भर्खरै जोडिनु भएको हो? ल, हामी पनि भर्खरै यहाँहरूमा चाहिँ जोडिँदैछौँ है। तपाईँले भन्नुभयो जस्तै नै भनेपछि आज चाहिँ टपिक थाहा छ कि छैन त? भर्खरको पनि भर्खरै हो। ल ठिकै छ, भर्खरको भर्खरै सँगसँगै के छ पुलचोकतिरको पनि हालखबर सुनाइदिनुहोस् अनि हामी कार्यक्रमतर्फ लाग्छौँ है। ठिकठाक छ हो। अनि अहिले चाहिँ अब पुलचोक ठिकठाक भए पनि अहिले अब ठ्याक्कै आज हामी कुराकानी गरिरहेका छौँ अब हाम्रो गाउँठाउँमा भन्दा पनि अब यो राष्ट्रिय विषय नै भनौँ न, अहिले चाहिँ हाम्रो देश नेपालमा चाहिँ अब कृषि गर्ने समयमा चाहिँ मलको अभाव हुन्छ होइन, अनि अब हिजो आज खाना पकाउने बेलामा ग्यासको अभाव छ है। वर्षेनी हामीले चाहिँ यो खालको समस्याहरू भोग्दै आइरहेका छौँ, आखिर के कारणले होला होइन, अनि हामी चाहिँ यो बारेमा चाहिँ कसरी पूर्व तयारी रहने होला भनेर आज साथीहरूलाई छोटो मिठो तपाईँको विचार चाहिँ राखिदिनु पर्यो कि? मूल्य बढाउनको लागि चाहिँ ग्यास अभाव नै गराइदिएको होला त होला जस्तो लाग्छ है। अनि अब हामी कृषि प्रधान देश भन्छौँ नि, अनि खालि जुन समयमा पनि वर्षे नि अब मलको पनि अभाव भयो भन्छ कि, यो त एउटा माध्यम मात्र होला, वास्तवमा हाम्रो ठाउँमा चाहिँ किन होला यस्तो अब मलको पनि अभाव ग्यासको पनि अभाव भले हामीसँग चाहिँ यसको वैकल्पिक कुराहरू धेरै हुन्छ तर हाम्रो ठाउँमा अभाव हुने कारण चाहिँ के चाहिँ होला त नि? झन् सचेत गराइदिनको लागि चाहिँ गराइदिएको होला त, त्यही त अब जहाँ समस्या त्यहाँ उपाय भन्छ नि, त्यही भएर चाहिँ पहिला समस्या ल्याइदिएको होला त होला जस्तो लाग्छ है। ल ठिकै छ, आज यसरी नै हामी साथीहरूको विचार पनि लिन्छौँ, साथीहरूको विचार पनि सुन्दै गर्नु होला है। कार्यक्रममा सहभागिता जनाइदिनु भयो, आफ्नो शब्दहरू राखिदिनु भयो, थ्याङ्क यू सो मच भन्दै अहिले भने साथीभाइलाई सम्झना सन्देश राखिदिनुहोस् अनि हामी छुट्टिनु पर्छ है त
1: हजुरको लागि भन्दै।
0: ओके मेरो लागि भन्दै हुनुहुन्थ्यो दलमा दिजु हुनुहुन्थ्यो फुलचोकदेखि यो टपिकमा चाहिँ आफ्नो विचार राख्न चाहिँ आउन सक्नुहुन्छ है अनि कस्तो मजाले जोड्नु भयो कि समस्या नआएसम्म त हामीले समाधान खोज्न त सकिँदैन नि त त्यही भएर चाहिँ अब सचेत गराउनको लागि नै अब यो खालको समस्याहरू चाहिँ आइपरेको होला भन्दै हुनुहुन्थ्यो है 97.2 बाटो भएर चाहिँ आजको टपिकमा आफ्नो विचार आफ्नो धारणा चाहिँ राख्न सक्नुहुन्छ होइन मुख्यतया त अब हाम्रो दैनिकमा चाहिँ अब कस्तो प्रभाव परिरहेको छ यहाँहरूको दैनिक जीवनमा मल र खाना पकाउने अभाव भइरहेको छ होइन अनि त्यसमा पनि अब समाधान र पूर्व तयारीहरू चाहिँ कसरी गर्ने यो चाहिँ एउटा माध्यम मात्रै हो यो माध्यमबाट चाहिँ हामी साथीहरूलाई धेरै कुराहरू सिकाउन सक्छौँ अनि साथीहरूको विचार पनि राख्दै गर्नुहोला जुन होइन फुल्ला होइन मिठो गीत रहेको छ अहिलेको लागि चाहिँ तपाईँमा आज राख्दैछु मिठो गीतमा आवाज रहेको छ अस्मिता अधिकारी अनि महेश काफ्लेको यो गीतमा लिरिक्स म्युजिक पनि महेश काफ्लेको नै रहेको छ स्वीकार्नुहोला है त

0: हजुर, तिमीलाई आकाशको जुन टिपिदेऊ कि अब तिम्रो लागि चाहिँ जुन र ताराको कुरा गर्दा चाहिँ अब माया दिए पुग्छ, अब घाम लागेको समयमा छाया दिए पुग्छ। मिठो शब्द संगीतले भरिएको यस्तो मधुर गीतबाट कार्यक्रममा चाहिँ यहाँहरूमा यो गीतलाई कार्यक्रम स्थान दिइसकेको छु भने 0965 4422 सुनै सुनेको बाटो भएर हामीसँग जोडिन सक्नुहुन्छ। टेलिफोन लाइन पनि खुल्ला रहेको छ भने यस्तै मिठा मिठा गीत संगीतको साथमा अबको 12 बजेको समयसम्म हामी तपाईँको साथमा रहन्छौ। टेलिफोन लाइन पनि खुल्ला रहेको अहिले भनेको सहभागी साथी पनि हुनुहुन्छ लाइनमा। हेलो, नमस्ते हजुर। हेलो, नमस्ते हजुर।
1: नमस्ते जोरले।
0: जोरले हजुर, जोरले
1: बन्द भयो।
0: त्यही त, हिजो चाहिँ अब वर्षाको कारणले गर्दा चाहिँ थोरै प्राविधिक समस्या पनि देखियो है।
1: सोधेको पछि उहाँले नै हेरेर मलाई फेरि आएर जानकारी गर्नुभयो।
0: हजुर हजुर,
1: क्यानाडाको तिरङ्गा मेरो 12-13 दिन भन्दा बढी भइसक्यो आएको। मैले अफिसमा जानकारी गरेँ भन्नुभयो।
0: हजुर, हिजो आज चाहिँ अब यो के भन्छ मौसमी प्रभाव बर्खायामको प्रभाव चाहिँ हामीलाई पनि परेको छ। हजुर, आजको टपिक भनेको चाहिँ ग्यास र मल भन्दा पनि हजुर
1: साउन एक गते भन्दा अगाडि आधा आधा दिएर मान्छेमा चार मान्छेमा 10 वटा छ भने पाएको थियो।
0: हजुर हजुर,
1: जब मोबाइलतिर दियो होइन टिकटकमा होइन, त्यसपछि फुल ग्यास आयो भनेर भने मैले पनि लास्ट एउटै भेटेँ होइन। अहिले मेरैमा अभाव भइरहेको छ।
0: हजुर,
1: अनि तपाईँको दोकानले के गर्छ भने एक त आफ्नो मान्छेलाई एउटै दिनसम्म दुई दिन दिन्छ।
0: हजुर हजुर,
1: होइन हामीलाई अरू अलिक टाढाको त हुनै दिन्न। मैले आजै फोन गरेको त्यहाँ एकजना दोकानेलाई, हाम्रो छिमेकीमा तिमीलाई कहाँ पाउँछ आगोमा पर खाऊ भने, त्यस्तो त होइन एउटा दिन दुईटा दिनसम्म एउटा दिनु होइन।
0: हजुर हजुर,
1: त्यो ग्राहकलाई नै सन्तुष्टि हुने भयो होइन, उसलाई नै पोसाउने भयो। अनि त्यसपछि मलाई त्यो भनेदेखि अब हाम्रो छिमेकीलाई नपा कहाँ त्यहाँ पाउँछ आगोमा पर खाऊ भने, त्यस्तो होइन बरु छिमेकीलाई दुईटा दिनसम्म एउटा यता बारिदियो भने त्यो तपाईँलाई सहज हुन्थ्यो नि होइन। अब न्युजमा नि सुन्नुभयो?
0: हजुर हजुर,
1: न्युजमा पनि अब ग्यासको सर्टेज छैन भनेर भनेको, अब हिजो अस्तिबाट काठमाडौँ नै मजाले बाँकिआएको छ होइन, हटलाइनतिर फोन हान्नु भनिआएको छ कि।
0: हजुर,
1: त्यो त अब सरकारीको कमजोरी हो कि, अब ऊ त गोदामवालाले भयो नि पैसा बनाएर लुगा दिने भयो एक त होइन, एक त आफ्नो मान्छेलाई दिएर अब अरू टाढाकोले नपाउनु त्यो अलिकति
0: हजुर, धेरै धेरै धन्यवाद। अनि यो विचार सँगसँगै
1: म लिन जाँदाखेरि नेपालमा नराखेको दुई भाइ भयो होइन,
0: हजुर,
1: इन्डियामा बसेर 55-60 वर्ष कति वर्ष जेलमा बसेर अनि तपाईँको त्यहाँ कति दस्तुर तिरेर बल्ला निकालेर, त्यो होइन नि खास, सहज गरिदिनु पर्यो, ग्यास पनि सहज गरिदिनु पर्यो सबैलाई, एउटा दुईवटा एउटा दिनु पर्यो होइन, तपाईँलाई चित्त बुझ्छ कस्टमर भने खुसी हुन्छ नि त, सजिलोलाई दुई तिन दिन अनि टाढाकोलाई छैन आगो पर्यो त्यो एकदम
0: हस्छ। धेरै धेरै धन्यवाद। यहाँको विचार राखिरहँदा चाहिँ अब यो समस्याहरू आइपरिहाल्यो होइन, अब चाहिँ अब साथीहरूले चाहिँ के गर्नुपर्छ होला, छट्ट मिठो एउटा तयारीको विषय पनि दिनु पर्यो कि विचार।
1: अब यस्तो छ, गाउँघरतिर त अब आगो फुकेर
0: दाउरा हजुर
1: बजारमा बस्नेहरूलाई होइन, अनि कस्टमर गर्नु पर्यो, अनि अब अमाग होला जस्तो भयो भने कन्ट्रोल गर्नु पर्यो होइन,
0: हजुर,
1: अनि कसरी हुन्छ अब ग्यासमा, अब अहिले त कोइला चुलो छ विद्युतमा पानी हुन्छ होइन, हरेक थोक सामान छ नि बिजुलीबाट पाउनेहरू होइन, अनि अहिले यस्तो हुन्छ मान्छेको फेरि कस्तो भयो भने गाउँघरमा बस्ने पनि एकदम बानी बिग्रियो क्या, पहिला त्यही आगोमा उफु गयो खाना लगाएर पकाएर खाना गरे त्यही नै भइरहेको थियो भने अहिले ग्यास आएर
0: आउनेहरूलाई
1: अब यसो बुझ्नु लापरवाही खालि यसो
0: थ्याङ्क यू सो मच। छुट्टिन्छौ अहिले भने अमृतजी है, थ्याङ्क यू सो मच। ओके बाई बाई. हजुर धेरै कुराकानी गर्न मन थियो, आफ्नो विचार पनि राख्दै हुनुहुन्थ्यो है, अनि सबै साथीलाई पालो पनि दिनु पर्यो, अनि त्यसमा पनि अब हामी विश्रामतर्फ जानुपर्ने बेला पनि भइसकेको छ भने अब यो विषयवस्तु समसामयिक विषयवस्तु पनि रहेको छ, एकदमै महत्वपूर्ण पनि छ अहिलेको समय हाललाई हेर्ने हो भने. सो मल र खाना पकाउने ग्यासको अभाव समाधान र पूर्व तयारीहरू चाहिँ हामी के गर्न सकिएला त, आफ्नो विचार सोच्दै गर्नुहोला, अनि हामीसँग फोन डायल मार्फत कुराकानी गर्दै गर्नुहोला, आफ्नो विचार राख्दै गर्नुहोला. अहिलेको लागि भने छोटो मिठो विश्राम, 11 बजेको टाइम चेक लगतै हामी पुनः उपस्थित हुन्छौँ नै, हामी सँगै रहनुहोला है त.
2: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज.
3: प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता.
4: बत्तीसौ विश्व आदिवासी दिवस 2083 9 अगस्त 2026 विविध सांस्कृतिक कार्यक्रम सहित तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण जातीय समाज अतिथिजीवहरूलाई पत्रचार गरिसकिएको छ. यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि कार्यक्रममा आफ्नो जातीय वेशभूषा संस्कार संस्कृति सहित सांस्कृतिक कार्यक्रम झाँकी र्यालीमा सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ.
3: मिति 2083 श्रावण 24 गते आइतबार, तदनुसार 9 अगस्त 2026
4: समय बिहान 11 बजे, स्थान शुक्ला गण्डकी नगरपालिकाको खुल्ला चौर,
3: झाँकी शुरू हुने स्थान बीपी चोक र गल्छिना.
4: थप जानकारीको लागि अध्यक्ष कुल कुमार कुमार 9840-26-617, उपाध्यक्ष सुरेन्द्र कुमार तामाङ 9850-62-160, सचिव बिर्सना श्रेष्ठ 9841-94-378.
5: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ. प्रोपाइटर मीन बहादुर सुनार 9825-59-1022, 9800-58-0008 र 9840-69-246.
6: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ.
7: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
7: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
6: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
7: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
6: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
7: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
6: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
7: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
6: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
7: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
6: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर.
8: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ.
9: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ. विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू, फोन 061-590-162-590-163.
10: ए सबिना, यस्तो हतारमा कता हो? ए प्रदीप, हेर न बिहेको दिन पनि आइसक्यो, घर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
11: ल बिहेको घर गहना बनाउन पोखरा नै जानु पर्छ त, यही धुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुन्चादी पसल हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ, सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र, मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
12: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ, यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846878528 र 9008216142।
13: सधैँ यही आउँदो साउन 23 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा,
14: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
13: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, महिना बढी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श, साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
15: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, सम्पर्क 0564142333
14: र 9068761887।
16: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
17: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
16: बिबी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
17: ए ल ल,
18: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
17: प्रोपाइटर ठान प्रकाश नेउपाने 9856033878, प्रशान्त नेउपाने 9460026925।
19: कति राम्री देखिए कि, कृष्णीमै किनेको कुर्ता लगायो कि क्या हो,
20: कस्तो ठ्याक्कै पारे कि, हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि कृष्णीमै आउँछौ।
21: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि कृष्णी क्लोथिङ कलेक्सन,
22: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
23: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोपाइटर मनराज गुरुङ, सम्पर्क 9860557731, 9806757731।
24: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
25: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
24: उपचार सेवाहरू,
25: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
24: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
25: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
24: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
25: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया।
0: पाठेघरको मासु युटेरिन फाइब्राइड एम्बोलाइजेसन। पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
25: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7878-582-7979-582-7880।
1: This is Radio Dhorbarahi, 103.8 MHz.
2: Station 1. Studio Talchit.
3: Aile, Vienna ko 11 bajyo.
4: टाइम चेक को साथ मा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइन का तयारी गर गहना र राशि अनुसार का पत्थर पाइन्छ। अर्डर अनुसार का गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहना सँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165-95301।
5: हजुर, कार्यक्रमको यो पहिलो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम चेक लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र आज हामी प्रोग्राम कलिङ टाइममा चाहिँ महत्वपूर्ण विषयवस्तु समसामयिक विषयवस्तुमा चाहिँ कुराकानी गरिरहेका छौं। अब मल र खाना पकाउने ग्यासको अभाव सँगसँगै समाधान र तयारी चाहिँ अब पूर्व तयारी हामीले कसरी गर्ने त नि भनेर टपिक राखिरहँदा चाहिँ अब सबैभन्दा पहिले मल र ग्यासको अभाव हुनुको कारण चाहिँ के होला होइन, अब के कारणले समस्या देखिएको होला, अब समयमै त्यो त हामीले भन्नु अब आयात नहुनु अनि त्यसै गरी अब आपूर्ति व्यवस्थापन चाहिँ अब कमजोर भएको कारणले पनि हुनसक्छ। त्यस्तै अब प्राकृतिक विपत्ति पनि हाम्रो अर्को कारणको रूपमा पनि देख्न सक्छौँ भने अब अन्तर्राष्ट्रिय बजारमा अब मूल्य वृद्धि पनि भइरहेको छ, अब धुवानीमा त्यस्तै समस्या छ होइन, अब बाटोघाटो बन्द पनि छ, अब कृत्रिम अभाव सिर्जना गर्ने प्रविधिलाई पनि अब यसको कारणहरूको रूपमा चाहिँ हामीले लिन सक्छौँ र यसले चाहिँ हाम्रो दैनिक जीवनमा चाहिँ अब कस्तो असर पारिरहेको छ, यहाँले के कस्तो समस्याहरू भोग्नु परेको छ होइन। अब मुख्यतः कुरा गरौँ अब मलको अभाव हुँदा चाहिँ अब यो गोडमेलको समय पनि हो, किसानहरूले चाहिँ समयमा खेती गर्न पाइराख्नु भएको छैन अनि उत्पादन घट्न पनि सक्छ, यसको प्रत्यक्ष असर अब देशको अर्थतन्त्रमा पनि पर्छ होइन। त्यस्तै अब खाना पकाउने ग्यासको अभाव हुँदा चाहिँ घर परिवारको दैनिक जीवन एकदमै प्रभावित पनि भइरहेको छ, कतिपय मानिसहरू चाहिँ घन्टौँ लाइन बस्न एकदमै बाध्य पनि हुनुहुन्छ होइन, तर गयो गयो अनि अब उता पैसै तिरेर ल्याउँछु भन्दा पनि ग्यासको अभाव भइसकेपछि अब खाने कसरी होइन, बनाउने कसरी, खाना खाने आज कसरी भन्ने अर्को समस्याहरू पनि परिरहेको हुन्छ। अहिलेको यो व्यस्त जीवनशैलीमा त झन् अब परम्परागत हिसाबले त हामी अब मुख्यत दाउरा पकाएर पनि खान त सकिन्छ, तर यो झन्झटको समय पनि छ, अब बजार क्षेत्रमा त झन् यो सम्भव पनि छैन होइन। अब यस्तो समस्याको समाधान चाहिँ हामीले कसरी गर्ने त नि भनेर पनि कुराकानी गरिरहेका छौँ भने साथीहरूले आफ्नो विचारहरू पनि राखिराख्नु भएको छ। साथीहरूलाई आजको टपिकको बारेमा यो विस्तृत जानकारी गराउँदै अहिलेको लागि भने अब समसामयिक विषयवस्तु पनि कुराकानी गरिरहेका छौँ। त्यस्तै एउटा मिठो गीत सुनाउँछु, मेरो पनि होइन र यो देश मेरो पनि होइन र प्रकाश सपुतको आवाजमा सोचेको यो सुमधुर गीत राख्दैछु, स्वीकार्नु होला है त।
26: भएको र गुनासो पनि भएको मानिसहरू खोजेर मैले बनाएको छ यो सम्म,
27: हामीले गर्न खोजेको काम तपाईँ एक्लैले आँट्नु भएछ, अब हेरौँ न त अनागरिक समूहको कस्तो

दुःख काट्दै ताड्दै एक्लैले हाँट्नु भएछ। अब हेरौँ न त अनागरिक समूहको प्रस्तुति।

हजुर, मेरो पनि होइन र यो देश मेरो पनि होइन र अब समसामयिक विषयवस्तुमा कुराकानी गरिरहँदा चाहिँ अब त्यही खालको गीतलाई चाहिँ यहाँहरूमा सोरे कार्यक्रममा स्थान पनि दिए। प्रकाश थपलको आवाजमा सजिएको यो गीत सँगसँगै यो गीतको चाहिँ अब टाइटल टु कर्तव्य भनेर पनि रिलिज भइसकेको छ। एकचोटि चाहिँ हेर्नै पर्ने गीत पनि हो यो है। लिरिक्स अनि म्युजिक पनि उनकै रहेको थियो भने गीत सङ्गीतले चाहिँ अब सारा नेपाली भाइसहरूको म्युजिकहरूलाई पनि छोइरहेको थियो। सुन्दा पनि एकदमै आनन्द आउने खालको पनि थियो है। तपाईँमा आज कार्यक्रममा स्थान दिइसकेको छु भने यसरी नै यस्तै मिठा मिठा गीत सङ्गीतको साथमा आज हामी समय सन्दर्भमा चाहिँ कुराकानी गरिरहेका छौँ। प्रोग्राम कलिङ टाइममा रहेर यहाँले आफ्नो विचार चाहिँ राख्न सक्नुहुन्छ। अब मल

खाना पकाउने ग्यासको अभावको विषयवस्तुलाई चाहिँ हामी माध्यम बनाएर यसको समाधान र पूर्व तयारीको विषयवस्तु चाहिँ अब के हुन सक्छ र मुख्यतया हामी वर्षेनी नेपालीहरूले चाहिँ हाम्रो देशमा चाहिँ किन यो खालको समस्याहरू चाहिँ भोग्दै आउनु परेको होला भनिरहँदा साथीहरूले आफ्नो विचार पनि राखिराख्नु भएको छ। अब समय मिलेसम्म हामीले पनि यहाँलाई चाहिँ अब धेरै धेरै कुराहरू जोडिरहेका छौँ र अहिलेको लागि भने ढिला नगरी एउटा गीत सुनौ अनि त्यसपछि मिलेसम्म साथीहरूको विचार नै सुन्छौँ हामी कार्यक्रममा स्थान दिन्छौँ। अहिलेको लागि भने पर्दैन पर्दैन मलाई फकाउन सुमधुर गीत रहेको छ तपाईँमा आज राख्दैछु बेनिसा पौडेल अनि सुरेश लामाका आवाजमा सजिएको यो गीत स्वीकार्नुहोला है त।

0: फकाउन
1: हजुर पर्दैन पर्दैन मलाई फकाउन यो मिठो गीत सँगै सँगसँगै अहिलेको लागि फेरि पनि एउटा रमाइलो गीत सुनौ अनि गीत सँगसँगै हामी बिस्तारमा जानुपर्ने बेला पनि भइसकेको छ भने केही समय अगाडि केही दिन अगाडि पनि यहाँमा चाहिँ राखेको थिएँ होइन अब बिहानको समय आज घाम पनि लागेको छ अलिकति घमाइलो सँगसँगै अल्छी पनि लाग्यो होला यसो अलिकति रमाइलो गीत नै सुनौ कोदोको रोटीसँग एक चम्ची घिउ अब कोदो रोपाईको समयमा धेरै साथीहरू व्यस्त पनि हुनुहुन्छ सो जति सुने पनि अब सुन अब समय सन्दर्भको गीतहरू हरिवंश आचार्यको चाहिँ लिरिक्स म्युजिक अनि उनको आवाज सँगसँगै मिलन नेवारको पनि आवाज रहेको छ यो गीत सँगसँगै विश्राम पश्चात हाम्रो पुनः भेट हुन्छ नै यहाँ भने सुन्दै गर्नु हल्ला प्रोग्राम कलिङ टाइम रेडियो बाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: कहाँ जाने?
2: सिद्धे मयम चिसापानी बाट काठमाडौँ, काठमाडौँ बाट मयम चिसापानी,
1: अनि बीचमा नझर्ने?
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो? ल जाम जाम।
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत, 9841616878 र दुलेगौंडा ढोरफिर्दी छापदीप देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत, 9825552663।
4: यसको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
5: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचारी पसल खोजौला नि।
4: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
6: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
7: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
6: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौंडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौंडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा, 9871160069, राजु विश्वकर्मा, 9087172।
8: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
9: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
8: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौंडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
9: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
3: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
10: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौंडा।
3: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033998 र 9845610950।
11: मम्मी भोक लाग्यो, खाजा खाम न?
12: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
11: हस् मम्मी।
13: मैले सुने छोरी, ल जाम हिँड।
12: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है, त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
3: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
12: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
3: बीजी मोमो हाउस, दुलेगौंडा, हेल्पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
14: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
15: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा, फेरि हाती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
14: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
15: त्यसो भए कहाँ जाने त कान्छा?
14: त्यही दुलेगौंडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
15: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
3: We'll be right back.
16: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्रैक्टर, पावर टूल्स, काट काटने मेसिन, ड्रिल मेसिन, वेल्डिंग मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिंग, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट्स पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
15: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुले गाउँदा आफ्नै निवासमा।
17: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855114345 र 9855204345।
18: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
19: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
20: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 9816634372।
15: के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
21: अब चिन्ता नगर्नुहोस्। भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
15: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
21: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
15: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
21: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
15: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
21: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
15: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841-96769 र 9841-15644।
21: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि। भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
15: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त। भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी, शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
21: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
15: हाम्रा विशेषताहरू, वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल, जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
21: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
15: शुक्ला गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
21: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
15: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
21: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
15: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
21: र बिहानी कक्षा सञ्चालन हुने।
15: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ। फोन 0635712040।
0: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ट्ज।

0: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम, अनि प्रोग्राम कलिङ टाइम लिएर सदा आज पनि तपाईँको साथमा म सधैँछु। कार्यक्रम प्रस्तुता अनु मल्ल रहन्छ भएको 12 बजेको समयसम्म। टेलिफोन लाइन पनि खुल्ला रहेको छ, साथीहरू सुन्दै हुनुहुन्छ भने समय दिभर सुनेर साथ दिन सक्नुहुन्छ भने आज मंगलबारकै एपिसोडमा रहेर चाहिँ साथीहरूको विचार चाहिँ सुनिरहेका छौँ, लिइरहेका छौँ, साथमा आफ्नो विषयवस्तु विचारहरू राख्न मन छ भने पनि सहभागिता जनाउनको लागि टेलिफोन लाइन खुल्ला छ। र अहिले साथी हुनुहुन्छ है लाइनमा। हेलो नमस्ते हजुर। हेलो नमस्ते हजुर।
1: हेलो नमस्कार हजुर।
0: दर्शन हजुर, दर्शन कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो ऋषिरामजीलाई। हजुर, मेरो चाहिँ भइसक्यो। हजुरले खाना खानुभयो त? अनि के छ त नयाँ नौलो हाम्रो ऋषिरामजीको, अनि सँगसँगै आफू कसरीतिरका हालखबर सुनाइदिनुहोस् न त।
1: सबै नै ठिकै छ हजुर, हिजो पानी परिरहे
0: हजुर,
1: आज पनि त्यस्तै छ दिन।
0: अनि तपाईँकोतिर चाहिँ कोदो रोपेर सकियो त?
1: भनेपछि
0: मेला पात हिँड्नको लागि चाहिँ अझै केही दिन बाँकी नै छ हो? भनेपछि अलि दिन चाहिँ अब काम कार्यमा नै व्यस्त व्यस्त भइन्छ है। अनि ठ्याक्क अब कोदो रोपाई सकिएपछि चाहिँ अब तपाईँकोतिर के हुन्छ? ठ्याक्कै काम हुन्छ नि अब के भन्छ, धान पनि रोप्ने साथीहरूको चाहिँ अब गोडमेलको समय सुरु हुन्छ भनेपछि एउटा काम, एक छेलको काम सकिएपछि अर्को छेलको काम चाहिँ सुरु भइहाल्छ हो? त्यही त। अनि आज रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन?
1: होइन, सुनेको छैन, धेरै नै छ। गर्दाखेरि चाहिँ कोही पनि साथीहरू आउनु भएन कि भएर।
0: ठिकै छ, आज चाहिँ हामी टपिकमा कुराकानी गर्दैछौँ कि यस्तै अब हामीले कोदो रोपाई गरिन्छ, धान रोपाई गरिन्छ, यो सँगसँगै अब नेपाल आफैमा पनि कृषि प्रधान देश हो नि त, र कृषि प्रधान देश भए तापनि अब हाम्रो नेपालको सन्दर्भ, हाम्रो देशको सन्दर्भमा हेर्ने हो भने कृषकहरूलाई चाहिँ अब मलको हाहाकार होइन, अब देशभर अहिले चाहिँ उस्तै परे खाना पकाउने ग्यासको पनि हाहाकार छ कि, अब यो खालको समस्याहरू चाहिँ अब हाम्रो ठाउँमा किन भइरहेको होला, के कारणले होला, अब यस्तो अवस्थामा चाहिँ अब हामी कसरी पूर्व तयारी रहने, के गर्नुपर्छ त भनेर सल्लाह सुझाव दिनु पर्यो कि आज। अब किसानलाई चाहिँ अब कृषि कार्य गर्छु भन्नेलाई चाहिँ अब मलको अभाव छ, अब उस्तै परे खाना पकाउने ग्यासको पनि अभाव छ कि, त्यही त यो अभाव किन भएको होला, के कारणले भएको होला, यसको समाधान कसरी गर्न सकिएला होइन, अब पूर्व तयारीहरू कसरी बस्ने होइन, के गर्ने भनेर साथीहरूलाई सिकाइदिनु पर्यो कि आज छ मिठो रूपमा।
1: अब मेरो विचारमा त कस्तो लाग्छ हुन्छ भने, अब पहिला त हामी खासै विद्यार्थी मोल पनि हालिन्थेन, अब चाहिँ यो विश्वमा आयो त्यो चलन, त्यो आएपछि अब सरकारबाट नै हुनुपर्छ यो विकास भनिएको छ किसानलाई जति सक्दो, अब चाहिँ चैतमा मकै खाइन्छ भने अब असारमा खेत सकिन्छ, असल कापीबाट गहुँ सरिन्छ, चोरी खाइन्छ भने सम्पूर्ण चाहिँ मोल चाहिँ सरकारले गर्नुपर्छ, अनि ग्यास पनि सरकारबाटै हुनुपर्छ। तर राम्रोसँगले लगायो भने अब किसानलाई चाहिँ मर्खा त पर्दैन थियो, तर किसानलाई मर्खामा पारी पनि राखिरहेको छ, तर यो चाहिँ मैले त के भन्न चाहन्छु भने माथिबाटै नै हुनुपर्छ, अब हामीले त के गर्न सकिन्छ र।
0: अनि अब पहिलाको समयमा चाहिँ अब पौराणिक मल, रासायनिक मल होइन, अब रासायनिक मल चाहिँ अब तपाईँले भन्नुभयो जस्तै नै अब पछि आएको हो नि त, अब हामी पनि एक ठाउँमा चाहिँ अब टुटेका हौ कि, पहिला पहिला अब घरकै गाई बस्तुको मलले पनि पुग्ने होइन, अहिले चाहिँ बानी बिग्रेको हो जस्तो लाग्छ कि लाग्दैन? एकदमै बानी पनि बिग्रेको, अब
1: साथी
0: हजुर त्यही त, प्रविधिसँग जोडिँदै जाँदा अब कतिपय कुराहरू फाइदा पनि छ, मैले पनि आफूले अनुभव गरेको भन्दा पनि कहिले काहीँ चाहिँ देखेको छु, मैले पनि प्रश्न राखेको थिएँ कि, अनि यो चाहिँ के गरेको होला भन्दाखेरि झार पनि मार्नु मिल्ने कि, अहिले चाहिँ कस्तो खालको प्रविधि, अहिले चाहिँ अब धेरै कुरामा विकास पनि भइसकेको छ होइन, अब यो कुराकानी गरिरहँदा
1: अब त्यो झारमानमा आइरहेछ, ब्रेस भइरहेछ, सजिलो देखाइदिइरहेको छ, ओहो यस्तो यस्तो आयो उस्तो आयो भन्ने भइरहेछ। अब चाहिँ हेर्छु नि अब केटकेटीहरूलाई चाहिँ मोबाइल नभइँदा पनि लेभल स्टेज भइरहेको छ। तर यो चाहिँ हामीलेखि त हुँदै शत्रु बराबरै हो पछि त।
0: हजुर,
1: अब यो विकासी मल पनि यो झार आर्ने मल पनि झार मार्ने विभिन्न किसिम मार्ने त्यो हामीले आफ्नो आय नै घटाउने हो। हामीले चाहिँ किसान गएर त हामीले गाई बस्तु नै जोड दिनुपर्छ सरकारले पनि।
0: हजुर सर, धेरै धेरै धन्यवाद। आज अब यसरी नै अरू साथीहरूको विचार पनि सुन्दै गर्नु होला, अघि साथीहरूले पनि विचार राखिराख्नु भएको थियो होइन। तपाईँको अमूल्य शब्द सँगसँगै अहिले भने साथीभाइलाई सम्झना सन्देश राखिदिनुहोस् अनि हामी छुटिनु पर्छ है।
1: हजुर हजुर सर, धन्यवाद हजुरलाई नै हो।
0: थ्याङ्क यू सो मच।
1: त्यसपछि सम्पूर्ण दिदीबहिनी दाजुभाइ इष्टमित्र सबलाई एकमुष्ट भन्दै दर्शन गरे हजुर। बिदा भाइ
0: दर्शन हजुर, बिदा हुन्छ। शुभ दिन। आफू कसरी देखि हुनुहुन्थ्यो ऋषिराम शाहजी? र अब मलको कुराकानी गर्दै गर्दा चाहिँ अब पहिला त प्रयोग गरिन्थेन भन्ने खालको कुराकानीहरू पनि जोड्दै हुनुहुन्थ्यो। अनि मुख्यत अब यसको पूर्व तयारीहरू चाहिँ हामीले कसरी गर्ने त नि, थोरै कुरा पनि जोडौँ। मुख्य त अब हामीले चाहिँ अब अर्कालाई मात्र दोष लगाउने बानी छ नि त, नेपाली हो नि त है। हामी आफ्नो गल्ती चाहिँ देख्दैनौँ। अब सरकारले गरेन सरकारले गरेन मात्रै भनिरहेको हुन्छौँ, तर सरकार बिना पनि त हामी चाहिँ आफ्नो पूर्व तयारीहरू त गर्न सक्नुपर्छ नि त है। अब वर्षेनी मलको अभाव भइरहेको छ भने त्यसको खण्डमा चाहिँ अब आफैले अब पहिले नै आवश्यक वस्तुको चाहिँ अब समयमै भण्डारण गरेर चाहिँ राख्न सक्नु पर्यो। अब यसको लागि चाहिँ सरकारले पहल चाहिँ गरिदिने हो कि अब कसरी गर्ने भनेर हामी आफू पनि त अलिकति निर्वाहमुखी मात्रै भएर भएन नि त होइन। आफूले पनि अब के कसरी हुन्छ भनेर यो विषयमा चाहिँ अब आफैलाई थाहा छ कि अब यो वर्ष चाहिँ हामीले अब यति सोझे जस्तो खेतीपाती गर्न सकिँदैन भने अब धेरै ठाउँमा गर्छौँ भने अलिकति त्यसलाई नियन्त्रण गरेर अब थोरै मात्रामा ठिक्क मात्रामा आफूलाई हुने गरी आफ्नो आवश्यकता पुग्ने गरी होइन आफूले जति गर्न सकिन्छ त्यति मात्र गर्दा पनि हुन्छ नि त है। अब वैकल्पिक ऊर्जाहरूको चाहिँ प्रयोग बढाउने, जस्तै अब ग्यासको कुरा चलिरहेको छ, अब ग्यास अभाव छ भने अब भनिन्छ नि त नेपाल चाहिँ हरियो वन नेपालको धन नै भनिन्छ। अनि हामी यस्तो धनै धनमा बीचमा बसेर ग्यासको अभावले मात्रै चाहिँ अब खाना पकाउन समस्या भयो भनेर त भन्न सकिँदैन नि त है। अब सुधारिएको चुलोहरू पहिलाको समयमा युज गरिन्थ्यो, अब कोइलाबाट पनि हामीले पकाउने अब भाँडाहरू कति आमाहरूले बनाउनु भयो होला होइन, बाबाहरूले बनाउनु भयो होला। अब पौराणिक कुराहरू पनि खोज तलास गरेर हुन्छ कि होइन। त्यस्तै अब विद्युतीय उपकरणको कुरा पनि छ, अहिले त अब डिजिटलबाट पनि हामी पकाउन सकिन्छ, खाना बनाउन सकिन्छ होइन। अब नयाँ प्रविधिसँग पनि जोडिन सक्नु पर्यो। अब सरकारी निकायले चाहिँ आपूर्ति व्यवस्थापन अलिकति प्रभावकारी बनाइदिनु पर्यो, विशेष त स्थानीय उत्पादन र वितरणको प्रणालीलाई पनि हामीले मजबुत बनाउन चाहिँ जरुरी पनि छ। अब जनसचेतनामूलक कार्यक्रम चाहिँ एकदमै सञ्चालन गर्नुपर्छ जस्तो पनि लाग्छ है। यस्ता धेरै विषयवस्तुहरू छ, कुरा गरेर सकिन्न, यो टपिक अब धेरै छ, तर डेढ घण्टामा हामीले सबै कुरा सक्नुपर्ने छ। सो साथी हुनुहुन्छ भन्दै थिए, साथी चाहिँ छुटिसक्नु भएको छ, विशेष त अब साथीहरूको विचार पनि लिन्छौँ। अनि सुनापछि चार चौध दुई शून्य शून्यको बाटो भएर जोडिन नै सक्नुहुन्छ। फेरि साथी हुनुहुन्छ, हेलो नमस्ते हजुर।
2: हेलो हजुर, दर्शन नमस्ते नमस्कार हजुर।
0: दर्शन नमस्ते नमस्कार हजुरले हजुर कार्यक्रममा धेरै धेरै स्वागत है। अनि के छ हाम्रो खगी मायाजीको नयाँ नौला हालखबर?
2: हजुर, मेरो नयाँ नौला त खास विशेष छैन, स्टेसन छैन, अब पानी परेको छैन।
0: हिजो अस्तिको पानी
2: गर्मीको नि महसुस भइरहेको छ गाउँतिर पनि,
0: गाउँतिर पनि गर्मी गर्मी छ। अनि हिजो अस्तिको पानी पिरुङतिर चाहिँ कतिको पर्यो?
2: हिजो अस्तिको ठिकै ठिकै भन्नु पर्यो, त्यस्तो प्रभाव पार्ने खाले परेन।
0: ओहो,
2: त्यसरी त्यो फुसुक फुसुक नपाउने पानी परे, सिमसिम पानी भइसक्यो
0: भने जस्तो परिरहेको थियो। अझै पनि पिरुङतिर चाहिँ बैमानी पानी भन्दा अरू अब सप्रिने पानी चाहिँ आएको छैन हो?
2: हजुर, बैमानी भन नि अब बिगार्ने सपार्ने त अब त्यो पानीकै अब पानीकै उसमा छ।
0: हजुर हजुर, आज अब अलिक गर्मी महसुस भएको बेलामा घाम लाग्दै गर्दा अहिले बिहानको दिनहरू चाहिँ यहाँले के गरेर समय बिताउँदै हुनुहुन्छ त?
2: के गर्ने हो, त्यही घाँसपात अब खानपान बनाउने, अब कुँडो पानी दाना पानी त्यही हो, मान्छेलाई कुँडो पानी, बस्नु भाउलाई दाना पानी,
0: गर्दा गर्दा बिहान चाहिँ अझै सकेको छैन है त सबैभन्दा खुसीको कुरो त अब हामीसँग यस्तो व्यस्तताको बावजुद पनि जोडिनुहुन्छ यहाँलाई धेरै धेरै धन्यवाद भन्दै आजको टपिक चाहिँ एकदमै अहिलेको समय सन्दर्भ अनुसार हेर्नु पर्दा चाहिँ हाल अहिले अब मलदेखि लिएर खाना पकाउने ग्यास जस्तो विषयवस्तुहरूको चाहिँ अभाव भइरहेको छ भने यसको समाधान चाहिँ कसरी गर्ने हामी कसरी पूर्व तयारी रहन सकिन्छ र यो समस्याहरू चाहिँ मुख्य त के कारणले गर्दा चाहिँ आएको होला त नि अब वर्षेनी अब मलकै अभाव भनेको समाचार आउँछ अब खाना पकाउने ग्यास छैन भनेर चाहिँ अभावको समाचारहरू आउँछ आखिर किन होला भनेर चाहिँ यहाँले हजुर
2: मुख्य अब मेरो विचारमा चाहिँ अल्छीपनको कारण नै ऊ बेलाको जमानामा चाहिँ नि अब अलिकति दुःख गरेको थियो बुढाबुढी अब बाँचेको थिएन यसो यो 80-90 वर्ष त बाँचेको थियो अहिलेको समयमा चाहिँ अब जे चिज पनि अब केमिकल हालेको खाइन्छ मान्छेहरूले अब 10 वर्ष बाँच्न 5 वर्ष मान्छे मरिन्छ त्यो कारण चाहिँ त्यो गर्दाखेरि चाहिँ केमिकल हरेक अब उताबाट प्याकिङ भएर आएको खानाको खानाले अब आफूले गरेर खाने उपाय छैन अब अल्छीपनको कारणले अब उपाय त अब अल्छीपन भयो अलिकति त्यस गरिबी कारण पनि हुन सक्छ है त्यही कारण अब सबैले दोष सरकारलाई उठाएर पनि भएन हेर्नुहोस् आफू अलिकति चाहिँ नि तयार आफ्नो अरू कसैको लागि नभए पनि आफ्नो आफ्नो आफ्नो निर्भर भयो भने अलिकति सोच हुन्छ कि अब अलिकति अर्ग्यानिक खाना खाइन्छ कि नेपालीहरूले अलिकति सोच पाउँछ भन्ने कुरो हो
0: हजुर हजुर
2: अरू त विशेष त अब कुराहरू त दाइहरू दाइले बताएर जानुभएको छ अनि साथीहरू बताएर जानुभएको छ अनि यस्तो सब त्यही हो अब के भन्छ अरे मेन कुरो भनेको त अब आफूले गरेर खाएको बनाएर खाने बानी हुनु पर्यो अब धेरै जाने आज भोलि काम गर्ने छोरै बसेर खाने धेरै भयो त्यही कारण पनि अब ग्यासको अभाव अब मनमा सबै दाउराहरू अरे सबै गएको छ वन पाठमा सबै हरियाली सबै बाँदर नाचेर हिँडेको छ अब किन बाँदर आयो किन आउँदैन त अब घरमा खेतीपाती खान पा छैन वन छोडेछ सबै बाली सबै बाँदर भयो त्यही कारण चाहिँ बाँदर चरेको कारण पनि त्यही हुनसक्छ मलको कारण पनि अब पहिला पहिला पो बारीभरि गाई बस्तु बाँध्थ्यो र मल पनि अब केही मल प्रयोग नगरिकन आफ्नो अर्ग्यानिक मल हालेर खान पाउँथ्यो अर्ग्यानिक कुरा खान पाउँथ्यो त्यही कारण चाहिँ
0: हुन्छ धेरै धेरै धन्यवाद अनि यो समस्याको कुराहरू गरिरहँदा चाहिँ यदि अब यो समस्या आइपरिहाल्यो परिरहेकै छ यो समयमा चाहिँ कसरी अलिकति सचेत हुने एक दुई कुराहरू पनि राखिदिनुहोस् अनि हामी साथीलाई फलो दिन्छौँ
2: सचेत त हुनु त अब आफूप्रति अब अलिकति सचेत त कति बेला चाहिँ अब ग्यासको अभाव हुन्छ कति बेला खानाको अभाव होला कुनै बेलामा अब खाना पनि सचेत होला खाने खाद्य वस्तुमा पनि त्यो बेला चाहिँ कसरी आफूले चाहिँ नि भण्डारण गरिराख्ने भन्दा पनि अब ग्यासको चाहिँ अलिकति अब यतापट्टि धेरै भण्डारण गरिराख्ने भोलि पछिल्लो साँचेराख्ने भयो यता खाना नपाउने भन्छ अर्को घर चाहिँ खाना नपाउने पकाउन नपाउने कुरो भएन अलिकति बजार व्यवस्था समितिहरूले पनि सबै बुझेर चाहिँ नि बराबर लुकाएर नराख्ने अलिकति सहज हुन्छ कि जनताले सुख पाउँछ कि भन्ने कुरो हो अरू त मैले के जान्छु र
0: सुन्छ अब मैले त के जान्छु र भन्यो भने यति धेरै कुराहरू सेयर गरिदिनु भयो जानी नजानी यहाँलाई धेरै धेरै धन्यवाद भन्दै अहिले भने साथीभाइलाई सम्झना सन्देश राखिदिनुहोस् अनि हामी छुटिनुपर्छ है
2: हजुर साथीभाइ भन्नुपर्दा सर्वप्रथमको लागि अघि आउने साथीहरूको लागि पछि आउने साथीहरूको लागि अघि भर्खर आउनुभएको हाम्रो श्याम दाईको लागि धेरै सम्झना अनि कोपिसी दाई तारा दाई कहाँ जानुभयो हिजोको कुराकानी गरेको सुनाएको पनि पाएको छैन अनि हाम्रो यता हुनुहुन्छ रजर भाइ अनि चन्द्र भाइ अनि यता टेगु छेत्री दाई कोपिसी दाई अनि यता नरेन्द्र निमाल दाई हुमन शर्मा दाई अमित रतन दाई दलमाया थापा मिलकुमार भाई अनि रोसीको लम्छन् तिर नम्बर दिदी लगायत सम्पूर्ण नाम सुख साथी धेरै हुनुहुन्छ उहाँ सबै सबैको लागि भन्दै बिदा हुन्छ नमस्ते बाई बाई शुभ दिन
0: बाई बाई शुभ दिन नमस्कार सुटिन्छौँ हाम्रो खगीमायाजीले भन्नुभयो जस्तै नि अब जानी नजानी साथीहरूको मुख्य त हामी विचारहरू चाहिँ सुन्छौँ आज मङ्गलबारको एपिसोडमा रहेर साथीहरूले चाहिँ अब जानी नजानी कुराहरू कस्तो मजाले राखिदिनुहुन्छ यस्तै हप्ताको एक दिन चाहिँ साथीहरूको विचार लिन्छौँ जुन चाहिँ आज रहेको छ अनि आफ्नो विचार राख्दै गर्नुहोला अहिलेको लागि चाहिँ पछौरी बोलको गीत सँगसँगै इन्दिरा जोशीको आवाजमा रहेको छ, लिरिक्स कम्पोज पनि उनकै रहेको छ भने हामी विश्राम जानुपर्ने बेला भएको छ। त्यसपछि पुनः उपस्थित हुन्छौँ, भ्याएसम्म साथीहरूलाई सहभागी गराउँछौँ, नभ्याएसम्म आजको निष्कर्ष लिएर भए पनि यहाँहरूमा चाहिँ उपस्थित हुन्छौँ। हामी सँगै रहनुहोला है त।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: BBS मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
2: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
2: छुटका दायराहरू
1: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
2: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
1: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
2: थप जानकारीका लागि सम्पर्क 0625714479, मोबाइल 9856062265 र 9648064145।
3: तपाईं घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्। प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट। विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
4: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
3: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
5: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्धकी 2 काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 9860324475 र 9801132475।
6: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त।
7: हेर्न कान्छी, यति टा पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
6: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले।
8: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
6: त्यसो भए विवेक ढुङ्गानाको शुक्लागण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
1: शुक्लागण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्ग्रिला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
8: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856062136 र 9151166।
9: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847153068।
0: This is Radio Dhorbarahi 103.8 MHz.
10: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र मल र खाना पकाउने ग्यासको अभावको सँगसँगै समस्या र पूर्व तयारीको विषयहरू चाहिँ के हुन सक्छ त आफ्नो विचार राख्नको लागि आज मैले यो पछिल्लो समयको समसामयिक विषयवस्तुलाई चाहिँ यहाँहरू माझ राखेको थिएँ अनि साथीहरूले आफ्नो विचार चाहिँ राखिदिनु भयो। अब बेला बेलामा रासायनिक मल अनि खाना पकाउने ग्यासको अभाव देखिए सँगसँगै अब किसानको खेतीपातीदेखि लिएर चाहिँ हामी सर्वसाधारणको दैनिक जीवनसम्म चाहिँ प्रत्यक्ष असर चाहिँ पारेको हुन्छ। समयमै आवश्यक वस्तु उपलब्ध नहुँदा चाहिँ आर्थिक सँगसँगै अब हाम्रो सामाजिक समस्याहरू पनि बढ्ने गरिरहेको छ भने यसको नियन्त्रणको विषयहरू पनि अब साथीहरूले चाहिँ विचार राखिदिनु भएको थियो होइन। अनि अब पूर्व तयारीको विषयवस्तु त अघि भर्खर हामीले चाहिँ जोड्यौं, जहाँ चाहिँ अब समयमै अब भण्डारण चाहिँ हुनु पर्यो, वैकल्पिक ऊर्जाहरूको चाहिँ हामीले प्रयोग गर्ने विद्युतीय माध्यमहरू प्रयोग गरेर अब खाना बनाउने हो कि होइन, अब पहुँच भएसम्म अब नेपाल आफैमा पनि अब हरियो वन नेपालको धन भनेर अघि पनि मैले भनेको थिएँ होइन, अब दाउराहरूको प्रयोग गर्ने हो कि, अब सरकारी निकायले चाहिँ आपूर्ति व्यवस्थापनलाई प्रभावकारी बनाउने, स्थानीय उत्पादनलाई चाहिँ विशेष त हामीले मजबुत चाहिँ बनाउन जरुरी पनि छ, अनि जनसचेतनामूलक कार्यक्रम सञ्चालन पनि गरिदिनु पर्यो होइन। अब यो लगतै साथीहरूले चाहिँ आफ्नो विचारहरू पनि राखिराख्नु भएको थियो। अनि अब भने हामी कार्यक्रमको अन्ततर्फ पनि आइसकेका छौँ र अन्तमा चाहिँ हामी एकजना साथीलाई विजय पनि गराउँछौँ भने साथीहरूले चाहिँ आफ्नो विचार राखिराख्दा अब कार्यक्रममा सहभागिता जनाउनु भएको थियो। दलमाया थापा दिजु हुनुहुन्थ्यो पोल्चोकदेखि, मृतुला सञ्जय हुनुहुन्थ्यो पोखरा कास्की लुम्लेकादेखि, आफू कसुरीदेखि हुनुहुन्थ्यो ऋषिराम शाहजी, पेडुङदेखि हुनुहुन्थ्यो खगीमाया थापाजी भने अब छोटो मिठो आफ्नो अनुभव सँगसँगै आजको वस्तु चाहिँ राखिदिनु भएको थियो। अमृतुला सञ्जय हुनुहुन्छ लुम्ले कार्डदेखि, उहाँलाई चाहिँ धेरै धेरै बधाईको साथमा अन्तिम बार शनिबारसम्म चाहिँ यहाँले सुनेर साथ दिनुपर्ने हुन्छ। अनि मिठो शब्दहरू अरू साथीहरूले पनि राख्नु भएको थियो, जहाँ चाहिँ अल्छीपनले गर्दा नै हो यो खालको समस्याहरू चाहिँ भएको पनि भन्नुभएको थियो है। अब निष्कर्षको कुरा गर्नुपर्दा चाहिँ अब मल र खाना पकाउने ग्यासको अभाव केवल अब सरकारको मात्र नभएर चाहिँ हामी अब सम्पूर्ण समाजको साझा चुनौती हो भनेर चाहिँ हामीले लिन सक्नुपर्छ। अब उचित योजना चाहिँ बनाउन जरुरी पनि छ, प्रभावकारी व्यवस्थापन पनि हुनु पर्यो होइन। अब समयमै पूर्व तयारी गर्न सक्यो भने चाहिँ भविष्यमा यस्ता समस्याबाट चाहिँ हामी केही हदसम्म चाहिँ जोगिन चाहिँ सकिन्छ। अनि भन्दै आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुत हुनुलाई पनि बिदा हुन्छु। जाँदा जाँदै भने डोको बुन्ने निगालो छ यहाँले के हर लिम्बुको आवाजमा सजिलो सुमधुर गीत सँगसँगै छुट्टिन्छु। नमस्कार, शुभ दिन।

0: This is Radio Dwarbarahi, 103.8 MHz.
1: होइन आरुषी, आर्यालाई लिएर कता हिँड्यौ?
0: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
2: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
1: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
0: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कन्थमाला, मुगामाला, हमेलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
1: सम्पर्क युर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811403305।
3: हिँड्दा हिँड्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
4: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
3: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
4: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
5: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
4: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
5: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
4: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
5: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
4: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्रे बैङ्कको ठिक पारिपट्टि, फोन 0665939769।
6: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration. BBA, 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to Learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
7: आज पनि भाटड आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
8: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भयो।
7: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
8: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
9: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
10: यस आर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817। दिस इज रेडियो ढोर बाराही 103.8 MHz।
11: स्टुडियो अहिले मध्याह्नको 12 बज्यो।
9: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816095301।

0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: सुनसरीमा प्रहरीको गोली लागेका थप एकजनाको मृत्यु, सिराहा सुनसरीमा गरेर मृत्यु हुनेको संख्या 4 पुग्यो।
0: प्रतिनिधि सभा बैठक बस्दै विभिन्न प्रतिवेदन पेश गर्ने कार्यसूची, विभिन्न 5 संसदीय समितिको बैठक पनि बस्दै।
1: महोत्तरीमा स्कूल बस दुर्घटना हुँदा चालक सहित 6 घाइते, बाजुराको बढ़ी मालिकामा जंगली च्याउ खाँदा एकजनाको मृत्यु।
0: इरानसँग वार्ता जारी रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको दावी, इन्धनको मूल्य तत्काल घटाउन अमेरिकी कम्पनीहरूलाई आग्रह।
1: र नेपाल ओलम्पिक संग्रहालयको आयोजनामा खेलकुद प्रदर्शनी हुँदै।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: अनि
2: कर्सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोगार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन घरको।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। सुनसरी घटनाका थप एकजना घाइतेको मृत्यु भएको छ। 22 रविन्द्र मेहताको उपचारका क्रममा आज बिहान त्रिवी शिक्षण अस्पताल महाराजगंजमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाण्डुले पुष्टि गरेको छ। यसअघि सुनसरीमा 2 र सिराहामा एकजना गरी 3 मृत्यु भएको थियो। सुनसरीको कप्तानगंजमा ओम प्रकाश मेहता र जयप्रकाश मेहताको मृत्यु भएको थियो भने सिराहामा गणेश यादवको मृत्यु भएको थियो। रविन्द्र सहित कोशी र मधेसमा भएको साम्प्रदायिक घटनामा मृत्यु हुनेको संख्या 4 पुगेको छ। गत आइतबार राति सुनसरीको देवानगंजको कप्तानगंजमा 2 समूह बीच झडप हुँदा सो झडप विस्तारै मधेस प्रदेशसम्म विस्तार भएको थियो।
1: प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दिउँसो 1 बस्ने बैठक
0: सिराहामा एकजना गरी 3 मृत्यु भएको थियो। सुनसरीको कप्तानगंजमा ओम प्रकाश मेहता र जयप्रकाश मेहताको मृत्यु भएको थियो भने सिराहामा गणेश यादवको मृत्यु भएको थियो। रविन्द्र सहित कोशी र मधेसमा भएको साम्प्रदायिक घटनामा मृत्यु हुनेको संख्या

0: तोमले आदिवासी जनजाति आयोगको छैटौं वार्षिक प्रतिवेदन आर्थिक वर्ष 2081-82 पेश गर्नुहुने सम्भावित कार्यसूची छ। यस्तै नेपाली कांग्रेसका संसद दलका नेता भीष्मराज आङदम्बेले जरूरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने र प्रस्तावमाथि छलफल हुने कार्यसूची छ। सांसद आङदम्बेले वास्तविक भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी नागरिकको संरक्षण र पुनर्स्थापनाको लागि सरकारले आवश्यक व्यवस्था गरी सुरक्षित आवास, आधारभूत सेवा, खाद्य, स्वास्थ्य, शिक्षा र जीविका उपार्जनको निरन्तरतालाई ध्यान दिई उचित क्षतिपूर्ति, स्थायी पुनर्स्थापनाको प्रत्याभूति दिलाउन र वास्तविक भूमिहीन एवं सुकुम्बासीलाई यथाशीघ्र लाल पूर्जा वितरण गराउन आवश्यक भएकोले भन्ने विषयको सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। उक्त प्रस्तावको समर्थकमा सांसदहरू ऐन बहादुर महर, युवराज दुलाल र आरएन राई रहेका छन्। यसैबीच आज संसदका विभिन्न पाँचवटा समितिको बैठक पनि डाकिएको छ। संसद सचिवालयका अनुसार अर्थ समितिको बैठक अहिले बसिरहेको छ। बैठकमा नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल जारी छ। यस्तै अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा पर्यटन विधेयक 2081 सम्बन्धमा मन्त्रालयसँग सैद्धान्तिक छलफल भइरहेको छ। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्थापन सम्बन्धमा छलफल हुने संसद सचिवालयले जनाएको छ। राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल विशेष सेवा ऐन 2042 को साबिक व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 उपर सैद्धान्तिक र दफावार छलफल हुँदैछ। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिका पूर्व सभापति राम नारायण बिडारीसँग सरकारी आश्वासन सम्बन्धमा छलफल हुँदैछ।
1: महोत्तरीमा स्कूल बस दुर्घटना हुँदा चालक सहित 6 जना घाइते भएका छन्। गौशाला नगरपालिका 6 डुमरवाना स्थित भित्री सड़क खण्डमा स्कूल बस दुर्घटना हुँदा चालक सहित 6 जना घाइते भएका हुन्। आज बिहान करिब 7:30 बजे इमली बजारबाट गौशालातर्फ जाँदै गरेको BA 6129 नम्बरको मोडर्न शारदा शिक्षा मदन बोर्डिङ स्कूलको बस अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा बस चालक गौशाला नगरपालिका 5 का अन्दाजी 40 वर्षीय विजय भुजेल सहित बसमा सवार 6 जना घाइते भएको प्रहरीले बताएको छ। घाइतेहरूको बीके अस्पताल गौशाला महोत्तरी तथा स्थानीय मेडिकलमा उपचार भइरहेको छ।
0: बाजुराको बढ़ी मालिका नगरपालिका 7 धम्कनेमा विषालु जंगली च्याउ खाँदा 1 जनाको मृत्यु भएको छ। 1 जना बिरामी भएका छन्। विषालु जंगली च्याउ खाएका स्थानीय 51 वर्षीय रामे थापा र उनकी करिब 50 वर्षीय श्रीमती नामसरी थापा बिरामी परेका थिए। उनीहरूलाई गैराती सभा 10 बजे उपचारको लागि जिल्ला अस्पताल मार्तडी पुर्याइएको थियो। अस्पताल पुगे लगतै चिकित्सकले रामेलाई मृत घोषणा गरेका हुन्। बिरामी रहेकी नामसारी थापाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
1: म्याग्दीको रघुगंगा गाउँपालिका 6 मूलपानी स्थित 1 तारे खोलाले बगाउँदा 35 वर्षीय भीमबहादुर घरती बेपत्ता हुनुभएको छ। रघुगंगा 8 चौर खानीबाट किनेर ल्याएको भैंसीसहित खोला तर्ने क्रममा उहाँ बगेर बेपत्ता हुनुभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घरतीलाई खोलाले बगाएको सूचना गाउँले दिएपछि हिजो साँझदेखि नै खोजी शुरू गरिए पनि अवस्था पत्ता लगाउन नसकिएको कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल सिन्हाले बताउनुभयो। आज बिहानैदेखि पुनः खोजी कार्य शुरू गरिएको उहाँको भनाई छ।
0: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पछिल्लो पटक कान्तिपुर सेभिङ र पशुपति सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ। समितिका सदस्य सचिव रविन ढकालका अनुसार कान्तिपुर सेभिङ सहकारीका 334 जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् भने पशुपति सहकारीका 7 जनाले फिर्ता पाएका छन्। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम पीड़ित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ। यस्तै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले यी साउन 1 गतेदेखि 15 गतेसम्म विभिन्न सहकारीबाट 65 जना ऋणीहरूबाट रकम असुलिएको जनाएको छ। समितिका अनुसार पहिलो चरणमा धेरै थोरै बचत रकम भएका बचतकर्तालाई रकम फिर्ता गरिएको हो। यसरी नै क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिनेछ।
1: राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत सरकारले गत आर्थिक वर्षमा 103 गर्भवती तथा सुत्केरीको निशुल्क हवाई उद्धार गरेको छ। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका ती गर्भवती तथा सुत्केरी महिलाको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरेको हो। हवाई उद्धार सम्बन्धी कार्यविधि 2077 अनुसार ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको उद्धार गर्ने गरिएको छ। थाहा संचार नेटवर्कमा थप समाचार

0: र बाँकी नेसन रेडियो सुन्दै गर्नुहोला।
1: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर टाली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लग इन गर्नुहोस्। यो हो महासञ्चार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
2: अब बाँकी समाचार। स्वागरी नाका हुँदै चीनको तिब्बत स्थित कैलाश मानसरोवर भ्रमणमा पुग्नेहरूको संख्या बढ़ेको छ। यो नाका प्रयोग गरेर पछिल्लो एक वर्षमा 13,500 धार्मिक पर्यटक कैलाश मानसरोवर पुगेका छन्। अध्यागमन कार्यालय स्वागरीको आर्थिक वर्ष 2082-83 को तथ्याङ्क अनुसार एक वर्षमा 13,530 पर्यटक कैलाश मानसरोवर गएका छन्। यो अघिल्लो आर्थिक वर्षको तुलनामा 18.75% बढ़ी हो। आर्थिक वर्ष 11,387 पर्यटक कैलाश मानसरोवर गएका थिए। हिन्दू, बौद्ध, जैन, बौन धर्म मान्नेका लागि कैलाश मानसरोवर महत्वपूर्ण तीर्थस्थल हो। हुम्लाको हिल्सा नाका हुँदै जान खर्चिलो भएकोले रसुवागढ़ी नाकाको प्रयोग बढ़दो छ। कैलाश मानसरोवर भ्रमणकै कारण नेपाल र चीन जोड्ने यो नाका प्रयोग गर्नेमा भारतीय संख्या धेरै छ। कैलाश मानसरोवर बाहेक पर्यटक यो नाका प्रयोग गरेर लासा, एभरेस्ट बेस क्याम्प, आधार शिविरको चिनिया क्षेत्र जाने गरेका छन्।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता जारी रहेको बताउनु भएको छ। उहाँले यो इरानका लागि राम्रो सम्झौतामा हस्ताक्षर गर्ने अन्तिम अवसर भएको दावी गर्नुभयो। व्हाइट हाउसमा पत्रकारहरूसँग कुराकानी गर्दै ट्रम्पले वार्ता इरानकै अनुरोधमा शुरू भएको बताउनुभयो। उहाँले इरानी नेतृत्वले वार्ताको अनुरोध गर्ने तर सार्वजनिक रूपमा भने कुनै दुवै देशबीच कुनै पनि वार्ता नभएको दावी गर्ने गरेको पनि आरोप लगाउनु भएको छ। सामाजिक सञ्जाल ट्रुथ सोशलमा ट्रम्पले हर्मुज जलमार्ग अमेरिकी नौसेनाको पूर्ण नियन्त्रणमा रहेको र उनीहरूको अनुमति बिना इरानसम्म कुनै पनि वस्तु पुग्न नसक्ने दावी गर्नुभएको छ। ट्रम्पले कुनै सम्झौता नभएसम्म वा इरानले आत्मसमर्पण नगरेसम्म यो अवस्था कायम रहने पनि बताउनुभयो। यसैबीच ट्रम्पले अमेरिकी कम्पनीहरूलाई इन्धनको मूल्य तत्काल घटाउन पनि आग्रह गर्नुभएको छ। विश्लेषकहरूका अनुसार इन्धनको मूल्य, बढ़दो मूल्य र महँगी प्रतिको चिन्ताले नोभेम्बरमा हुने मध्यावधि निर्वाचन अघि रिपब्लिकन पार्टीमाथि राजनैतिक दबाव बढ़ाउन सक्छ। महँगीको दबाव कायम रहेमा प्रतिनिधि सभामा रिपब्लिकन पार्टीको बहुमत र कंग्रेसमाथिको नियन्त्रण कमजोर हुन सक्ने आकलन गरिएको छ।
2: र अब खेल समाचार। खेलकुद इतिहास र सफलतालाई संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्य सहित आजदेखि खेलकुद सम्बन्धी प्रदर्शनी हुने भएको छ। नेपाल ओलम्पिक संग्रहालयको आयोजनामा विभिन्न मेडल प्रिजर्भिङ नेपाल्स स्पोर्ट्स हिस्ट्री नाम दिएको उक्त प्रदर्शनी काठमाडौँको बबरमल स्थित नेपाल आर्ट काउन्सिलमा आजदेखि पर्सि 3 दिनसम्म हुन लागेको संग्रहालयकी अध्यक्ष सनसी श्रेष्ठले जानकारी दिइन्। प्रदर्शनीमा नेपालको इतिहास झल्काउने करिब 5,00,000 दुर्लभ तथा ऐतिहासिक तस्विर राखिने भएको छ। विभिन्न कालखण्डका पदक, ट्रफी, खेल सामग्री तथा अन्य ऐतिहासिक स्मृति चिन्ह प्रदर्शन गरिने आयोजकले जनाएको छ। नेपाल ओलम्पिक संग्रहालय एनओएम नेपालको एकमात्र खेलकुद संग्रहालय तथा दक्षिण एसियाकै पहिलो ओलम्पिक संग्रहालयका रूपमा परिचित छ। संस्थाको 33 औं वार्षिक उत्सवको अवसरमा उक्त प्रदर्शन गर्न लागेको हो। प्रदर्शन कार्यक्रमको उद्देश्य खेलकुद इतिहासको संरक्षण र अभिलेखीकरण गर्नु रहेको छ। प्रदर्शनीको उद्घाटन शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले गर्ने कार्यक्रम छ। प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाड़ी, प्रशिक्षक, खेल प्रशासक र खेल प्रेमीहरूको सहभागिता रहने आयोजकको अपेक्षा छ। विद्यार्थी, अनुसन्धाता, खेलकर्मी तथा सर्वसाधारणलाई नेपालको खेलकुद इतिहासलाई नजिकबाट बुझ्ने अवसर प्रदान गर्ने लक्ष्य पनि प्रदर्शनीले राखेको छ।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
2: सुनसरीमा प्रहरीको गोली लागेका थप एकजनाको मृत्यु, सिराहारा सुनसरीमा गरेर मृत्यु हुनेको संख्या चार पुग्यो।
0: प्रतिनिधि सभा बैठक बस्दै विभिन्न प्रतिवेदनमाथि पेश गर्ने कार्यसूची, विभिन्न पाँचवटा संसदीय समितिको बैठक पनि बस्दै।
2: महोत्तरीमा स्कूल बस दुर्घटना हुँदा चालक सहित छ जना घाइते। बाजुराको बढ़ी मालिकामा जंगली च्याउ खाँदा एकजनाको मृत्यु।
0: इरानसँग वार्ता जारी रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको दावी, इन्धनको मूल्य तत्काल घटाउन अमेरिकी कम्पनीहरूलाई आग्रह।
2: र नेपाल ओलम्पिक संग्रहालयको आयोजनामा खेलकुद प्रदर्शनी हुँदै।
0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज बिदा हुन्छौ, नमस्कार।
3: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
4: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
5: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
4: कहाँ बनाए छन् हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
5: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौ भएर बनाएको पनि।
6: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कूल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 98141-35622।
7: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
8: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
7: अनि बन्छ त दाई?
8: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
9: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि।
10: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
11: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
10: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560-62029।
12: एक्साइलेसको बुवा, यसपालि अलिअलि गरगहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
13: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ, यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
12: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गरगहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
14: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
15: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
14: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3, दुलेगौडा, ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98171-16069, राजु विश्वकर्मा 98087-69142।
16: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
17: मैडम, धुम्रपान भनेको के हो?
16: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
17: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
16: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
17: अनि मैडम, यो यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
16: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
17: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
7: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
17: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
7: छुटका दायराहरू:
17: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
7: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
17: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
7: थप जानकारीका लागि सम्पर्क 0625714479, मोबाइल 9856062265 र 9848064145।
17: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
7: स्तुरेगौडा पोलिक्लिनिकमा यही साउन 23 गते 14 शनिबार वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
17: वरिष्ठ हाडजोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
7: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
17: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
7: समयमै स्वास्थ्य उपचार र परामर्श स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
17: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
7: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
18: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 9856031053।
17: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
19: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
17: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
19: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
17: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
19: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
17: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
19: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
17: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
19: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
20: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोर बुराई 103.8 मेगाहर्ट्ज अंतर मन की आवाज।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: प्राप्त अधिकारको रक्षा आजको आवश्यकता पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता
2: बत्तीसौ विश्व आदिवासी दिवस 2083 9 अगस्त 2026 विविध सांस्कृतिक कार्यक्रम सहित तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण जातीय समाज अतिथिजीवहरूलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि कार्यक्रममा आफ्नो जातीय वेशभूषा संस्कार संस्कृति सहित सांस्कृतिक कार्यक्रम झाँकी र्यालीमा सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौं।
1: मिति 2083 श्रावण 24 गते आइतबार, तदनुसार 9 अगस्त 2026
2: समय बिहान 11 बजे, स्थान शुक्ला गण्डकी नगरपालिकाको खुल्ला चौर,
1: झाँकी शुरू हुने स्थान बीपी चोक र गल्छिना।
2: थप जानकारीको लागि अध्यक्ष कुल कुमार कुमार 9840-26-6617, उपाध्यक्ष सुरेन्द्र कुमार तामाङ 9850-62-160, सचिव बिर्सना श्रेष्ठ 9841-94-378।
3: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
4: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
3: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभी सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
4: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बीपी चोक,
3: प्रोपाइटर ठान प्रकाश नेउपाने 9850-63-878, प्रशान्त नेउपाने 9840-26-925।
5: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
6: यो बाटो पनि कहिले बन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
5: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
7: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860-73-73-10 र 9861-53-507।
8: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
9: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
8: ओम प्रोसर आभूषण सुनचादी पसल, दुलेगौडा भित्री बजार।
10: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साठ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसन आभूषण सुनसादी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर भुज बहादुर सुनार,
3: मोबाइल 9800-58-35-537 र 9800-65-15-899।
11: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी, अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
5: आ बुढा, केलाई चिन्ता लिनु छ र, ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्, मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
7: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
12: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0564-14-234 र 9811-56-606।
13: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
14: के भयो दाई? पैसा भएपछि नि के को तनाव हो र?
13: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
15: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सीपीबीसी, पीबीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9855788302 र 9845688302।
16: फुटै खाए साह्रै मिठो, पकाए त स्वादकै, एक पाकेटले पेट भरि नि के हो भने अपाकै।
17: यो हो बोनस चाउचाउ।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
2: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
1: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
2: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाइ हुने सामुदायिक क्याम्पस
1: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
2: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
1: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
2: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
1: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
2: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
1: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
2: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712 40
3: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा
4: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला
3: उपचार सेवाहरू
4: भेरिकोस भेनको लेजर उपचार खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि
3: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया
4: रक्तनली सम्बन्धी रोगहरूको उपचार एन्जियोप्लास्टी स्टन्ट राख्ने प्रक्रिया इम्बोलाइजेसन
3: क्यान्सर उपचार ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू सानो चिरफार मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार
4: शरीरमा जम्मा भएको पस वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया
3: पाठेघरको मासु युटेरिन फाइब्राइड एम्बोलाइजेसन पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि
4: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-7-78-582-7-79-582-7-80
5: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानुहोस् हो
6: अनि यति बेला भइसक्यो गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि
5: त्यसको चिन्ता लिनै पर्दैन नि खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि
6: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
5: हजुर विगत 13 तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
6: होटल फ्यामिली एन्ड लज खैरनी टार बजार प्रोपाइटर अर्जुन सापकोटा मोबाइल 98-5-60-23-420 98-41-54-674 र 98-60-23-420
7: दुलैवडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन
8: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ त्यही जाने हो म त
9: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो, दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
10: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
11: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको फ्रेन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
10: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
11: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066 81 115।
12: सूचना, यस तनहु सेवा हस्पिटल दुलेगौंडा बीपी चोकमा
13: यही साउन 23 गते शनिबार
12: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल,
14: वरिष्ठ हाड जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने,
12: नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य,
14: एनोमली स्क्यान र थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू,
15: वरिष्ठ MBBS MDGP फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा, बिहान 8 बजेदेखि 9:30 सम्म र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ, वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल,
16: वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
12: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
15: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्डर।
17: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला। साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ।
18: तनहु सेवा अस्पताल दुलेगौंडा, फोन 0065414377, मोबाइल 98560443043।
19: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 MHz अंतर मन के आवाज।

0: तिमी ब्लाइन्ड नेल र धनीलाई तेल दिएको छु भने ठोक गोली।
1: चलचित्र क्षेत्रका विविध गतिविधिहरू, आक्कल झुक्कल भेटघाट,
2: आफ्नो पन भएको आफ्नो मन भएको चलचित्र हो। मायाका कुराहरू छन्, रोमान्सका कुराहरू छन्, मन छुने कुराहरू छन्।
3: क्यारेक्टरको नाम चाहिँ स्मृति हुन्छ, जो एउटा घमण्डी केटी, एकदमै बोल्ड केटी।
4: यदि छोरो मान्छे होस् भने आमने सामने भएर वाल गर। अरे एउटी निर्दोष बच्चीको सहारा लिएर आफूलाई बहादुर साबित गर्ने कोसिस नगर।
5: एउटा सम्पूर्ण फिल्मी कार्यक्रम
1: प्रेमी संसार।

Hello, Darshan. Namaste, namaste. Swagat sir. A karyakram prastut agar 103.1 को आवाज साथै www.radiothorbarahi.com जानपी लगइन गरेर पनि विश्वभरिकै साथ हामीलाई सुन्न सक्नुहुनेछ र त्यसै गरी हाम्रो पत्रिका मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ भन्ने श्रोता साथी हामी आउने गर्दछौँ हप्ताको फरक बार फरक श्रृङ्खलाको साथमा. हप्ताको हामी छ दिन उपस्थित हुने गर्दछौँ रमाइलो रमाइलो श्रृङ्खलाको साथमा. साथी यहाँले चाहिँ हामीलाई ठिक एक बजीदेखि दुई बजेको टाइम चाहिँ भने त्यसै गरी फरक बार फरक श्रृङ्खलाको साथमा आउँदै गर्दा आजको एपिसोडमा रहेर मन्डेको एपिसोडमा रहेर हामीहरू हिज आइटम मुभी सङलाई कार्यक्रम स्थान दिनेछौँ. मोस्ट नेपाली सङहरूलाई पनि मोस्ट भ्युज नेपाली सङहरूलाई पनि कार्यक्रम स्थान दिन्छौँ भने प्रोग्रामको पहिलो सांगीतिक कोशीले स्वरूपहरूको लागि एउटा निकै नै रमाइलो अनि सुमधुर भाकालाई राख्नतर्फतिर लागिरहेको छु. निकै नै चर्चित सङ पनि रहेको छ र गीतको टाइटल रहेको छ काले दाई स्वीकार्नुहोला है त.

0: 个什么样的郎布。
1: 咖喱在这里来，咖喱在。
2: 大家काले टाइप टाइटल और यो सॉन्ग रहेको थियो र अबको पनि सम्पूर्ण श्रोता साथीहरुले भयो भन्दै श्रोताको लागि भने चाहिँ प्रोग्राममा अर्को सुमधु सॉन्गलाई राख्न तर्फतिर लागिरहेको छु। यति यति पानी टाइटलमा सजिएको सुमधु सॉन्ग रहेको छ, स्वीकार्नु होला है त।

ください。त्यस्तै गरी स्वतः साथी विश्राम पूर्व जानु अघि चाहिँ प्रोग्राम प्रसाद मुविबाट रहेको छ, त्यति बेलासम्म भने हामीलाई सुन्दै गर्नुहोला है त।

0: This is Radio Dhorbarahi 103.8 MHz. आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी
1: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
0: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9850188461 र सिजन गुरुङ 9705440900
2: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनासन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्माया पुन
3: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
2: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
3: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन
2: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
3: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
2: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
3: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
2: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ डाक्टर सुस्मिता गुरुङ
3: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
2: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर
4: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू फोन 061-590-162-590-163
6: तपाईँ घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रङ लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
0: हजुर टेबल भर्यान स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
6: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि
7: संसार ढुङ्गा कटिङ उद्योग शुक्ला गण्डकी दुई गाछे पानी तनहु प्रोप्राइटर रमेश भुजेल फोन 9850-32475 र 9801-32475
8: कान्छे भोलि घर पूजा गर्नु पर्ने कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है
9: हस् मम्मी नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन
8: हुन्छ हुन्छ तर पाएसम्म माटोकै गमला राम्रो भन्छन् कति पाइन्छ र
9: पाइन्छ नि दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ चिन्तै नगर्नु न
10: हजुर हामी कहाँ रुद्री एकहा व्रतबन्ध घर पैचो नौ ग्रह ग्रह शान्ति लाखवती महायज्ञ सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्
11: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै
10: प्रोप्राइटर समीक्षा गुरुङ सम्पर्क 9840-63-3101 र 9840-63-5222
2: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
12: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
2: ओके, ल डन।
13: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
2: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
13: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9560285543 र 9847000787।
14: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिव लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847153368।
15: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
16: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
15: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
16: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
17: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
18: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
19: ग्राहकको चाहना नै हाम्रो दृष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
20: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
19: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
21: कहाँ जाने?
22: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
21: मयाम चिसापानी, अनि बीचमा नझर्ने।
22: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
21: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
19: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोपाइटर रामचन्द्र महत, 9841616878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली, साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोपाइटर हरिचन्द्र महत, 9225552663।
16: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
23: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
16: अनि बन्छ त दाई?
23: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
24: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि,
25: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
26: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
25: प्रोपाइटर राजन पौडेल, मोबाइल 9856062029।
27: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

गीतको टाइटल रहेको छ माया बीचमा रहेको छ भने स्वीकार्नु होला है त।

साथ वो तो खींचेर टाइटल मास फजिएको यो निकेनेसमा सङ्गलाई पनि ठिकको छु भने पक्कै पनि जानु भयो होला। र त्यसै गरी श्रोत साथी अहिलेको लागि भने चाहिँ प्रोग्राममा फेरि पनि एउटा अर्को सुमधुर सङ्गलाई नै राख्नतर्फतिर लागिरहेको छु भने म त फेरि म गीतको बोल रहेको छ श्री गानु होला है त।

साथी मत पिरिमा परेछु पाण्डेव बाबालाई निकै नै रमाइलो रहेको थियो र पक्कै पनि सम्पूर्ण साथी होला भने श्रोता साथी आजमा रहेर हामीहरू यसै गरी नै हिट नेपाली मुभी आइटम सङ्गहरूलाई कार्यक्रम स्थान दिइरहेको छौँ र साथसाथै मोस्ट भ्युज नेपाली सङ्गहरूलाई पनि मुभी सङ्गहरूलाई कार्यक्रम स्थान दिइरहेको छु भने अन्तिमसम्म सुनेर साथ दिनुहोला र अहिलेको लागि भने कार्यक्रममा दुनियाँ बेग्लै छ रे टाइटलमा सजिएको सङ्ग राखिरहेको छु स्वीकार्नुहोला है त

हजुर श्रोत साथी, दुनियाँ बेग्लै छ रे टाइटलमा सजिएको यो निकै नै रमाइलो संगलाई पनि प्रोग्राममा स्थान दिइसकेको छु भने अहिलेको लागि भने चाहिँ श्रोत साथी विश्रामतर्फ जानुपर्ने फेरि पनि हाम्रो बेला भइसकेको छ र विश्रामतर्फ जानु अघि प्रोग्राममा फेरि पनि अर्को सुमधुर संगलाई राख्नतर्फतिर लागिरहेको छु भने ढिला नगरिकन कार्यक्रममा फेरि पनि अर्को रमाइलो संगलाई स्थान दिइरहेका छौ र गीतको टाइटल रहेको छ चाचा हुई सिकानु होला यो रमाइलो सङलाई हाइता।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: ल न हो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
2: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि
1: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमा चाहिँ महँगो होला नि
2: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
0: हजुर विवाहको कपडा स्तरीय कोट सुट प्यान्ट स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
1: सम्पर्क युनाइटेड सप्लायर्स दुलेगौडा हेल्प चोक प्रोपाइटर कृष्णराज पण्डित फोन 065414008
3: सधैँझै यही आउँदो साउन 23 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा
4: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला
3: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच महिना बढी गडबडी तल्लो पेट दुख्ने फोहोर पानी बग्ने गनाउने र चिलाउने बाँझोपन स्तनमा गिर्खा गाँठा गुठी महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श
5: साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै
6: प्रत्येक दिन इसिजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ
7: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा सम्पर्क 065414233
4: र 9867

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Gandaki Char Tulegora, Walk in Department Bowen Sunday, Mobile, Antanabe Pansati, Botis Charsi, Tiranabe, Ro Antanabe Pansati, Otis Shunet Tirata.
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: अब दुलेगौंडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
2: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू
3: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुची पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
2: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
3: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
2: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
3: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
2: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
3: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
2: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल उपचार
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
4: This is Radio Dhor Barahi 103.8 MHz.
5: फेरि पनि प्रोग्राम फिल्मी संस्थामा याद गर्न सोध्नु साथीहरूलाई त म पुनः स्वागत गर्दछु भने साथी कार्यक्रमका हाम्रो समय पनि सकिने बेला भइसकेको छ र कार्यक्रम सम्बन्धी एउटा छोटो जानकारी पनि र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा कार्यक्रममा यहाँहरूमा हामी हरेक दिन उपस्थित हुने गर्दछौ भने श्रोत साथी सन्डेको एपिसोडमा रहेर फिल्मी इन्फर्मेशन अनि मुभी संघहरूलाई कार्यक्रम स्थान दिन्छौ र मण्डेको एपिसोडमा रहेर हिट आइटम नेपाली मुभी संघहरूलाई मोस्ट भ्युज नेपाली संघहरूलाई मुभी संघहरूलाई कार्यक्रम स्थान दिइनेछौ भने ट्युजडेमा रहेर न्यू मुभी ट्रेलर अनि टिजरहरूलाई चाहिँ कार्यक्रम स्थान दिइनेछौ र वेडनेसडेको श्रृंखलामा रहेर न्यू नेपाली मुभी हरलाई कार्यक्रम स्थान दिइनेछौ भने श्रोता साथी थर्सडेको एपिसोडमा रहेर ओल्ड नेपाली मुभी संघहरूलाई कार्यक्रम स्थान दिइनेछौ र अन्तिममा फ्राइडेको एपिसोडमा रहेर फिल्मी क्वेसन्सहरू चाहिँ कार्यक्रम स्थान दिइनेछौ यदि यहाँहरूलाई चाहिँ केही जानकारीहरू फिल्म सम्बन्धी चाहिएमा मुभीमा के कस्तो छ भन्ने जानकारीहरू यहाँलाई चाहिएमा चाहिँ 0541-4400 बाजो भएर टेलिफोन लाइन भएर हामीलाई कल गर्न सक्नुहुनेछ र फ्राइडेको एपिसोडमा यहाँहरू जोडिन सक्नुहुनेछ भने श्रोता साथी तपाईँले हामीलाई रेडियो झोरबाराही 1.8 MHz आवाज साथै www.radiothorbarahi.com.np लगइन गरेर एकैसाथ हामीलाई विश्वभर रहेर सुन्न सक्नुहुनेछ भने यसरी नै कार्यक्रम सम्बन्धी छोटो मिठो जानकारी त यहाँहरूलाई सुनाइसकेको छु कार्यक्रम स्थान दिइसकेको छु भने अहिलेको लागि भने चाहिँ हामी कार्यक्रमको अन्त्यन्ततर्फ आइसकेका छौँ र कार्यक्रमको हाम्रो निश्चित समय पनि सकिने बेला भइसकेको छ र कार्यक्रममा जाँदा जाँदै फेरि पनि अझ अर्को रमाइलो सँगलाई राख्नतर्फतिर लागिरहेको छु भने श्रोता साथी गीतको टाइटल रहेको छ ब्लास्ट हुनेवाला छ मेरो जवानी स्वीकार हलाई रमाइलो सङलाई भन्दै आजको एपिसोडबाट म श्रेया गुरुङ बिदा हुने आज्ञा चाहन्छु नमस्ते नमस्कार हैका

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: पहिले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दीपा ए दीपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलीगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ,
1: अहिले हतार छ, पछि आउँदै गरौला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याग र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9856062068।
5: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
6: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
5: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
7: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
5: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
7: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
5: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
6: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकल को बीचमा दुलेगौडा।
4: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9846065999 छ।
8: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
9: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
10: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
11: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
8: ए हो र, हस् दाई म आजै जान्छु।
6: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9560628091।
10: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
12: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो, जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
10: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
12: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
2: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
13: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
6: ग्राहकको चाहना नै हाम्रो जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
2: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
6: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9846061220।
14: कहाँ जाने?
15: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
14: अनि बीचमा नझर्ने?
15: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
14: ए हो र, यस्तो सुविधा पनि आइसक्यो र जाम।
16: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोर फिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235526363।
12: दाई, पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, 81 बिग्रियो।
6: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
12: अनि बन्छ त दाई?
6: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
17: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि
18: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
19: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
18: प्रोप्राइटर राजन पौडेल, मोबाइल 98560-62029।
20: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration. BBA, 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
21: साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165-95301।
22: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
23: धोरबाराही हाइलाइट्सको साथमा
24: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बिपी चोक।
23: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 98461-49304।
25: नमस्कार, रेडियो ढोरबाराही 103.8 MHz दिउँसो 2 बजेको ढोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhorbarahi.com.np र हाम्रो पात्रो मोबाइल एप मार्फत विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। नेपाल आयल निगमले पर्याप्त मात्रामा खाना पकाउने एलपी ग्यास आयात र मौजदात रहेको दावी गरे पनि बजारमा अभाव उस्तै रहेको छ। निगमले आपूर्तिमा समस्या नरहेको जनाएको भए पनि डिपो संचालकहरूले उद्योगबाट ग्यास नै नआएको बताएका छन्। सरकारले भरि सिलिण्डर बजार पठाउन थालेको 2 हप्ता नबित्दै काठमाडौँ उपत्यका लगायतका देशका विभिन्न ठाउँमा अभाव हुन थालेको हो। बजारमा ग्यास नपाएपछि धेरै उपभोक्ताहरूले डिलर र सप्लायर कहाँ पुगेर खाली सिलिण्डर लाइनमा राख्न थालेका छन्। एउटा ग्यास चार्टमा मात्रै पनि हप्तौंसम्म कुर्नु परेको उपभोक्ताको गुनासो छ। कतिपय उपभोक्ता भने ग्यास सिलिण्डर बोकेर दिनैभरि लाइनमा बस्ने गरेका छन्। दिनभर लाइनमा बस्दा पनि ग्यास नपाएको भन्दै उपभोक्ताहरूले सरकारको आलोचना गरेका छन्। आयल निगमको टिएको कार्यालय तथा बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेपाल ग्यास डिपो अरू डिलर र विक्रेताहरूको पसलमा ग्यास लिन बसेका सेवाग्राहीको लामो लाइन थावत रहेको छ। यसैबीच वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने एलपी ग्यासको कृतिमा अभाव गर्ने व्यवसायी फर्मलाई कार्यवाही गर्ने चेतावनी दिएको छ। विभागले हिजो काठमाडौँ उपत्यका विभिन्न 11 उद्योग तथा व्यावसायिक फर्महरूमा अनुगमन गरेर कार्यवाही तथा आवश्यक निर्देशन दिएको हो। केही दिन यता बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएको धेरै गुनासो आएकाले विभागले ग्यासमा केन्द्रित भएर बजार अनुगमन गरेको जनाएको छ। जिल्ला प्रशासन कार्यालय तनहुली जिल्लामा खाना पकाउने एलपी ग्यासको आपूर्ति नियमित रूपमा भइरहेको जनाएको छ। केही समय यता ग्यास अभाव भएको भन्दै विभिन्न स्थानबाट गुनासो आए पछाडि प्रशासनले सूचना जारी गर्दै अनावश्यक हल्लाको पछाडि नलाग्न र आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न उपभोक्तासँग आग्रह गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले ग्यासका अधिकृत विक्रेता थोक विक्रेता र जिल्ला उद्योग वाणिज्य संघसँगको छलफलबाट प्राप्त जानकारी अनुसार तनहुमा विगतमा जस्तै ग्यासको नियमित आपूर्ति भइरहेको जानकारी प्राप्त भएको छ। प्रशासनका अनुसार पहिला वितरण गरिएको आधा भरिएका सिलिण्डरलाई पूर्ण भरिएको सिलिण्डरले प्रतिस्थापन गरिनुका साथै उपभोक्ताले आवश्यकता भन्दा बढ़ी ग्यास सञ्चय गर्न खोजेकाले बजारमा अभाव भएको जस्तो अवस्था देखिएको सरकारवालाको निष्कर्ष रहेको छ। प्रशासन कार्यालयले ग्यासको आपूर्ति र वितरण व्यवस्थाको नियमित अनुगमन गरिरहेको विक्रेता तथा थोक विक्रेतासँग निरन्तर समन्वय भइरहेको तथा आवश्यक परिमाणमा ग्यास आपूर्तिका लागि नेपाल आयल निगमसँग आवश्यक समन्वय गर्न सदैव तत्पर रहेको उल्लेख गरिएको छ। वितरणमा कुनै अनियमितता वा कैफियत भेटिए आवश्यक कार्यवाही गरिने पनि प्रशासनले जनाएको छ। प्रशासनले नेपाल आयल निगमले साउनको 16 गतेको विज्ञप्ति उद्धृत गर्दै एलपी ग्यासको आयात तथा बिक्री वितरण नियमित रूपमा भइरहेकाले ग्यास अभावको हल्लाको पछाडि नलाग्न सबै उपभोक्ताहरूलाई अनुरोध गरेको छ। साथै आवश्यकता भन्दा बढ़ी ग्यास सञ्चय नगर्न र ग्यास डिलर र वितरकलाई वितरणको व्यवस्था प्रभावकारी बनाउन पनि आग्रह गरेको छ। सुनसरीको कप्तानगंजमा गएको साउनको 10 आइतबार राति भएको घटनामा घाइते भएका अर्का एक युवाको पनि ज्यान गएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार देवानगंज गाउँपालिका 3 घाइतेयात तथा बिक्री वितरण नियमित रूपमा भइरहेकाले ग्यास अभावको हल्लाको पछाडि नलाग्न सबै उपभोक्ताहरूलाई अनुरोध गरेको छ। साथै आवश्यकता भन्दा बढ़ी ग्यास सञ्चय नगर्न र ग्यास डिलर र वितरण

जिमा उपचारको क्रममा आज बिहान ज्यान गएको हो। यो सँगै कप्तानगंज घटनामा ज्यान गुमाउनेको संख्या 3 पुगेको छ भने सिराहामा ज्यान गुमाएका एकजना सहित 4 जना पुगेको छ। सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा युवाहरूको समूह बीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर 10 जना घाइते भएका थिए। घाइते मध्ये यस अगाडि देवानगंज 4 का 25 वर्षका ओम प्रकाश मेहता र देवानगंज 3 का 22 वर्षका जयप्रकाश मेहताको ज्यान गएको हो। अरू घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। यही घटनाको विरोधमा सिराहाको गोल बजारमा प्रहरीको गोली लागेर गणेश यादवको पनि ज्यान गएको थियो। भूमि समस्या समाधान समितिले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाको निश्चा दिलाइदिने भन्दै रकम असुल्ने व्यक्तिमाथि कानून बमोजिम कार्यवाही गरिने जनाएको छ। समितिका अनुसार देशभरबाट संकलन भएको निवेदनका आधारमा उपलब्ध जग्गाको विवरण सूचना प्रणालीमा प्रविष्ट गरेर सम्बन्धित स्थानीय तहबाट निशुल्क रूपमा निश्चा वितरण भइरहेको छ। निश्चा प्राप्त गरेका निवेदकहरूको पहिचान, प्रमाणीकरण र उपलब्ध गराइने जग्गाको पहिचान गर्ने जिम्मेवारी स्थानीय तहको रहेको समितिले जनाएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको यो समितिका अनुसार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला भूमि समस्या समाधान समिति मार्फत आवश्यक कर्मचारीलाई प्रशिक्षण प्रदान गरिएको छ। स्थानीय तहको जनप्रतिनिधि र जिल्ला समितिका पदाधिकारीसँग छलफल र विभिन्न जिल्लामा स्थलगत अनुगमन समेत गरिएको जनाइएको छ। समितिले पछिल्लो समय निवेदन दर्ता गरिदिने वा निश्चा दिलाइदिने भन्दै केही व्यक्तिले सेवाग्राहीबाट रकम असुलेको गुनासो प्राप्त भएको जनाएको छ। यस्तो कार्य गैर कानूनी रहेकाले कसैलाई पनि रकम नदिन समितिले आग्रह गरेको छ। स्वास्थ्य तथा खाद्य स्वस्थता मन्त्रालयले 10% निशुल्क स्वास्थ्य सेवा प्रभावकारी कार्यान्वयनमा जोड़ दिएको छ। मन्त्रालयले यस सन्दर्भमा देशभरबाट सेवा प्रदायक अस्पताल र जिम्मेवार सम्पर्क व्यक्तिको विवरण समेत सार्वजनिक गरेको छ। मन्त्रालयले त्यस सम्बन्धी सूची सार्वजनिक गर्दै निशुल्क सेवामा बिरामीको पहुँच सुनिश्चित गर्न तथा गुनासो आए तत्काल समन्वय गर्न हरेक अस्पतालको सम्पर्क अधिकारी तोक्ने जनाएको हो। मन्त्रालयले सार्वजनिक गरेको विवरणमा संघीय, प्रादेशिक, सामुदायिक, शिक्षण र निजी अस्पताल समेटिएका छन्। मन्त्री निशा मेहताको सचिवालयका अनुसार हरेक अस्पतालका फोकल पर्सनको नाम र फोन नम्बर राखिएको छ, जसबाट निशुल्क उपचार सम्बन्धी समस्या आएमा बिरामी वा सेवाग्राहीले सिधै सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ। सचिवालयका अनुसार कार्यविधिले सुनिश्चित गरेको 10% निशुल्क स्वास्थ्य सेवालाई व्यवहारमा नै कार्यान्वयन गराउन मन्त्रालयले निगरानी र समन्वयलाई थप कडाई गरेको छ। मन्त्रालयले यस अगाडि नै निशुल्क शैया व्यवस्थापनका लागि अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ भने अस्पतालले आरक्षित शैयाको विवरण नियमित अध्यावधि गर्नुपर्ने व्यवस्था लागू गरिसकेको छ। नेपाली कांग्रेसको पूर्व निर्धारित वडा अधिवेशनको मिति पछाडि धकल्ने भएको छ। कांग्रेस महामन्त्री प्रदीप पौडेलले 2 भदौका लागि तय गरिएको वडा अधिवेशन पछाडि सारिने बताउनुभयो। उहाँले अधिवेशन शुरू गर्न प्राविधिक समस्या नभए पनि वडा अधिवेशन पछाडि सारिने बताउनु भएको छ। राजनीतिक कारणले सदस्यता अध्यावधिक प्रक्रियामा सहभागी नभएकाहरूलाई समेट्ने अन्तिम प्रयास भइरहेकाले वडा अधिवेशन सारिन लागेको पौडेलको भनाइरहेको छ। कांग्रेसले गत 10 र 11 चैतमा बसेको केन्द्रीय कार्य समितिको बैठकबाट भदौको 2 गते वडा अधिवेशन गर्ने निर्णय गरेको थियो। यस्तै 7 गते गाउँ नगर अधिवेशन गर्ने जनाएको थियो। पार्टीको निर्णय अनुसार 17 भदौमा प्रदेश सभा, क्षेत्रीय अधिवेशन र एकमात्र निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन 24 भदौमा गर्ने कार्यतालिका रहेको थियो। यस्तै सबैभन्दा बढ़ी निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन 2 र 3 असोजमा, प्रदेश अधिवेशन 7 र 8 असोजमा र 16, 17, 18 र 19 असोजमा 15 महाधिवेशन गर्ने निर्णय बैठकले गरेको थियो। महाधिवेशन काठमाण्डुमा आयोजना गरिने जनाइएको छ। अर्थमन्त्री डाक्टर सोनी मगलीले नेपाल राष्ट्र बैंक जस्तो स्थापित र संवेदनशील संस्थाको संरचनामा बारम्बार फेरबदल गर्न नहुनेमा जोड़ दिनुभएको छ। संघीय संसदको अर्थ समितिको आजको बैठकमा नेपाल राष्ट्र बैंक ऐन संशोधनका सम्बन्धमा भएको छलफलमा भाग लिँदै उहाँले संस्थाको कार्य क्षमता, स्थिरता र व्यावसायिकतामा जोड़ दिनुभयो। उहाँले बारम्बार फेरबदल गर्दा नकारात्मक असर पुर्याउन सक्ने भन्दै सचेत गराउनु भएको छ। अर्थमन्त्री वाग्लेले राष्ट्र बैंकको संचालक समिति सदस्य संख्या 7 हाइल 9 पुर्याउने प्रस्तावप्रति असहमति प्रकट गर्नुभयो। डेपुटी गवर्नरको संख्या 3 पुर्याउनु पर्ने आवश्यकता रहेको उहाँको तर्क छ। राष्ट्र बैंकमा अहिले 18 जना कार्यकारी निर्देशक रहेको र उनीहरू डेपुटी गवर्नर सरहकै विज्ञ हुने भएकाले 2

0: डेप्युटी गवर्नर नै पर्याप्त हुने उहाँको भनाई रहेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्थान नेपालले निजी क्षेत्रलाई पनि विद्युत व्यापारमा सहभागी गराउन आवश्यक कानूनी तथा नियामकीय व्यवस्था तत्काल लागू गर्न माग गरेको छ। विद्युत नियमन आयोगका नवनियुक्त अध्यक्ष डाक्टर रामप्रसाद धिताल र सदस्यहरू जयराज भण्डारी, लोकराज पाठक र बलराम सिलवाललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै इप्पानको प्रतिनिधि मण्डलले विद्युत क्षेत्रको विकास, विस्तार र निजी क्षेत्रका लागि लगानी मैत्री वातावरण निर्माण गर्न नीतिगत तथा नियामकीय सुधारको बारेमा आयोगको ध्यान आकर्षण भएको हो। भेटमा इपानका अध्यक्ष मोहन कुमार दागीको नेतृत्वको दागीले विद्युत क्षेत्रको विकास र विस्तारका लागि आयोगले सहजीकरणको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। इपानले प्रस्तुत गरेको ध्यानाकर्षण पत्रमा विद्युत प्रसारण तथा वितरण प्रणालीमा खुल्ला पहुँच, कार्यान्वयन, निजी क्षेत्रलाई द्विपक्षीय विद्युत व्यापारको अनुमति लगायतका विषय समावेश गरिएको छ। इपानले अन्तर्राष्ट्रिय अभ्यास अनुसार बैंक योग्य खरिद विद्युत खरिद बिक्री सम्झौता नमूना तयार गर्नुपर्ने, विवाद समाधान संयन्त्र समाधान गर्ने र आयोगबाट हुने स्वीकृति र अनुमोदन प्रक्रियालाई सरल पारदर्शी बनाउने विषयमा प्राथमिकताका साथ सम्बोधन गर्न आग्रह गर्नुभएको छ। विराटनगरको प्रतिष्ठित व्यावसायिक घरना देवे नरा ग्रुपको घर तथा व्यावसायिक प्रतिष्ठानमा हिजो बिहान प्रहरीले सड़क घेराबन्दी गरेर करिब 5 घण्टा छापा मारेको भन्दै यसको विरोध भएको छ। उद्योगी व्यवसायीहरूको साझा प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, नेपाल उद्योग परिसंघ कोशी, मोरङ उद्योग व्यापार संघ र उद्योग वाणिज्य संघ मोरङले संयुक्त विज्ञप्ति निकालेर घटनाको निन्दा र भर्त्सना गरेको हो। प्रहरीलाई प्राप्त सूचनाका आधारमा गरिएको छापामा प्रहरीकै विज्ञप्ति अनुसार कुनै किसिमको गैर कानूनी वस्तु वा प्रमाण फेला नपर्नुले प्रहरीको सूचना संयन्त्रको विश्वसनीयतामाथि नै गम्भीर प्रश्न उठाएको संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ। विज्ञप्तिमा अपुष्ट सूचनाको भरमा उद्योगी र व्यवसायीलाई आतंकित पार्ने शैलीमा लामो समयसम्म छापा मारिएको घटनाले सबैलाई चिन्तित र त्रसित बनाएको उल्लेख गरिएको छ। जेएनजी आन्दोलनका क्रममा आगजनीमा परेर नष्ट भएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित वर्षवासीको निवेदन पुनः संकलन गरिने भएको छ। जिल्ला भूमि समस्या समाधान समिति तनहुली सार्वजनिक गरेको सूचना जारी गर्दै शुक्ला गण्डकी नगरपालिकाका सम्बन्धित लाभग्राहीलाई 21 दिनभित्रमा पुनः निवेदन पेश गर्न आग्रह गरिएको हो। समितिका अनुसार भूमि समस्या समाधान समिति तहसल काठमाडौँको 83 साल साउनको 6 गते अधिकार प्रत्याजन सम्बन्धी निर्णय अनुसार आगजनी र तोडफोडका कारणले नष्ट भएका निवेदनका सम्बन्धमा सम्बन्धित जिल्ला समितिले पुनः लगत संकलन गर्न सूचना प्रकाशन गर्ने व्यवस्था गरिएको छ। सोही निर्णयका आधारमा जिल्ला भूमि समस्या समाधान समिति तनहुको साउनको 14 गते बसेको बैठकले शुक्ला गण्डकी नगरपालिका दुलेगौंडामा जेएनजी आन्दोलनका क्रममा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको निवेदन फाइल आगजनीमा परेर नष्ट भएकाले पुनः निवेदन संकलन गर्ने निर्णय गरेको जनाइएको छ। सूचना अनुसार शुक्ला गण्डकी नगरपालिकाका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा प्राप्तिका लागि भूमि समस्या समाधान समितिले तोकेको ढाँचा अनुसारको निवेदन फारम भरेर साउनको 18 गतेदेखि 21 गतेभित्र सम्बन्धित वडामा पेश गर्न आग्रह गरिएको छ। समितिले तोकिएको समयभित्र निवेदन पेश गरेर आफ्नो विवरण अध्यावधि गराउन सम्बन्धित सबै लाभग्राहीलाई आग्रह गरेको छ। निवेदन संकलन कार्य शुक्ला गण्डकी नगरपालिकाले तोकिएको सम्बन्धित वडा कार्यालय मार्फत हुने जनाइएको छ। पोखरा महानगरपालिकाले वडा नम्बर 9 स्थित बसपार्क क्षेत्रमा सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको अन्तिम नामावली प्रकाशन गर्ने समय थप गरेको छ। विवरण अध्यावधि गर्ने कार्य नसकिएकाले अन्तिम नामावली साउनको 22 गते प्रकाशन गरिने महानगरपालिकाले जनाएको छ। महानगरपालिकाले यस अगाडि साउनको 18 गते अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको थियो। बसपार्क क्षेत्रमा बसोबास गरिरहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको निवेदन तथा कागजात छानबिन गरेर साउनको 2 गते 574 परिवार समितिको प्रारम्भिक नामावली प्रकाशन गरेको हो। उक्त नामावलीमाथि परेको दावी विरोधका 146 निवेदनहरूमाथि अहिले अध्ययन भइरहेको छ। प्राप्त 146 निवेदनहरू उपर अध्ययन भइरहेको छ। महानगरपालिकाद्वारा जारी सूचनामा भनिएको छ, यस सम्बन्धमा भूमिहीन तथा व्यवस्थित बसोबासी सरोकार सहजीकरण समिति र अन्य सरकारवालासँग थप छलफल गरेर अन्तिम नामावली साउनको 22 गतेसम्म प्रकाशन गरिने जनाइएको छ। हिजो घडबड नभएको सुनको भाउ आज तोलामा सामान्य घटेको छ। सुन तोलामा 200 रूपियाँले घटेर प्रति तोला 2,83,800 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचानी व्यवसायी महासंघले जनाएको छ। हिजो घडबड नभएको सुनको भाउ आज सामान्य मात्रै घटेको हो। अस्ति आइतबार सुनको भाउ प्रति तोला 2,84,000 रूपियाँमा कारोबार भएको थियो। यस्तै चाँदीको भाउ तोलामा 605 रूपियाँले घटेको छ। हिजो 40 रूपियाँले बढ़ेको चाँदीको भाउ आज 605 रूपियाँले घटेर तोलाको 3,755 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी प्रति तोला 4,350 रूपियाँमा कारोबार भएको थियो। हवस् त, यिनै विविध खबरहरू सँगसँगै दिउँसो 2 बजेको ढोरबाराही हाइलाइट साझेका लागि सकिएको छ। 5 बजे हामी थप स्थानीय समाचारहरू समेटिएको ढोरबाराही हाइलाइट सहित उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhorbarahi@gmail.com इमेल गर्नुहोस्।
2: दिस इज रेडियो ढोरबाराही 103.8 MHz।
3: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
4: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
3: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
4: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
5: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
6: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
5: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9846510950।
7: ए शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
8: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ, यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
7: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा पनि विस्तार गरेको छ।
9: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
10: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
9: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3, दुलेगौडा, ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोपाइटर रामो विश्वकर्मा 9811176069, राजु विश्वकर्मा 9807169।
11: विद्यार्थी भाई बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
12: मैडम, धूम्रपान भनेको के हो?
11: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
12: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् मैडम?
11: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
12: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
11: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
13: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
14: ए सबिना, यस्तो हतारमा कता हो?
15: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
14: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
16: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846878528 र 9808-16142।
17: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, तैले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी।
15: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
17: ए हो र, ल त ल,
16: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनु हो, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0564142 र 9850621692।
18: एक सय 103.8 अन्तर्मनको आवाज।

0: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजनमणि भण्डारी सडक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा।
1: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजनमणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार सडक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार सेवाहरू
1: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसाहरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
0: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
1: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
0: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
1: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
0: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
1: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
2: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
3: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित ईस्ट गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
2: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
3: छुटका दायराहरू,
2: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
3: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
2: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
3: थप जानकारीका लागि सम्पर्क 0-65-71-479, मोबाइल 98-560-62-265 र 98-468-64-145।
4: हिँड्दा हिँड्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
5: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
4: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
5: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
6: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
2: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
6: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
2: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
6: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
2: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुत्र बैङ्कको ठिक पारिपट्टि, फोन 0-65-590-369।
7: कति राम्री देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
8: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
7: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
9: स्वदेशी तथा विदेशी डिजाइन का साड़ी कुर्ता सुरुवाल यूके स्वेटर आउटर लुंगी टी शर्ट लगायत महिला का लागि आवश्यक पर्ने सम्पूर्ण कपड़ा क्रिस्मी क्लोथिंग कलेक्शन में पाइन्छ।
10: क्रिस्मी क्लोथिंग कलेक्शन सुक्ला गण्डकी 4 दुलेगौड़ा मुक्तिनाथ विकास बैंक बाट 4 घर माथि प्रोप्राइटर मनराज गुरुङ सम्पर्क 9856057731 9806057731।
11: होइन कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
12: कता हिँड्नु नि मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
11: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
12: त्यसो भए कहाँ जाने त कान्छा?
11: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
12: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
13: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गियर ओइल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
12: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
14: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9856011445 र 9856020445।
15: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
16: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
15: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
16: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल संचालित न्यून शुल्कमा पढाइने सामुदायिक क्याम्पस,
15: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
16: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
15: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
16: 3.5-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
15: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था,
16: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
15: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
16: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु, फोन 0665-71-240।
17: मम्मी भोक लाग्यो, खाजा खाम न।
18: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
17: हस् मम्मी।
19: मैले सुने छोरी, ल जाम हिँड।
18: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त सस्तो किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
16: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
18: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विङ्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008-28-144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
16: बीजी मोमो हाउस, दुलेगौडा, हेल्प पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
20: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला र।
21: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साठ फेर मर्मत सबै गरिन्छ नि।
20: हजुर, दुलेगौडाकै पुरानो 34 सञ्चालित तामासँगै अन्य धातु पितल, ढलोट, आल्मुनियम, सिलोट, सरेस किनबेच र साठफेर गरिनुका साथै धातु चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्य बहादुर बानिया संगम बानिया। फोन 065414142 98560123.
0: This is Radio Dhorbarahi 102.3

0: 103.8 अन्तर्मनको आवाज
1: स्टुडियो टाइम अहिले दिउँसोको 3 बज्यो। टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165 93001।

0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा माधव तिमल सैनासँगै अप्सरा बोहराको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: प्रतिनिधि सभामा साम्प्रदायिक घटनाको छानबिनको माग। गुप्तचरी निकाय प्रधानमन्त्री कार्यालय मातहत राख्ने नराख्ने बारेमा संसदीय समितिको बैठकमा सत्ता पक्ष र विपक्ष बीच फरक धारणा।
0: राजस्व छुट प्रकरणमा गढवा गाउँपालिकाका पूर्व अध्यक्ष सहित पाँचजना विरूद्ध भ्रष्टाचार मुद्दा। 1,41,00,000 बिगो कायम।
1: मनसुनी विपदका कारण देशका पाँच सड़क खण्ड अवरूद्ध। नारायणगढ़ बुटुवल सड़क विस्तार अन्तिम चरणमा।
0: मस्कोमा ड्रोन आक्रमणमा परि पाँचजनाको मृत्यु 6 जना घाइते। घटनाबारे थप विवरण आउन बाँकी।
1: र यूएफसीका फाइटर एलन नासिमेन्टोको 34 वर्षको उमेरमा निधन।
2: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क। समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। सांसदहरूले सुनसरी लगायतका जिल्लामा भएको साम्प्रदायिक घटनाको छानबिनको माग गरेका छन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्ने अधिकांश सांसदले गोली लागेर 4 जनाको मृत्यु हुने अवस्था किन आयो भन्नेबारे न्यायिक छानबिन समिति बनाई अनुसन्धान हुनुपर्ने माग गरेका हुन्। सरकार र सत्तारूढ़ दलले तदारूकता देखाएको तर ढिला गर्दा अवस्था भयावह भएको भन्दै सांसदहरूले हेलचक्राई नगर्न सरकारको ध्यान आकर्षण गराएका हुन्। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डाक्टर अमरेश कुमार सिंहले मध्यमा कुनै घटना हुनसाथ किन गोली चल्छ भन्दै राज्यसँग प्रश्न गर्नुभएको छ। उहाँले मध्य प्रदेशमा साम्प्रदायिक तनाव थारूहट आन्दोलन तथा मध्य आन्दोलनको समयमा समेत कुनै घटना घटनासाथ सीधै गोली चल्ने गरेको उल्लेख गर्दै प्रहरीको लागि लाठी र अश्रु ग्यासको व्यवस्था किन गरिँदैन भन्दै प्रश्न गर्नुभयो। विपक्षी दलका सांसदहरूले भने प्रधानमन्त्री वारिन्द्र शाहले 2 महिना अघि दिएको सीमा सम्बन्धी विवादित अभिव्यक्तिको जवाफ खोजेका छन्।
1: राष्ट्रिय अनुसन्धान विभाग गुप्तचरी निकायलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय मातहत राख्ने नराख्ने बारेमा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सत्तापक्ष र विपक्षी बीच फरक धारणा देखिएको छ। नेपाल विशेष सेवा ऐन 2042 संशोधन विधेयकमाथिको छलफलमा भाग लिँदै नेपाली कंग्रेसका सचेतक निष्कल राईले विगतमा गुप्तचर निकायलाई प्रधानमन्त्री कार्यालय मातहत लैजाँदा राष्ट्रिय सुरक्षाका घटनाहरूमा पूर्व सूचना संकलन प्रभावकारी नदेखिएको दृष्टान्त दिँदै यस निकायलाई चेन अफ कमाण्ड र विश्वसनीयताको दृष्टिकोणले प्रधानमन्त्री कार्यालय मातहत राख्न उपयुक्त नभएको बताउनुभयो। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले सरकारका रणनीतिक निकायहरूलाई प्रधानमन्त्री कार्यालय मातहत नै राख्नुपर्नेमा जोड़ दिनुभयो। रासोपाका सांसद विश्वराज पोखरेलले राष्ट्रिय अनुसन्धान विभागलाई कुन निकाय मातहत राख्ने भन्ने बहस भन्दा पनि यसलाई कसरी सशक्त र व्यावसायिक बनाउने भन्ने विषय प्रधान रहेको बताउनुभयो। जवाफमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले गुप्तचरी निकायको कार्यक्षेत्र र महत्वका आधारमा प्रधानमन्त्री कार्यालय मातहत रहनु नै उपयुक्त हुने बताउनुभयो। समितिमा भएको विधेयकको सैद्धान्तिक तथा दफावार छलफलका क्रममा मन्त्री गौतमले गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल मार्फत दैनिक शान्ति सुरक्षा अपराध अनुसन्धान र आन्तरिक सुरक्षाका पाटोमा काम गर्ने भए पनि इन्टेलिजेन्स गुप्तचरी त्यसभन्दा माथिल्लो र बहस भन्दा पनि यसलाई कसरी सशक्त र व्यावसायिक बनाउने भन्ने विषय प्रधान रहेको बताउनुभयो। जवाफमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले गुप्तचरी निकायको कार्यक्षेत्र र महत्वका आधारमा प्रधानमन्त्री

0: विक्रमसम्म 2042 देखि गृह मन्त्रालय अन्तर्गत रहेको यो विभागलाई 2075 सालमा प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको स्मरण गराउनुभयो। बीचमा अध्यादेश मार्फत पुनः गृह मन्त्रालयमा लैजाने प्रयास भए पनि प्रतिस्थापन विधेयक आउन नसक्दा कानूनी रिक्तता सिर्जना भएको र सोही रिक्तता पूर्ति गर्न अहिलेको विधेयक ल्याइएको उहाँको भनाइ छ।
1: सरकारले विभिन्न 21 मुलुक र नियोगमा रिक्त रहेका राजदूत नियुक्त गर्ने तयारी थालेको छ। राजदूत रिक्त रहेका 16 दूतावास सहित 4 वर्ष कार्यकाल सकेर केही समयका लागि म्याद थपेर काम गरिरहेका इजिप्ट, बहराइन, बंगलादेश, म्यानमार र राष्ट्रसंघीय नियोग भियना समेत 21 नियोगमा 2 हप्ताभित्र राजदूत नियुक्त प्रक्रिया अघि बढ़ाएको परराष्ट्र मन्त्रालयले जनाएको छ। हाल 15 मुलुक र नियोगमा मात्र राजदूत छन् भने 16 मुलुक र नियोगमा राजदूत रिक्त छन्। हाल विभिन्न मुलुकमा नेपाली राजदूतावास रहेको संख्या 28 रहेको छ। त्यसबाहेक संयुक्त राष्ट्रसंघको लागि स्थायी मिशन न्यूयोर्क, जेनेभा र भियना तथा 8 महामारी दूतावास, 8 गरी 39 मिशन रहेको मन्त्रालयको तथ्याङ्क छ।
0: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दाङको गढवा गाउँपालिकाका तत्कालीन अध्यक्ष सहजराम अहिर सहित 5 जना विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आर्थिक वर्ष 2076-77 राप्ती नदी क्षेत्रबाट ढुंगा, बालुवा र गिट्टी उत्खननको ठेक्कामा 1,41,50,000 रूपियाँ राजस्व चुहावट गरेको आरोपमा आयोगले आज मुद्दा दायर गरेको हो। आयोगको अनुसन्धानका अनुसार गाउँपालिकाका पदाधिकारी र कर्मचारीहरूले सघुन कन्स्ट्रक्सन संघको मिलेमतोमा ठेक्का सम्झौता नगरी रसिद काटेर अनियमित ढंगले राजस्व हिनामिना गरेका थिए। प्रचलित कानून र कार्यविधिको उल्लंघन गर्दै प्रदेश सरकारको हिस्सा समेत रहने राजस्वमा स्वेच्छाचारी ढंगले छूट दिएको र बैंक जमानत बाफतको 1,41,50,000 रूपियाँ गैर कानूनी रूपमा मिनाहा गरी राज्य कोषलाई हानि पुर्याएको अख्तियारको ठहर छ। मुद्दा दायर गरिएकाहरूमा तत्कालीन अध्यक्ष सहजराम अहिर, प्रमुख प्रशासकीय अधिकृत लाल बहादुर योगी, राजस्व शाखा प्रमुख शम्भू चौधरी, सघुन कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक सहदेव खड्का र प्रतिनिधि विकास पुन रहेका छन्। अख्तियारले उनीहरूबाट जनै 1,41,50,000 रूपियाँ विगो असुल गरी जरिवाना र कैद सजायको माग दावी गरेको छ।
2: गुणस्तरीय प्लम्बिङको
3: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
4: सुरक्षा घरको जीवन।
5: यो हो खा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। बाढ़ी, पहिरो लगायत मनसुनी विपदका कारण देशका विभिन्न 5 सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएका छन्। सड़क विभागका अनुसार ललितपुरको बागमती गाउँपालिका 3, पाङथुर स्थित कान्ति लोकपत्र काठमाडौँको नागार्जुन नगरपालिका 8, ठूलो खोला स्थित सीतापाइला धारके सड़क खण्ड, कोशी प्रदेशमा भोजपुर नगरपालिका 5, बोखिम स्थित मध्य पहाड़ी लोकमार्ग इलाम नगरपालिका 9, राजदुवाली स्थित मेची राजमार्ग वर्षाका कारण बन्द भएका हुन्। बन्द सड़क सञ्चालन गर्न विभागले डोजर, स्काभेटर, लोडर लगायत उपकरण परिचालन गरी मर्मत तथा पहिरो पन्छाउने कार्यलाई तीव्रता दिएको विभागका प्रवक्ता शुभराज नेउपानेले जानकारी दिनुभयो। प्रहरीले अवरूद्ध सड़कको विकल्पमा वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ। कोशी प्रदेशमा भोजपुर नगरपालिका 5, बोखिम स्थित मध्य पहाड़ी लोकमार्ग बाढ़ीका कारण एकतर्फी सञ्चालनमा छ। यसै गरी बीपी राजमार्ग अन्तर्गत खुरकोट नेपाल थोक कटुन्जेवेसी खण्डमा बिहान 4 बजेदेखि साँझ 6 बजेसम्म मात्र सवारी सञ्चालन गरिने व्यवस्था गरिएको छ। कान्ति लोकपथ अन्तर्गत हेटौडा भीमफेदी बागमती ललितपुर सड़क खण्डमा रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ। त्यस्तै सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका 4 किलो तातोपानी जाने बाटो तथा कोदारी क्षेत्रमा पहिरोका कारण अर्नीको राजमार्ग अवरूद्ध रहेको प्रहरीले जनाएको छ। प्रहरीले वर्षायाममा यात्रा गर्नु अघि सम्बन्धित निकायबाट सड़कको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न तथा जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।
1: नारायणघाट बुटवल सड़क खण्डको स्तरोन्नति कार्य अन्तिम चरणमा पुगेको छ। करिब 20 अर्ब रूपियाँको लागतमा निर्माण भइरहेको यस आयोजनामा एसियाली विकास बैंक एडीबीको 50

0: प्रतिशत सहुलियत पुनर्ऋण र नेपाल सरकारको 15% लगानी रहेको छ। कुल 113 किलोमिटर लम्बाईको यस सड़कलाई दुई खण्डमा विभाजन गरी विस्तार कार्य अगाडि बढ़ाइएको थियो। सड़क विभाग आयोजना निर्देशनालय एडीपीका आयोजना निर्देशक चुडा दास ढकालका अनुसार अनेकौं चुनौतीका बावजूद आयोजना निर्माणको अन्तिम चरणमा पुगेको हो। अन्तर निकाय समन्वयको अभाव र निर्माण व्यवसायीको नगद प्रभाव व्यवस्थापनमा समस्या देखिएका कारण निर्धारित समयभन्दा केही ढिला भएको निर्देशक ढकालले जानकारी दिनुभयो। योजनाको शुरूआती चरणमा कोविड 19 को महामारी र रूख कटानको प्रक्रियामा भएको ढिलाइले निर्माण कार्य सुस्त बनेको हो।
1: अनशनरत स्टाफ नर्स ज्योति राणाभात प्रति ऐक्यबद्धता जनाउँदै वीर अस्पतालमा कार्यरत नर्स तथा स्वास्थ्य कर्मीले आज पनि प्रदर्शन गरेका छन्। उनीहरूले आज अस्पताल परिसरमा प्लेकार्ड सहित शान्तिपूर्ण प्रदर्शन गरेका हुन्। हामीलाई सरकार मात्र होइन बिरामीले पनि सम्मान गर्दैनन्, हाम्रो ब्लड प्रेशर होइन तलब बढ़ाऊ, उन्नत नर्सिङ अभ्यासको विकास लेखेका प्लेकार्ड उनीहरूले बोकेका थिए। नर्सहरूको पारिश्रमिक तह अन्तर्गत हुनुपर्ने, श्रम शोषण अन्त्य हुनुपर्ने, नर्सिङ शिक्षा गुणस्तरको हुनुपर्ने लगायत माग लिएर नर्स राणाभात गत साउन 14 गतेदेखि अनशनमा हुनुहुन्छ। नेपाल नर्सिङ काउन्सिलबाट अनशन शुरू गर्नुभएकी उहाँको स्वास्थ्य अवस्था बिग्रिएपछि वीर अस्पतालको आईसीयूमा राखिएको छ।
0: रूसको मस्को क्षेत्रमा भएको ड्रोन आक्रमणमा परि 5 जनाको मृत्यु भएको छ भने अन्य 6 जना घाइते भएका छन्। मस्को क्षेत्रका गवर्नर आन्द्रेई भोरोबियोभले सामाजिक सञ्जाल मार्फत घटनाको जानकारी दिँदै रूसी हवाई प्रतिरक्षा प्रणालीले मस्को लक्षित ड्रोन आक्रमणलाई विफल पारे पनि मानवीय क्षति हुन पुगेको बताउनु भएको हो। प्रारम्भिक विवरण अनुसार आक्रमणमा 5 जनाको ज्यान गएको छ भने 6 जना घाइते भएका छन्। घाइते सबैको उपचार भइरहेको र उनीहरूको स्वास्थ्य अवस्थामाथि निगरानी राखिएको उहाँले बताउनुभयो। गवर्नर भोरोभियोभले मृतकका परिवार तथा आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गर्दै प्रभावित सबैलाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराइएको जानकारी दिनुभएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।
1: अब खेल समाचार। यूएफसीका ब्राजिलियन फ्लाइवेट फाइटर एलन नासिमेन्टोको 34 वर्षको उमेरमा निधन भएको छ। यूएफसीले जारी गरेको विज्ञप्ति अनुसार नासिमेन्टोको आफ्नै निवासमा सम्भावित हृदयघातका कारण निधन भएको हो। अचेत अवस्थामा फेला परेका उनलाई घटनास्थलमा पुगेको चिकित्सकीय टोलीले ज्यान बचाउने प्रयास गरे पनि घटनास्थलमै मृत घोषणा गरेको यूएफसीले जनाएको छ। यूएफसीले नासिमेन्टोको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उनका परिवार, साथीभाइ, प्रशिक्षक तथा शुभेच्छुकप्रति समवेदना प्रकट गरेको छ। व्यावसायिक करियरमा नासिमेन्टोले 29 खेलमध्ये 22 खेलमा जित हासिल गरेका थिए। उनले अन्तिम पटक गत जून महिनामा लस भेगासमा भएको प्रतिस्पर्धामा मिच रापोसोसँग स्प्लिट डिसिजनका आधारमा पराजय बेहोरेका थिए। नासिमेन्टोको निधनसँगै यूएफसीले एक प्रभावशाली र अनुकरणीय फ्लाइवेट खेलाड़ी गुमाएको जनाएको छ।
0: दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि पटक।
1: प्रतिनिधि सभामा साम्प्रदायिक घटनाको छानबिनको माग। गुप्तचरी निकाय प्रधानमन्त्री कार्यालय मातहत राख्ने नराख्ने बारेमा संसदीय समितिको बैठकमा सत्ता पक्ष र विपक्ष बीच फरक धारणा।
0: राजस्व छूट प्रकरणमा गढ़वा गाउँपालिकाका पूर्व अध्यक्ष सहित 5 जना विरूद्ध भ्रष्टाचार मुद्दा। 1,41,00,000 बिगो कायम।
1: मनसुनी विपदका कारण देशका 5 सड़क खण्ड अवरूद्ध। नारायणगढ़ बुटवल सड़क विस्तार अन्तिम चरणमा।
0: मस्कोमा ड्रोन आक्रमणमा परि 5 जनाको मृत्यु, 6 जना घाइते। घटनाबारे थप विवरण आउन बाँकी।
1: र यूएफसीका फाइटर एलन नासिमेन्टोको 34 वर्षको उमेरमा निधन।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। माधव र अप्सरा विदा हुन्छौ। नमस्कार।
2: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बीपी चोक।
2: प्रोपाइटर थान प्रकाश नेउपाने 98560-33878। प्रशान्त नेउपाने 98460-26925।
4: दुलेवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
5: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
4: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
6: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
4: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
7: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
4: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
8: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल। फोन 98562-32475 र 98011-32475।
9: ल, किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
10: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
9: बजारै भरि फ्रेस आउँछ त, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले।
10: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
9: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाइ त्यही बनेको छ।
11: शुक्ला गण्डकी फ्रेस हाउस, दुलेगौंडा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौंडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
8: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560-66136 र 98151-66136।
12: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन
13: कि बुढा? कुरै नबुझिकन त्यस्तै पर्खिने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
12: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
13: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौंडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यहीँ जाने हो।
4: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलका लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौंडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
7: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौंडा मुक्तिनाथ बैंकको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560-83507,
14: कविता श्रेष्ठ सम्पर्क 065414055 र 98466-18817।
15: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
16: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
15: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार।
17: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुना।
18: मोबाइल 9805535537 र 9806615899।
19: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
15: तपाईको घर आँगनमा घन्किने मादलुका ताल सँगै वन पाखा मेलापात उकाली ओरालीमा सुसेलिने भाकाहरू हाम्रै मौलिकपन बाँसुरीको धुन सँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुसेली
17: मात्र रेडियो ढोरबाराही 103.8 MHz हरेक दिन दिउँसो 3:15 देखि करिब 4 बजेसम्म प्रायोजक ओम प्रसन्न आभूषण सुनचाँदी पसल दुलेगौडा 4 भित्री बजार मोबाइल 9805535537।
15: आकर्षक सुनचाँदीको गहना नारीको चाहना।

पनि स्वागत छ कार्यक्रम ओम प्रसन्न आवर्षण लोकसिसिलीको प्रतीक्षा गरी बस साथीहरूमा म कार्यक्रम प्रस्तुता श्रिया गुरुङ सुधाजी कार्यक्रममा आज पनि एउटा रमाइलो श्रृङ्खलाको साथमा यहाँहरूमा आज भइसकेकी छु भने तपाईँले हामीलाई रेडियो ढोरबा राखी 103.5 MHz अन्त मनको आवाज साथै www.radiodhorbarahi.com च्यानपी लगइन गर्नु भए हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरिकै साथ यहाँले हामीलाई सुन्न सक्नुहुनेछ र त्यसै गरी यस कार्यक्रमलाई प्रायः सुनचाँदी पसलले रे पसल दुरेगोडाको भित्री बजारमा रहेको छ भने सुनचाँदी सम्बन्धी थप सेवाहरू चाहिएमा कारोबारहरू पनि गर्नु परेमा त्यसपछि बाटो पनि यहाँले कारोबारहरू गर्न सक्नुहुनेछ भन्ने श्रोता साथी हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार फरक श्रृङ्खलाको साथमा कार्यक्रममा यहाँहरूमाझ हामी हरेक दिन उपस्थित हुने गर्दछौ भने आजको श्रृङ्खलामा रहेर सोमबारको दिनमा रहेर नयाँ लोक भाकालाई कार्यक्रम स्थान दिइनेछौ र कार्यक्रमको पहिलो सांगीतिक कोशेली स्वरूप यहाँको लागि अझ निकै नै सुमधुर अनि रमाइलो भाकालाई राख्नतर्फतिर लागिरहेको छु र श्रोता साथी गीतको बोल रहेको छ पाताली डन जसमा आवाज रहेको छ दीपिका पौडेलको भने स्वीकार्नुहोला है त।

हजुर श्रोत साथी पातली टन गीतको बोलमा सजिएको यो निकै नै सुमधुर भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु। दीपिका पौडेल अनि त्यसै गरी सुरेश कोहलीको आवाजमा सजिएको निकै नै सुमधुर भाका रहेको थियो, जसमा लय र संगीत सजिएको छ कृष्ण साहिब सुवेदीकोमा। निकै नै सुमधुर भाका रहेको छ भने त्यसै गरी श्रोत साथी अहिलेको लागि भने कार्यक्रममा फेरि पनि अचारको मिठो भाकालाई नै राख्नतर्फ अतिर लागिरहेको छु र गीतको बोल रहेको छ मायाले मलाई हेरेको हेरे, जसमा आवाज रहेको छ खेम सेन्चुरी अनि कल्पना देवकोटाको पनि स्वीकार्नुहोला है त।

हजुर श्रोता साथी, मायाले मलाई हेरेको हेरे गीतको बोलमा सम्झिएको यो निकै नै सुमधुर लोक भाकालाई कार्यक्रम स्थान दिइसकेको छु भने पके पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा स्वीकार्नु भयो होला। र त्यसै गरी श्रोता साथी, अहिलेको लागि भने कार्यक्रममा ज्ञानी माया गीतको बोलमा सजिएको यो निकै नै सुमधुर भाका राख्नतर्फतिर लागिरहेको छु, जसमा आवाज रहेको छ सन्दीप न्यौपाने अनि मेलिना राईको। भने स्वीकार्नु होला यो सुमधुर भाकालाई।

सके तो बोल रहे को सम्पूर्ण साथीले स्वीकार्नु भयो होला यो सुमधुर भाकालाई भन्दै श्रोता साथी फेरि पनि एउटा अर्को सुमधुर भाकालाई नै राख्न तर्फतिर लागिरहेको छु र गीतको बोल रहेको छ तिखे फुली स्वीकार्नु होला यो निकै नै सुमधुर भाकालाई है त

मधुर भाका रहेको छ भने पके पनि सम्पूर्ण श्रोता साथीहरूको लागि भने

ভয় নেই, শ্রোতা। राधेश्वरी मंगलवार को श्रृंखला में हम गायन कला कार्यक्रम स्थान दिशं बुधवार को श्रृंखला में रहकर रोइला मैसेजलाई पनि अन्तिममा शनिबारको दिनमा रहेर पुरानो भाकालाई कार्यक्रम स्थान दिइन्छौ। हामी यसै गरी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा। र तपाईँले हामीलाई रेडियो ढोरबाराही 103.5 मेगाहर्ज जनमनको आवाज साथै www.radiodhorbarahi.com.jp लगइन गरेर विश्वभरिकै साथ हामीलाई सुन्न सक्छ। जानकारी त दिइसकेको छु भने अहिलेको लागि पनि हामी कार्यक्रमको अन्त्यतर्फ आइसकेका छौँ। कार्यक्रमको निश्चित समय पनि सकिने बेला भइसकेको छ भने जाँदा जाँदै कार्यक्रममा निकै नै चर्चित भाकालाई राख्नतर्फतिर लागिरहेको छु। सिक्का नोजैमा गीतको बोलमा सजिएको सुमधुर भाकालाई राख्दै आजको श्रृङ्खलाबाट म कार्यक्रम प्रस्तुत श्रेया गुरुङ बिदा हुने आज्ञा चाहन्छु। नमस्ते, नमस्कार, हाइ त।

0: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
1: रन बहादुर गुरुङ दुलेगौडा रु 12,610,
0: किम बहादुर श्रेष्ठ दुलेगौडा रु 10,500,
1: पूर्ण बहादुर भण्डारी दुलेगौडा रु 50,115,
0: काजी रिमाल लाइफ जिम दुलेगौडा रु 11,000,
1: सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था दुलेगौडा रु 11,111,
0: पार्वती रिमाल दुलेगौडा रु 10,100,
1: कृष्णराज पण्डित दुलेगौडा रु 25,000,
0: किरण कुमार श्रेष्ठ दुलेगौडा रु 1,02,174,
1: ठाकुर प्रसाद भट्टराई डोरफिर्दी उत्तम टोल रु 55,555,
0: कवासी खानी पानी तथा सरसफाई उपभोक्ता समिति रु 11,101, बेल बहादुर भुजेल ढोरफिर्दी हिमाली टोल रु 10,120,
1: खिमलाल पौडेल ढोरफिर्दी हिमाली टोल रु 10,005,
0: धनमाया भट्टराई ढोरफिर्दी हिमाली टोल रु 50,000,
1: रेशम बहादुर थापा ढोरफिर्दी हिमाली टोल रु 11,111,
0: भीम प्रसाद वाग्ले ढोरफिर्दी हिमाली टोल रु 10,155। हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
2: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
0: ओके, ल डन।
2: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
0: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
2: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855283340 र 9847000787।
3: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
4: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊँ।
5: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
6: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश, पार्वती श्रेष्ठ, फोन नम्बर 0654142634 र 9811756606।
7: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा,
8: यही साउन 23 गते शनिबार,
7: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल,
9: वरिष्ठ हार्ट जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने,
7: नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य,
9: एनोमली स्क्यान र थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू,
8: वरिष्ठ MBBS MDGP फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा, बिहान 8 बजेदेखि 9:30 र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ, वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल, वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
7: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
8: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बिहान 8:30 देखि 9:30 सम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्डर,
10: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला, साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ।
5: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0654143177, मोबाइल 9855644340।
11: कति राम्रो देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो
12: कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ
13: हजुर सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन
14: स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ
15: क्रिस्मी क्लोथिङ कलेक्सन शुक्ला गण्डकी 4 दुलेगौडा मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि प्रोप्राइटर मनराज गुरुङ सम्पर्क 9850-57731 9850-57731
16: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज
17: स्टुडियो
18: अहिले दिउँसोको 4 बज्यो
19: टाइम चेकको साथमा बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816-95301

0: प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता,
1: बत्तीसौ विश्व आदिवासी दिवस 2083, 9 अगस्त 2026 विविध सांस्कृतिक कार्यक्रम सहित तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण जातीय समाज अतिथिजीवहरूलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि कार्यक्रममा आफ्नो जातीय वेशभूषा संस्कार संस्कृति सहित सांस्कृतिक कार्यक्रम झाँकी र्यालीमा सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
0: मिति 2083 श्रावण 24 गते आइतबार, तदनुसार 9 अगस्त 2026,
1: समय बिहान 11 बजे, स्थान शुक्ला गण्डकी नगरपालिकाको खुल्ला चौर,
0: झाँकी शुरू हुने स्थान बीपी चोक र गल्छिना।
1: थप जानकारीको लागि अध्यक्ष कुल कुमार कुमार 98460-26617, उपाध्यक्ष सुरेन्द्र कुमार तामाङ 98560-62160, सचिव बिर्सना श्रेष्ठ 98461-94378।
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
3: सूर्यगौरा पोलिक्लिनिकमा यही साउन 23 गते 4 शनिबार वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
2: वरिष्ठ हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
3: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
2: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
4: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
4: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
5: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 98560-31053।
6: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
7: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
6: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
7: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
8: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
9: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
2: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
8: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461-62220।
10: कहाँ जाने?
11: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
10: अनि बीचमा नझर्ने।
11: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस्तारको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
10: ए हो र, यस्तो सुविधा पनि आइसक्यो। ल जाम जाम।
2: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 98461-16878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 98235-52663।
3: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मिन बहादुर सुनार 98253-59122, 98058-28008 र 98460-69246।
2: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
12: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पुन,
12: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
2: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
12: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
2: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
12: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
2: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
12: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
2: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
12: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
2: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
13: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्रोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
14: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू फोन 061-590-162-590-163।
2: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
15: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
2: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
15: छुटका दायराहरू:
2: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
15: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
2: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
15: थप जानकारीका लागि सम्पर्क 0625-71479, मोबाइल 98-560-62-265 र 98-468-64-145।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाई हुने सामुदायिक क्याम्पस
0: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टप्परलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
0: कक्षा 12 3.6 वा सो भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
1: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
0: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712440
2: आहा कति स्वादिष्ट मासु हो यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
3: दिदी पनि नमजाल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
4: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0665905065 मोबाइल 98166343072 आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी
5: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
4: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी 2 गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ मोबाइल 98510888461 र सिजन गुरुङ 97045409
6: सधैँ झै यही आउँदो साउन 23 शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा
7: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला
6: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच महिना गडबडी तल्लो पेट दुख्ने फोहोर पानी बग्ने गनाउने र चिलाउने बाँझोपन स्तनमा गिर्खा गाँठा गुठी महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन इसिजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ
8: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा सम्पर्क 0654142333
7: र 98678167
9: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
10: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
9: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
10: सेवा लिने क्रममा चाहिने जानकारी
9: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
10: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
9: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
10: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-7878।
11: सुवर्ण अवसर।
12: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस वास्तुला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार।
11: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
13: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
11: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
13: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
11: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
13: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
11: नसा तथा वात सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
13: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
11: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार।
12: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
14: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
15: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
14: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
15: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
12: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
16: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
12: प्रोप्राइटर रबिन थापा, सम्पर्क 98560-33398 र 98465-10950।
17: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: 103.8 अन्तर्मनको आवाज
1: स्टुडियो साइन
2: अहिले साँझको 5 बज्यो
1: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापावाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु का साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98160 95301
3: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
4: ढोरबाराही हाइलाइट्स को साथ में
5: छिटो छरितो र गुणस्तरीय सेवा को एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौड़ा बीपी चोक
4: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण काम को लागि सम्झनुहोस् सम्पर्क 98461493004
6: रेडियो ढोरबाट ही 103.8 मेगाहर्ज को साझा 5 बजे प्रतिनिधि सभा सदस्य इन्जिनियर श्रीराम नेपालीले दोस्रो चरण अन्तर्गत शुक्ला गण्डकी नगरपालिका र म्याग्दे नगरपालिकामा तीन दिनको अवधिमा 8 जनसंवाद कार्यक्रम सम्पन्न गर्नुभएको छ। जनसंवाद कार्यक्रम मार्फत स्थानीय नागरिकका गुनासा सुझाव तथा अपेक्षाहरू प्रत्यक्ष रूपमा सुन्ने अवसर प्राप्त भएको सांसद नेपालीले बताउनु भएको छ। साथै विगत तीन महिनामा सरकारले गरेका काम र हासिल भएका वहाँले उल्लेख गर्नुभएको छ। कार्यक्रम सम्पन्न गरेपछि सांसद न्यौपाने कास्कीको सिक्केसमा आयोजित कार्यक्रममा पर्यटन मन्त्रीसँग काठमाडौँ फर्किनु भएको हो। सांसद न्यौपानेले जनतासँगको निरन्तर संवाद सहकार्य जनअपेक्षा अनुसार समन्वयात्मक भूमिका निर्वाह गर्दै नीति निर्माण तहमा सक्रिय रहने प्रतिबद्धता दोहोर्याउनु भएको छ। उहाँले आगामी 3 महिनाभित्र तेस्रो चरणको जनसंवाद कार्यक्रम पुनः सञ्चालन गर्ने जानकारी दिनुभएको छ। उहाँ अनुसार हालसम्म तनहुँ दुई क्षेत्रमा 50 जनसंवाद कार्यक्रम सम्पन्न भइसकेका छन्। पोखरामा सवारी नियम उल्लंघन गर्ने विभिन्न 9 विद्यालयका सवारी चालकलाई ट्राफिक प्रहरीले कार्यवाही गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयले आइतबार स्कूलका सवारी साधनलाई लक्षित गरेको विशेष चेक जाँचका क्रममा उनीहरू कार्यवाहीमा परेका हुन्। सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले यो अभियान चलाएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार केईएफ स्कूल र प्राइम मन्टेसोरीका सवारी चालक कार्यवाहीमा परेका छन्। सगरमाथा बोर्डिङ स्कूल र इन्द्र राज्य लक्ष्मी माध्यमिक विद्यालयका चालकलाई पनि नियमअनुसार कार्यवाही गरिएको छ। आमा एकेडेमी विद्यान्सोरी माध्यमिक विद्यालय र पोखरा देव मन्टेसोरीका चालकले पनि नियम उल्लंघन गरेको पाइएको छ। त्यसै गरी फूलबारी मन्टेसोरी र बेस बोर्डिङ स्कूलका सवारी चालकलाई पनि प्रहरीले कार्यवाहीको दायरामा ल्याएको छ। कार्यालय र माथतका इकाईहरूबाट स्कूलका सवारी चालकलाई सवारीलाई लक्षित गरी यो चेक जाँच गरिएको हो। नियम विपरीत सवारी चलाउनेलाई कानून अनुसार कार्यवाही गर्ने प्रक्रिया निरन्तरता दिने प्रहरीले बताएको छ। यसअघि पनि ट्राफिक प्रहरीले विद्यार्थी बोक्ने सवारी साधनको अवस्था र चालकको सहजताका विषयमा पटक पटक अनुगमन गर्दै आएको थियो। स्कूलका गाडीहरूले क्षमता भन्दा बढ़ी विद्यार्थी बोक्ने र ट्राफिक नियम पालना नगर्ने गुनासो आएपछि चेक जाँचमा कडाई गरिएको हो। कार्यवाहीमा परेका चालकलाई ट्राफिक नियमका बारेमा सचेत गराउँदै जरिवाना समेत गराएको प्रहरीले जनाएको छ। विगत केही समयदेखि तनहुँका विभिन्न बजार क्षेत्रमा खाना पकाउने एलपी ग्यासको अभाव भएपछि उपभोक्ताहरू सिलिण्डर लिनका लागि खण्डौ लाइनमा बस्न बाध्य भएका छन्। बजारमा ग्यास सहजै नपाएको भन्दै उपभोक्ताबाट निरन्तर गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले बजार अनुगमनका साथै सरकारवालाहरूसँग छलफल गरी वास्तविक अवस्थाबारे स्पष्ट पारेको छ। प्रशासनका अनुसार तनहुँ जिल्लामा विगतमा जस्तै ग्यासको आपूर्ति निरन्तर र नियमित रूपमा भइरहेको छ। तर बजारमा ग्यास सकिने त्रास र अफवाहले गर्दा उपभोक्ताहरूले आवश्यकता भन्दा बढ़ी सिलिण्डर घरमा संचय गर्न खोज्दा अस्वाभाविक चाप बढ़ेर अभाव जस्तो देखिएको प्रशासनको निष्कर्ष रहेको छ। तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले ग्यास आपूर्तिमा समस्या नरहेको बताउँदै उपभोक्तालाई अनावश्यक भण्डारण नगर्न अपील गर्नुभएको छ। ग्यासका अधिकृत तथा थोक विक्रेता र जिल्ला उद्योग वाणिज्य संघसँग नियमित संवाद र अनुगमन गरिरहेको प्रजी अतिवारीले जानकारी दिनुभएको हो। केही कतै कृत्रिम अभाव सृजना गर्ने, कालो बजारी गर्ने वा कैफियत देखाउने काम भएमा कानून अनुसार कड़ा कार्यवाही गरिने उहाँले बताउनु भएको छ। प्रशासनले ग्यासको आयात र बिक्री वितरण निरन्तर भइरहेकाले कुनै पनि भ्रम र हल्लाको पछाडि नलाग्न सर्वसाधारणलाई आग्रह गरेको छ। साथै जिल्लामा थप ग्यास आवश्यक परेमा आयल निगमसँग समन्वय गरी आपूर्ति बढ़ाउन प्रशासन सदैव तयार रहेको समेत जनाएको छ। महालेखा परीक्षकको प्रतिवेदनले शुक्ला गण्डकी नगरपालिकाले स्वीकृत दरबन्दी भन्दा बाहिर करारमा कर्मचारी नियुक्त गरी तलब भत्तामा रू 88,63,205 रूपियाँ 21 पैसा खर्च गरेको भन्दै उक्त खर्चलाई अनियमित ठहर गरेको छ। प्रतिवेदन अनुसार स्थानीय सरकार संचालन ऐन 2074 दफा 83 नगरपालिकाले आफ्नो स्वीकृत दरबन्दी अनुसार मात्र कर्मचारी व्यवस्थापन गर्नुपर्ने व्यवस्था गरेको छ। तर नगरपालिकाले स्वीकृत दरबन्दी भन्दा बाहिर विभिन्न पदमा कर्मचारी करारमा नियुक्त गरी तलब भत्ता वितरण गरेको पाइएको उल्लेख गरिएको छ। मालिकाले चौथौ पाँचौ तथा श्रेणी विहीन तहका कार्यालय सहयोगी स्वास्थ्यकर्मी मेडिकल अधिकृत लगायत 24 जना करार कर्मचारीलाई गरिएको भुक्तानीको विवरण सार्वजनिक गर्दै कुल रू 88,63,205.21 खर्चलाई अनियमित जनाएको छ, गर्नुपर्ने व्यवस्था गरेको छ। तर नगरपालिकाले स्वीकृत दरबन्दी भन्दा बाहिर विभिन्न पदमा कर्मचारी करारमा नियुक्त गरी तलब भत्ता वितरण गरेको पाइएको उल्लेख गरिएको छ।

गर्न तथा कानून बमोजिम कर्मचारी व्यवस्थापन गर्न नगरपालिकालाई सुझाव दिएको छ। पहिरोले पश्चिम बागलुङको व्यापारी केन्द्र गलकोट नगरपालिकादेखि ताराखोला गाउँपालिका जोड्ने सड़क अवरूद्ध भएको छ। सोमबार राति परेको वर्षाले ताराखोला गाउँपालिका वडा नम्बर 4 बतासे डाँडामा पहिरो जाँदा गलकोट ताराखोला जोड्ने सड़क अवरूद्ध भएको स्थानीय शिक्षक पूर्णभद्र न्यूरेले जानकारी दिनुभएको छ। न्यूरेका अनुसार सड़क अवरूद्ध हुँदा ताराखोलादेखि गलकोट हुँदै बागलुङ पोखरा र बुटवल जोड्ने छुट्ने सवारी साधन बाटोमै अलपत्र परेका छन्। पहिरो पछ्याउन ताराखोला गाउँपालिकाको जेसीबी मेसिन प्रयोग गरिए पनि चट्टान सहितको पहिरो ठूलो हुँदा ब्रेकर सहितको एक्साभेटर प्रयोग गरिएको ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर बिक हिमालले जानकारी दिनुभएको हो। पटक पटक सड़क अवरूद्ध हुँदा ताराखोलामा उत्पादित आलु ढुवानीमा समेत समस्या परेको व्यवसायीको गुनासो रहेको छ। यसअघि कोलकाता ताराखोला हुँदै म्याग्दी जिल्ला छोड्ने रणनीतिक सड़क अन्तर्गत ताराखोला 3 हिलमा पहिरो खस्ता सड़क अवरूद्ध भएको थियो। तनहुँको सदरमुकाम स्थित प्रदेश अस्पताल दमौलीमा उपचारका लागि आउने बिरामीको संख्या पछिल्लो समय उल्लेखनीय रूपमा बढ़दै गएको छ। स्वास्थ्य सेवाको दायरा विस्तार र पहुँच बढेसँगै अस्पतालमा बिरामीको चाप बढे पनि पर्याप्त जनशक्तिको अभावले सेवा प्रवाहमा चुनौती थपिएको छ। गत आर्थिक वर्ष 2082-83 अस्पतालबाट कुल 96,213 जनाले सेवा लिएका छन्। तीमध्ये 25,708 जना 60 वर्ष माथिका ज्येष्ठ नागरिक रहेका छन्। अस्पतालमा दैनिक करिब 200 जना बिरामीका लागि सेवा दिने क्षमता भए पनि हाल दैनिक बिरामीको संख्या 400 पुग्ने गरेको छ। क्षमताभन्दा दोब्बर बिरामीको चाप बढेपछि सेवा व्यवस्थापनमा दबाव परेको अस्पतालले जनाएको छ। अस्पतालका प्रमुख डाक्टर परिवर्तन बरालले बढ्दो बिरामीको चापलाई थान्न र गुणस्तरीय सेवा दिन कम्तीमा 200 जना जनशक्ति आवश्यक पर्ने बताउनु भएको छ। हाल अस्पतालमा 145 जना मात्र कार्यरत रहेकाले सेवा प्रवाहमा कठिनाई भइरहेको उहाँको भनाइ रहेको छ। अस्पतालमा 59 जनाको स्थायी दरबन्दी रहे पनि हाल 16 जना मात्रै स्थायी कर्मचारी कार्यरत रहेका छन्। बाँकी 129 जना छात्रवृत्ति 21 समिति करार 21 प्रदेश करार 28 कार्यक्रम 20 र सेवा खरिद 39 मार्फत कार्यरत रहेको अस्पतालले जनाएको छ। स्थायी जनशक्तिको अभाव र अस्थायी तथा करार कर्मचारीको भरमा अस्पताल सञ्चालन हुँदा सेवाको निरन्तरता र गुणस्तर व्यवस्थापनमा दबाव परेको छ। लामो समयपछि गोर्खाको भीमसेन थापा गाउँपालिकाको घ्याम्बेसालमा निर्माण गरिएको विद्युत सब स्टेशन सञ्चालनमा आएको छ। घ्याम्बेसालमा निर्माण गरिएको 33-11 केवीको सब स्टेशन सञ्चालनमा आएको गोर्खा वितरण केन्द्रले जनाएको छ। नेपाल विद्युत प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालय वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजना एसियाली विकास बैंक र नेपाल सरकारको संयुक्त लगानीमा उक्त सब स्टेशन निर्माण गरिएको हो। लामो समयदेखि स्थानीय स्तरमा उत्पन्न अवरोधका कारण सञ्चालनमा आउन नसकेको सब स्टेशन सञ्चालनमा आएपछि उत्तरी गोर्खाका जनतालाई लाभ पुग्ने नेपाल विद्युत प्राधिकरणका कायमुकायम कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बताउनु भएको हो। उहाँका अनुसार उक्त सब स्टेशनबाट उत्तरी गोर्खाका 15,000 जनताले भरपर्दो र गुणस्तरीय विद्युत सेवा प्राप्त गर्नेछन्। सब स्टेशन निर्माणसँगै उक्त क्षेत्रको निर्माणाधीन बारपाक दरौदी हाइड्रो पावर आयोजनाबाट उत्पादन हुने 10 मेगावट विद्युत समेत यसै सब स्टेशनको माध्यमबाट नेपाल विद्युत प्राधिकरणको प्रणालीमा जोडिनेछ। कलेजो रोगबाट पीड़ित एक बिरामीको उपचारमा आर्थिक अभाव खड्किएपछि विपन्न सहयोग कोषले आर्थिक सहयोग गरेको छ। जैमिनी नगरपालिका वडा नम्बर 7 घर भई धौलागिरी प्रादेशिक अस्पतालमा उपचाररत 31 वर्षीय बिरामी मनबहादुर बिक विपिनको उपचारमा आर्थिक अभाव भएपछि कोषले सहयोग गरेको हो। हङकङमा रहनुभएका जुनु दिव्या राणा र टीका राणाले स्थापना गरेको 3,00,000 रूपियाँको अध्यक्ष कोषको ब्याजबाट बिरामीलाई सहयोग गरिएको कोष संचालकका आफन्त पत्रकार विजय राणाले बताउनु भएको हो।

0: को पचन पाचनमा समस्या रहेको परिवारका सदस्यले जानकारी दिनुभएको छ। पीड़ितकी आमा कल्पनाले सबैसँग सहयोगको याचना गर्नुभएको छ। कोषको ब्याजबाट पीड़ितलाई 9,000 रूपियाँ नगद सहयोग गरिएको राणाले जानकारी दिनुभएको हो। पीड़ितको हाल अस्पतालको आईसीयूमा उपचार भइरहेको छ। सोही कोषबाट आएको ब्याज रकमबाट यसै वर्ष काटेखोला गाउँपालिका दुईका मृगौला रोग पीड़ित कुलबहादुर थापा र जैमिनी नगरपालिका 7 का 22 वर्षीय दीर्घ रोगी सुनारलाई पनि 9,000 रूपियाँका दरले सहयोग गरिएको हो। हरेक वर्ष कोषबाट विपन्न पीड़ित र दीर्घ रोगी भई उपचारमा रहेकालाई नै सहयोग गरिँदै आएको छ। समयमै मनसून सक्रिय भए केही दिनदेखि निरन्तर वर्षा भएपछि गोर्खा जिल्लामा 96% धान रोपाई सम्पन्न भएको छ। विगतका वर्षमा साउनको दोस्रो सातासम्म 60-65% मात्रै धान रोपाई हुने गरेकोमा यस वर्ष समयमै वर्षा भएकाले सोमबारसम्म 96% रोपाई सम्पन्न भएको कृषि विकास कार्यालय गोर्खाले जनाएको छ। गोर्खामा मनसून पर्याप्त सक्रिय भएकाले किसानलाई धान रोप्न भ्याई नभ्याई रहेको कृषि विकास कार्यालय गोर्खाका प्रमुख कुलप्रसाद तिवारीले बताउनु भएको हो। उहाँका अनुसार धान रोपाईका लागि मौसम अनुकूल बन्दै गएकाले सोमबारसम्म जिल्लामा 96% रोपाई सम्पन्न भएको हो। पर्याप्त वर्षाका कारण किसानले सिंचाईको समस्या भोग्नु परेको छैन। टारी खेतमा समेत धमाधम धान रोपाई भइरहेको छ। यस वर्ष साउन मसान्तसम्म जिल्लामा 7% धान रोपाई सम्पन्न हुने कार्यालयले विश्वास लिएको छ। हिजो सामान्य घटेको शेयर बजार आज दोहोरो अङ्कले ओह्रालो लागेको छ। शेयर बजार परिसूचक नेप्से आज 21.15 अङ्कले घटेर 2663.18 बिन्दुमा झरेको छ। आज सबै समूहको उपसूचक घटेकोमा उत्पादन तथा प्रशोधन अन्य र व्यापार समूहको शेयर 1% भन्दा धेरैले ओह्रालो लागेको छ। आज 213 वटा कम्पनीको शेयर घटेकोमा 59 वटाको बढ़ेको छ। यसै 5 वटा कम्पनीको शेयर भने घटबट भएको छैन। आज सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर झण्डै 13.5% घटेको छ। समग्रमा बजार ओह्रालो लागेको दिन एभरेज कलरको शेयर 15% बढ़ेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 4.57 अर्ब करोड़को कारोबार भएकोमा आज 343 वटा कम्पनीको 1,07,00,000 कित्त शेयर 4.07 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ। हस्तसाज 5 बजेको ढोरबरा हाइलाइट्स आजलाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654 14 100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: ए सबिना, यस्तो हतारमा कता हो?
3: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो। गर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
2: ल, बिहेको गर गहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो। त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
1: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846078528 र 9800286142।
4: सुन न श्रेया, यो चाया पोतो डन्डी फोर एलर्जीले मेरो अनुहार नै।
3: दिदी रिल्याक्स,
5: मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
3: कहाँ?
5: गण्डकी मेडिकल हल।
6: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
5: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डीफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सन स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
6: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
7: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0625903369, मोबाइल 9840826926।
8: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
9: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
8: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
10: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
8: मोबाइलसँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
10: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ। एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
8: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
9: फोन बजार, सिद्धार्थ बैङ्क र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
11: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9849699 छ।
12: दिस इज रेडियो ढोरबाराही 103.8 MHz।
13: जिन्दगीका हरेक क्षणहरू आफैमा विशेष हुन्छन् र ती क्षणहरूलाई अझ विशेष बनाउँछ संगीतले।
14: So let's make our every moment to the rock moment. Grab your radio set and set it into 103.8 MHz program Zindagi Rocks. Every Sunday to Friday only on Radio Dhorbarahi 103.8 MHz.

pode मन्डे क्यापिस हाम्रो श्रोता साथीले चाहिँ हामीलाई ठिक 5:20 चाहिँ 6 बजेको समय अवधि भरको लागि चाहिँ सुन्न सक्नुहुनेछ र सुनेर भरपूर मनोरञ्जन पनि लिन सक्नुहुनेछ भने हामी चाहिँ तपाईँको अब्दको स्वाधीन फरक र फरक श्रृङ्खलाको साथमा चाहिँ उपस्थित हुने गर्दछौँ भने प्रोग्राम लिएर चाहिँ म चाहिँ लक्ष्मी सुनार रहन्छु। अब 1 घण्टाको समय अवधि भरको लागि भने चाहिँ तपाईँले हामीलाई हाम्रो वेबसाइट www.radiodharbarai.com.np र हाम्रो 5 मोबाइल एप मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। रहेको लागि भने चाहिँ तपाईँको माझमा फेरि पनि कार्यक्रमको ओपनिङ स्वरूप चाहिँ सङ्घलाई स्थान दिने नै छौँ भने तपाईँको माझमा चाहिँ आजको कार्यक्रमको ओपनिङ स्वरूप चाहिँ डाँडैमा मेला लागेछ बुर्को गीतमा चाहिँ कार्यक्रम स्थान दिने नै छु द स्काई ब्यान्डबाट रहेको भने अहिलेको लागि भने चाहिँ ढिला नगरिकन चाहिँ कार्यक्रममा यो सङ्घलाई स्थान दिँदैछु। स्वीकार्नुहोस् है त।

साथीहरूले चाहिँ पक्कै पनि सुनिराख्नु भएको छ र सुनेर भरपूर मनोरञ्जन लिइराख्नु भएको छ भन्ने आशा रह्यो रहेछ। यिनै बिहानको सङ्घलाई नै कार्यक्रम भरपूर मनोरञ्जन लिँदै गर्नुहोला भन्ने तयारीको लागि भनेपछि कार्यक्रममा फेरि पनि सङ्घलाई स्थान दिने नै छौँ भने तपाईँको माझ चाहिँ सङ्घलाई स्थान दिँदैछु। जुन समय बजारमा बोलेको गीत चाहिँ कार्यक्रम सन्देन नै छु जुन चाहिँ नेपथ्य बिहानबाट रहेको छ भने अहिलेको लागि भने चाहिँ गीत सार्दैछु सुनेर भरपूर मनोरञ्जन लिन सक्नुहुनेछ भन्दै यो गीत स्वीकार्नुहोस् है त।

0: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at College Administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to Learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3 Kasi, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
1: होइन कता हिँड्नुभयो काका यति साह्रो हतार हिँड्दै
2: कता हिँड्नु नि मिल्को जाली र फिता खाँचै बाहिर बजारतिर हिँडेको कान्छा फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो
1: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो
2: त्यसो भए कहाँ जाने त कान्छा
1: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी म त त्यही जाने हो काका त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ सस्तो पनि राम्रो पनि
2: मैले त मन मात्रै विचारेको नि कान्छा त्यही भएर त म त्यही पसलतिर हिँडेको
3: हजुर हामी कहाँ कुटानी पिसानी मिल हाते ट्र्याक्टर पावर टुल्स काट काट्ने मेसिन ड्रिल मेसिन वेल्डिङ मेसिन मार्बल कटर ब्रस कटर चाप कटर मोटरहरू बेरिङ बेल्ट क्यापसिटर मिल्का जालीहरू नट बोल्टहरू मोबिल गेयरवेल टुटी मोबिल इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ
4: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन् सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा
5: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल फोन नम्बर 9855114345 र 9855204345
6: होइन रमिला जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोनी लगाएर हो
7: साँच्ची कि मोहनी नै लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेरे त्यही मोहनी लाउने खालको छ
6: कहाँ बनाएछ र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
7: हुन्छ नि खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे न पसाङ्गिएको छ न त धुला नै लागेको छ वर्षौ भएर बनाएको पनि
8: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुदीक्षा फर्निचर उद्योग दुलेगौंडा पौवा डाँडा पञ्चमनी स्कुल माथिपट्टि प्रोपाइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9811435622
4: के कम्मर दुखाई घुँडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
9: अब चिन्ता नगर्नुहोस् भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
4: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
9: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
4: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
9: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी
4: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
9: दुखाईबाट मुक्ति सक्रिय जीवनको सुरुवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
4: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044
9: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि
10: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज
11: साथीलाई तपाईँको सुन्नुहुन्छ रेडियो रेडियो 103.8 मेगाहर्ज अन्तर्मनको आवाज हुने आज हामी तपाईँको ब्यान्डसँग लाग्ने कार्यक्रम साथीहरूले पक्कै पनि सुनिराख्नु भएको छ र सुनेर भरपूर मनोरञ्जन पनि लिनुभएको छ भने आशा रह्यो र तपाईँहरूले चाहिँ हामीलाई सुनेर साथ पनि दिइराख्नु भएको छ भने आशाका साथ मानेको लागि भने चाहिँ ढिला नगरिकन कार्यक्रममा चाहिँ सङ्घलाई स्थान दिने नै छ भने चौबन्दी चोली बोलको गीता चाहिँ कार्यक्रम स्थान दिने नै छ 1974 AD रहेको छ भने अहिलेको लागि भने चाहिँ ढिला नगरिकन तपाईँहरूको माझमा चाहिँ यो सङ्घलाई स्थान कार्यक्रममा स्थान दिँदैछ स्वीकार्नुहोस्

अगर চৌবন্দী চৌধুরী বুলবুলকে তপাই কাটা দিছ নামে শ্রোতা সাথীले भरपूर मनोरंजन लिनुभयो होला भने आशा रह्यो। र यसरी अहिलेको लागि पनि सबै कार्यक्रममा फेरि पनि हाम्रो छोटो विस्तृत जानकारी चाहिँ तपाईँको माझमा राख्न चाहे। हामी चाहिँ सन्डेको एपिसोडमा रहेर सदाबहारका गीतहरूलाई कार्यक्रममा सम्झिन्छौँ भने मन्डेको एपिसोडमा चाहिँ तपाईँको माझमा बिहानको सङ्घलाई कार्यक्रममा सम्झिने गर्दछौँ। जुन चाहिँ आज हामी मन्डेको एपिसोडमा रहेर नै बिहानको सङ्घलाई नै कार्यक्रममा सम्झिरहेको छौँ भने त्यसै गरी ट्युस्डेको एपिसोडमा चाहिँ लेटेस्ट सङ्घलाई भने वेडनेस्डेको एपिसोडमा चाहिँ रक सङ्घलाई र थर्सडेको एपिसोडमा चाहिँ ऱ्याप एन्ड रिमिक्स सङ्घलाई भने फ्राइडेको एपिसोडमा चाहिँ नेपाली अकौशिक अनप्लग न्यासर कभर सङ्घलाई कार्यक्रम सम्झिने गर्दछौ। यसरी हाम्रो श्रोता साथीले चाहिँ सुनेर भरपूर मनोरञ्जन चाहिँ लिन सक्नुहुनेछ भने तपाईँले हामीलाई रेडियो ढोरबाराही 103.5 मेगाहर्ज अन्तर्मनका आवाजका साथै हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ र सुनेर पनि भरपूर मनोरञ्जन लिन सक्नुहुनेछ भने हामी ठिक 5:20 चाहिँ 6 बजेको समयावधिभरको लागि चाहिँ उपस्थित हुने गर्दछौ र हामीलाई सुनेर मनोरञ्जन लिँदै गर्नुहोला भन्दै अहिलेको लागि भने चाहिँ धेरै कुराकानी नगरिकन तपाईँहरूको माझमा चाहिँ फेरि पनि सङ्गलाई स्थान दिने नै छु। हजुर जन्म गीत कार्यक्रम स्थान दिने नै छ भने यो चाहिँ रकेट्स नेपालबाट रहेको छ भने अहिले कुरामा चाहिँ गीत सार्दैछु। स्वीकार्नुहोस् है त यो सङ्गलाई।

0: विद्यार्थी भाई बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
1: मैडम, धूम्रपान भनेको के हो?
0: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउली, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
1: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् मैडम?
0: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठीघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
1: अनि नि मैडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
0: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाउ।
2: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
3: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
4: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
3: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
5: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921653507।
6: Admission open, Pokhara College of Management, PCM, affiliated to Pokhara University, 24 years of academic excellence in management, bachelor program, 4 years program of bachelor in business administration, BBA, 4 years of IT program, bachelor of computer system and information technology, BCSIT, 4 years program of bachelor of business administration in finance, BBA finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kasti, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
7: This is Radio Dhor Barahi, 103.8 MHz.
8: यही दिनको विश्राम लगाउँदै फेरि पनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँ बेला सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज भने। आज हामी तपाईँको माझमा चाहिँ मन्डे एपिसोडमा रहेर यिनै बिहानको सँगले नै कार्यक्रम सुनिरहेको छ भने आजको हाम्रो एपिसोडको टाइम पनि सकिसकेको छ र अब भने हामी छुट्टिनु पर्ने बेला पनि भइसकेको छ भने जाँदा जाँदा चाहिँ तपाईँको माझमा सँगलाई सन्दै नहुनेछौँ भने वस सुन्दरी बोलको यो गीता चाहिँ कार्यक्रम स्थानीय नै रहेछ जुन चाहिँ ब्रो एन्ड सिस ब्यान्डबाट रहेको छ भने आजको एपिसोडमा चाहिँ नै गीतहरूलाई नै कार्यक्रम स्थानीय रहेको छ भने भोलि चाहिँ तपाईँको माझमा लेटेस्ट सङ्गलाई लिएर पक्कै पनि उपस्थित हुने नै छौँ भने तपाईँले हामीलाई रेडियोहरूबाट 103.8 MHz अन्तर्मनका आवाजका साथै हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरि त्यसरी सुन्न सक्नुहुनेछ। अन्त अहिलेको लागि भने चाहिँ गीतलाई कार्यक्रम स्थानीय रहेछु गीत छ कार्यक्रम प्रस्तुत लक्ष्मी सुनाव बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ छ बजेको थाहा खबरमा माधव तिमिल सेनासँगै जगत भण्डारीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: सर्लाही गोली काण्डको छानबिन गर्न गठित छानबिन समितिले धमाधम सोधपूछ गर्दै विराटनगरका व्यवसायी मुन्दडाको घरमा खान तलासी गर्ने प्रहरी प्रमुखसँग 24 घण्टे स्पष्टीकरण।
0: प्रतिनिधि सभामा सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफल जारी। एलपी ग्यासको व्यवस्था गर्न मातहतका निकायलाई उद्योग समितिको निर्देशन।
1: सप्तरीको महदेवामा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु। बर्दियामा सहयात्रीको हत्या गर्ने मोटरसाइकल चालक पक्राउ।
0: बंगलादेशमा बेपत्ता पार्नेलाई मृत्युदण्डको प्रस्ताव। जबरजस्ती बेपत्ता पार्ने घटना विरूद्ध कड़ा कानूनी व्यवस्था ल्याउने तयारी।
1: र नेपालको खेलकुद इतिहास झल्काउने देशकै पहिलो खेलकुद प्रदर्शनी शुरू। खेलकुद मन्त्री पोखरेलद्वारा उद्घाटन।
2: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक। वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: यो हो थाहा संचार नेटवर्क समयको आवाज। समयको आवाज
1: समाचार अब विस्तारमा। सुनसरीको घटनापछि सिराहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका गणेश यादवको घटनाको छानबिन गर्न गठित छानबिन समितिले काम थालेको छ। गृह मन्त्रालयका सहसचिव पुष्पराज शाहीको नेतृत्वको टोलीले घटनास्थलको अवलोकन आवश्यक तथ्य तथा प्रमाण संकलन र सरोकारवालासँग छलफल गर्दै छानबिन प्रक्रिया अघि बढ़ाएको हो। छानबिन टोलीले हिजो गोलबजारमा भएका घटनास्थलहरूको निरीक्षण गरेको थियो। आज गोलबजार नगरपालिकाका प्रमुख श्याम कुमार श्रेष्ठको अध्यक्षतामा सर्वदलीय बैठक आयोजना गरी विभिन्न राजनैतिक दलका प्रतिनिधि उद्योग वाणिज्य संघ गोलबजारका अध्यक्ष विजय शाहको अध्यक्षतामा व्यवसायीहरूसँग र त्यसबाहेक मुस्लिम समुदायका प्रतिनिधिसँग पनि छलफल तथा भेटघाट गरेको छ। घटना कसरी सिराहाको गोलबजारसम्म फैलियो, आन्दोलनका क्रममा गोली चल्नुपर्ने अवस्था किन आयो र गणेशको मृत्यु कसरी भयो भन्ने विषयलाई प्राथमिकतामा राखेर छानबिन भइरहेको समिति प्रमुख शाहीले बताउनुभयो।
0: कोशी प्रदेश प्रहरी कार्यालयले व्यवसायी बेनी गोपाल मुन्दडाको घरमा खानतलासी गरिएको सम्बन्धमा मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी कवित कटवालसँग 24 घण्टे स्पष्टीकरण माग गरेको छ। कार्यालयले सो समयभित्र सम्बन्धित प्रमाण अभिलेख र कागजात सहित लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो। विराटनगर महानगरपालिका साथ गोसारा रोड स्थित मुन्दडाको घरमा हिजो ठूलो संख्यामा प्रहरी परिचालन गरी खानतलासी गरिएको थियो। कोशी प्रदेश प्रहरी कार्यालयले उक्त घटनाका सम्बन्धमा प्राप्त सूचना उपलब्ध विवरण र प्रारम्भिक तथ्यका आधारमा प्रहरी परिचालनको वैधता निर्णय प्रक्रिया र कार्य सम्पादनका विषयमा गम्भीर कानूनी र कार्यविधिगत प्रश्न उठेको जनाएको छ। एसपी कटवालसँग प्रहरी म्यानुअल आन्तरिक कार्यविधि तथा व्यावसायिक आचार संहिताको पालना भएको पुष्टि गर्ने आधार आफ्नो भूमिका र जिम्मेवारीको सीमा पनि स्पष्ट रूपमा खुलाउन स्पष्टीकरणमा भनिएको छ। तोकिएको अवधिमा चित्तबुद्ध जवाब प्राप्त नभए वा सन्तोषजनक नदेखिए प्रहरी अनुसार कार्यवाही गरिने चेतावनी दिइएको छ।
1: प्रतिनिधि सभाको बैठकमा अहिले सार्वजनिक महत्वको प्रस्तावमाथि सांसदहरूले बोल्ने क्रम चलिरहेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रस्तुत गर्नुभएको सुकुम्बासी र भूमिहीनको समस्या समाधान सम्बन्धी प्रस्तावमाथिको छलफलमा सांसदहरूले धारणा राख्ने क्रम चलिरहेको छ। आङदेम्बेले वास्तविक भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी नागरिकको संरक्षण र पुनस्थापनाका लागि सरकारले आवश्यक व्यवस्था गर्ने एकीकृत कार्ययोजना 7 दिनभित्र ल्याउन सरकारसँग माग गर्नुभएको छ। प्रस्ताव प्रस्तुत गर्ने क्रममा आङदेम्बेले वास्तविक भूमिहीन र सुकुम्बासीको पहिचान गरी उनीहरूलाई सुरक्षित आवास, स्वास्थ्य, शिक्षा र जीविकोपार्जनको ग्यारेन्टी गर्न पनि माग गर्नुभयो। उहाँले सुकुम्बासी बस्तीमा डोजर चलाउँदा र उचित व्यवस्थापन बिना विस्थापन गर्दा नागरिकले ज्यान गुमाउनु परेको दुःखद तथ्य सदन समक्ष राख्नुभयो। सुप्रस्तावमा नेकपा एमालेका सचेतक ऐन बहादुर मोहर, नेकपाका सचेतक युवराज दुलाल र श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले समर्थन गर्नुभएको छ।
0: प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य श्रम उपभोक्ता हित समितिको बैठकले भने काठमाडौँ उपत्यकासहित मुलुकभर खाना पकाउने एलपी ग्यासको अभाव देखिएकाले तत्कालीन समस्या समाधानका लागि मातत्का निकायलाई निर्देशन दिएको छ। समस्या समाधान गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातत्का निकायलाई भनिएको हो। समितिको आज सिंहदरबारमा बसेको बैठकमा खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापन सम्बन्धमा छलफल भएको थियो। प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य श्रम उपभोक्ता हित समितिको बैठकले भने काठमाडौँ उपत्यका

0: औद्योगिक क्षेत्रमा प्रयोग गरिने ग्यास छुट्टा छुट्टै हुनुपर्ने बताउनुभयो।
1: हुलाकी राजमार्ग अन्तर्गत सप्तरीको महदेवा गाउँपालिका एक चिमटीमा मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। पकरीबाट गैराती बथनाहाटतर्फ जाँदै गरेको S01006P2496 नम्बरको मोटरसाइकल अनियन्त्रित भई कलभटमा ठोकिएर दुर्घटना हुँदा मोटरसाइकल चालक स्थानीय 35 वर्षीय सन्तोष राम र पछाडि सवार 45 वर्षीय शंकर रामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते दुवैजनालाई उपचारका लागि राजविराज स्थित छिन्नमस्ता अस्पतालमा ल्याइएकामा सन्तोषलाई तत्काल चिकित्सकले मृत घोषणा गरेका थिए। घाइते शंकरलाई थप उपचारका लागि विराटनगर स्थित गोल्डेन अस्पताल लगेकोमा मृत्यु भएको हो।
0: मोटरसाइकल दुर्घटनामा घाइते भएका सहयात्रीको हत्या गर्ने मोटरसाइकल चालकलाई प्रहरीले पक्राउ गरेको छ। साउन 15 गते राति करिब 2 बजे बर्दियाको ठाकुरबाबा नगरपालिका 9 ठाकुरद्वारा स्थित हात्तीसारतर्फ जाँदै गरेको लु प्र 001-012-08-25 नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो। दुर्घटनामा मोटरसाइकल चालक डोटीको शिखर नगरपालिका 4 तिनाडी स्थायी घर भई हाल ठाकुरबाबा नगरपालिका 7 कालीगौड़ी बस्दै आएका अन्ताजी 20 वर्षीय गोविन्द जयश्री घाइते भएका थिए। मोटरसाइकलको पछाडि सवार ठाकुरबाबा नगरपालिका 9 बेथहनी गाउँका 27 वर्षीय आशाराम थारू भने सम्पर्कविहीन भएका थिए। घटनाको अनुसन्धानका क्रममा अस्ति ठाकुरद्वारबाट कुशलपुरतर्फ जाने सिंचाई नालामा घोप्टो परेको अवस्थामा आशाराम थारूको शव फेला परेको थियो। अनुसन्धानबाट दुर्घटनापछि घाइते अवस्थामा रहेका आशाराम थारूलाई उद्धार गर्नुको सट्टा चालक गोविन्द जयसीले निर्माणाधीन घरको सटरिङको काठ र मोटरसाइकलको चाबीले प्रहार गरी मृतकले लगाएको मालाले घाँटी कसेर हत्या गरेको पाइएको प्रहरीले जनाएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि केही भन्नुपर्छ, एकदम ठिक छ, कुरा मिलाउ।
3: नमस्कार।
2: अनि घरसर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन भरको।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालय अन टप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहासंचार.com र थाहाखबर.com पनि संसारभर सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। बर्खाको मध्यभागमा आइपुग्दा देशभर डेंगू संक्रमण हत्ते बढ़ेको पाइएको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको पछिल्लो रिपोर्ट अनुसार देशका 72 जिल्लामा डेंगूको संक्रमण फैलिसकेको छ। सन् 2026 जनवरीदेखि हालसम्ममा देशभर 2025 डेंगू संक्रमण पुष्टि भएको छ, जसमा सबैभन्दा धेरै पछिल्लो एक महिनामा देखिएका संक्रमित छन्। यस्तै यस अवधिमा डेंगूकै कारण दुईजनाको मृत्यु भइसकेको महाशाखाले जनाएको छ। महाशाखाको विवरण हेर्दा प्रदेश तहमा कोशी र गण्डकी प्रदेशमा सबैभन्दा बढ़ी संक्रमित भेटिएका छन्, जसमा कोशी प्रदेशमा 568 र गण्डकी प्रदेशमा 532 रहेका छन्। यस्तै बागमती प्रदेशमा 365 जना, लुम्बिनी प्रदेशमा 343, सुदूरपश्चिम प्रदेशमा 103, कर्णाली प्रदेशमा 42 र मध्य प्रदेशमा 72 डेंगू संक्रमित भेटिएका छन्। यस अवधिमा डेंगूको संक्रमण दर हेर्दा जिल्ला तहमा झापा जिल्ला शीर्ष स्थानमा रहेको छ भने बागलुङ दोस्रो स्थानमा छ।

0: साताको दोस्रो कारोबार दिन आज शेयर बजारमा नेप्से परिस्थित घटेर बन्द भएको छ। हिजो घटेर बन्द भएको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो। आज नेप्से परिसूचक 21.15 अंकले घटेर 2663 बिन्दुमा ओर्लिएको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घट्यो। हिजो 4.57 करोड़ रूपियाँको शेयर खरिद बिक्री भएको बजारमा आज 4.07 करोड़को शेयर मात्रै कारोबार भयो। आज 13 समूहको परिसूचक घटेको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। बंगलादेश सरकारले बलपूर्वक बेपत्ता पार्ने घटनामा संलग्न व्यक्तिलाई मृत्युदण्डसम्मको सजाय दिने कानूनी व्यवस्था प्रस्ताव गरेको छ। पच्युत प्रधानमन्त्री शेख हसीनाको शासनकालमा 1500 भन्दा बढ़ी जबरजस्ती बेपत्ता पारिएका घटनाको आधिकारिक अनुसन्धानपछि सरकारले यस्तो विधेयक अघि बढ़ाएको हो। सन् 2024 जनविद्रोहपछि सत्ता परिवर्तन भएपछि गठन गरिएको अनुसन्धान आयोगले शेख हसीनाको 17 वर्ष शासनकालमा कम्तीमा 1569 जना बलपूर्वक बेपत्ता पारिएको घटनाको अभिलेख तयार गरेको थियो। आयोगका अनुसार तीमध्ये 251 जना अझै बेपत्ता छन् र उनीहरूलाई मृत मानिएको छ। सरकारले तयार गरेको बलपूर्वक बेपत्ता पार्ने कार्य रोकथाम तथा उपचार ऐन सम्बन्धी विधेयक संसदबाट पारित हुन बाँकी छ। मन्त्री परिषदले स्वीकृत गरेको मस्यौदा अनुसार बलपूर्वक बेपत्ता पार्ने घटनामा पीड़ितको मृत्यु भए दोषीलाई मृत्युदण्डसम्मको सजाय दिन सकिने व्यवस्था प्रस्ताव गरिएको छ। प्रस्तावित कानूनमा पीड़ित परिवारलाई दोषी ठहर भएका व्यक्तिको सम्पत्तिबाट क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था पनि समावेश गरिएको छ। शेख हसीनामाथि आफ्नो शासनकालमा असहमति दबाउन सुरक्षा निकायको प्रयोग गरेको आरोप लाग्दै आएको छ।
0: नेपालको खेलकुद इतिहास संरक्षण अभिलेखीकरण र प्रवर्धन गर्ने उद्देश्यले देशकै पहिलो खेलकुद प्रदर्शनी काठमाण्डुको बबरमहल स्थित नेपाल आर्ट काउन्सिलमा शुरू भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल ओलम्पिक संग्रहालयको 33 वार्षिक उत्सवको अवसरमा आयोजित 3 दिने प्रदर्शनीको उद्घाटन गर्नुभयो। उद्घाटन समारोहमा मन्त्री पोखरेलले खेलाड़ीसँग सम्बन्धित ऐतिहासिक सामग्रीको संरक्षणले नयाँ पुस्तालाई प्रेरणा मिल्ने बताउनुभयो। प्रदर्शनीमा दुर्लभ खेलकुद तस्विर, पदक, ट्रफी, जर्सी र ऐतिहासिक खेल सामग्री राखिएका छन्। साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: सर्लाही गोलीकाण्डको छानबिन गर्न गठित छानबिन समितिले धमाधम सोधपूछ गर्दै विराटनगरका व्यवसायी मुन्दडाको घरमा खान तलासी गर्ने प्रहरी प्रमुखसँग 24 घण्टे स्पष्टीकरण।
0: प्रतिनिधि सभामा सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफल जारी। एलपी ग्यासको व्यवस्था गर्न मातत्का निकायलाई उद्योग समितिको निर्देशन।
1: सप्तरीको महदेवामा मोटरसाइकल दुर्घटना हुँदा 2 जनाको मृत्यु। बर्दियामा सहयात्रीको हत्या गर्ने मोटरसाइकल चालक पक्राउ।
0: बंगलादेशमा बेपत्ता पार्नेलाई मृत्युदण्डको प्रस्ताव। आधिकारिक अनुसन्धानपछि सरकारले विधेयक ल्याउँदै।
1: र नेपालको खेलकुद इतिहास झल्काउने देशकै पहिलो खेलकुद प्रदर्शनी शुरू। खेलकुद मन्त्री पोखरेलद्वारा उद्घाटन।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। माधव र जगत बिदा हुन्छ। नमस्कार।
2: This is Radio Dhorbarahi 103.8 MHz.
3: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइफोर्ड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोपाइटर पासा राजु। मोबाइल 98063613195 र 98467153368।
4: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई, पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको सामान लिन कहिले? कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएछु।
5: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न। जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सीपीबीसी, पीबीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9856078302 र 9846078302।
6: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
7: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
6: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
7: छुटका दायराहरू:
6: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
7: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
6: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
7: थप जानकारीका लागि सम्पर्क 0625714479, मोबाइल 9856062265 र 9848064145।
8: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार तुलेगौडा वाट इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9852342493 र 9852338073।
2: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
3: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
2: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
3: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
4: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
5: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
4: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9648383522।
6: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त।
7: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
6: बजारै भरि फ्रेस आउँछ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले।
8: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
6: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
4: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
8: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
4: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
2: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी चार दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
4: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
2: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
4: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
2: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
4: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
2: दुखाइबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
4: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
2: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी चार दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि। भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
4: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083/84 लागि मानविकी, शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
2: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस
2: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने।
4: शुक्ला गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था।
2: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
4: 3.4 to 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
2: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
4: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
2: र बिहानी 17 कक्षा सञ्चालन हुने।
4: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 0665712 40।
9: प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता,
10: बत्तीसौ विश्व आदिवासी दिवस 2083, 9 अगस्त 2026 विविध सांस्कृतिक कार्यक्रम सहित तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण जातीय समाज अतिथिज्यूहरूलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि कार्यक्रममा आफ्नो जातीय वेशभूषा, संस्कार, संस्कृति सहित सांस्कृतिक कार्यक्रम झाँकी र्यालीमा सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
9: मिति 2083 श्रावण 24 गते आइतबार, तदनुसार 9 अगस्त 2026,
10: समय बिहान 11 बजे, स्थान शुक्ला गण्डकी नगरपालिकाको खुल्ला चौर,
9: झाँकी शुरू हुने स्थान बीपी चोक र गल्छिना।
10: थप जानकारीको लागि अध्यक्ष कुल कुमार कुमार 98460-26617, उपाध्यक्ष सुरेन्द्र कुमार तामाङ 98560-62160, सचिव बिर्सना श्रेष्ठ 98461-94378।
11: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुहारी।
12: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
11: ए हो र, ल त ल,
13: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0564142 र 98560-21692।
14: प्योइतोको थेदी मु रेडियो ढोर बाराही 103.8 MHz।

0: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नु हुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफूखुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नु हुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची युरिया प्रति केजी रु 22 देखि 23 सम्म, डीएपी रु 49 देखि 50 सम्म र पोटास रु 38 देखि रु 39 सम्म। अनुरोधक कृषि विकास शाखा शुक्ला गण्डकी नगरपालिका तनहु।
1: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
2: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
1: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
4: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
5: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
6: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
5: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
7: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
5: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
7: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसी को सिम पनि पाइन्छ। एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
5: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
6: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
8: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 98461956999 छ।
9: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
2: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
9: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
1: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौडामा। विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मिन बहादुर सुनार 98253919122, 98058 र 98460976246।
10: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
2: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
11: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
10: ए त्यसो भए युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
2: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
10: सम्पर्क युर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811403305।
12: मम्मी भोक लाग्यो, खाजा खाऊ न।
2: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
12: हस् मम्मी।
13: मैले सुने छोरी, ल जाम हिँड।
2: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
13: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
2: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विंग्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008281044। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
13: बीजी मोमो हाउस, दुलेगौडा, हेल्प पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
14: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
15: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
16: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ।
15: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
14: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, सुक्ला गण्डकी 4, दुलेगौडा, फोन 0625414233, मोबाइल 9868161887।
17: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
18: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
2: खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
19: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
17: ए हो र, हस् दाई, म आजै जान्छु।
13: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
2: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9556062891।
20: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
1: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
0: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
2: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921653507।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
4: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
3: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
4: पेट सम्बन्धित समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
3: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
4: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
3: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
4: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
3: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
4: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
3: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
4: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमार स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
5: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल, दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन, अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
6: सत्य, तथ्य, निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
0: धोरबाराही हाइलाइट्सको साथमा
4: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा बीपी चोक।
0: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841349304।
7: नमस्कार, साँझ 7 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट सहकर्मी अशोक तपाई यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एपमा ढोरबाराई हाइलाइट शुरू गरौं। आजका मुख्य खबरका शीर्षकहरूबाट
8: सुनसरी घटनाको सत्य तथ्य छानबिन गर्न न्यायिक छानबिन समिति गठन हुनुपर्ने सांसदहरूको माग, उपचारको क्रममा मृत्यु भएका रविन्द्र मेहताको परिवारसँग गृहमन्त्री गुरूङको वार्ता हुँदै
7: खाना पकाउने ग्यास अभावको विषयमा सरकारको चासो, बजारमा ग्यासको अभाव नभएको व्यवसायीहरूको दावी, आगामी 3 महिनासम्म मासिक 50,000 मेट्रिक टन भन्दा धेरै एलपी ग्यास आयात गरिने,
8: नेपालले गरेको विरोधको व्यवस्था गर्दै भारत र चीनद्वारा लिपुलेख हुँदै दुई देशीय व्यापार शुरू, वैदेशिक सहायता परिचालनमा सरकारको कमजोर प्रदर्शन।
7: पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको आरोप खेपेका प्राधिकरणका पूर्व महानिर्देशक अधिकारीलाई धरोटीमा छाड्न अदालतको आदेश। शुक्ला गण्डकीमा जेएनजी आन्दोलनका क्रममा जलेर नष्ट भएका भूमिहीनको अभिलेख फेरि लिइने।
8: निर्वासनमा रहनुभएकी पूर्व प्रधानमन्त्री शेख हसिनाले नयाँ दिल्लीबाट गर्न लागेको भर्चुअल सम्बोधनबारे भारतसँग आफ्नो धारणा स्पष्ट पार्न बंगलादेशको आग्रह। पदबाट राजीनामा नदिने इरानी राष्ट्रपतिको स्पष्ट चोक्सी।
7: अब समाचार विस्तारमा सुन्नुहोस्। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले सुनसरी घटनाको सत्य तथ्य छानबिन गर्न न्यायिक छानबिन समिति गठन गर्नु हुनुपर्ने माग गरेका छन्। प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद निष्कल राईले सुनसरी घटनाको निष्पक्ष छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभएको छ। उहाँले यो घटनाको बारेमा सामाजिक सञ्जालमा अफवाह फैलाउने पक्षलाई कार्यवाही गर्न पनि सरकारको ध्यान आकर्षण गराउनु भएको छ। त्यस्तै एमालेका सांसद गुरूप्रसाद बरालले यस्ता घटना फेरि दोहोरिन नदिन र त्यसमा संलग्न दोषीलाई कानूनी दायरामा ल्याई विधिको शासन कायम गर्न निष्पक्ष छानबिन हुनुपर्ने धारणा राख्नु भएको थियो। नेकपाकी सांसद बलावती शर्माले सुनसरीमा भएको घटनालाई सबै पक्ष मिलेर रोकथाम गर्नु निकै सराहनीय भएको भन्दै यो घटनाको सत्य तथ्य छानबिन गर्न माग गर्नु भएको छ। श्रम संस्कृति पार्टीका सांसद हर्क साङपाङ राईले पनि सुनसरी घटनाको सत्य तथ्य छानबिन गर्न माग गर्दै आउँदा दिनमा त्यस्तो हुन नदिन आवश्यक वातावरण तयार गर्नुपर्नेमा जोड़ दिनुभएको छ। सांसद डाक्टर अमरेश कुमार सिंहले सुनसरी सहितका क्षेत्रमा केही दिन अघि भएको घटना समाधानमा प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले खेल्नुभएको भूमिकाको प्रशंसा गर्नुभएको छ। उहाँले तराई मधेसमा हुने आन्दोलन घटना र विवादमा सिधै गोली चलाउने गरिएको आरोप लगाउँदै यसलाई रोक्नुपर्ने पनि बताउनु भएको छ।
8: गृहमन्त्री सुधन गुरूङ र उपचारका क्रममा मृत्यु भएका रविन्द्र मेहताको परिवार बीचमा वार्ता शुरू भएको छ। वार्ता महाराजगंज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा शुरू भएको हो। यही साउनको 10 गते राति कोशी प्रदेशको सुनसरी स्थित देवानगंज गाउँपालिका 3 कप्तानगंजमा भएको घटनामा घाइते भएर शिक्षण अस्पतालमा उपचार गराइरहेका 22 वर्षका मेहताको उपचारको क्रममा आज निधन भएको थियो। यसअघि गृहमन्त्री सुधन गुरूङले आज हिन्दू र मुस्लिम समुदायका नेताहरूसँग पनि छुट्टा छुट्टै भेट गरेर छलफल गर्नुभएको छ। गृह मन्त्रालयमा भएको छुट्टा छुट्टै भेटमा दुवै समुदायका विभिन्न नेताहरूको सहभागिता रहेको थियो। छलफलमा पछिल्लो समय मुलुकका विभिन्न क्षेत्रमा देखिएको अवस्था, विवाद, शान्ति र सुरक्षा तथा आपसी सद्भावको विषयमा छलफल गर्न गृहमन्त्री गुरूङको सचिवालयले अग्रसरता लिएको छ।
7: नेपाल सरकारका मुख्य सचिव गोविन्द बहादुर कार्कीले पछिल्लो समय बजारमा देखिएको खाना पकाउने एलपी ग्यास सिलिण्डर अभावको विषयमा व्यवसायसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज बजारमा ग्यास अभाव हुनुको कारण र समाधानका लागि सम्बद्ध मन्त्रालय, विभाग, उद्योगी तथा ग्यास वितरण व्यवसायी लगायतको भूमिकाबारे छलफल भएको थियो। छलफलमा व्यवसायीहरूले बजारमा ग्यासको अभाव नभएको दावी गरेका छन्। मध्यपूर्वको द्वन्दपछि ग्यास आपूर्ति सहज गर्न सरकारले 7.1 किलोग्रामको आधा सिलिण्डर दिने गरेकोमा फेरि 14.2 किलोग्रामको भरि सिलिण्डर वितरण शुरू गर्दा बजारमा एकाएक माग बढ़ेको व्यवसायीहरूको जिकिर रहेको छ। मुख्य सचिव कार्कीले ग्यास अभावको दीर्घकालीन समस्या समाधानका लागि सरकारवालासँग आउँदा दिनमा पनि छुट्टै ढंगले छलफल गरिराख्ने बताउनु भएको छ। दशैं तथा चाडबाडमा हुने उच्च मागलाई मध्यनजर गर्दै आउँदो 3 महिनासम्म मासिक 50,000 मेट्रिक टन भन्दा धेरै एलपी ग्यास आयात गर्ने व्यवस्था मिलाउने बैठकले निर्णय गरेको छ। बैठकमा ग्यास आपूर्तिमा समस्या देखिएका जिल्लाहरूमा वितरणलाई थप प्रभावकारी, नियमित र सहज बनाउन सम्बन्धित निकायहरूबीच आवश्यक समन्वय तथा व्यवस्थापनलाई तीव्रता दिनेबारे निर्णय भएको थियो।
8: यसैबीच नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक इन्जिनियर दीपक बरालले बजारमा हल्ला भए अनुसार एलपी ग्यासको अभाव नभएको दावी गर्नुभएको छ। प्रतिनिधि सभा अन्तर्गत उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उहाँले ग्यास वितरण प्रणालीमा देखिएको समस्याको कारणले ग्यास अभाव सृजना भएको देखिएको दावी गर्नुभयो। उहाँले नेपालमा ग्यासको माग मासिक करिब 47,000 मेट्रिक टन भएको उल्लेख गर्दै हाल भारतबाट 55,000 मेट्रिक टन ग्यास आयात गर्ने गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार सामान्य खपतको तुलनामा करिब 5% बढ़ी ग्यास नेपाल भित्रिएको समेत बताउनु भएको छ।
7: विगत केही समयदेखि तनहुँका विभिन्न बजार क्षेत्रमा खाना पकाउने एलपी ग्यासको अभाव भएपछि उपभोक्ताहरू सिलिण्डर लिनका लागि घण्टौं लाइनमा बस्न बाध्य भएका छन्। बजारमा ग्यास सहजै नपाएको भन्दै उपभोक्ताबाट निरन्तर गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले बजार अनुगमनका साथै सरकारवालाहरूसँग छलफल गरी
8: आयात गर्ने गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार सामान्य खपतको तुलनामा करिब 5% बढ़ी ग्यास नेपाल भित्रिएको समेत बताउनु भएको छ।

0: छ तर बजारमा ग्यास सकिने त्रास र अफवाहले गर्दा उपभोक्ताहरूले आवश्यकता भन्दा बढ़ी सिलिण्डर घरमा संचय गर्न खोज्दा अस्वाभाविक चाप बढ़ेर अभाव जस्तो देखिएको प्रशासनको निष्कर्षमा उल्लेख छ। तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले ग्यास आपूर्तिमा समस्या नरहेको बताउँदै उपभोक्तालाई अनावश्यक भण्डारण नगर्न अपील गर्नुभएको छ।
1: नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेङ बेलले सुकुम्बासी र भूमिहीन नागरिकको समस्या समाधानका लागि सरकारसँग सात दिनभित्र एकीकृत कार्ययोजना माग गर्नुभएको छ। आजको प्रतिनिधि सभाको बैठकमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्दै उहाँले सुकुम्बासी व्यवस्थापनका नाममा सरकारले अमानवीय व्यवहार गरेको भन्दै सरकारको आलोचना गर्नुभयो। प्रस्ताव प्रस्तुत गर्ने क्रममा सांसद आङदेङ बेली वास्तविक भूमिहीन र सुकुम्बासीको पहिचान गरी उनीहरूलाई सुरक्षित आवास, स्वास्थ्य, शिक्षा र जीविकोपार्जनको ग्यारेन्टी गर्न समेत माग गर्नुभएको छ। त्यस्तै नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अधियारले पहिचान भइसकेका 12 लाख भन्दा धेरै सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्नु केवल राजनीतिक विषय मात्र नभई सामाजिक न्यायको महत्वपूर्ण मुद्दा भएको उल्लेख गर्नुभएको छ।
0: अर्थमन्त्री डाक्टर सोरिम वाग्लेले नेपाल राष्ट्र ब्याङ्क जस्तो स्थापित र संवेदनशील संस्थाको संरचनामा बारम्बार फेरबदल गर्न नहुनेमा जोड़ दिनुभएको छ। संघीय संसदको अर्थ समितिको आजको बैठकमा नेपाल राष्ट्र ब्याङ्क ऐन संशोधनका सम्बन्धमा भएको छलफलमा भाग लिँदै उहाँले संस्थाको कार्यक्षमता, स्थिरता र व्यावसायिकतामा जोड़ दिनुभएको हो। उहाँले बारम्बार फेरबदल गर्दा नकारात्मक असर पुर्याउन सक्ने भन्दै सचेत गराउनु भएको छ। अर्थमन्त्री वाग्लेले राष्ट्र ब्याङ्कको संचालक समिति सदस्य संख्या 7 बढ़ाएर 9 पुर्याउने प्रस्तावप्रति असहमति प्रकट गर्नुभएको छ। डेपुटी गवर्नरको संख्या 3 पुर्याउनु पर्ने आवश्यकता नरहेको उहाँको तर्क रहेको छ। राष्ट्र ब्याङ्कमा अहिले 18 जना कार्यकारी निर्देशक रहेको र उनीहरू डेपुटी गवर्नर र सरहकै विज्ञ हुने भएकाले 2 जना डेपुटी गवर्नर नै पर्याप्त हुने उहाँको भनाइ छ।
1: नेपालको विरोधको व्यवस्था गर्दै भारत र चीनले लिपु लिएको हुँदै द्विपक्षीय व्यापार शुरू गरेका छन्। भारतीय संचार माध्यमका अनुसार चीनले हाल 20 भारतीय व्यापारीलाई तिब्बत जान अनुमति दिएको छ। भारतले 155 वस्तु आयात गर्ने र त्यसका लागि 62 व्यापारी र 93 जना सहयोगी तिब्बत जाने गरी निर्णय गरेको छ। दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्दराज पौडियलले लिपुलेख हुँदै 16 जना व्यापारी र 4 जना सहयोगी शनिबार तिब्बत गएको जानकारी दिनुभयो। त्यसबारे गृह मन्त्रालयलाई अवगत गराइसकेको उहाँले बताउनु भएको छ। परराष्ट्र मन्त्रालय स्रोतले भने घटनाबारे अध्ययन भइरहेको जनाएको छ। यस 1 वर्ष अगाडि चीनको विदेश मन्त्री वाङ यी भारत भ्रमणमा गएका बेलामा भारत र चीन बीचमा लिपुलेखको बाटो हुँदै व्यापार गर्ने सहमति भएको थियो।
0: गण्डकी प्रदेश सरकारले गाँजा खेती गर्न पाउने कानून बनाएको छ। औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजा खेतीको नियमन तथा उपयोग सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभाबाट पारित भई प्रदेश प्रमुखबाट प्रमाणीकरण समेत भइसकेको छ। प्रदेश सभाले असार 25 गते पहिलो पटक उक्त विधेयक पारित गरेको थियो। असार 30 गते प्रदेश प्रमुख समक्ष प्रमाणीकरणका लागि पठाइएको विधेयक 7 गते प्रदेश प्रमुखबाट प्रमाणीकरण भएको हो। तर प्रदेश प्रमुखले 8 गते विधेयक प्रमाणीकरणका लागि पुनः प्रदेश प्रमुख समक्ष पठाइएको भन्ने विषयमा समाचार प्रकाशित भएपछि मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले असन्तुष्टि जनाउनु भएको छ।
1: गत आर्थिक वर्ष 2082-83 वैदेशिक सहायता परिचालनमा सरकार कमजोर देखिएको छ। अर्थ मन्त्रालयका अनुसार 1 वर्षको अवधिमा सरकारले 1,31,08 करोड़ रूपियाँ बराबरको वैदेशिक सहायता प्राप्त गरेको छ, जुन लक्ष्यको 45.66% मात्र रहेको छ। यस आर्थिक वर्षमा सरकारले वैदेशिक ऋण र अनुदान गरेर कुल 2,87,11 करोड़ बराबर सहायता परिचालन गर्ने लक्ष्य राखेको थियो। तर प्राप्ति भने 1,31,38 अर्ब आराहारी मात्रै भएको हो। वैदेशिक सहायता परिचालनमा ऋण प्राप्त गर्ने लक्ष्यको 46.85% बराबर भएको छ। यस आर्थिक वर्षमा सरकारले वैदेशिक ऋण परिचालन 2,33,66 करोड़ बराबर लिने लक्ष्य राखेको थियो। प्राप्ति 1 खर्ब 9 अर्ब 46 करोड़ हाराहारी भएको छ। अनुदान प्राप्ति

0: को लक्ष्य 53 अर्ब 44 करोड़ रहेको थियो, प्राप्ति भने 21 अर्ब 61 करोड़ मात्रै भएको छ। नेपालमा वैदेशिक सहायता परिचालनको प्रगति पूँजीगत खर्चमा प्रत्यक्ष जोड़िने गरेको छ। आयोजनाले अपेक्षित गति लिन नसक्दा वैदेशिक सहायता प्राप्ति समेत प्रभावित बनेको हो।
1: विशेष अदालतले पोखरा विमानस्थल निर्माणमा ठेकेदार कम्पनीलाई राजस्व छूट दिएर भ्रष्टाचार गरेको आरोप खेपेका नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक प्रदीप अधिकारीलाई धरोटीमा छाड्न आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य, सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजालसले राजस्व छूट दिएर भ्रष्टाचार गरेको आरोपको मुद्दामा अधिकारीलाई 3 लाख रूपियाँ धरोटीमा छाड्न आदेश दिएको विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिनुभएको छ। तर अरू मुद्दामा थुनामा रहेकाले अधिकारीले यो मुद्दामा धरौटी बुझाए पनि थुनामुक्त भने हुन नपाउने उहाँले बताउनु भएको छ। अख्तियारले गत वैशाखमा पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सहित 14 जना विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। ठेक्का सम्झौतामा नै ठेकेदार कम्पनीले राजस्व तिर्ने भनेर उल्लेख भएकोमा त्यसमा भएको प्रावधान विपरीत राजस्व छूट दिएको आरोप सहित अख्तियारले उनीहरूमाथि मुद्दा चलाएको हो। अख्तियारले उनीहरूमाथि 3 अर्ब 62 करोड़ 5 लाख 22 हजार 160 रूपियाँ बिगो मागदाबी गरेको थियो। राजस्व छूटको मुद्दामा अरू आरोपितहरू पनि धरोटीमा छुटिसकेका छन्।
0: तपाईं यति बेला साँझ 7 बजेको ढोरबाराही हाइलाइट सुनिरहनु भएको छ। खबरहरू अझै जारी रहेका छन्। हामी सँगै रहनुहोला।
2: लौ आयो खुशीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुशीको खबर।
3: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौड़ा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
2: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
3: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98 086 81 115।
4: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नु हुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नु हुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची युरिया प्रति केजी ₹22 देखि ₹23, डीएपी ₹49 देखि ₹50 र पोटास ₹38 देखि ₹39। अनुरोधक कृषि विकास शाखा शुक्ला गण्डकी नगरपालिका तनहुँ।
5: कहाँ जाने?
6: सिधे मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
5: मयम चिसापानी, अनि बीचमा नझर्ने?
6: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट छ नि।
5: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
4: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 98461 16878 र दुलेगौड़ा ढोरफिर्दी छाब्दी देउराली साँखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 98235 52663।
7: कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
8: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 98166343372। आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
3: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
2: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 98510888461 र सिजन गुरुङ 97045404900।
9: अफिसबाट अमित सरको फोन।
10: हस्, म पछि कल ब्याक गर्छु। ओहो सरी भगवान, आज पनि ढिला भयो।
11: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
12: मंगल दीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
2: आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी 7 सेरा। प्रोप्राइटर राजबहादुर थापा। मोबाइल 98560202779।
0: अब बाँकी समाचारहरू सुन्नुहोस्। भूमि सुधार मन्त्री प्रतिभा रावलले सुकुम्बासीलाई जग्गाको लालपूर्जा दिने प्रक्रियामा स्थानीय तहबाट असहयोग भएको गुनासो गर्नुभएको छ। उहाँले आज संसद बैठकमा बोल्दै काठमाडौँमा यही कारणले प्रक्रिया अवरूद्ध बनेको दावी गर्नुभयो। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका संसदीय दलका नेता भीष्म राजा आङदेङबेले भूमिहीन सुकुम्बासीको समस्याको सम्बन्धमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराउनु भएको थियो। यसमा जवाफ दिँदै मन्त्री रावलले सरकारले यो समस्याको समाधान गम्भीर भएर गर्न लागिरहेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, भूमिहीन सुकुम्बासीको विषयमा नेपाल सरकार गम्भीर छ। सरकार गठन भएदेखि नै सुकुम्बासी अव्यवस्थित बसोबासीहरूको व्यवस्थापनमा निरन्तर काम गरिरहेको छ। रावलले सुकुम्बासीको पहिचान र जग्गा वितरणमा तीनै तहको सरकारको भूमिका हुनुपर्ने उल्लेख गर्नुभएको छ।
1: नेपाल नर्सिङ संघले अनशनरत नर्स ज्योति राणा भाटले उठाएका जायज माग तत्काल पूरा नभए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ। संघकी अध्यक्ष प्रा चन्द्रकला शर्मा र महासचिव डाक्टर देवका कुमारी आचार्यले मंगलबार संयुक्त प्रेस विज्ञप्ति जारी गरी राणा भाटले उठाएको विषय तत्काल सम्बोधन गर्न माग गरेको छ। नर्सिङ पेशाका जायज मागहरू अविलम्ब पूरा गरी निजको जीवन रक्षाका लागि नेपाल नर्सिङ संघ, माननीय मन्त्रीज्यू, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र सरकारवाला निकायसँग जोड़दार माग गर्दछ, संघले विज्ञप्तिमा उल्लेख गरेको छ।
0: वर्खाको मध्यभागमा आइपुग्दा देशैभरि डेंगू संक्रमण हट्दै बढ़ेको पाइएको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको पछिल्लो रिपोर्ट अनुसार देशैभरि 72 जिल्लामा डेंगूको संक्रमण फैलिसकेको छ। सन् 2026 जनवरीदेखि आजसम्ममा देशैभरि 2025 जनामा डेंगू संक्रमण पुष्टि भएको छ, जसमा सबैभन्दा धेरै पछिल्लो एक महिनामा देखिएका संक्रमित रहेका छन्। यस्तै यस समयमा डेंगूकै कारणले दुईजनाको मृत्यु भइसकेको महाशाखाले जनाएको छ। ईडीसीडीको विवरण अनुसार प्रदेश तहमा कोशी र गण्डकी प्रदेशमा सबैभन्दा धेरै संक्रमित भेटिएका छन्। कोशी प्रदेशमा 568 जना र गण्डकी प्रदेशमा 532 जना संक्रमित भएका छन्।
1: भूमि समस्या समाधान समितिले शुक्लागण्डकी नगरपालिकामा जेएनजी आन्दोलनमा जलेर नष्ट भएका भूमिहीन दलित सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको जग्गा प्राप्तिको कागजात फेरि बुझाउन अनुरोध गरेको छ। भूमि समस्या समाधान समितिको 2082 साउन 6 गतेको अधिकार प्रत्यायोजन सम्बन्धी निर्णय अनुसार यसअघि निवेदन संकलन कार्यमा संलग्न जिल्ला समितिले पुनः लागत संकलन गर्न सूचना जारी गरेको हो। समितिको साउन 14 गते बसेको बैठकले शुक्लागण्डकी नगरपालिकाभित्रका भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले पुनः आवेदन पेश गर्नुपर्ने निर्णय गरेको जनाएको छ। नगरपालिकाका अनुसार सम्बन्धित व्यक्तिले तोकिएको निवेदन फारम भरी साउन 15 गतेदेखि 29 गतेसम्म सम्बन्धित वडा कार्यालयमा निवेदन दर्ता गराउन सक्नेछन्। निवेदन संकलन कार्य शुक्लागण्डकी नगरपालिकाले तोकेको सम्बन्धित वडा कार्यालय मार्फत हुने जनाएको छ।
0: नेपाल प्रहरीले गत वैशाख 1 गतेबाट असार मसान्तसम्ममा देशैभरिबाट हात हतियार सम्बन्धी मुद्दामा संलग्न 84 जनालाई पक्राउ गरेको छ, जसमा गण्डकी प्रदेशबाट समेत 18 जना पक्राउ परेका छन्। पक्राउ परेका व्यक्तिहरूबाट 67 थान हात हतियार बरामद भएको छ। अवैध हात हतियार नियन्त्रण तथा कारोबारीलाई निस्तेज गर्न नेपाल प्रहरीले देशभरि नै विशेष अभियान सञ्चालन गरिरहेको छ।
1: पोखरामा सवारी नियमन उल्लंघन गर्ने विभिन्न नौ विद्यालयका सवारी चालकलाई ट्राफिक प्रहरीले कार्यवाही गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयले आइतबार स्कूलका सवारी साधनलाई लक्षित गरी गरेको विशेष चेकजाँचका क्रममा उनीहरू कार्यवाहीमा परेका हुन। सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले यो अभियान चलाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार केईएफ स्कूल र प्राइम मन्टेश्वरीका सवारी चालक कार्यवाहीमा परेका छन्। यसअघि पनि ट्राफिक प्रहरीले विद्यार्थी बोक्ने सवारी साधनको अवस्था र चालकको सजगताका विषयमा पटक पटक अनुगमन गर्दै आएको थियो। स्कूलका गाडीहरूले क्षमताभन्दा बढ़ी विद्यार्थी बोक्ने र ट्राफिक नियम पालना नगर्ने गुनासो आएपछि चेकजाँचमा कड़ाई गरिएको हो। कार्यवाहीमा परेका चालकलाई ट्राफिक नियमका बारेमा सचेत गराउँदै जरिवाना समेत गरिएको प्रहरीले जनाएको छ।
0: यसैबीच पृथ्वी राजमार्ग स्थित शुक्लागण्डकी नगरपालिकाको दुवैतर्फको सीमाना कोत्रे र सेराटारमा अत्याधुनिक सवारी साधनको नम्बर प्लेट समेत नेपाल प्रहरीले सहजै प्राप्त गर्ने गरी सीसीटीभी क्यामेरा जडान गरिएको छ। सूर्य नेपाल प्रालीको आर्थिक सहयोग एवं शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको व्यवस्थापनमा जडान गरिएको थप अत्याधुनिक क्यामेराहरू इलाका प्रहरी कार्यालयबाट नियन्त्रण हुने जनाइएको छ। यसैबीच तनहुको शुक्लागण्डकी नगरपालिकाले संचालनमा ल्याएको सेवा प्रवाह केन्द्रको अध्ययन तथा अवलोकनका लागि स्याङ्जाको फेदीखोला गाउँपालिकाका अध्यक्ष ज्ञानश्याम सुवेदी सहितको टोली आज शुक्लागण्डकी नगरपालिकामा आएर अवलोकन गरेको छ। अध्ययन भ्रमणका क्रममा फेदीखोला गाउँपालिकाको टोलीले सेवा प्रवाह केन्द्र संचालनको अभ्यास प्रभावकारिता गुण र सुधार गर्नुपर्ने पक्षका विषयमा नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीसँग अन्तर्क्रिया गरेका थिए। शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर बिक राजुले नगरपालिकाले संचालन गरेको सेवा प्रवाह केन्द्रप्रति देशैभरिका विभिन्न स्थानीय तहले चासो व्यक्त गर्दै अध्ययन र अवलोकनका लागि आउने क्रम बढ़न थालेको बताउनुभयो। उहाँले सेवा प्रवाहलाई थप प्रभावकारी सहज र नागरिक मैत्री बनाउने उद्देश्यले संचालन गरेको केन्द्र स्थानीय तहको लागि अनुकरणीय अभ्यासको रूपमा स्थापित हुँदै गएको दावी गर्नुभएको छ। फेदीखोला गाउँपालिकाको टोलीले शुक्लागण्डकीको सेवा प्रवाह प्रणालीबाट प्राप्त अनुभवलाई आफ्नो पालिकामा समेत कार्यान्वयन गर्ने उद्देश्यका साथ अध्ययन भ्रमण गरेको जनाएको छ।
1: पश्चिम चितवनका बस्तीमा छिरेको चितुवालाई नियन्त्रणमा लिन दुई स्थानमा खोर राखिएको छ। डिभिजन वन कार्यालयका सूचना अधिकारी देवी प्रसाद पौडेलले चितुवाले मानव बस्तीमा छिरेर आतंक सृजना गर्न थालेपछि भरतपुर महानगरपालिका 15 गोपालचोकमा रहेको अविनाश पोल्ट्री फर्ममा र त्यसको 1 किलोमिटर पर अर्को खोर राखिएको जानकारी दिनुभएको छ। खोरमा हालसम्म चितुवा परेको छैन। चितुवालाई आकर्षण गर्न खोरमा कुकुर राखिएको छ। यसअघि सोही क्षेत्रबाट चितुवाको बच्चालाई नियन्त्रणमा लिएको थियो। यसअघि नियन्त्रणमा लिएको चितुवाको बच्चालाई सौराहा पुर्याई खोरमा राखिएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। बंगलादेशले निर्वासनमा रहनुभएकी पूर्व प्रधानमन्त्री शेख हसिनाले नयाँ दिल्लीबाट गर्न लागेको भर्चुअल सम्बोधनबारे भारतसँग आफ्नो धारणा स्पष्ट पार्न आग्रह गरेको छ। साथै बंगलादेशले भागेका व्यक्तिलाई राजनैतिक गतिविधि गर्न दिँदा सुधारोन्मुख द्विपक्षीय सम्बन्धमा असर पर्न सक्ने चेतावनी पनि दिएको समाचार संस्था रोइटर्सले जनाएको छ। नयाँ दिल्लीमा फरेन करेस्पोन्डेन्ट क्लब अफ साउथ एसियाले आयोजना गर्ने अगस्त 5 को कार्यक्रममा हसिनाको प्रस्तावित सहभागिताप्रति बंगलादेशको यो पहिलो आधिकारिक प्रतिक्रिया हो। एफसीसीएसएले जनाए अनुसार 78 वर्षका हसिनाले आफ्नो छोरा सजीव जावेद बाजेद ज्वे र अन्य वक्ताहरूसँगै भिडियो लिंक मार्फत नयाँ दिल्लीको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
1: इरानी संचार माध्यमले राष्ट्रपति समूह पेजेस्कियानको भिडियो वक्तव्य जारी गरेको छ, जसमा उनले पदबाट राजीनामा नदिने बताएका छन्। भिडियो वक्तव्यमा उहाँले स्पष्ट रूपमा भन्नुभएको छ, म राजीनामा दिन्न र पदमा रहिरहन्छु। वास्तवमा खामेनी परिवारका नजिकका धर्मगुरू मोहम्मद बागेर खराजीको एक वक्तव्य यस महिनाको शुरूमा इरानी संचार माध्यम र सामाजिक सञ्जालमा सार्वजनिक गरेको थियो। बीबीसी फारसीका अनुसार यो वक्तव्यले राष्ट्रपतिको राजीनामाबारे व्यापक अनुमान शुरू भएको थियो, जुन उहाँले अहिले खारेज गर्नुभएको छ। राष्ट्रपति पेजेस्कियानले आफ्नो सम्बोधनमा सरकार सैन्य बलसँग पूर्ण समन्वयमा रहेको पनि उल्लेख गर्नुभएको छ।
0: हामी यिनै खबरहरू सँगसँगै ढोरबाराही हाइलाइट्सको अन्तमा छौं। विदा हुनु पूर्व आजका मुख्य समाचार फेरि एकपटक सुन्नुहोस्।
1: सुनसरी घटनाको सत्य तथ्य छानबिन गर्न न्यायिक छानबिन समिति गठन हुनुपर्ने सांसदहरूको माग। उपचारका क्रममा मृत्यु भएका रविन्द्र मेहताका परिवारसँग गृहमन्त्री सुदन गुरूङको वार्ता हुँदै
0: खाना पकाउने ग्यास अभावको विषयमा सरकारको चासो। बजारमा ग्यासको अभाव नभएको व्यवसायीहरूको दावी। आगामी 3 महिनासम्म मासिक 50,000 मेट्रिक टन भन्दा धेरै एलपी ग्यास आयात गरिने।
1: नेपालले गरेको विरोधको व्यवस्था गर्दै भारत र चीनद्वारा लिपुलेख हुँदै द्वैदेशीय व्यापार शुरू। वैदेशिक सहायता परिचालनमा सरकारको कमजोर प्रदर्शन।
0: पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको आरोप। खेपिका प्राधिकरणका पूर्व महानिर्देशक अधिकारीलाई धरौटीमा छोड्न अदालतको आदेश। शुक्ला गण्डकीमा जीएनजी आन्दोलनका क्रममा जलेर नष्ट भएको भूमिहीनको अभिलेख फेरि लिइने।
1: निर्वासनमा रहेकी पूर्व प्रधानमन्त्री शेख हसिनाले नयाँ दिल्लीबाट गर्न लाग्नु भएको भर्चुअल सम्बोधनबारे भारतसँग आफ्नो धारणा स्पष्ट पार्न बंगलादेशको आग्रह। पदबाट राजीनामा नदिने इरानी राष्ट्रपतिको स्पष्टोक्ति।
0: विविध खबरहरू सँगसँगै साँझ 7 बजेको ढोरबाराही हाइलाइट्स आजका लागि सकिएको छ। राति 10 बजे हामी थप विवरण सहितका समाचार लिएर फेरि उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै सहकर्मी सृष्टि र म अशोक विदा हुने आज्ञा चाहन्छौ। रेडियो ढोरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
13: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 065414100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
14: दिस इज रेडियो ढोरबाराही 103.8 MHz।
15: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
16: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
15: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
16: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
15: ए त्यसो भए त म गइहाले,
16: चिया त पिएर जाऊ।
15: अहिले हतार छ, पछि आउँदै गरौँला है।
17: दीर्घायु फर्निचर शोरूम।
18: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
19: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर शोरूम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
20: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
21: स्तुरेगौडा पोलिक्लिनिकमा यही साउन 23 गते 4 शनिबार वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
20: वरिष्ठ हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
21: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
20: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
22: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
20: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
22: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
23: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0564141129 र 9560131053।
24: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
25: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
24: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
25: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
24: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
20: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
24: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
20: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
24: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
20: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुच्छर बैङ्कको ठिक पारिपत्री, फोन 0665903769।
26: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
25: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
26: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
25: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
26: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
20: होटल फ्यामिली एन्ड लज, खैरिनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9560240120, 9801454674 र 9460230420।
27: तिमीले देखो कुर्ता सुरुवात चुरा मिलाए,
28: कति राम्री देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
29: कस्तो ठ्याक्कै पारे कि, हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
30: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
2: स्वदेशी तथा विदेशी डिजाइन का साड़ी कुर्ता सुरुवाल यूके स्वेटर आउटर लुंगी टी शर्ट लगायत महिला का लागि आवश्यक पर्ने सम्पूर्ण कपड़ा क्रिस्मी क्लोथिंग कलेक्शन में पाइन्छ।
3: क्रिस्मी क्लोथिंग कलेक्शन सुप्ला गण्डकी 4 दुलेगौड़ा मुक्तिनाथ विकास बैंक चार घर माथि प्रोपाइटर मनराज गुरुङ सम्पर्क 9856557731 9806557731।
4: आज पनि भाटो आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
5: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करार मात्रै भयो
4: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
5: तिमीलाई पड्किने बाइक अरू केही आउँदैन क्यारे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
6: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
7: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856583507 कविता श्रेष्ठ सम्पर्क 0654140055 र 9846688817
8: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
9: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
8: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौडा बजारको हेलपुस्तोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ
9: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
10: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
11: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
10: प्रोप्राइटर रबिन थापा सम्पर्क 9856033398 र 9465610950
12: अन्तर्मनको आवाज
31: देशका विभिन्न भागहरूमा चाहिँ अहिलेको समयमा डेंगू संक्रमित बिरामीको संख्या चाहिँ एकदमै तीव्र गतिमा बढ़िरहेको चाहिँ हामीले देखिरहेका छौं आजको यस भिडियोमा रहेर डेंगू रोग भनेको के हो यो कस्तो प्रकारको रोग हो के कस्ता कारणले चाहिँ हामीलाई चाहिँ डेंगू संक्रमण हुन सक्छ त्यसै गरेर चाहिँ डेंगू संक्रमण भएपछि के कस्ता लक्षणहरू चाहिँ हामीमा देखिने गर्दछ यसबाट बच्ने उपाय र उपचार विधिहरू विशेष गरेर चाहिँ हामीले घरमै पनि डेंगू संक्रमण कम गर्ने उपायहरू रहेका छन् यो बारेमा पनि हामीले चाहिँ डिटेलमा जानकारी लिनेछौं त्यसै गरेर डेंगूको रोकथामका लागि हामीले के कस्ता उपाय अप्नाउन सकिन्छ लगायत बारे डेंगू बारेमा आएका जति पनि भ्रम रहेका छन् यथार्थ रहेका छन् यसबारेमा चाहिँ आजको यस भिडियोमा चाहिँ डिटेलमा जानकारी लिनेछौ मेरो यस च्यानल मार्फत स्वास्थ्य सम्बन्धी यस्तै अथेन्टिक इन्फर्मेसनहरू दिने गरेको छु त्यसैले कृपया च्यानललाई सब्सक्राइब गरेर भिडियोलाई लाइक गरी शेयर गर्न नभुल्नुहोला है त आउनुहोस् भिडियोलाई शुरू गरौं सबैभन्दा पहिले डेंगू कस्तो प्रकारको रोग हो अब यो बुझौं डेंगू रोग एक प्रकारको भाइरल रोग हो डेंगू भाइरसबाट संक्रमित एडिस एजिप्राइट जातको चाहिँ पोथी लामखुट्टेको टोकाईबाट चाहिँ यो रोग विशेष गरेर सर्ने गर्दछ भने यो लामखुट्टे अरू लामखुट्टे हेरेर चाहिँ अलि फरक किसिमको हुने गर्दछ यो लामखुट्टे अलि छिर्के मिर्के सेतो कालो रङमा चाहिँ देखिने भएकाले चाहिँ बाहिरैबाट पनि हामीले चाहिँ यस्ता किसिमका लामखुट्टेहरूलाई चाहिँ छुट्याउन सकिन्छ प्राय गरेर वर्षायामको सिजनमा असार साउनदेखि असोज कार्तिकसम्मको समयमा पनि यस किसिमका डेंगू रोगका बिरामीहरू चाहिँ धेरै मात्रामा चाहिँ हामीले देखिरहेका छौँ पोथी जातका लामखुट्टेहरूलाई चाहिँ फूल पार्नका लागि अण्डा पार्नका लागि चाहिँ अत्याधिक मात्रामा चाहिँ उनीहरूलाई प्रोटिनको आवश्यकता पर्ने हुँदाखेरि चाहिँ उनीहरूले चाहिँ पोथी लामखुट्टेले मात्र चाहिँ हामी हाम्रो शरीरबाट चाहिँ रगत चुस्ने गर्दछ र यो भाइरस चाहिँ फैलाउने गर्दछ विशेष गरेर डेंगू भाइरस चाहिँ चार प्रकारका हुने गर्दछन् डेंगू भाइरस 1 डेंगू भाइरस 2 डेंगू भाइरस 3 र डेंगू भाइरस 4 यो लामखुट्टेहरू चाहिँ विशेष गरेर चाहिँ बिहान र बेलुकाको समयमा चाहिँ एक्टिभ भएर चाहिँ टोक्ने गर्दछ भने जुनसुकै उमेर समूह चाहे बालक होस् वृद्ध होस् वयस्क होस् जुनसुकै उमेर समूहका व्यक्तिहरूलाई पनि यो रोग लाग्न सक्दछ यो रोगको संक्रमण हुन सक्दछ डेंगू भाइरस कसरी सर्छ त अब यो बुझौं डेंगु ज्वरोका बिरामीहरूलाई टोकेको स्वस्थ लामखुट्टेहरूमा पनि डेंगु भाइरसको संक्रमण हुने गर्दछ र उक्त संक्रमित लामखुट्टेले चाहिँ हामी एक व्यक्तिदेखि अर्को व्यक्तिलाई टोक्दाखेरि चाहिँ ती व्यक्तिहरूमा चाहिँ डेंगु भाइरस चाहिँ सर्ने सम्भावना बढिरहन्छ। एकपटक डेंगु भाइरस बोकेको लामखुट्टेको प्रत्येक अण्डामा चाहिँ डेंगु भाइरसको रहने भएका कारणले चाहिँ प्रत्येक अण्डाबाट नयाँ लामखुट्टेहरू चाहिँ जन्म लिँदै गर्दाखेरि हरेक नयाँ लामखुट्टेहरूमा पनि डेंगु भाइरसको संक्रमण रहेको हुन्छ, डेंगु भाइरस चाहिँ उनीहरूले बोकिरहेका हुन्छन्। र यस्ता डेंगु भाइरस बोकेका नयाँ लामखुट्टेहरूले चाहिँ एउटा स्वस्थ व्यक्तिलाई, एउटा हेल्दी मान्छेलाई चाहिँ टोक्ने गर्दछ र उक्त व्यक्तिमा पनि डेंगु भाइरसको संक्रमण चाहिँ हुने गर्दछ। त्यस्तै गरेर डेंगु रोगीको ब्लड चाहिँ अरू व्यक्तिलाई दिँदाखेरि, अरू व्यक्तिमा चाहिँ ब्लड ट्रान्सफ्युजन गर्दाखेरि र अङ्ग प्रत्यारोपण अर्गन ट्रान्सप्लान्ट गर्दा पनि उक्त स्वस्थ व्यक्तिमा पनि डेंगु संक्रमण सर्ने जोखिम चाहिँ अत्याधिक मात्रामा हुने गर्दछ। के तपाईँलाई पनि अहिलेको सिजनमा अत्याधिक मात्रामा ज्वरो आइरहेको छ, एकदमै धेरै टाउको दुख्ने, आँखाको गेडीहरू दुख्ने, हाड जोड्ने तथा मांसपेशीहरू चाहिँ दुख्ने, गल्ने, त्यस्तै गरेर चाहिँ शरीरमा बिभिराहरू आउने, वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, त्यस्तै गरेर चाहिँ नाक र गिजाबाट चाहिँ रगत बग्ने जस्ता लक्षणहरू तपाईँमा देखिएका छन्, यदि त्यसो भने तपाईँलाई चाहिँ डेंगु रोगको संक्रमण भएको हुन सक्छ। विश्व स्वास्थ्य संगठन WHO अनुसार चाहिँ डेंगु संक्रमण हुँदाखेरि चाहिँ के कस्ता लक्षणहरू देखा पर्छ अब यो पनि बुझौं। विश्व स्वास्थ्य संगठनले डेंगुलाई चाहिँ डेंगु ज्वरो, फेब्राइल फेज, त्यसै गरेर चाहिँ जटिल डेंगु, त्यसलाई चाहिँ हामीले चाहिँ सिभियर डेंगु भनेर भन्ने गरिन्छ। त्यसै गरेर चाहिँ अर्को भनेको चाहिँ सुधारोन्मुख रिकभरी फेजमा चाहिँ यसलाई चाहिँ लक्षण हेरेर चाहिँ विभाजन गरेको छ।
0: फेब्राइल फेज अर्थात् डेंगु ज्वरोको अवस्था, यो रोगको मुख्य लक्षण भनेको 81 उच्च ज्वरो आउनु नै हो। यो ज्वरो 2-7 दिनसम्म रहन सक्छ र डेंगु ज्वरो आउँदा शरीरको तापक्रम 102 डिग्रीदेखि 104 डिग्रीसम्म हुने गर्दछ र माथि भनिएका थप लक्षणहरू जति पनि रहेका छन् यो लक्षणहरू पनि देखा पर्दछन्। त्यस्तै सिभियर डेंगु अर्थात् जटिल डेंगुको अवस्था, संक्रमणको 3-7 दिन पछिको समयमा ज्वरो कम हुँदै गएर थप खतरनाक लक्षणहरू जस्तै कि धेरै पेट दुख्ने, बान्ता भइरहने, श्वास प्रश्वास तीव्र हुने, श्वास प्रश्वासमा गाह्रो हुने, गिजाबाट रगत बग्ने, छटपटी हुने, त्यसै गरेर बान्तामा चाहिँ रगत देखिने जस्ता लक्षणहरू चाहिँ देखा पर्न सक्छन्। त्यस्तै गरेर यसपछि चाहिँ बिरामीमा बिस्तारै सुधार आउँदै गर्छ, क्रमिक सुधार आउँदै गर्छ र खाना रुच्न थाल्छ, लक्षणहरू हराउँदै जान्छ भने कतिपयमा चाहिँ शरीरमा एक प्रकारको चाहिँ डाबरहरू देखिने, खटिराहरू देखिने सक्दछ। त्यस्तै गरेर WHO चाहिँ यो फेजलाई चाहिँ, यो जुन क्रमिक रूपमा सुधार आइरहेको छ यो फेजलाई चाहिँ रिकभरी फेज भनेर चाहिँ उसले चाहिँ व्याख्या गरेको छ। तपाईँमा डेंगु रोग लागिसकेपछि आउन सक्ने सम्भावित जटिलता र जोखिम के रहेका छन् अब यो बुझौं है त। डेंगु संक्रमित व्यक्तिमा चाहिँ डेंगु हेमरेजिक फिभर, डेंगु सक सिन्ड्रम जस्ता घातक समस्याहरू चाहिँ आउन सक्दछ भने यो अवस्थामा शरीरको ब्लड प्रेसर कम हुने र रगतमा चाहिँ प्लाज्मा लिक भएर पेट तथा छातीमा पानी जम्ने अवस्थाहरू देखा पर्न सक्दछ भने शरीरमा व्हाइट ब्लड सेलको अर्थात सेतो रक्त कोषको मात्रा चाहिँ कम हुने गर्दछ, ब्लडमा प्लेटलेटको मात्रा कम भएर नाक र गिजाबाट चाहिँ सजिलै रगत बग्ने गर्दछ, शरीरमा निलो डामहरू देखा पर्ने गर्दछ, रगत बाक्लो भएर चाहिँ विभिन्न अङ्गहरूमा चाहिँ रगत पुग्न नपाएर चाहिँ अङ्गहरू चाहिँ बिस्तारै खराब हुँदै जाने गर्दछ र यी यस्ता जति पनि संकेतहरू देखिएको छ यो संकेतलाई चाहिँ, यो अवस्थालाई, यो फेजलाई चाहिँ क्रिटिकल फेज भनेर चाहिँ हामीले भन्ने गरिन्छ।
31: डेंगु रोगको उपचारको कुरा गर्नुपर्दाखेरि चाहिँ 85-90% चाहिँ डेंगुका संक्रमण भएका बिरामीहरू चाहिँ घरमै पनि सामान्य उपचार गरेर र रोकथामका विधिहरू अप्नाएर पनि यो रोग चाहिँ ठिक हुने गर्दछ। पर्याप्त मात्रामा झोलिलो पदार्थ सेवन गर्ने, ज्वरोलाई चाहिँ हामीले चाहिँ रोकथाम गर्ने, ज्वरोलाई कम गर्ने उपायहरू अप्नाउने, त्यस्तै गरेर चाहिँ 9-10 घण्टा चाहिँ हामीले चाहिँ निरन्तर चाहिँ हामीले बेड रेस्टहरू गर्ने गर्नुपर्दछ। ज्वरो घटाउनका लागि र जिउ दुखेको कम गर्नका लागि चाहिँ हामीले प्यारासिटामोलको प्रयोग गर्न सकिन्छ भने यसबाहेकका ब्रुफिन, त्यस्तै गरेर चाहिँ एस्पिरिन जस्ता औषधिहरूको प्रयोग चाहिँ गर्दै नगर्ने, नजिकैको स्वास्थ्य संस्थामा गएर चिकित्सक वा स्वास्थ्य कर्मीको चाहिँ सल्लाह लिनुपर्दछ र अस्पताल भर्ना हुने सल्लाह दिएमा चाहिँ तुरन्तै हामी चाहिँ अस्पताल भर्ना हुनुपर्दछ। डेंगु ज्वरोको बेलामा के कस्ता खानेकुराहरू खाने अब यो हेरौं। नरिवलको पानी, किवी, त्यसै गरेर चाहिँ प्रोटिनयुक्त खानेकुराहरूमा हामीले जोड दिनुपर्दछ भने झोलिलो खानाहरू खाने, त्यसै गरेर चाहिँ पर्याप्त मात्रामा पानी पिउने गर्नुपर्दछ, त्यसै गरेर निमको पात, अनार लगायतका फलफूल र तरकारीहरूमा पनि हामीले जोड दिन सकिन्छ। त्यसै गरेर चाहिँ यो अवस्थामा चाहिँ हामी चिल्लो पिरो जस्ता खानाहरूबाट चाहिँ हामी परै रहनुपर्छ, हामीले चाहिँ यस्ता खानाहरूलाई चाहिँ जति सक्दो अभोइड गर्नुपर्दछ।
0: डेंगु संक्रमणको रोकथामका लागि के कस्ता उपायहरू अप्नाउन सकिन्छ अब यो बुझौं। लामखुट्टे पानीमा बस्ने भएकाले घर, कार्यालय र विद्यालय वरपर पानी जम्ने ठाउँहरू जस्तै कि गमला, पानीको ट्याङ्की र कुलरहरूको चाहिँ पानीहरू चाहिँ बेला बेलामा सफा गर्नुपर्दछ, यसलाई चाहिँ सफा राख्नुपर्दछ भने खाली बट्टा, अलकत्रा, खाली ड्रमहरू, त्यसै गरेर गाडीका काम नलाग्ने टायरहरू आदिमा चाहिँ पानी जम्न दिनु नै हुँदैन। सुत्दाखेरि अनिवार्य रूपमा चाहिँ झोलको प्रयोग गर्नुपर्दछ भने साथै सासाना बाबु नानीहरूलाई जुनसुकै समयमा पनि झोलभित्र सुताउने गर्नुपर्दछ। अझै कीटनाशक प्रयोग गरिएको झोलहरू प्रयोग गर्दा चाहिँ उचित रहन्छ। रहन्छ राम्रो हुने गर्दछ। घरको कुना काप्चा तथा लामखुट्टे बसोबास गर्न सक्ने स्थानहरूमा चाहिँ कीटनाशक औषधिहरूको प्रयोग गर्न सकिन्छ भने लामखुट्टेको टोकाईबाट बच्नका लागि चाहिँ घरको झ्याल ढोकामा जाली लगाउने गर्दाखेरि चाहिँ उचित रहन्छ। त्यस्तै गरेर लामखुट्टेको सुरक्षाका लागि मस्किटो रेपिलेन्ट्सहरू जस्तै कि लोसनहरूको प्रयोग गर्ने, लामखुट्टे भगाउनको लागि चाहिँ धूपहरूको प्रयोग पनि गर्न सकिन्छ। त्यस्तै गरेर बेलुकाको समयमा बाहिर निस्किँदाखेरि चाहिँ पूरा बाहुला भएको लामबाहुले सर्टहरू लगाएर शरीरलाई ढाक्ने लुगाहरू चाहिँ हामीले लगाउनु पर्दछ। हवस् त, भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। र जाँदा जाँदै यदि अझैसम्म पनि च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने च्यानललाई सब्सक्राइब गरी भिडियोलाई लाइक गरेर यसलाई चाहिँ जनचेतनाको रूपमा चाहिँ सक्दो आफ्नो फ्यामिली सर्कल्समा, फ्रेन्ड सर्कल्समा चाहिँ सेयर गर्न सक्नुहुन्छ। है त, नमस्ते।
1: प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता,
13: बत्तीसौ विश्व आदिवासी दिवस 2083 9 अगस्त 2026 विविध सांस्कृतिक कार्यक्रम सहित तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण जातीय समाज अतिथिजीवहरूलाई पत्राचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि कार्यक्रममा आफ्नो जातीय वेशभूषा, संस्कार, संस्कृति सहित सांस्कृतिक कार्यक्रम झाँकी र्यालीमा सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
1: मिति 2083 श्रावण 24 गते आइतबार, तदनुसार 9 अगस्त 2026,
13: समय बिहान 11 बजे, स्थान शुक्ला गण्डकी नगरपालिकाको खुल्ला चौर,
1: झाँकी शुरू हुने स्थान बीपी चोक र गल्छिना।
13: थप जानकारीको लागि अध्यक्ष कुल कुमार कुमार 98460-26617, उपाध्यक्ष सुरेन्द्र कुमार तामाङ 98560-62160, सचिव बिर्सना श्रेष्ठ 98461-94378।
14: सधैँ झैं यही आउँदो साउन 23 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा,
15: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
14: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच, नवारी गडबडी, तल्लो पेट दुख्ने, फोहोर पानी बग्ने, गनाउने र चिलाउने, बाँझोपन, स्तनमा गिर्खा गाँठा गुठी, महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श, साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन इसिजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
16: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, सम्पर्क 0564142333
15: र 98678-68887।
17: सुन शुद्धताको प्रतीक, तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
15: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
17: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौड़ा भित्री बजार।
18: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्दै आएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौड़ा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुना।
17: मोबाइल 9800-58-35537 र 9800-65-15-899।
15: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
17: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
15: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
17: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
15: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
17: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेठन,
15: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर
10: डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
19: नाक कान घाटी तथा थायराइड सर्जन, सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
10: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
19: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
10: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
19: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
10: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
20: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑफ सेवा फिजियोथेरापी इंडोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टर द्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
21: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को लागी पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 रोड फोन 061-590-162-590-163।
22: होइन कता हिँड्नु भयो काका यति साह्रो हतार हिँदै?
23: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै गएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
22: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मरमत पनि गर्नु थियो।
23: त्यसो भए कहाँ जाने त कान्छा?
22: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
23: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
24: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट्स पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
10: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
25: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 9855-11445 र 9855-20445।
26: तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
27: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
26: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
28: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागुण्डकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9855-32475 र 9801-32475।
10: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
29: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
10: ओके, ल डन।
29: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
10: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
29: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9855-28543 र 9847-00787।
22: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
5: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊँ।
0: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
2: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0564142334 र 98171656606।
3: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
4: साँच्चै कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
3: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
4: हुन्छ नि, खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
0: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमुनि स्कूल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 98141035622।
6: दाई, पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
7: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
6: अनि बन्छ त दाई?
7: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
8: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बसविसौनीको ठिक पारिपट्टि,
9: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
11: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
9: प्रोप्राइटर राजन पौडेल, मोबाइल 98560062029।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
0: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
0: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
1: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
0: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0635712440 बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
0: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित इस्ट गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
1: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस् साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ
0: छुटका दायराहरू
1: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
0: 3.4 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
1: र 2.5 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ
0: थप जानकारीका लागि सम्पर्क 0635714479 मोबाइल 9856062265 र 9848064145 निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा फोन 0654142333 मोबाइल 9968861887
2: काइली दिदी आलु लगाउने बेला भयो मल पाउनु भयो त
3: ए दाई पनि घरै हुनुहुँदो रहेछ त
4: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी हाम्रो त बुढाले ल्याएका हुन् मल पनि साह्रै राम्रो रहेछ
5: सुन त माइली गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ छिटो जाऊ त अन्त भन्दा सस्तोमा पाइएछ है मैले त त्यहीँबाट ल्याएको
2: ए हो र हस् दाई म आजै जान्छु
1: हजुर यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्
6: हाइजेनिक राज प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते प्रोप्राइटर रामकृष्ण भण्डारी मोबाइल 9856062891
7: दुलेवडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
4: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
7: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो, दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
8: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
9: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
6: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौंडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
10: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
11: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौंडा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
10: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
11: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066 81115।
12: ल, किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
13: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट?
12: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेतको चिन्ता लिनु भएको छ यो दिदीले?
13: चिन्ता मासु त जहाँबाट मात्र।
12: शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
14: शुक्ला गण्डकी फ्रेस हाउस, दुलेगौंडा, तनहु, पञ्चमुनी स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौंडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
12: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560 66136 र 98151 66136।
15: आज पनि भाटो आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
16: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
15: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
16: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौंडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे, हो त्यही जाने हो।
7: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौंडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिस नम्बर, मोबाइलको रिचार्ज कार्ड पनि।
6: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौंडा मुक्तिनाथ बैंकको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560 83507, कविता श्रेष्ठ, सम्पर्क 0654140055 र 98466 18817।
17: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौंडा बीपी चोकमा,
12: यही साउन 23 गते शनिबार,
17: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ पेट मुटु छाती तथा सुगर रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल,
12: वरिष्ठ
18: कृत्रिम तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने,
17: नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिना साक्य,
18: एनोमली स्क्यान र थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल, साथै दैनिक उपलब्ध सेवा तथा विशेषज्ञहरू,
19: वरिष्ठ एमबीबीएस एमडीजीपी फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन सेवा, बिहान 8 बजेदेखि 9:30 सम्म र दिउँसो 5 बजेदेखि 7 बजेसम्म डाक्टर रवि बहादुर गुरुङ, वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल,
20: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
17: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
20: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्दर,
21: बिरामीहरूको स्वास्थ्य उपचारको लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले आफ्नो स्वास्थ्य उपचार गराई मौकाको फाइदा लिनुहोला, साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्शको साथै फार्मेसी सेवा समेत दिइरहेको जानकारी गराइन्छ।
11: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0865143177, मोबाइल 9856044343।
17: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
22: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
17: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
22: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
17: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
22: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
17: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
22: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
17: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
22: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
23: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
24: मैडम, धुम्रपान भनेको के हो?
23: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
24: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
23: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
24: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
23: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
17: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
25: चरक मेमोरियल हस्पिटल, कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
26: चरक मेमोरियल
0: कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
25: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
0: सेवा लिने क्रममा चाहिने जानकारी
25: सञ्चय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर
0: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
25: साबिकका सञ्चयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
0: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-7278।
1: कहाँ जाने?
2: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
1: मयाम चिसापानी, अनि बिचमा नझर्ने?
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461-16878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235-52663। अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नुहुन अनुरोध। सुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नुहुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची युरिया प्रति केजी रु 22-23 सम्म, डीएपी रु 49-50 सम्म र पोटास रु 38-39 सम्म। अनुरोधक कृषि विकास शाखा सुक्ला गण्डकी नगरपालिका तनहु।
4: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा, प्रोप्राइटर पासा राजु, मोबाइल 98063-13-195 र 98467-15368।
5: घर बनाउन पैसा भए पनि तनावी तनाव, के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
26: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
5: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
27: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौंडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामान सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0564142636 मोबाइल 9856078302 र 9846078302।
7: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
8: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
7: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्प चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
8: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
9: हजुर, घरभित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
10: पञ्चनन्दन कृषि उद्योग कालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
9: प्रोप्राइटर रबिन थापा। सम्पर्क 9856033998 र 9845010950।

0: को साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा सुकुम्बासी समस्या समाधान बारे संसदमा विपक्षीहरूले उठाए संयुक्त आवाज, मन्त्रीले गरिन् सहयोगको अपेक्षा।
1: कति चाँडो चाहिँ सुकुम्बासीको समाधान गर्ने भन्ने कुरा हजुरहरूको सहयोगमा डिपेन्ड हुन्छ।
0: खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति कहिलेबाट?
2: एक हप्ता 10 दिनभित्र हामी सामान्य अवस्थामा ल्याउने भन्ने चाहिँ हाम्रो तत्कालीन लक्ष्य रहेको छ।
0: आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदी र अन्तर्राष्ट्रिय प्रसंगमा युरोपेली संघद्वारा अवैध आप्रवासी समस्यासँग जुझेको स्पेनको प्रशंसा। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: विनीता दाहालबाट समाचार सुन्नुहोस्। इरान युद्धका कारण तेलको मूल्य बढ़ेपछि ठूला तेल कम्पनीहरूले कीर्तिमान कायम राख्ने गरी नाफा भएको घोषणा गरेका छन्। विश्वकै सबैभन्दा ठूलो तेल उत्पादक कम्पनी साउदी अरामकोले पछिल्लो 3 महिनामा नाफा 44% बढ़ेको जनाएको छ। यो वृद्धि इरानले स्ट्रेट अफ होर्मुजमा गरेको अवरोध र रेड सीमा हुथी विद्रोहीहरूले साउदी जहाजहरूमाथि गरेको आक्रमणका बावजूद भएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धका कारण अत्यधिक नाफा कमाइरहेका भन्दै तेल कम्पनीहरूको आलोचना गरेका छन् र उपभोक्ताका लागि तेलको मूल्य घटाउन माग गरेका छन्। यसैबीच कतारले अमेरिका र इरान बीचको युद्धको कूटनीतिक समाधान खोज्ने प्रयासलाई अन्य मध्यस्थता गर्ने राष्ट्रहरूसँग मिलेर निरन्तर अघि बढ़ाइरहेको जनाएको छ। कतारको विदेश मन्त्रालयका प्रवक्ताका अनुसार कतार, पाकिस्तान र ओमानले वार्ता सहज बनाउन आपसमा नजिकबाट समन्वय गरिरहेका छन्। तर अहिलेका लागि अमेरिका र इरान बीच प्रत्यक्ष वार्ताको कुनै योजना नरहेको पनि उनले बताएका हुन्। गत साता 70,000 भन्दा बढ़ी मोरक्कोका नागरिकहरू अवैध रूपमा स्पेनको भूभाग सिउटा प्रवेश गरेपछि युरोपेली संघ ईयूका सदस्य राष्ट्रहरूले स्पेनले जनाएको प्रतिक्रियाको प्रशंसा गरेका छन्। आज भएको भिडियो कन्फरेन्समा युरोपेली संघका आप्रवासन प्रमुखले ठूलो संख्यामा भएको अवैध प्रवेशका लागि गलत सूचना र मानव तस्करहरूलाई दोष दिएका छन्। उनले सीमा सुरक्षा बलियो बनाउन आर्थिक सहयोग उपलब्ध गराउने प्रस्ताव पनि गरेका छन्। अहिले अधिकांश अवैध आप्रवासीहरू फेरि मोरक्को फर्किसकेका छन्। गाजा सिटीमा सन् 2023 भएको इजरायली आक्रमणमा ध्वस्त भएको आवासीय भवनको भग्नावशेष मुनि पुरिएका 112 जनाको सामूहिक अन्तिम संस्कार गरिएको छ। उनीहरू ती 300 भन्दा बढ़ी मानिस मध्ये थिए जो उक्त आक्रमणमा मारिएका थिए। जेरूसलेममा रहेकी योलान्ड नेल भन्छिन्, गाजा सिटीबाट सार्वजनिक भएका दृश्यहरूमा पीड़ितहरूको शव सड़कमा लहरे राखिएको देखिन्छ र ती शवलाई प्यालेस्टिनी झण्डाले ढाकिएको छ। शोकाकुल परिवारका सदस्यहरूका अनुसार हालै नागरिक सुरक्षा निकायले सञ्चालन गरेको उद्धार अभियानमा परेका शवहरू मध्ये 40 जना बालबालिका, 38 जना महिला र 7 जना अपाङ्गता भएका व्यक्तिहरू रहेका छन्। बीबीसीकी योलान्ड नेलको भनाई, गाजाभरि अझै पनि भग्न अवशेष मुनि हजारौं मानिसका शव बेपत्ता रहेको अनुमान गरिएको छ। र फ्रान्सका अधिकारीहरूका अनुसार ब्रिटेन पुग्न इंग्लिश च्यानल पार गर्ने प्रयास गरिरहेका आप्रवासीहरू चढ़ेको डुंगामा आगलागी भएपछि करिब 160 जनाको उद्धार गरिएको छ। यो घटनामा कुनै मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। भूमिहीन तथा सुकुम्बासीहरू भोग्दै आएका समस्याको दिगो समाधानका लागि प्रतिपक्षी दलहरूले संसदमा संयुक्त रूपमा आवाज उठाएका छन्। जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सहित विपक्षी दलका सांसदहरूले सुकुम्बासी समस्यालाई राष्ट्रिय दायित्वका रूपमा स्वीकार गर्नुपर्नेमा जोड़ दिए। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीले भने सुकुम्बासी समस्या सम्बोधन गर्ने काम अगाडि बढ़िसकेको भन्दै सरकारको प्रतिरक्षा गरिन्। सुनौ एक रिपोर्ट। नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बे प्रस्तावक, नेकपा एमालेका ऐन बहादुर महर, नेपाली कम्युनिष्ट पार्टीका युवराज दुलाल र श्रम संस्कृति पार्टीका आरएन राई समर्थक रहेको जरूरी सार्वजनिक महत्वको प्रस्तावमाथि आज छलफल भएको हो। आङदेम्बेले वास्तविक सुकुम्बासीको पहिचान गरी राज्यले प्राथमिकीकरण सहित उपयुक्त स्थानमा स्थानान्तरण र पुनः स्थापना गर्नुपर्ने बताए।
4: सरकारले स्थायी समाधानको समय सीमा घोषणा गर्नुपर्दछ। वास्तविक भूमिहीन भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान तथा प्रमाणीकरण छिट्टो सम्पन्न गरियोस्।
0: नेकपा एमालेकी सांसद पद्मा अर्यालले सुकुम्बासी र अव्यवस्थित बसोबास सम्बन्धी समस्याको समाधान राजनीतिक विषय नभएको बताइन्। समस्या समाधानमा आफ्नो पार्टी सरकारसँगै हुने प्रतिबद्धता उनले जनाइन्।
5: हामीले अव्यवस्थित बसोबासी र भूमिहीन सुकुम्बासीको समस्या सँगसँगै एउटै डालोबाट नै हामीले समाधान गर्नुपर्ने परिस्थितिमा छौं।
0: नेपाली कम्युनिष्ट पार्टीका युवराज दुलालले पूर्व तयारी बिना सरकारले सुकुम्बासी बस्तीहरू हटाएको आरोप लगाए। सुकुम्बासी समस्याको व्यवस्थित समाधान हुनुपर्ने उनले उल्लेख गरे।
6: अहिले भूमिहीन अव्यवस्थित र सुकुम्बासी नागरिकहरूको समस्या समाधान गर्नुपर्छ, तर यो तरिकाले होइन। सरकारले तात्तै खाउँ जल्दी मरौको जुन प्रवृत्ति देखाएको छ, यसको परिणामहरू पनि सरकारले सायद भोगी नै राखेको छ र त्यो नहोस् भन्ने हाम्रो शुभेच्छा र शुभकामना पनि म व्यक्त गर्न चाहन्छु।
0: श्रम संस्कृति पार्टीका सांसद आरएन राईले नागरिकलाई राज्यले उचित व्यवहार गर्नुपर्नेमा जोड दिए।
7: नागरिकलाई अनागरिक ढंगले व्यवहार गर्नु हुँदैन। हाम्रो देश भनेको हिजो कुनै देशबाट निकाला गरेको नागरिकहरूलाई पनि आश्रय दिने अथवा वासस्थान दिने देश हो, तर आफ्नै देशको नागरिकलाई अनागरिक ढंगले व्यवहार गर्नुहुन्न सरकारले, त्यो म अनुरोध गर्न चाहन्छु।
0: छलफलका क्रममा उठेका विषयबारे बोल्दै भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले सुकुम्बासी समस्या सम्बोधनको विषयलाई सरकारले गम्भीर रूपमा लिएको भन्दै समाधानमा लाग्ने समय सबैको सहयोगमा निर्भर गर्ने बताइन्।
1: कति चाँडो चाहिँ सुकुम्बासीको समाधान गर्ने भन्ने कुरा हजुरहरूको सहयोगमा डिपेन्ड हुन्छ।
0: उनले सुकुम्बासीहरू लामो समयदेखि बस्दै आएकै स्थानमा जग्गा उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरिन्।
1: नेपाल सरकारले उहाँहरू जहाँ बसिरहनु भएको छ लामो समयदेखि त्यही दिने गरिकन व्यवस्था अगाडि काम कारवाही अगाडि बढ़िरहेको छ, तर कहिलेकाहीँ त्यो नेगेटिभ लिस्टमा भएको जग्गाहरूको हकमा मात्रै त्यसमा नेपाल सरकारले चाहिँ उहाँहरूलाई स्थानान्तरण अर्को ठाउँमा चाहिँ सिफ्ट गर्नुपर्ने हुन्छ।
0: सरकारले काम थालिसकेको भन्दै सत्तारूढ़ दलका सांसदहरूले सुकुम्बासी समस्याबारे जरूरी सार्वजनिक महत्वको प्रस्तावको औचित्यमाथि प्रश्न गरे। अर्को विषय, खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति हुन नसकिरहेका बेला उक्त विषयले संसददेखि संसदीय समिति तथा प्रधानमन्त्री कार्यालयसम्ममा प्रवेश पाएको छ। आज एकै दिन प्रतिनिधि सभाको बैठक, संसदको उद्योग वाणिज्य तथा उपभोक्ता समितिका साथै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा त्यसबारे छलफल भएको हो। ग्यास उद्योगीहरू सहितको उपस्थितिमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको छलफलको निष्कर्षबारे हामीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीलाई सोधेका छौं।
8: खास गरी एलपी ग्यासको आपूर्ति र वितरण दुईटै पक्षमा कतै समस्या हो कि भन्ने लाइनमा नै आज छलफल केन्द्रित रह्यो र हामीले के पाएका छौं भने अहिले पछिल्ला दिनहरूमा भारतबाट आउने ग्यासको मात्रा घटेको छैन, बरु बढ्दै गएको अवस्था छ। यहाँ आइसकेपछि मार्केटमा जाँदाखेरि कतै त्यसको सन्तुलन वितरण बिग्रेको हो कि भन्ने लाइनमा उद्योगीहरूसँग हामीले परामर्श पनि गर्यौं र के पनि भन्यौं भने वैकल्पिक सिलिन्डर नभएको ग्राहक हुन्छ नि हजुर, उसको पहिचान गरेर उनीहरूलाई चाहिँ सुनिश्चित गर्नु पर्यो, उसले पाएको सुनिश्चित गर्नु पर्यो, यो विषयबाट अगाडि बढौं र गृह मन्त्रालयबाट हिजो साँझ मात्रै कलेक्सन भएको डाटाको आधारमा आठवटा जिल्लामा अलि समस्या देखिएको भन्ने विषय आयो, त्यो आठवटा जिल्लामा अलि बढी प्राथमिकता दिएर वितरण प्रणालीलाई सुधार्ने भन्ने सहमतिका साथै हामी उठ्यौं। हजुर,
0: कुन कुन जिल्लामा अलि बढी समस्या देखिएको छ?
8: जिल्लाको नाम म यहाँ ठ्याक्कै लिन्छु, गृह मन्त्रालयबाट संकलित डाटाको आधारमा हो। सुनसरी, प्युठान, काठमाडौँ, भक्तपुर, पर्सा, मकवानपुर, सुर्खेत र सोलुखुम्बु।
0: हजुर, यी जिल्लाहरूमा आपूर्तिमै हो अथवा के समस्या देखिएको मुख्य चाहिँ
8: भनेको बेला ग्राहकहरू उपभोक्ताहरू जाँदाखेरि ग्यास पाएनन् भन्ने खालको विषय उठ्यो। अब त्यसको पनि सबै ठाउँ नहोला, तथापि ती जिल्लाबाट आउँदाखेरि अलिक समस्या परेको हो कि भन्ने लाइनमा आयो। अब हामी समस्या परेकोमा समाधानमा नि जानु पर्यो र सिस्टमिक कुनै समस्या छ भने ट्रेकिङ गर्नुपर्ने छ, सिलिन्डरको अवस्था हेर्नुपर्ने छ भने त्यो पनि सुधार गरेर जाउँ भनेर दुई तिनवटा अरू कुरा पनि उठेका छन्। यहाँ पेट्रोलियम कानूनको विषयमा सुधार गर्ने विषय अनि व्यावसायिक सिलिन्डर छुट्टै गराउने यी पनि छन्, तर तत्कालीन समाधान भनेको त नपाएकोलाई पाउने अवस्थाको सृजना गर्नु पर्यो होइन र त्यो भएर विकल्प नभएको उपभोक्तालाई चाहिँ सम्बोधन गरेर जाने पनि विषय हामीले चाहिँ उठाएको।
0: यहाँले चाहिँ आपूर्ति नियमित जस्तै भइरहेको भन्नुभयो, पाउने ग्राहकहरूको लाइन चाहिँ देखिन्छ, समस्या कहाँनिर देखियो? आज स्वयं व्यवसायीहरूसँगै छलफल गर्दाखेरि चाहिँ के औल्याए उनीहरूले?
8: हामी संसदीय समितिको पनि बैठकमा सेयर गर्न पुगेका थियौँ के हो त समस्या भन्ने बारेमा उहाँले जिज्ञासा राख्नु भएको थियो। यो के देखिन्छ भने यहाँलाई बताउँदाखेरि आधा सिलिन्डर हुँदाखेरि उनीहरू त्यति इच्छुक नभएको ग्राहकहरू पनि अहिले फुल सिलिन्डर हुने बेलामा त्यति बेलाका सिलिन्डर पनि बाहिर बजारमा निस्कन खोजेको देखिन्छ ट्रेन हेर्दाखेरि। भनेपछि डिमान्ड अथवा माग चाहिँ एकैचोटि बढ्ने देखियो हजुर. हामीले आपूर्ति बढाएर जाँदाखेरि पनि त्यो माग सम्बोधन भइरहेको छैन. भनेपछि हामीले भारतीय सरकार आइओसीलाई पनि रिक्वेस्ट गर्ने कुरा अगाडि बढाएका छौँ. हुन त साबिक भन्दा अहिले घटेरै आएको छ, तर त्यो चाहिँ सिलिन्डर चाहिँ मार्केटमा आउने क्रम फेरि हामीले सोचे भन्दा बढी आइरहेको हुनाले हामीले भनेकै बेला उहाँहरूले दिनसकेका छैनौँ. अनि टेकुमा वैकल्पिक बिक्री वितरण पनि भइरहेछ, लाइनहरू पनि देखिरहेछ होइन. यी कुराहरूमा उद्योगीहरूलाई पनि अलिक बढी जिम्मेवार बनेर जहाँ जहाँ समस्या छ त्यहाँको पहिले हल गरेर अगाडि बढ्नुहोस् भन्दा हामीले चाहिँ आज भनेका छौँ.
0: आसन्न चाडबाड, ठूला चाडबाडहरूलाई मध्यनजर गर्दै त्यसका लागि के छ आपूर्तिको यहाँहरूको योजना? आजको बैठकमा त्यसबारे पनि छलफल भएको सुनियो.
8: तयारी हरेक वर्ष गर्छौ नै होइन. यो साउन महिनाको अन्तिम अथवा भदौको शुरूमा हामीले छुट्टै यसको मिटिङ गर्ने तयारी गर्ने सुपथ मूल्य पसलका कुरामा जाउँला. तर अहिले चाहिँ यो खाना पकाउने ग्यासको समस्या एक हप्ता दस दिनभित्र हामी सामान्य अवस्थामा ल्याउने भन्ने चाहिँ हाम्रो तत्कालीन लक्ष्य रहेको छ.
0: उसो भए अब हप्ता दस दिनमा ग्यासको सहज आपूर्ति हुन थाल्छ?
8: हजुर हो, हामीले आशा गरेको पनि धेरै हो.
0: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद त्रिवेदी. कोशी प्रदेश सम्बन्धी एउटा विषय, नेकपा एमालेको नेतृत्व पंक्तिले दबाव दिइरहे पनि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिन अस्वीकार गरेको बताएका छन्। पार्टी अध्यक्ष केपी ओलीको सन्देश लिएर आफूहरूले कार्कीलाई भेटेको नेकपा एमालेका सचिव शेरधन राईले बताएका छन्। यसै सन्दर्भमा हामीले कार्कीलाई तपाईँले राजीनामा दिन नमानेकै हो भनेर सोधेका छौं।
9: पार्टीले राजीनामा दिनु भनेको छैन, केही साथीहरू प्रदेशको इन्चार्ज मेरै तहको साथी आएर राजीनामाको कुरा गर्नुभएको हो। मैले भने तपाईँको कुरा मेरो लागि पार्टी निर्णय हुँदैन, पार्टीले संस्थागत ढंगले माथिबाट अध्यक्षले लेखेर पठाएपछि हुने हो। त्यसले गर्दाखेरि यो तपाईँ र म एउटै लेभलको भएको हुनाले तपाईँले यो मलाई भन्न पनि मिल्दैन। अहिले राजीनामा दिनुपर्ने आवश्यकता पनि छैन र नेकपा एमाले नेपाली कांग्रेस माओवादी केन्द्र लगायतका दलहरू एक ठाउँ उभिनु पर्ने बेलामा आफा पनि दलभित्र हामीले पक्ष विपक्षमा लाइनहरू लगाउने उभिने हो भने त्यसले राम्रो मेसेज जाँदैन।
10: त्यसो भए अबको एक वर्षका लागि नेतृत्व परिवर्तन नगरौं भन्ने तपाईँको कुरा?
9: कुनै प्रश्न नउठेका सुशासन अनुशासन क्रियाकलापमा कुनै प्रश्न उठेका मान्छेहरू कन्टिन्यू गर्दा हुन्छ भन्ने मेरो मान्यता हो। यद्यपि यो मेरै सन्दर्भमा मात्रै मैले भनेको होइन, यसलाई आम पब्लिकले पनि अहिलेको बेला सत्ता समीकरणका फेरबदल मुख्यमन्त्रीहरूका फेरबदललाई नेपाली जनमतले राम्रो मानिरहेको छैन।
10: तर पार्टी नेतृत्वले त अर्को दलसँग विभिन्न प्रदेशमा सत्ता समीकरण परिवर्तन गर्ने सहमति गरिसकेको सन्दर्भमा
9: त्यो पनि सैद्धान्तिक रूपमा भेटेको कुरा थियो। अब त्यो भइसक्यो, त्यसलाई हामीले के भनेका छौँ भने जे छ जुन जुन ठाउँमा जुन जुन पार्टीको नेतृत्व अहिले छ र उसको भागमा परेको छ भने त्यसलाई कन्टिन्यू गरेर जाँदा हुन्छ भन्ने मेरो भनाइ हो।
10: यहाँको अडान त पार्टी नेतृत्वको चाहना विपरीत देखियो नि त होइन?
9: पार्टी नेतृत्वको विपरीतको चाहना होइन, म पनि पार्टीको एउटा अगुवा कार्यकर्ता हो, पोर्टफोलियोको हिसाबले अहिले सचिव हो र यो तहमा मेरो छलफल पनि भएको छैन माथि नेताहरूसित। त्यसले गर्दा छलफलले बेगर कोही एउटा व्यक्ति मेरै समानको अथवा मेरो भन्दा तल्लो मात्रको मान्छे आएर मलाई निर्देशन गर्ने हैसियत चाहिँ राख्ने स्थिति बन्दैन।
0: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की साथी अशोक दाहालसँग कुरा गर्दै अन्त्यमा नेपाल बाहिरको एउटा विषय, गत साता 70,000 भन्दा बढ़ी मोरक्कोका नागरिकहरू अवैध रूपमा स्पेनको सिउटा प्रवेश गरेपछि युरोपेली संघ ईयूका सदस्य राष्ट्रहरूले स्पेनले परिस्थितिको सामना गरेको भन्दै प्रशंसा गरेका छन्। यसअघि स्वतन्त्र आवत जावतको व्यवस्था गर्ने सिंगन व्यवस्थाबाट स्पेनलाई निलम्बन गर्नुपर्ने सुझाव आएको थियो। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
3: सिउटा प्रवेश गरेका मध्ये झण्डै 69,500 आप्रवासीहरू मोरक्को फर्किसकेको स्पेनको अनुमान छ। यसअघि मोरक्को फर्किनेको संख्या 50,000 आसपास रहेको ठानिएको थियो। स्पेन तर्फको सीमामा 72 जनाको र मोरक्को तर्फ 11 जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन्। यो विषयमा आज युरोपेली संघ ईयूका आन्तरिक मामिला मन्त्रीहरूले भिडियो कन्फरेन्समा आकस्मिक बैठक गरेका हुन्। सिउटाको घटना ले ईयूका 27 सदस्य राष्ट्र बीचको सम्बन्धमा तनाव उत्पन्न गरेको छ। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेथलाई लेखिएको पत्रमा युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन डेर लायनले संकटको तत्काल व्यवस्थापन गरेको भन्दै उनको प्रशंसा गरेकी छन्।
0: यसको साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई विदा दिनुहोस्। नमस्कार।

0: प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता,
1: बत्तीसौ विश्व आदिवासी दिवस 2083, 9 अगस्त 2026, विविध सांस्कृतिक कार्यक्रम सहित तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण जातीय समाज अतिथिज्यूहरूलाई पत्राचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि कार्यक्रममा आफ्नो जातीय वेशभूषा संस्कार संस्कृति सहित सांस्कृतिक कार्यक्रम झाँकी र्यालीमा सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
0: मिति 2083 श्रावण 24 गते आइतबार, तदनुसार 9 अगस्त 2026,
1: समय बिहान 11 बजे, स्थान शुक्ला गण्डकी नगरपालिकाको खुल्ला चौर,
0: झाँकी शुरू हुने स्थान बीपी चोक र गल्छिना।
1: थप जानकारीको लागि अध्यक्ष कुल कुमार कुमार 98460-26617, उपाध्यक्ष सुरेन्द्र कुमार तामाङ 98560-62160, सचिव बिर्सना श्रेष्ठ 98461-94378।
2: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
3: माइले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
2: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
3: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
4: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
3: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
4: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार,
3: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
4: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
3: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि, फोन 0665-93-369।
5: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
3: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
5: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
3: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
5: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
3: होटल फ्यामिली एन्ड लज, खैरेनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 98560-23420, 98-01-54674 र 98-60-23420। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
4: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
3: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्नी नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
4: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
4: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
3: रेडियो

0: जिस्ट प्राध्यापक डाक्टर मनीष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
1: एंटेरियोलॉजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एंड कॉस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पीयूष गिरी,
0: एनेस्थेसियोलॉजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुंग, डाक्टर सुष्मिता गुरुंग,
1: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुंग, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
0: फिजिशियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
2: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑफ सेवा फिजियोथेरापी इंडोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टर द्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौं।
3: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को लागि पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेज प्राली पोखरा 9 न्यू फोन 061-590-162-590-163।
4: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट। विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
5: हजुर, टेबल, भर्‍याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
4: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
6: संसार ढुङ्गा कटिङ उद्योग शुक्लागञ्जकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98-560-32-475 र 98-011-32-475।
7: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
8: रामबहादुर परियार, घारी शीतल बस्ती, रु 15,055,
7: शुक्ला गण्डकी पत्रकार मञ्च शुक्ला गण्डकी, रु 10,100,
8: हुमनाथ अधिकारी ढोरफिर्दी गणेश टोल, रु 10,155,
7: जमुना पौडेल पराजुली ढोरफिर्दी हाल अमेरिका, रु 10,050,
8: शिव अधिकारी ढोरफिर्दी ठोलढुङ्गा टोल, रु 25,000,
7: ऋषिराम पौडेल सेराबेसी, रु 10,000,
8: रसमाया गुरुङ दुलेगौड़ा, रु 55,555,
7: दलबहादुर छेत्री मिनाम खानी, रु 11,115,
8: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी हिमाली टोल, रु 30,111,
7: कृष्ण बहादुर बसेल ढोरफिर्दी गणेश टोल, रु 21,000,
8: बाराही बचत तथा ऋण सहकारी संस्था ढोरफिर्दी उत्तम टोल, रु 15,005,
7: कलावती वाग्ले ढोरफिर्दी हिमाली टोल, रु 10,125,
8: दिलबहादुर श्रेष्ठ दुलेगौड़ा, रु 101,111,
7: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी सेन्टर चोक, रु 51,111,
8: ऋषिराम महत ढोरफिर्दी हिमाली टोल, रु 15,055,
7: कृष्णराज घिमिरे दुलेगौड़ा, रु 55,555।
4: होइन है आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
9: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
10: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
4: ए त्यसो भए युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याक ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
9: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली,
11: डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
12: सम्पर्क युअर सिंगापुर फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा प्रोप्राइटर आरएन कुमार श्रेष्ठ मोबाइल 9841484264 र 9841453005।
13: प्योइतोको थेदीमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: ल नहोस् छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
1: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लाइजमा छँदैछ नि
0: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमा चाहिँ महँगो होला नि
1: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
2: हजुर विवाहको कपडा स्तरीय कोट सुट प्यान्ट स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
3: सम्पर्क युनाइटेड सप्लाइज धुलेगौडा हेल्प चोक प्रोप्राइटर कृष्णराज पण्डित फोन 0654140008
4: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
5: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083/84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
4: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
5: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस
4: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
5: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
4: कक्षा 12 3.6 वा 100+ माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
5: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
4: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
5: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
4: र बिहानी 17 कक्षा सञ्चालन हुने
5: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0665712040 बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
6: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
5: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट का लागि भर्ना खुल्यो आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस् साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ
6: छुटका दायराहरू
5: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा 100+ बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
6: 3.4 जीपीए वा 100+ बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
5: र 2.5 जीपीए वा 100+ बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ
4: थप जानकारीका लागि सम्पर्क 0665714479 मोबाइल 9856062265 र 9848164145
7: ए सबिना यस्तो हतारमा कता हो
8: ए प्रदीप हेर न बेहेको दिन पनि आइसक्यो गरगहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
7: ल बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 सञ्चालनमा आएको बनकेवा कालीका सुनसादी पसल हो त्यहाँ जाउ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
9: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुनसादी पसल दुलेगौडा बनकेवा चोक तनहु प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहत्रास मोबाइल 9846078 र 9847 2128 16142।
10: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
11: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
10: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
12: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
10: मोबाइलसँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
12: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
10: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
11: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
13: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9849699 छ।
14: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
15: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
14: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
15: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
16: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
17: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
11: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
16: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
11: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
18: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: टिकुलीमाया आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
1: यति किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
0: हो र, कहाँ छ र त्यस्तो?
1: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
2: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
3: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
2: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
3: प्रोप्राइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
2: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
4: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फन्को मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
5: यो बाटो पनि कहिले बन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
4: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
6: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921653507।
7: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
8: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
7: ओम प्रोसर आभूषण सुनचादी पसल, दुलेगौडा, पृथ्वी बजार।
6: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचादी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, भित्री बजार, प्रोप्राइटर भोज बहादुर सुना।
3: मोबाइल 9508535537 र 9806615809।
9: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
10: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्नल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
9: ओके, लेट्स डन।
10: हजुर, सिग्नल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
9: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
10: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9560285543 र 9947000787।
1: दाइ, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
9: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
1: अनि बन्छ त दाइ?
9: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
11: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस विसौनीको ठिक पारिपट्टि,
12: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
13: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
12: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9556062029।
14: यस्तै यसको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको,
15: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ, यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ, विश्वासिलो सुनचादी पसल खोजौला नि।
14: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
16: यहाँ विभिन्न डिजाइन का गरगहना पाइनुका साथै खरीद बिक्री तथा साटफेर पनि गरिन्छ।
17: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरीद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
16: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल शुक्ला गण्डकी तीन दुलेकौडा दोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेकौडा वन केवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 9871160069 राजु विश्वकर्मा 9087179142।
18: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
19: म्याडम धूम्रपान भनेको के हो?
18: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवाँ खानु हो। चुरोट बिँडी तमाखु कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
19: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम
18: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट थियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ। दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदयघात मस्तिष्क घात गर्भवतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
19: अनि नि म्याडम यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
18: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
19: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
20: जय मसी, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
1: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 मा निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
1: छुटका दायराहरू:
0: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
1: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
0: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
1: थप जानकारीका लागि सम्पर्क 0655741479, मोबाइल 9856062265 र 9848064145।
0: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
1: स्तुरेगौडा पोलिक्लिनिकमा यही साउन 23 गते 14 शनिबार वरिष्ठ नाक कान घाँटी तथा गलगाँडो रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठ,
0: वरिष्ठ हाडजोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर ईश्वर कणेल,
1: वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष विजय महत
0: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
2: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
2: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
3: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 9856031053।
4: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
5: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
4: हो र, कहाँ छ र त्यस्तो?
5: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
0: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
4: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
0: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन तारा देवी तरकारी पसल सँगै।
4: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
0: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है। के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
4: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
0: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
4: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
0: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
4: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
0: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
4: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
0: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
4: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
6: प्राप्त अधिकारको रक्षा आजको आवश्यकता पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता
7: बत्तीसौ विश्व आदिवासी दिवस 2083 9 अगस्त 2026 विविध सांस्कृतिक कार्यक्रम सहित तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण जातीय समाज अतिथिजीवहरूलाई पत्राचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि कार्यक्रममा आफ्नो जातीय वेशभूषा संस्कार संस्कृति सहित सांस्कृतिक कार्यक्रम झाँकी र्यालीमा सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
6: मिति 2083 श्रावण 24 गते आइतबार, तदनुसार 9 अगस्त 2026
7: समय बिहान 11 बजे, स्थान शुक्ला गण्डकी नगरपालिकाको खुल्ला चौर,
6: झाँकी शुरू हुने स्थान बीपी चोक र गल्छिना।
7: थप जानकारीको लागि अध्यक्ष कुल कुमार कुमार 9846026617, उपाध्यक्ष सुरेन्द्र कुमार तामाङ 9856062160, सचिव बिर्सना श्रेष्ठ 9641394378।
8: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।

0: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
1: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
0: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घर माथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
1: ए ल ल,
2: तपाईँ पनि झुकिनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
1: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
3: फुक्कै खाए साह्रै मिठो, पकाए त ट्वाक्कै, एक पाकेटले पेट भरिने के हो भन पक्कै।
4: यी यो हो बोनस चाउचाउ।

0: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98560 2279।
1: एक सय 103.8
2: अन्तर्मनको आवाज
3: स्टुडियो अहिले रातिको 10 बज्यो।
4: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98160 95301।
5: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
0: धोरबाराही हाइलाइट्स को साथ में
6: छिटो छरितो र गुणस्तरीय सेवा को एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौड़ा बीपी चोक
0: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण काम को लागि सम्झनुहोस् सम्पर्क 98461493004।
7: महालेखा परीक्षकको प्रतिवेदन शुक्लगण्डकी नगरपालिकाले स्वीकृत दरबन्दी भन्दा बाहिर कर्मचारी नियुक्त गरी तलब भत्तामा ₹88,63,205 21 पैसा खर्च गरेको भन्दै उक्त खर्चलाई अनियमित ठहर गरेको छ। प्रतिवेदनका अनुसार स्थानीय सरकार सञ्चालन एन 2074 को दफा 83 नगरपालिकाले आफ्नो स्वीकृत दरबन्दी अनुसार मात्र कर्मचारी व्यवस्थापन गर्नुपर्ने व्यवस्था गरेको छ। तर नगरपालिकाले स्वीकृत दरबन्दी भन्दा बाहिर विभिन्न पदमा कर्मचारी कारणमा नियुक्त गरी तलब भत्ता वितरण गरेको पाइएको उल्लेख छ। महालेखाले चौथो पाँचौं र श्रेणी विहीन तहका कार्यालय सहयोग स्वास्थ्यकर्मी मेडिकल अधिकृत लगायत 24 जना करार कर्मचारीलाई गरिएको भुक्तानीको विवरण सार्वजनिक गर्दै कुल ₹88,63,205.21 खर्चलाई नियमित जनाएको छ। स्वर्गीय चिरञ्जीवी उपाध्याय रहे हरिमाया वाग्लेको स्मृतिमा वरिष्ठ अधिवक्ता कमल मोहन वाग्ले र उहाँकी धर्मपत्नी बत्तीमाया वाग्लेले ब्यास नगरपालिका 3 दमौली स्थित श्री दुर्गा भवानी मन्दिरमा नियमित पूजा आज सञ्चालनका लागि ₹1,11,000 अक्षय कोष स्थापना गर्नुभएको छ। गुरू पूर्णिमाको पावन अवसरमा स्थापना गरिएको श्री चिरन हरि दुर्गा भवानी मन्दिर पूजा व्यवस्थापन अक्षय कोषबाट प्राप्त हुने ब्याज रकम मन्दिरको नियमित पूजा आज धार्मिक कार्यक्रम तथा आवश्यक व्यवस्थापनमा खर्च गरिनेछ। अक्षय कोषको रकम मन्दिर व्यवस्थापन समितिको अध्यक्ष काशी राणा र सचिव ठाकुर प्रसाद पौडेलको संयुक्त नाममा खोलिएको बैंक खातामा राखिने व्यवस्था गरिएको छ। प्राप्त ब्याज प्रत्येक 3-3 महिनामा निकास गरी मन्दिरको पूजा व्यवस्थापनमा उपयोग गरिने जनाइएको छ। गण्डकी प्रदेश सरकारले गाँजा खेती गर्न पाउने कानून बनाएको छ। औषधि जाने र औद्योगिक प्रयोजनका लागि गाँजा खेतीको नियमन तथा उपयोग सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभाबाट पारित भई प्रदेश प्रमुखबाट प्रमाणीकरण समेत भइसकेको छ। प्रदेश सभाले असर 25 गते पहिलो पटक उक्त विधेयक पारित गरेको थियो। असर 30 गते प्रदेश प्रमुख समक्ष प्रमाणीकरणका लागि पठाइएको विधेयक साउन 7 गते प्रदेश प्रमुखबाट प्रमाणीकरण भएको हो। तर प्रदेश प्रमुखले साउन 8 गते विधेयक प्रमाणीकरण का लागि पुनः प्रदेश प्रमुख समक्ष पठाएको भन्ने विषयमा समाचार प्रकाशित भएपछि मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले असन्तुष्टि जनाउनु भएको छ। विशेष अदालतले पोखरा विमानस्थल निर्माणमा ठेकेदार कम्पनीलाई राजस्व छुट दिएर भ्रष्टाचार गरेको आरोप खेपेका नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक प्रदीप अधिकारीलाई धरौतीमा छाडा आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य, सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले राजस्व छुट दिएर भ्रष्टाचार गरेको आरोपको मुद्दामा अधिकारीलाई 3,00,000 रूपियाँ धरौतीमा छाड्न आदेश दिएको विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिनुभएको छ। तर अरू मुद्दामा थुनामा रहेकाले अधिकारीले यो मुद्दामा धरौटी बुझाए पनि थुनामुक्त भनी हुन नपाउने उहाँले बताउनु भएको छ। अख्तियारले गत बैठकमा पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सहित 14 जना विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। ठेक्का सम्झौतामा नै ठेकेदार कम्पनीले राजस्व तिर्ने भनेर उल्लेख भएकोमा त्यसमा भएको प्रावधान विपरीत राजस्व छुट दिएको आरोप सहित अख्तियारले उनीहरूमाथि मुद्दा चलाएको हो। अख्तियारले उनीहरूमाथि 3,62,05,22,160 रूपियाँ बिगो दावी गरेको थियो। राजस्व छुटको मुद्दामा अरू आरोपितहरू पनि धरौतीमा छुटिसकेका छन्। बर्खाको मध्य भागमा आइपुग्दा देशभर डेंगू संक्रमण हत्तै बढ़ेको पाइएको छ। एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीले सार्वजनिक गरेको पछिल्लो रिपोर्ट अनुसार देशको 72 जिल्लामा डेंगूको संक्रमण फैलिसकेको छ। सन् 2026 जनवरीदेखि हालसम्ममा देशभर 2,025 जनामा डेंगू संक्रमण पुष्टि भएको छ, जसमा सबैभन्दा धेरै पछिल्लो एक महिनामा देखिएको संक्रमित हुन्। यस समयमा डेंगूकै कारण 2 जनाको मृत्यु भइसकेको महालेखाले जनाएको छ। ईसीडीको विवरण हेर्दा प्रदेश तहमा कोशी र गण्डकी प्रदेशमा सबैभन्दा बढ़ी संक्रमित भेटिएका छन्, जसमा कोशी प्रदेशमा 568 र गण्डकी प्रदेशमा 532 रहेका छन्। भूमि समस्या समाधान समितिले शुक्ला गण्डकी नगरपालिकामा जेएनजी आन्दोलनमा जरेर नष्ट भएका भूमिहीन दलित सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको जग्गा प्राप्तिको कागजात फेरि बुझाउन अनुरोध गरेको छ। भूमि समस्या समाधान समितिको 2082 साउन 6 गतेको अधिकार प्रत्ययोजन सम्बन्धी निर्णय अनुसार यसअघि निवेदन संकलन कार्यमा संलग्न जिल्ला समितिले पुनः लागत संकलन गर्न सूचना जारी गरेको हो। समितिको साउन 14 गते बसेको बैठकले शुक्ला गण्डकी नगरपालिका भित्रका भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले पुनः आवेदन पेश गर्नुपर्ने निर्णय गरेको जनाएको छ। नगरपालिकाका अनुसार सम्बन्धित व्यक्तिले तोकिएको निवेदन फारम भरि साउन 15 गतेदेखि 29 गतेसम्म सम्बन्धित वडा कार्यालयमा निवेदन दर्ता गराउन सक्नेछन्। निवेदन संकलन कार्य शुक्ला गण्डकी नगरपालिकाले तोकेका सम्बन्धित वडा कार्यालय मार्फत हुने जनाएको छ। नेपाल प्रहरीले गत 22 गतेदेखि असर मसन्तसम्म देशभरबाट हात हतियार सम्बन्धी मुद्दामा संलग्न 84 जनालाई पक्राउ गरेको छ, जसमा गण्डकी प्रदेशबाट समेत 18 जना पक्राउ परेका छन्। पक्राउ परेका व्यक्तिहरूबाट 67 थान हात हतियार बरामद भएको छ। अवैध हात हतियार नियन्त्रण तथा कारोबारीलाई निस्तेज गर्न नेपाल प्रहरीले देशभरि नै विशेष अभियान सञ्चालन गरिरहेको छ। पोखरामा सवारी नियम उल्लंघन गर्ने विभिन्न 9 विद्यालयका सवारी चालक र ट्राफिक प्रहरीले कार्यवाही गरेको छ। जिल्ला प्रहरी ट्राफिक प्रहरी कार्यालयले आइतबार स्कूलका सवारी साधनलाई लक्षित गरी गरेको विशेष चेक जाँचका क्रममा उनीहरू कार्यवाहीमा परेका हुन्। सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले यो अभियान चलाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार केईएफ स्कूल र प्राइम मन्टेसोरीका सवारी चालक कार्यवाहीमा परेका छन्। यसअघि नै पनि ट्राफिक प्रहरीले विद्यार्थी बोक्ने सवारी साधनको अवस्था र चालकको सजगताका विषयमा पटक पटक अनुमान गर्दै आएको थियो। स्कूलका गाड़ीहरूले क्षमता भन्दा बढ़ी विद्यार्थी बोक्ने र ट्राफिक नियम पालना नगर्ने गुनासो आएपछि चेक जाँचमा कड़ाई गरिएको हो। कार्यवाहीमा परेका चालकलाई ट्राफिक नियमका बारेमा सचेत गराउँदै जरिमाना समेत गरिएको प्रहरीले जनाएको छ। तनहुको सुक्लाङ्गनेकी नगरपालिकाले सञ्चालनमा ल्याएको सेवा प्रवाह केन्द्रको अध्ययन तथा अवलोकनका लागि स्याङ्जाको फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदी सहितको टोली आज सुक्लाङ्गनेकी नगरपालिकामा आउनु भएको छ। अध्ययन भ्रमणका क्रममा फेदीखोला गाउँपालिकाको टोलीले सेवा प्रवाह केन्द्र सञ्चालनको अभ्यास र प्रभावकारितामा कडाई गरिएको हो। कार्यवाहीमा परेका चालकलाई ट्राफिक नियमका बारेमा सचेत गराउँदै जरिमाना समेत गरिएको प्रहरीले जनाएको छ।

0: संस्था कर्मचारीसँग अन्तर्क्रिया गर्नुभएको थियो। सुकुरागनी नगरपालिकाका उपप्रमुख कुम्बहादुर विका राजुले नगरपालिकाले सञ्चालन गरिरहेको सेवा प्रवाह केन्द्रप्रति देशभरका विभिन्न स्थानीय तहले चासो व्यक्त गर्दै अध्ययन तथा अवलोकनका लागि आउने क्रम बढ्दै गएको जानकारी दिनुभएको छ। उहाँले सेवा प्रवाहलाई थप प्रभावकारी, सहज र नागरिक मैत्री बनाउने उद्देश्यले सञ्चालन गरिएको केन्द्र स्थानीय तहका लागि अनुकरणीय अभ्यासका रूपमा स्थापित हुँदै गएको पनि बताउनु भएको छ। फेदीखोला गाउँपालिकाको टोलीले शुक्रगण्डकीको सेवा प्रवाह प्रणालीबाट प्राप्त अनुभवलाई आफ्नो पालिकामा समेत कार्यान्वयन गर्ने उद्देश्यका साथ अध्ययन भ्रमण गरिएको जनाएको हो। बन्दीपुर गाउँपालिकाले स्पष्ट आवश्यकता, कार्यविधि र मापदण्ड विनय, कर्मचारी आवास तथा कार्यालय प्रयोजनका लागि घर भाडामा ₹5,01,570 खर्च गरेको भन्दै महालेखा परीक्षकको कार्यालयले उक्त खर्चलाई अनियमितता ठहर गरेको छ। महालेखाको प्रतिवेदन अनुसार गाउँपालिकाले 7 घरसँग भाडा सम्झौता गरी रकम भुक्तानी गरेको भए पनि अधिकांश घर किन भाडामा लिनु परेको भन्ने पर्याप्त आधार पुष्टि हुन सकेको छैन। कर्मचारी आवास लागि प्रयोग गरिएका घरमा समेत कसलाई सुविधा दिने भन्ने स्पष्ट कार्यविधि वा मापदण्ड तयार गरिएको छैन। यस्तै शाखागत कार्यालय सञ्चालनका लागि घर भाडामा लिँदा पनि आवश्यकता विश्लेषण, स्वीकृत मापदण्ड र निर्णय प्रक्रियाको पालना नगरिएको प्रतिवेदन उल्लेख छ। सार्वजनिक स्रोतको मितव्ययी तथा प्रभावकारी उपयोग गर्नुपर्ने कानूनी व्यवस्था विपरीत गाउँपालिकाले घर भाडामा उल्लेख्य रकम खर्च गरेको महालेखाको निष्कर्ष छ। जल तथा मौसम विज्ञान विभागले कालीगण्डकी नदी सहित मुस्ताङ हुँदै बग्ने ससाना नदी तथा खोलामा पानीको बहव उल्लेख्य बढ्ने र आकस्मिक बाढ़ीको मध्यम जोखिम रहने पूर्वानुमान गरेपछि जोमसुम बेनी राष्ट्रिय राजमार्गमा मंगलबार र बुधबारको रात्रिकालीन समयमा सवारी साधन बन्द गरिएको छ। बाढ़ी पूर्वानुमान महापाकाको सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालय मुस्ताङमा बसेको सुरक्षा समितिको बैठकले थप 2 रात्रिकालीन समयमा सीमाबाट सवारी साधन रोक्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी अजिता शर्माले बताउनु भएको छ। छिमेकी जिल्ला मेघवीसँग समन्वय गरी साँझ 7 बिहान 5 मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने थसाङ गाउँपालिका 4 घासाबाट सवारी साधन प्रवेश तथा बाहिरिनलाई रोकिनेछ। मौसमको अवस्था अनुसार प्रतिवेदनको अवधि थप्न सकिने समेत सुरक्षा समितिले निर्णय गरेको छ। पहिरोले पश्चिम बागलुङको व्यापारिक केन्द्र गलकोट नगरपालिकादेखि ताराखोला गाउँपालिका जोड्ने सड़क अवरूद्ध भएको छ। सोमबार राति परेको वर्षाले ताराखोला गाउँपालिका ओडा 4 बतासे डाँडामा पहिरो जाँदा गलकोट ताराखोला जोड्ने सड़क अवरूद्ध भएको स्थानीय शिक्षक पूर्ण भद्र न्यूरेले जानकारी दिनुभएको छ। न्यूरेका अनुसार सड़क अवरूद्ध हुँदा ताराखोलादेखि गलकोट हुँदै बागलुङ पोखरा र बुटोल छुट्ने सवारी साधन बाटोमै अलापत्र परेका छन्। पहिरो पन्साउन ताराखोला गाउँपालिकाले जेसीबी मेसिन प्रयोग गरिए पनि चट्टान सहितको पहिरो ठूलो हुँदा ब्रेकर सहितको एक्सभेटर प्रयोग गरिएको ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर विका हिमालले जानकारी दिनुभएको छ। पश्चिम चितवनका बस्तीमा छिरेको चितुवालाई नियन्त्रण लिन 2 स्थानमा खहर राखिएको छ। डिभिजन वन कार्यालयका सूचना अधिकारी देवी प्रसाद पौडेलले चितुवाले मानव बस्तीमा छिरेर आतंक सिर्जना गर्न थालेपछि भरतपुर महानगरपालिका 15 गोपाल चोकमा रहेको अविनाश पोल्ट्री फार्ममा र त्यसको 1 किलोमिटर पर अर्का खोर राखिएको जानकारी दिनुभएको छ। खोरमा हालसम्म चितुवा परेको छैन। चितुवालाई आकर्षण गर्न खोरमा कुकुर राखिएको छ। यसअघि सोही क्षेत्रबाट चितुवाको बच्चालाई नियन्त्रणमा लिएको थियो। यसअघि नियन्त्रणमा लिएको चितुवाको बच्चालाई सौराहा पुर्याइ खोरमा राखिएको छ। हवस्त, यिनै खबरहरूसँगै राति 10 ढोरबार हाइलाइट सकिएको छ। भोलि बिहान 5:25 ढोरबार हाइलाइट्समा पुनः हाम्रो भेट हुनेछ। तबसम्मको लागि समाचार कक्षबाट म लक्ष्मी सुनाव विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभरात्री।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0564141100 वा ढोरबाराही FM@gmail.com

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ।
1: अहिले हतार छ, पछि आउँदै गरौँला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
5: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
6: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा

0: मूत्र सम्बन्धी समस्याको उपचार,
1: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
0: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
1: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
0: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल, दुलेगौंडा, माछा पुछ्रे बैंकको ठिक पारिपट्टि। फोन 0665 93 369।
2: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
3: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
4: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
5: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
2: ए हो र, हस् दाई म आजै जान्छु।
0: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुरा कमल पाइनुका साथै होलसेल मूल्यमा बोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
6: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
7: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
8: यदि किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
7: हो र, कहाँ छ र त्यस्तो?
8: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
0: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी, टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
7: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
0: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
7: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
0: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
9: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
3: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
9: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो, दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
10: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
8: अनि बीचमा नझर्ने।
10: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
8: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
0: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोपाइटर रामचन्द्र महत, 9841616878 र दुलेगौडा, ढोरफिर्दी, छाब्दी, देउराली, साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज, लज एन्ड रेस्टुरेन्ट, प्रोपाइटर हरिचन्द्र महत, 9225552663।
11: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology. BCSIT. 4 years program of Bachelor of Business Administration in Finance. BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intuit to learn, go forth to serve. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Form 061-544-761-570-124. Email info@

0: pcm.edu.np. Website www.pcm.edu.np.
1: होइन कता हिँड्नुभयो काका यति साह्रो हतार हिँदै?
2: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
1: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
2: त्यसो भए कहाँ जाने त कान्छा?
1: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
2: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
3: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
4: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा, आफ्नै निवासमा।
5: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855411445 र 9855420445।
6: ₹103.8 अन्तर्मनको आवाज।
7: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
8: धोरबाराही हाइलाइट्सको साथमा
9: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा, बीपी चोक।
8: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841349404।

0: नमस्कार अनि शुभ बिहानी रेडियो धोरबाराही 103.5 मेगाहर्ज सँगै हाम्रो फेसबुक पेज वेबसाइट हाम्रो पात्रो र नेपाली पात्रोबाट एकसाथ प्रसारण भइरहेको धोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। आज मिति 2083 साल श्रावण महिनाको 20 गते बुधबार, तदनुसार सन् 2026 अगस्तको 5 तारीक, नेपाल सम्मत 1146 साउन कृष्ण पक्षको आज सप्तमी तिथि। राष्ट्रिय अन्तर्राष्ट्रिय स्थानीय समाचार मार्फत सुसूचित बनाउने हाम्रो प्रयास धोरबाराही हाइलाइट्समा सुन्नुहोस् मुख्य समाचारहरू। सुनसरी घटनाको सत्य तथ्य छानबिन गर्न न्यायिक समिति गठन हुनुपर्ने सांसदहरूको माग। सुनसरीको देवानगंज घटनामा घाइते भई निधन भएका रविन्द्र मेहताको विषयमा गृहमन्त्री सुधन गुरूङ र पीड़ित पक्ष बीच छलफल। खाना पकाउने ग्यास अभावको विषयमा सरकारको चासो, बजारमा ग्यासको अभाव नभएको व्यवसायीहरूको दावी। आगामी 3 महिनासम्म मासिक 50,000 मेट्रिक टन भन्दा धेरै एलपी ग्यास आयात गरिने। नेपालले गरेको विरोधको व्यवस्था गर्दै भारत र चीनद्वारा लिपुलेक हुँदै द्विपक्षीय व्यापार शुरू। वैदेशिक सहायता परिचालनमा सरकारको कमजोर प्रदर्शन। नेपाली कांग्रेस र नेकपा एमाले बीचको सत्ता सहकार्य टुटेपछि गण्डकी, बागमती र कोशी प्रदेश सरकार निर्माणमा राप्रपाको भूमिका महत्वपूर्ण। प्रदेश सरकारमा सहभागी हुने वा नहुने विषयमा निर्णय गर्न आज राप्रपाको कार्य सम्पादन समितिको बैठक बस्दै। सांसद राजुनाथले सड़क विस्तारमा सेनासंघको विवाद भएको स्वीकार। संसदमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव पेश। प्रदेशको 47 एमालेमा किचलो गुण्डु बात नै अध्यक्ष ओलीले निर्देशन दिँदै। एन्टी स्नेक भेनमको अभाव हुन नदिने र यस विषयमा गम्भीर भएको स्वास्थ्य मन्त्रीको भनाई। रेबिज संक्रमण रोकथाम गर्न सरकारको ध्यान आकर्षण। प्रदेश सत्ताका लागि एमालेमा किचलो, शेरधन हिक्मत र घनश्यामलाई गुण्डुमा झिकाइयो। अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालयको माथत राख्न आवश्यक रहेको कानून मन्त्री सुविता गौतमको भनाई। प्रहरीले मधेसमा आन्दोलनकारीमाथि सिधै गोली चलाएको सांसद अमरेश यादवको आरोप। विद्युतमा भ्याट लाग्ने सीमा 50 युनिटबाट वृद्धि गरेर 150 युनिट पुर्याउने बारे गृह कार्य चल्दै। सस्तोमा बिजुली उपलब्ध गराउँदा खपत बढ़ने र यसले अर्थतन्त्रलाई नै फाइदा पुग्ने उल्लेख। राष्ट्रिय परीक्षा बोर्ड 8 महिनादेखि नेतृत्वविहीन। बोर्डमा अध्यक्ष नहुँदा नीतिगत निर्णयमा समस्या भएको कर्मचारीहरूको गुनासो। नेपाली भूमि लिपुलेख हुँदै भारत र चीनको परम्परागत सीमा व्यापार औपचारिक रूपमा पुनः शुरू। नेपाल सरकारको तर्फबाट औपचारिक प्रतिक्रिया सार्वजनिक हुन बाँकी। मृतकको अभिभावक काठमाडौँ आएपछि आज दोस्रो चरणको वार्ता हुने र त्यसपछि मात्रै राजेश मेहताको शव बुझ्ने हिजो गृहमन्त्रीसँग भएको छलफलमा सहमति। पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको आरोप। खेपेका प्राधिकरणका पूर्व महानिर्देशक अधिकारीलाई धरोटीमा छोड्न अदालतको आदेश। शुक्ला गण्डकीमा जेएनजी आन्दोलनका क्रममा जलेर नष्ट भएका भूमिहीनको अभिलेख फेरि उठाइने। रेडक्रसमा भ्रष्टाचार र बेथितीको थप उजुरी दिन आह्वान। भदौको 3 गतेसम्म उजुरी दिन सकिने। विश्व आदिवासी दिवसको अवसरमा शुक्ला गण्डकीको एक्ले डाँडामा सरसफाई। हरियाली कायम गर्नका लागि वृक्षारोपण र डस्टबिन वितरण कार्यक्रम सम्पन्न। रेडक्रसमा भ्रष्टाचार र व्यतिथिको थप उजुरी दिन आह्वान। भदौको 3 गतेसम्म उजुरी दिन सकिने। स्टेट अफ हर्मुजमा ओमानको तट नजिकै एउटा कार्गो जहाजमा प्रहार भएको बेलायती समुद्र निगरानी निकायको दावी। इरानसँगको द्वन्द्वका कारण त्यस क्षेत्रमा सामुद्रिक सुरक्षा चुनौतीपूर्ण बन्दै सिराहाको गोलबजार घटनाको छानबिन गर्न गठित समितिद्वारा छलफल शुरू। मन्त्रालयले मुलुक केन्द्रित रणनीतिमा काम गरिरहेको परराष्ट्र मन्त्री सुशील खनालको दावी। सुनसरी मार्गका घाइती रविन्द्रको मृत्युपछि आन्दोलनमा उत्रिए कप्तानवासी, रूख ढालेर सड़कमा अवरोध। गृहमन्त्री र हिन्दू सम्राट सेना बीचको वार्ताप्रति अर्क साम्पाङको आपत्ति, यस्तो समूहलाई निषेध गर्न साम्पाङको माग। स्पेन अदालतको फैसलाले आप्रवासन संकट बढ़ाएको मोरक्कोको दावी। पाकिस्तानको खैबर पख्तुनख्वा प्रहरी चौकी नजिकै आत्मघाती बम विस्फोट, 17 जनाको मृत्यु। भारतको बिहार उपनिर्वाचनमा भाजपाको 30 वर्ष पुरानो किल्लामा प्रशान्त किशोर विजयी, युगान्डामा नेतान्याहुको दाजुको स्मारक अनावरण। र रूसमा युक्रेनको ड्रोन आक्रमणमा परेर 7 जनाको मृत्यु, 40 जना घाइते। र एन्फाको निलम्बन पुकुवाका लागि मध्यस्थकर्ता बन्न फुटबलर्स मिशन टुगेदर तयार। फिफाको निलम्बनले पूरा नेपाल स्तब्ध भएको उल्लेख। हवस् त्यही खबरहरू सँगसँगै आजका लागि धोरबारा ही हाइलाइट सकिएको छ। मुख्य समाचार समेटिएको समाचारमूलक यो सामग्री तपाईँहरूलाई कस्तो लागिरहेको छ हामीलाई सल्लाह र सुझाव दिँदै गर्नुहोला। 7 बजे विस्तृत समाचारहरू सहित उपस्थित हुनेछौ। समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म श्लोक विश्वकर्मा विदा हुने आज्ञा चाहन्छु। रेडियो धोरबारा ही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654 14 100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
3: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
4: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
2: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था शुक्ला गण्डकी आस्थान हो।
5: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नु हुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नु हुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची युरिया प्रति केजी ₹22-23, डीएपी ₹49-50 र पोटास ₹38-39 अनुरोधक कृषि विकास शाखा शुक्ला गण्डकी नगरपालिका तनहु।
6: खाए साह्रै मिठो पकाए त स्वाक्कै, एक पाकेटले पेट भरि नि के हो भन पक्कै।
7: यो हो बोनस चाउचाउ।

0: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856202779।
1: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
2: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पुन,
2: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
1: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
2: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेठन,
1: युरोलोजिस्ट तथा मिलगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
2: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
1: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
2: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
1: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
2: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
1: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
3: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
4: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
0: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
5: हजुर, घर निर्माण, बाटो नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 9810-88461 र सिजन गुरुङ 9705-40900।
6: प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता,
7: बत्तीसौं विश्व आदिवासी दिवस 2083, 9 अगस्त 2026, विविध सांस्कृतिक कार्यक्रम सहित तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण जातीय समाज अतिथिज्यूहरूलाई पत्राचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि कार्यक्रममा आफ्नो जातीय वेशभूषा, संस्कार, संस्कृति सहित सांस्कृतिक कार्यक्रम झाँकी र्यालीमा सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
6: मिति 2083 श्रावण 24 गते आइतबार, तदनुसार 9 अगस्त 2026,
7: समय बिहान 11 बजे, स्थान शुक्ला गण्डकी नगरपालिकाको खुल्ला चौर,
6: झाँकी शुरू हुने स्थान बीपी चोक र गल्छिना।
7: थप जानकारीको लागि अध्यक्ष कुल कुमार कुमार 9846-26617, उपाध्यक्ष सुरेन्द्र कुमार तामाङ 9850-62160, सचिव बिर्सना श्रेष्ठ 9841-94378।
2: सधैँ झैं यही आउँदो साउन 23 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा
8: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्तोषी थपलिया बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले स्त्री तथा प्रजनन सम्बन्धी रोग वा कुनै पनि किसिमका समस्या भएका बिरामीले समयमै उपचार सेवा लिई मौकाको फाइदा लिनुहोला।
2: उपचार हुने रोगहरू गर्भवती महिलाको स्वास्थ्य चेक जाँच महिना बढी गडबडी तल्लो पेट दुख्ने फोहोर पानी बग्ने गनाउने र चिलाउने बाँझोपन स्तनमा गिर्खा गाँठा गुठी महिलाहरूमा हुने सम्पूर्ण समस्याहरूको चेक जाँच तथा परामर्श साथै प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै प्रत्येक दिन ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
9: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौड़ा सम्पर्क 0564142333
8: र 9868

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार तुलेगौडा वा इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856338073
2: प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
4: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी चार दुलेगौडा बिपी चोक,
3: प्रोपाइटर थान प्रकाश नेउपाने 9556033878, प्रशान्त नेउपाने 9460026925।
5: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
4: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जोइसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
5: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
4: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
6: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
7: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
8: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
6: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
8: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
9: आज पनि भाटवाड आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
10: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
9: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
10: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे। हो त्यही जाने हो।
11: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
3: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
12: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
13: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
12: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
13: पाइन्छ नि, दुलेगौडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
8: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
14: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घरमाथि बजाज शोरूम सँगै।
8: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9864883522।
15: संकेत सधैं बिहानीले गर्छ, त्यसैले तपाईँको बिहान शुभ रहोस्।

सुन र चाँदीका आकर्षण गरी गहना बनाउनु परेमा दुलेगौडा रेडियो ढोरबार आज मिति 2083 साल साउन 20 गते बुधबार साउन कृष्ण पक्षको सप्तमी तिथि सन् 2026 अगस्त 5 तारिख कार्यक्रममा अब चाहिँ तपाईँको राशिफल सुन्नुहोस्। सबैभन्दा पहिले मेष राशि रोकी तपाईको आजको दिन राम्रो रहेको छ। रोकीको काम बढ्नेछ। शिक्षा र स्वास्थ्यमा गरेको प्रयास सफल बन्नेछ। सामाजिक र राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। परिवारमा बौद्धिक छलफल हुनेछ।

राजनीतिक क्षेत्रमा सेवाको अभाव राजनीतिमा मान सम्मान मिल्नेछ, परिवारमा आइपर्ने संकटको समाधान भेटिनेछ, व्यवहार गर्दा सचेत बन्नुपर्ने समय रहेको छ, शिक्षामा थप मेहनतको खाँचो देखिन्छ। कटकट राशि, जग्गाको कारोबारमा फाइदा हुनेछ, स्वास्थ्य र शिक्षामा लगानी गरेको भए थप मेहनत गर्नुपर्ने देखिन्छ, राजनीतिमा सहयोगी साथी विपक्षी मोर्चामा पुग्नेछन्, व्यापारबाट खुसी मिल्नेछ। सिंह राशि, तपाईँको आजको दिन राम्रो रहनेछ, बोली र व्यवहारमा एकरूपता भएमा काम बढ्नेछ, संकटमा परिवारको साथ मिल्नेछ, शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ, साथीसँगको सहकार्य सफल बन्नेछ, परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ। कन्या राशि, व्यवहारिक बोझ बढ्नेछ, विपक्षीसँगको वार्ताले मनमा शान्ति मिल्नेछ, परिवारमा सहमति गरेर अगाडि बढ्नुपर्नेछ, आमदानीका स्रोतलाई निरन्तरता दिनु उचित हुनेछ। तुला राशि, तपाईँको आजको दिन राम्रो रहनेछ, कला र गलाको प्रदर्शनी गर्नुपर्ने देखिन्छ, बन्धुसँगको सहकार्यमा तपाईँको जित हुनेछ, शिक्षामा थप मेहनत गर्नुपर्नेछ, राजनीतिमा प्रगति हुनेछ, प्रेम सम्बन्ध सुमधुर बन्नेछ। वृश्चिक राशि, तपाईँको आजको दिन सामान्य रहनेछ, समय र सम्पत्ति खर्च हुनेछ, शिक्षामा गरेको श्रमको शोषण हुनेछ, विपक्षीसँग सचेत बन्नुपर्ने समय रहेको छ, धार्मिक कार्यमा सहभागी भएर दिनको शुरूआत गरेमा फाइदा हुनेछ। धनु राशि, तपाईँको आजको दिन राम्रो रहनेछ, स्वास्थ्य र शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ, परिवारमा रमाइलो गर्ने होडबाजी चल्नेछ, खर्च कटौती गर्ने समय रहेको छ, मन मिल्ने साथीसँग भेट हुनेछ। मकर राशि, तपाईँको आजको दिन सामान्य रहनेछ, संचित धन खर्च हुनेछ, यात्राले समय र सम्पत्ति खर्च हुनेछ, स्वास्थ्य र शिक्षामा गरेको लगानीबाट लाभ हुनेछ, राजनीतिक क्षेत्रमा अगाडि नबढ्नु उचित हुनेछ। कुम्भ राशि, तपाईँको आजको दिन राम्रो रहेको छ, सम्पत्तिको सदुपयोग गर्नुहोला, साथीभाइसँगको सहकार्यले स्वास्थ्यमा समस्या हुनेछ, परिवारमा मेलमिलाप हुने योग रहेको छ, प्रेम सम्बन्ध सुमधुर बन्नेछ। अन्तिममा मीन राशि, शुभ कार्यमा शारीरिक हुनु राम्रो देखिन्छ, पुरानो साथीसँगको भेटले नयाँ योजना बन्नेछन्, व्यापारमा लगानी गरेको भए नाफा हुनेछ, साथीको साथले काम गर्न उत्साह मिल्नेछ। आदरणीय श्रोतावृन्द, आजको राशिफलमा जस्तो भनिए तापनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला, तपाईँको आजको दिन शुभ रहनेछ। श्रोतावृन्द, आजको राशिफलसँगै आज जन्मदिन पर्ने तपाईँ सम्पूर्णमा रेडियो ढोरबराई परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।